अमेरिका तनाव यसले विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने ऊर्जा व्यापार र क्षतिमा ठूलो हिस्सा ओगटेको छ। यस्तै मध्यपूर्व विश्वको ऊर्जा केन्द्र हो इरान र अमेरिका इजरायल बीचको द्वन्दले विश्वव्यापी तेल आपूर्तिको मेरुदण्ड मानिने स्ट्रेट अफ होर्मुजमा चुनौती थपिदिएको छ। विश्वको झण्डै 20% पेट्रोलियम पदार्थ यही जलमार्ग भएर ओसार पसार हुन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र अलियान्ज जस्ता संस्थाहरूको विश्लेषण अनुसार यो क्षेत्रमा तनाव बढ़ना साथ कच्चा तेलको मूल्य प्रति ब्यारल $100 नागिहाल्छ। उता युद्धले केवल भौतिक संरचना मात्रै भत्काउँदैन, यसले दशकौंसम्म आर्थिक गतिविधिहरूलाई एकै झट्कामा शून्यमा पुर्याइदिन्छ। विश्व बैंकले हालै गरेको अध्ययन अनुसार सन् 2024 देखि सन् 2026 को बीचमा भएका द्वन्दहरूका कारण थप 10 करोड़ भन्दा बढ़ी मानिसहरू चरम गरीबीको रेखा मुनि धकेलिएका छन्। यस्तै इरान इजरायल र अमेरिका बीचको युद्धका कारण विश्वव्यापी सप्लाई चेन विच्छेद, त्यस्तै दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो खाद्य संकट र निकट युद्ध रोक्न बहुपक्षीय संस्थाहरू नै असक्षम, विश्वव्यापी सैन्य खर्चमा नयाँ कीर्तिमान, युद्ध नभएका देशमा पनि आन्तरिक द्वन्दको जोखिम बढ़ेको छ।

राइट। यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिशवाशरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भएपुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढ़ेको छ। यसले मनसुनको समयमा खडेरीको सम्भावना बढ़ाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना बढ़ाएको छ। मनसुन पूर्वको समय अर्थात अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ। पुरानो कालखण्डको प्रवृत्ति हेर्ने हो भने ठ्याक्कै मनसुनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको 4 महिनालाई वर्षा ऋतु भनेर मान्ने गरिन्थ्यो।
3: लुम्बिनी प्रदेशलाई गण्डकीसँग जोड्ने राष्ट्रिय गौरवको साल झण्डी सन्धिखर्क ढोरपाटन सड़क आयोजना निर्माण शुरू भएको करिब 2 दशक पुग्न लाग्दा पनि अझै पूर्णता पाउन सकेको छैन। बजेट अभाव, सुस्त निर्माण गति र ठेकेदारको ढिला सुस्तीका कारण 197 किलोमिटर लामो यो रणनीतिक सड़क आयोजना अपेक्षित रूपमा अघि बढ़न सकेको छैन।
2: सरकारले आगामी सोमबारदेखि देशभर मूल्य पारदर्शिता सप्ताह अभियान सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
3: नेपाल रेड क्रस सोसाइटी झापाले मनसुनमा बाढ़ीजन्य विपदबाट प्रभावित हुन सक्ने परिवारको पहिचान गरेको छ। मौसम पूर्वानुमान र बाढ़ीको प्रकोपबाट विगतमा प्रभावित भूभागहरूको अध्ययन र विश्लेषणका आधारमा जिल्लाका नदी तटीय क्षेत्रका 8,915 परिवार सम्भावित जोखिममा रहेको जनाइएको छ। रेड क्रसले हरेक वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकारीय योजना सार्वजनिक गर्दै आएको छ।
2: देशमा ऊर्जा जड़ित क्षमता 4,296 मेगावट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।
3: अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको रसुवा भन्सार जाँच पास पुनः सञ्चालन भएको छ। अनिवार्य रूपमा एमआरपी टाँस्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँच पास हुन थालेको हो।
2: अब शेयर बजार शुक्रबार नेप्से परिसूचक 1.01% बढ़ेर 2745.65 बिन्दुमा बन्द भएको छ। यस दिन 2745.79 बिन्दुसम्म पुगेको शेयर बजार 2717.96 बिन्दुमा झरेको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना *14*15 *#*#डायल गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: राष्ट्रीय वाणिज्य बैंक को अत्यन्तै जरूरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिंग में लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रीय वाणिज्य बैंक तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। युद्धरत रूस र युक्रेन बीच तीन दिने युद्ध विराम भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच तीन दिने युद्ध विराम घोषणा गरेका हुन्। नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघले विजय प्राप्त गरेको सम्झनामा खुशियाली मनाउन रूस र युक्रेनले घोषणा गरेको एउटा छुट्टै युद्ध विराम उल्लंघन गरेको आरोप पनि एकअर्कामाथि लागिरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। तीन दिने युद्ध विरामका क्रममा दुई देशबीच एक हजार जना कैदीबन्दी साटासाट गरिने समेत ट्रम्पले उल्लेख गरेका छन्।
5: अब खेल र खेलाड़ीका खबर। नेपाल ए ले अन्तर्राष्ट्रिय अभ्यास खेलमा चौथो विजय हात पारेको छ। नेपाल ए ले क्रिकेट विश्वकप लीग दुईको तयारीका क्रममा रहेको स्कटल्याण्डलाई वर्षालाई प्रभावित खेलमा 9 रनले पराजित गर्यो। नेपाल ए ले यसै श्रृंखलामा बिहिबार स्कटल्याण्डलाई 45 रनले र शुक्रबार अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। नेपाल भ्रमणमा आएका टोली विरूद्ध राजु बस्नियातको प्रशिक्षणमा रहेको नेपाल ए ले यसअघि ओमानलाई पनि पराजित गरेको थियो। नेपाल ए ले सोमबार अन्तिम खेलमा अमेरिकाको सामना गर्नेछ।
4: अब विचार विश्लेषण। बालेन्द्र सरकारको एक महिना शीर्षकमा आजको कान्तिपुरमा किशोर नेपाल लेख्नुहुन्छ। सरकार प्रमुखका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग बालेनको सम्बन्ध कार्यगत रहेको स्पष्ट देखिन्छ। रासोपाका कुनै पनि सांसदसँग प्रधानमन्त्री बालेनको गहिरो आत्मीय सम्बन्ध देखिँदैन। अहिलेको नेपाली राजनीतिको सन्दर्भमा देशको हितमा चासो राख्ने सबै यति विषय बुझे पुग्छ। लोकतन्त्रको इतिहास ठूलठूला आश्चर्यजनक घटनाले भरिएको छ, तर घटना जति आश्चर्यजनक भए पनि जनताको लोकतन्त्रको अस्तित्व अपहरण कसैबाट पनि हुनुहुँदैन।
5: प्रधानमन्त्री र पार्टी सभापति बीच प्रत्येक निर्णयमा समन्वय र समझदारी हुन्छ शीर्षकमा कान्तिपुर दैनिकमा संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलसँग गरिएको संवाद छापेको छ। संवादका मुख्य बुधाहरू यस्ता छन्। डराउनु पर्ने मान्छे डराएका हुन्, जनता खुशी छन्। सरकारले दिनानुदिन काम गर्न र जनताको काममा आएका अवरोधलाई छिटो समाधान गर्नका लागि अध्यादेश ल्याउनु परेको हो। यसलाई अन्यथा रूपमा हेरिनुहुन्न। सहकारीको बचत फिर्ता सानोबाट र ऋणी असुली ठूलोबाट गर्ने हो। 15 दिने सूचना जारी गर्दा कतिपय ऋणीहरू सम्पर्कमा आउनु भएको छ, ऋण तिर्छौं भनिरहनु भएको छ। काठमाडौँमा खोला किनारको बस्ती रिस्क जोनमा थियो। काठमाडौँको हकमा त्यसलाई मध्यनजर गरेर हटाइएको हो। त्यसपछि देशैभरि जुन किसिमले हटाइयो सबै संघ सरकारले गरेको होइन।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: Kajaria Tiles, your world-class luxury.
3: सन्को तपाईलाई स्वागत छ।
4: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल वैशाख 27 गते आइतबार मे 10 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ कृष्ण पक्षको अष्टमी तिथि।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति।
4: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरकारमा दलहरू नीतिगत बहस गर्दै।
3: बजेट सम्बन्धी सुझाव अब सिधै प्रधानमन्त्रीलाई, बाँकेको बगरमा लोभ लाग्दो तरबुजा खेती, सिजन बाहेकको समयमा पनि 300 मेगावाट भन्दा बढ़ी बिजुली भारत निर्यात।
4: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विरूद्ध विद्रोही मारिएको दावी, युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको पुटिनको दावी।
3: र आईसीसी विश्वकप लीग दुईमा नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जित, बागमती गोल्ड कपको उपाधि चितलाङ फुटबल क्लबलाई, जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा हिमा गाउँपालिका प्रथम।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा अस्वाभाविक महँगीको विरूद्धमा भोलिदेखि सरकारले चाल्न थालेको विशेष कदमको प्रसंग।
4: सरकारले आगामी सोमबार अर्थात भोलिदेखि देशभर मूल्य पारदर्शी सप्ताह अभियान सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यो अभियान सञ्चालन गर्न लागि हो। जेठ 3 सम्म अभियान सञ्चालन गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयन गर्न देशभरका सम्बन्धित सबै निकायलाई निर्देशन दिइरहेको पनि दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई पत्राचार गरिएको छ। दाहालका अनुसार सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई पनि यस अभियानमा सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत अनुरोध गरिएको बताउनुभयो। प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरी सोको नियमन अनुगमन गर्ने भएका छन्। त्यसैगरी जिल्ला प्रशासन कार्यालय जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक पत्राचार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्यांकन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कड़ा कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने समेत जनाइएको छ। बजारमा वस्तु तथा सेवाको मूल्य एकरूपता नहुने र उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको विषयमा गुनासो बढ़ेपछि सरकारले अभियान सञ्चालन गर्न लागेको हो। बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यमा स्पष्टता, पारदर्शिताका लागि व्यापारी र सेवा ग्राहीलाई जवाबदेही बनाउन यो अभियान सञ्चालन गर्न लागेको समेत बताइएको छ। यसैबीच सरकारले राष्ट्रिय नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका नियुक्ति तथा बर्खास्त दरखास्त आह्वान समेत गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान समेत गरिएको हो।
3: भक्तपुर एफएमका संचालकमाथि यही वैशाख 25 गते संगीत रोयल्टी संकलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकड़को घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानले भत्सना गर्दै यस प्रकारका गतिविधि नदोहोर्याउन माग गरेका छन्। एफएम रेडियोका छाता संगठनहरू तथा विज्ञसहित एफएम संचालकहरूको हिजो ललितपुरमा भएको आकस्मिक संयुक्त भेलाले जिल्ला अदालत भक्तपुरले प्रतिवादीलाई साधारण तारिकमा रिहा गरेकोमा एफएम रेडियो संचालकहरूको तर्फबाट न्यायालयप्रति आभार व्यक्त गरिएको छ। भेलाले स्रष्टा राष्ट्रका गहनाका रूपमा सर्जकका सृजनाको प्रवर्धन र संरक्षणमा एफएम रेडियोको भूमिका ऐतिहासिक र उच्च रहेको निष्कर्ष निकाल्दै स्रष्टाको सम्मान र स्वामित्व शुल्कप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ऐन कानूनको गलत व्याख्या गरी व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी र संचालकहरूलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने धरपकड गर्ने कार्य निन्दनीय रहेकोमा जोड़ दिँदै भेलाले यस्तो असामाजिक कार्य तत्काल बन्द गर्न माग गरेको छ। विद्यमान प्रतिलिपि अधिकार ऐन 2059 र नियमावली 2061 को पूर्ण पालना गर्न तयार रहेको तर ऐनको दफा 27 को दुरूपयोग गरी दफा 25 को देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने षड्यन्त्र तत्काल बन्द गर्न पनि माग गरिएको छ। दर्तावाल एक संस्थालाई संगीत रोयल्टी पारिश्रमिक बुझाए पनि सदस्य नभएका सयौं स्रष्टाले भोलिका दिनमा छुट्टा छुट्टै दावी गर्ने कानूनी छिद्र कायमै रहन सक्नेमा आशंका व्यक्त गर्दै वर्षौंदेखि राज्यको उपस्थितिमा एकद्वार पारदर्शी र न्यायोचित संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीको माग गर्दै आएको स्मरण गराइएको छ। भेलापछि सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरी रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपालका अध्यक्ष आरके श्रेष्ठ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानका अध्यक्ष कुमार भट्टराईद्वारा संयुक्त रूपमा जारी विज्ञप्तीमा भनिएको छ, राज्य मौन बस्ने र निजी स्तरको संस्थाले आफू अनुकूल मनोमानी गर्ने यो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ। रेडियोहरूको खस्कदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका संगीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्न जरूरी रहेको पनि एफएम रेडियोहरूको तर्फबाट माग गरिएको छ। स्रष्टाको पारिश्रमिक बापत संकलित रकमको अधिकांश भाग संगीत रोयल्टी संकलनको नाममा निजी संस्थाले खर्च गर्ने तर सीमित सर्जकले नगन्य मात्रामा संगीत रोयल्टी पारिश्रमिक प्राप्त गर्ने विद्यमान अवस्थालाई परिमार्जन गर्दै 75% रकम सिधै स्रष्टामा पुग्ने व्यवस्थाको सुनिश्चित गर्न पनि माग गरिएको छ।
4: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। यसैबीच आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सञ्चालनमा ल्याइएको सुझाव संकलन पोर्टलमा पहिलो दिन 2000 भन्दा बढ़ी सुझाव संकलन भएको छ। यसमध्ये बजेटसँग सम्बन्धित 680 र नीतिगत 929 सुझावहरू रहेका छन्। पहिलो दिन शनिबार बेलुकी 9:15 अन्तर सरकारी समन्वयमा 379 अर्थ उद्योग वाणिज्यमा 336 सार्वजनिक वित्त व्यवस्थापनमा 44 पूर्वाधार विकासमा 362 शिक्षा स्वास्थ्य र विज्ञानमा 349 र वन वातावरण एवं वातावरणमा 122 सुझाव संकलन भएका छन्। त्यस्तै भूमि प्रशासनमा 35 सामाजिक सुरक्षामा 40 नागरिक सेवामा 74 सुशासनमा 54 कानून तथा न्यायमा 39 कर्मचारी प्रशासनमा 91 र अन्यमा 80 सुझावहरू संकलन भएको देखिएको छ।
3: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो।
5: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। अन्यायको लडाई लडे कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
3: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशकको पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरिएको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएका मल्ल र उहाँपछिका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरिएको थियो। त्यसको 2 दिनपछि हिजो भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्नेमा जोड़ दिनुभयो।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र समाधानका लागि शीर्ष नेतृत्वले चाल्नुपर्ने कदम,
6: यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटिबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन् जाँच चलि।
3: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति, देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
9: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईले।
10: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
12: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौ, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौ। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा निजी लगानीमा उतार चढ़ाव, दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा आज्ञा बन्जारेले खबर लेख्नु भएको छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षमाका रूपमा देखिएको 2083-84 को नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै देउबा दम्पती विरूद्ध रेट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्रचार शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। झैंज विद्रोहका क्रममा निवासमै जलेको अवस्थामा भेटिएका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै थप कागजात सहित इन्टरपोललाई नेपाल प्रहरीले पत्र लेखेको छ। त्यस्तै भित्री पृष्ठमा सीमित जहाज धेरै गन्तव्य कर्णालीका यात्रुलाई शास्ति शीर्षकमा खबर छ। गत 25 चैत्रमा कड़ा मधुमेहका कारण स्वास्थ्य समस्यामा बल्झिएपछि हुम्लाको हिमा 6 का 71 वर्षीय कल बहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण अस्पताल भर्ना गरियो। त्यहाँ मधुमेह नियन्त्रण भएन। त्यस पछाडि उहाँलाई सर्जरीका लागि नेपालगंज रिफर गरियो। जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे तर जहाज भेटिएन। त्यस्तै पोखरामा यातायात व्यवसायको 7 औं राष्ट्रिय महाधिवेशन लगानी सुरक्षित गर्दै सार्वजनिक यातायात सुधार गर्ने एजेण्डा शीर्षकमा खबर प्रकाशित छ भने रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गरेउला मल शीर्षकमा माधव अर्यालले पाल्पाबाट खबर लेख्नु भएको छ। रामपुर नगरपालिका 4 देवस्थानका दिलु मगरले 6 वर्षदेखि गरेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आउनु भएको छ। शुरूमा बिरूवा उत्पादनका लागि गरेउला मल प्रयोग गर्नुभएका उहाँले पछिल्ला वर्ष भने तरकारी उत्पादनका लागि प्रयोग गर्दै आउनु भएको छ।
14: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा अफसिजनमै 300 मेगावाट भन्दा बढ़ी विद्युत भारत निर्यात भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। अहिले नेपालमा विद्युतको आन्तरिक उत्पादन दैनिक 43,267 मेगावाट आवर छ, तर खपत भने दैनिक 38,273 मेगावाट आवर छ। बढ़ी भएको विद्युत भारत निर्यात भइरहेको छ। पछिल्लो समय पटक पटक भइरहेको वर्षातले उत्पादन बढ़ने र माग घट्ने भएपछि अफ सिजनमै भारतमा बिजुली निर्यात शुरू भएको हो। अर्को खबर, गण्डकीमा बढ़ाइयो सार्वजनिक यातायातको भाड़ा शीर्षकमा कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको छ भने दूरसंचार प्राधिकरण अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान भएको खबर छ। सुरक्षा मुद्रणमा कार्यकारी निर्देशकको पदपूर्ति प्रक्रिया पनि शुरू गरिएको उल्लेख गरिएको छ। मकवानपुरमा 28,000 भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासी शीर्षकमा पोस्ट राज अधिकारीले मकवानपुरबाट लेख्नु भएको छ। हालसम्म 960 जनाले पाए जग्गाधनी प्रमाणपुर जा शीर्षकमा अर्को खबर पनि लेखिएको छ। वन मन्त्रालय गाब्ने निर्णय विरूद्ध असन्तुष्टि शीर्षकमा मकवानपुरबाट लेखिएको खबर पनि छापिएको छ। अनि नयाँ पत्रिका दैनिकमै छापिएको अर्को खबर छ, के हुन्छ र खारेज गरिएका कर्मचारी ट्रेड युनियनहरूको सम्पत्ति शीर्षकमा सुभाष भट्टले यो खबर लेख्नु भएको हो। निजामती सेवा ऐनका व्यवस्थामा टेकेर स्थापित ट्रेड युनियनहरू सरकारले अध्यादेश मार्फत खारेज गरिदिएसँगै उनीहरूको नाममा रहेको अचल सम्पत्ति जग्गाको भोगाधिकार राज्य ले आफ्नो मातहत ल्याउन सक्ने भएको छ। ट्रेड युनियनहरूको कानूनी अस्तित्व सकिएपछि तिनका नाममा रहेको जग्गाको भोगाधिकार स्वतः खोसिने सरकारी अधिकारीहरू बताउँछन्। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले अलग्गै निर्णय लिनुपर्नेछ। सरकारी जग्गामा पुराना ठूला दल निकट निजामती कर्मचारी ट्रेड युनियनका आलिशान महलहरू छन्। भोगाधिकार पाएर महल ठड्याइएका जग्गा राज्यकै हुनेछ। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले निर्णय गर्नुपर्नेछ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपाली रिहाईको पहल शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि छ। सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यस क्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनीतिक प्रयास थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहासँग टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाईको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो। खनाल र सिबिहा बीच 17 वैशाखमा टेलिफोनमा कुराकानी भएको थियो। युक्रेन छाड्न नेपालीलाई एडभाइजरी जारी गरिएको खबरमा पनि उल्लेख गरिएको छ।
3: एकै सञ्जाल एकै लक्ष्य काठमाडौँका युवामा लागू औषधको डर लाग्दो व्यापार शीर्षकमा टेकराज थामीले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ शीर्षकमा पछिल्लो समयमा पश्चिम एसिया युद्धका कारण इन्धनको मूल्य लगातार बढेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पनि पुगेको छ। करिब दुई महिना यता इन्धनको भाउ पाँच पटकसम्म बढेपछि यातायात र ढुवानीको भाडा वृद्धिको प्रभाव आम नेपाली उपभोक्ताको भान्सासम्मै पुग्न थालेको छ। आर्थिक कारोबार दैनिकमा गौरवको भेरी बबई आयोजना दुई वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। राष्ट्रिय गौरवको भेरी बबई बहुद्देश्यीय आयोजना अबको दुई वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन्। दुई वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजनाको तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि हालसम्मकै बढ़ी अनुमति शीर्षकमा अर्को खबर छ। नेपालको पर्वतीय पर्यटन क्षेत्रमा यस वर्षको वसन्तकालीन हिमाल आरोहण सीजन ऐतिहासिक बनेको उल्लेख गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्याले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस सीजनमा सगरमाथा सहित 30 विभिन्न हिमाल आरोहण का लागि कुल 1,134 जनाले अनुमति लिएका छन्। ती आरोही 135 विभिन्न टोली मार्फत हिमाल चढ़न जाने तयारीमा रहेको उल्लेख गरिएको छ।
15: साझा खबरमा अब विदेशका खबर। लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणका कारण एकै दिन 39 जनाको मृत्यु भएको हो त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बलले हिजबुल्लालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान सरकार बीच युद्धविराम सम्झौताको घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्ला बीच लगातार आक्रमणका घटना भइरहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा कम्तीमा 50 जिहादी विद्रोहीको मृत्यु भएको छ। सन् 2009 बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग द्वन्द जारी छ। झडपमा कम्तीमा 50 मारिएको र ठूलो परिमाणमा हात हतियार र गोला बारूद बरामद गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को को रेड स्क्वायरमा आयोजित भिक्टी डी सम्बोधनका क्रममा उत्तर एटलान्टिक सन्धि संगठन नाटोको निन्दा गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा जारी जर्मनीमाथि सोभियत युनियनले हासिल गरेको विजयको सम्झनामा प्रत्येक वर्ष भिक्टो परेड गर्ने गरिन्छ। सोही क्रममा पुटिनले रूसले युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको दावी समेत गर्नुभएको हो। युक्रेनले नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाइरहेको समेत उहाँले दावी गर्नुभएको छ। युक्रेनसँग 3 लागि युद्धविराम गर्ने सहमति भएको थियो। सो सहमति अनुसार युद्धविराम भोलि सकिँदैछ।
3: साझा खबरमा अब खेल खबर। नेपाल एले आईसीसी क्रिकेट विश्वकप लीग दुई खेल्न आएको स्कटल्याण्ड र अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ। श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भयो। लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा हिजो नेपाल एले स्कटल्याण्डमाथि डकवर्थ लुइस मेथड पद्धति अनुसार 9 रनको जित निकालेको हो। नेपालको जितमा सन्दीप जोरा र ईशान पाण्डेले अर्धशतक बनाउनुभयो। प्रधानमन्त्री कप र नेपाल ए टीमबाट शानदार प्रदर्शन गरेका ईशान पाण्डेलाई नेपाल क्रिकेट संघ क्यानले नेपाली टीममा समावेश गरेको छ। देब्रीहाते ब्याटर इशानलाई क्यानले मंगलबारबाट शुरू हुने अमेरिका र स्कटल्याण्ड विरूद्धको श्रृंखलामा इशानलाई समेटेको हो। रोहित कुमार पौडेल कप्तानीमा रहेको टीममा इशान सहित 15 खेलाड़ी अटाएका छन्। हिजो टीमको घोषणा गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न 8 संस्करणको राष्ट्रिय बागमती गोल्फ कप फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको छ। उपाधि काठमाडौँको चितलाङ एफसीले जितेको छ। मकवानपुरको बागमती गाउँपालिका 8 स्थित शहीद स्मृति रंगशाला झुरझुरे खेल मैदानमा भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई 4-0 पराजित गर्दै चितलाङले पहिलो सहभागितामै ऐतिहासिक सफलता प्राप्त गरेको हो। र समुद्री सतहदेखि 29 उचाइमा रहेको हिमा गाउँपालिका 2 ओदी गाउँको खेल मैदानमा आयोजित 16 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ। 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिकाले 25 स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो। जिल्लाका 8 स्थानीय तहमध्ये गोटीचौर गाउँपालिका बाहेक 7 स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए।
15: चुनाव पछिको एमाले भित्रको विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
15: साझा खबरमा अब एमाले भित्रको विवाद र नेतृत्वको भूमिका। प्रतिनिधि सभाको निर्वाचनपछि नेकपा एमाले सोचे जति जीत हासिल गर्न सकेन भने त्यस बीचमा नेतृत्वले मुद्दा मामिलाको सामना गर्न पर्यो। यही बीचमा एमालेमा नेतृत्व परिवर्तनको बहस पनि चलिरहेको छ। एमाले विवाद र समाधानका लागि नेतृत्वको भूमिकाका बारेमा हामीले नेता गणेश सिंह ठगुन्नासँग कुराकानी गरेका छौं।
6: यी आन्तरिक कुराहरूलाई कसरी एकताबद्ध भएर अगाडि बढ़ने भन्ने कुरामा पार्टीको नेतृत्वले आवश्यक निर्देशन गर्नेछ र त्यसमा सबै एकताबद्ध भएर अगाडि बढ्नेछौ भन्ने कुराको एउटा अन्डरस्ट्याण्डिङ भएर त्यो छलफल टुङ्गिसकेका छ।
15: तर बाहिर त अध्यक्ष ओलीको सारथीको रूपमा भएकै नेताहरू चाहिँ अब नेतृत्वबाट हटाउनुपर्छ भनेर लागेको भन्ने कुराहरू आउँछन्, त्यसमा सत्यता छैन त्यसो भए?
6: व्यक्ति व्यक्तिका मनमा के छ अथवा कसले के बोलिया छ भन्ने कुरा आफ्नो आफ्नो दृष्टिकोणहरूले तर ठूलो पार्टीमा पार्टीका साथीहरूको धारणा भनेको अब यो पछिल्लो परिस्थितिलाई केन्द्रीय कमिटिको बैठकमा गहन छलफल गरेर आग्रह पूर्वाग्रह भन्दा माथि उठेर राम्रा असल कामहरू जुन गरेका थियौं जनतामा हामीले किन पुर्याउन सकेनौं र हामीबाट के कमी कमजोरी भए जसले गर्दाखेरि यत्रो इतिहास भएको पार्टी जसले निरंकुशताका विरूद्ध स्वयं मान्छेहरूको बलिदान रगत बगाएर चाहिँ यो देशमा लोकतन्त्र स्थापना गर्यो, गणतन्त्र स्थापना गर्यो, समर्थन घट्नुको कारण घट्नु त अब स्वाभाविक तर अलिक बेसी नै घट्नुको कारण
15: एमाले किन यो ठाउँमा आइपुग्यो तपाईँहरूलाई के लाग्छ नेताको रूपमा अथवा कार्यकर्ताको रूपमा?
6: त्यसको कारणको बारेमा त केन्द्रीय कमिटीमा गहन छलफल हुन्छ र पार्टीले के गर्छ भन्ने कुरा कसैले व्यक्तिले भन्न सक्दैन, किनकि यो त सिङ्गो पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू आएर एउटा समीक्षाको निचोड निकालेपछि निचोडबाट जे निष्कर्ष निस्कन्छ त्यसमा कार्यान्वयन त्यही ढंगले जान्छ। कुन व्यक्तिले कसलाई हटाउन खोज्यो कि कसलाई राख्न खोज्यो कि भन्ने कुराको कुनै अर्थ छैन। पार्टी औपचारिक रूपमा त्यस्तो एजेन्डामा प्रवेश पनि गरेका छैन। एकताबद्ध ढंगले र नयाँ ढंगले पार्टीलाई अगाडि बढ़ाउने कुरालाई नै छलफलको विषय बनाउँछ।
15: यदि नेतृत्व परिवर्तनको विषयमा जानु पर्यो भने पनि त्यो सहमतिमै एकतामै होला त?
6: अब अहिले एकताको बाहेक त विकल्पै छैन, टुक्रा भएर त अर्थ छैन। जे निर्णय हुन्छ सहमतिमा एकताबद्धमा हुने कुरा हो। त त्यो नेतृत्व परिवर्तन गर्ने नगर्ने अथवा चाहिँ कसलाई के कसलाई गर्ने परिवर्तन भन्ने कुराको पनि त अहिले त छलफल नभइकन अगाडि नै यो भन्न सकिने अवस्था पनि।
15: तर विशेष महाधिवेशन त हालसालैका दिनमा सकियो क्यारे, त्यसबाट अब अध्यक्षमा ओली नै निरन्तर भएर आउनुभयो, अब त्यस्तो पनि ठाउँ छ कतै? हामी
6: केन्द्रीय कमिटीमा समीक्षा भएर केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गर्छ, त्यो निर्णयमा अब जे समीक्षा भएर निर्णय हुन्छ त्यही लागू हुन्छ, यसकारण अहिले यस्तै हुन्छ भन्न सकिन्छ।
15: अनि एमाले अहिले चुनावमा यो खालको हार बेहोर्नुको कारक अथवा मुख्य कारक नै नेतृत्व हो अथवा अरू कुनै त्यस्तो तत्वले काम गरेको कारणले पनि एमालेलाई झट्का लागेको?
6: धेरै कुराहरू छन्, त्यो हुनाले हामी समीक्षा गरिरहेछन्। त्यो एउटा पोइन्टले मात्रै यत्रो चुनाव हारिँदैन, एउटा व्यक्तिले मात्रै पनि यत्रो चुनाव हारिँदैन, सबै अब कमजोरी भएपछि त्यसका अवजसका भागीदार त हामी सबै हुनैपर्छ, नेतृत्व अलिक बढ़ी हुनुपर्छ, त्यो स्वाभाविक हो। तर चाहिँ कुनै एउटा कारणले यत्रो ठूलो झट्का लागेको छैन, समग्र परिस्थितिको हामीले आकलन गर्न सक्यौं भने मात्रै हामी सही ढंगले अगाडि बढ्छौं। आग्रह पूर्वाग्रहमा लागेर कसैलाई तलमाथि पार्नको लागि समीक्षा गरेर निष्कर्ष निकाल्यो भने पार्टी झन कमजोर हुन्छ, यसकारणले यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटीबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन् जहाँ चाहिँ चले पनि।
15: एमाले नेता गणेश सिंह ठगुन्नासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति,
15: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी
3: बनाइएका 9 नेपाली रिहाईको पहल राष्ट्रिय सरोकारमा दलहरू नीतिगत बहस गर्दै रोयल्टी संकलनका नाउँमा रेडियो कर्मीमाथिको धरपकड रोक्न माग।
15: बजेट सम्बन्धी सुझाव अब सिधै प्रधानमन्त्रीलाई। बाँकीको बगरमा लोभलाग्दो तरबुजा खेती। सिजन बाहेको समयमा पनि 300 मेगावाट भन्दा बढी बिजुली भारत निर्यात।
3: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विद्रोहीको मारिएको दावी।
15: र आईसीसी विश्वकप लीग दुईमा नेपाल एक उत्कृष्ट लय। लगातार तेस्रो खेलमा पनि जीत। बागमती गोल्डकपको उपाधि चितलाङ फुटबल क्लबलाई। जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिनमा हिमा गाउँपालिका प्रथम।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रुकै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा भइरहेका नेपालका राजनैतिक र संवैधानिक विभिन्न गतिविधिहरूतर्फ। केही दिन अगाडि मात्रै संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा एकजना व्यक्तिको सिफारिश गर्यो र उक्त सिफारिशको क्रममा उपसभामुखले च्याट जीपीटीलाई कसलाई छान्दा ठिक हुन्छ अथवा को व्यक्ति उपयुक्त हुन्छ भन्ने विषय राखेर त्यो स्क्रीनशट सार्वजनिक गरेको खबर पनि विभिन्न चर्चा भइरहेको थियो। र पछिल्लो समय सरकारको नेतृत्व गर्नुभएका सुशीला कार्कीले अब आफूलाई आमा नभन्न भनेर आग्रह गरेका खबरहरू पनि भाइरल भइराखेका छन्। यहाँ पूर्व प्रधान न्यायाधीश तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका कार्की जस्ता देखिने व्यक्ति टेलिफोनमा कसैसँग कुराकानी गर्दै हुनुहुन्छ। माथि चाहिँ यस्तो लेखिएको छ, अब कसलाई आमा भन्ने रे? त्यही च्याट जीपीटीलाई सोधे भइगयो नि। प्रधान न्यायाधीश त उसैलाई सोधेर भएको थियो त।
15: हौस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भनौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: Kajaria Tiles, your world-class luxury.
3: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
4: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागिएको प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
4: मेलाका आकर्षणहरू:
3: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
4: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
3: लोक दोहोरिए,
4: बाल बालिकाका लागि फेस पेन्टिङ,
3: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
4: बाल कथा वाचन,
3: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
4: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
3: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
4: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
3: बाल गीत तथा नृत्य,
4: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप। सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा। सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
2: Kajaria Tiles, your world class luxury.
4: सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेनथान प्राङ्गण। समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845-49-1340 9845-49-1340। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
2: Kajaria Tiles, your world-class luxury.

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्न सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: Kajaria Tiles, your world-class luxury.
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 9896299998।
2: Kajaria Tiles, your world class luxury.
0: सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङगुटारको प्रथम
8: सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क

0: सरमा आधारभूत आँखा सेवा पनि सञ्चालन गर्नुपर्छ भनेर हामीले एकजना नेत्र सहायकको व्यवस्था गरेका छौँ. हामीले यो कार्यक्रम विगत 5 वर्षदेखि गरेका छौँ र हाल रामेश्वर नगरपालिका अन्तर्गत रामेश्वर अस्पतालमा हामीले एकजना नेत्र सहायक राखेर पालिकाले गर्न निशुल्क आँखा सेवा सुरुवात गरेका छौँ भने उक्त जनशक्ति मार्फत र तिलगङ्गासँगको सहकार्यमा हामीले हरेक वर्ष नगरपालिकामा भित्र रहेका सबै वडाहरूमा घुम्ती स्वास्थ्य शिविरको माध्यमबाट मोतीबिन्दुको चाहिँ स्क्रिनिङ गर्ने अनि आँखाको प्राथमिक उपचार गर्ने र मोतीबिन्दु पहिचान भएका बिरामीहरूलाई निशुल्क रूपमा अपरेसन गर्ने स्थानसम्म खास गरी मन्थलीमा हुने र माथिल्लो स्तरमा जानु पर्दाखेरि यातायात खर्च लगायत खर्च व्यवस्था गरेर अपरेसनको व्यवस्था गरेका छौँ. हामीले गएको वर्ष मात्र 44 जना मोतीबिन्दु पहिचान भएको बिरामीहरूलाई यहाँबाट निशुल्क रूपमा बनेपा अस्पताल लगेर उपचार गरेका थियौँ र यो वर्ष पनि हामी यसरी तामाकोशी र तिलगङ्गा आँखा केन्द्रको सहकार्यमा मोतीबिन्दु स्क्रिनिङ क्याम्प गरेर निशुल्क मोतीबिन्दुको अपरेसन गर्ने व्यवस्था गर्छौँ. यो काम हामीले गरेका छौँ.
1: हजुर, अब जनस्वास्थ्य कार्यालय पनि रामेछाप नगरपालिकाभित्रै पर्छ. विशेष गरी जनस्वास्थ्य कार्यालयसँगको यहाँहरूको समन्वय सहकार्यहरू कस्तो हुन्छ र त्यो कार्यालयले कस्तो खालको सहयोग पुर्याइराखेका छन् नगरपालिकालाई?
0: जनस्वास्थ्य कार्यालय पनि रामेछाप नगरपालिकाभित्रै रहन्छ. यो चाहिँ प्रादेशिक कार्यालय हो. खास गरी जनस्वास्थ्य कार्यालयले चाहिँ जिल्लाभित्र रहेका सबै पालिकाहरूलाई समान खालको चाहिँ खालको स्वास्थ्य सम्बन्धी कामहरू गर्नुपर्ने भएको हुँदा अरू पालिका सर हाम्रो पालिकालाई पनि गरेको छ. त्यो सवालमा खास गरी जनस्वास्थ्य कार्यालयको मुख्य भूमिका भनेको चाहिँ यो बच्चाहरूको खोपको कार्यक्रमको मुख्य भूमिका रहन्छ. खास गरी स्वास्थ्य सेवा विभागबाट जिल्ला स्वास्थ्य कार्यालय जनस्वास्थ्य कार्यालयमा नियमित रूपमा मासिक रूपमा भ्याक्सिन आपूर्ति हुन्छ. जिल्ला जनस्वास्थ्य कार्यालयबाट सबै बालिकाहरूलाई त्यो पालिकाहरूको आवश्यकता अनुसार 2 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई खोपको आपूर्ति गरिन्छ. यो काम मुख्य जनस्वास्थ्यको भूमिकामा पर्छ. यो सँगै जनस्वास्थ्यको अरू काम भनेको चाहिँ महामारीको समयमा आवश्यक पर्ने व्यवस्थापन गर्ने, खास गरी औषधि जनशक्तिहरू लगायत व्यवस्थापन गर्ने र माथिल्लो निकायसँग समन्वय गर्ने काम जनस्वास्थ्य कार्यालयले गर्छ. र अन्य काम भनेको खास गरी स्वास्थ्य सम्बन्धी प्राविधिक रूपमा तालिम सञ्चालन गर्नुपर्ने कुराहरूदेखि लिएर जिल्लाभित्र चाहिँ नै स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको प्रगतिको लागि मासिक रूपमा, वार्षिक रूपमा, अर्धवार्षिक रूपमा गर्नुपर्ने समीक्षाहरू कार्यक्रमहरू जिल्ला स्वास्थ्य कार्यालयले समन्वय गर्दै आएको छ. यो खास गरी हामीलाई प्राविधिक सपोर्ट, स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने प्राविधिक सहयोगको काम चाहिँ जिल्ला जनस्वास्थ्य कार्यालयले नै गर्छ. यसमा हाम्रो नगरपालिकाभित्र रहेको प्रादेशिक जनस्वास्थ्य कार्यालयले हामीलाई आवश्यक मात्रामा सहयोग गर्दै आएको छ र हामी यो कुरामा पनि अलिकति हामीले एउटा अवसरको रूपमा आएको छ, किनकि हाम्रो पालिकाभित्रै जनस्वास्थ्य कार्यालय पनि अवस्थित छ भन्ने हामी लागेको छ.
1: हजुर, अब सँगै रामेछाप नगरपालिकाभित्र जस्तै यो आयुर्वेदिक औषधालयहरू पनि छन्, जस्तो नागरिक आरोग्य केन्द्रहरू पनि छ. उनीहरूको चाहिँ भूमिका कस्तो छ भनेको, जस्तै त्यहाँ कतिको सेवाग्राहीहरू जाने गरेका छन् र त्यो नागरिक आरोग्य केन्द्रलाई चाहिँ नगरपालिकाले कस्तो खालको चाहिँ साथ सहयोग गर्दै आइरहेको अवस्था छ?
0: खास गरी आयुर्वेद स्वास्थ्य सेवाको पाटोलाई पनि अहिले हरेक स्थानीय तहमा जोड्नुपर्छ भन्ने चाहिँ एउटा अभियान अन्तर्गत आयुर्वेद विभागबाट चाहिँ अहिले हरेक पालिकामा एक पालिका एक आयुर्वेद नागरिक आरोग्य केन्द्र खोल्ने अभियान अन्तर्गत यस नगरपालिका अन्तर्गत वडा 7 नागरिक आरोग्य सेवा केन्द्र सुरुवात गरिएको छ. खास गरी यस आरोग्य केन्द्रमा चाहिँ एकजना कविराज लेभलको जनशक्ति अनि त्यसपछि 2 अभिज्ञकर्ता भनेर चाहिँ सेवा दिने जनशक्ति एउटा महिला एउटा पुरुष राखिएको हुन्छ. उहाँहरूले खास गरी आयुर्वेद सम्बन्धी आरोग्य कुराहरूको सेवा दिनुहुन्छ. यसमा चाहिँ खास गरी जिल्ला आयुर्वेद कार्यालयबाट पनि हामीलाई प्राविधिक र औषधिहरू सपोर्ट गर्दै आएको अवस्था छ र यो वर्षबाट चाहिँ उहाँहरूले दिने सपोर्ट अलि घटेर त्यो हाम्रो पालिकामै त्यो सञ्चालन भइआएको छ र यस वर्षबाट उक्त नागरिक आरोग्य सेवा केन्द्र पूर्ण रूपमा नगरपालिकाले सञ्चालन गर्नुपर्ने एउटा चाहिँ बाध्यता पनि परेको छ. त्यस संस्थाबाट हामीले साविक जुन नागरिक आरोग्य सेवा केन्द्रबाट प्रदान गर्ने सेवाहरू प्रदान गरिरहन्छौँ. साथमा हामीले यस पालिका अन्तर्गत रहेका सबै वडाहरूमा चाहिँ नै उक्त सेवालाई विस्तार गर्छौँ. यसलाई चाहिँ हामी विभिन्न खालका शिविरहरूमा कमान्ड गरेर लैजाने हाम्रो अभियान छ. यो हामी अभियान सञ्चालन गर्छौँ.
1: हजुर, अब नगरपालिकाको कतिपय वडाहरूमा एम्बुलेन्स नहुँदाखेरि चाहिँ बिरामीले शास्ती खेप्नु परेको गुनासो हामीले बारम्बार सुन्दै आइरहेका छौँ. विशेष गरी कुन कुन वडामा एम्बुलेन्स छैन र ती एम्बुलेन्स नभएका वडाहरूमा चाहिँ एम्बुलेन्स सेवा विस्तारको लागि चाहिँ खास नगरपालिकाले चाहिँ केही त्यस्तो खालको काम गर्ने योजनाहरू सोचहरू बनाएको अवस्था छ छैन?
0: हस् हजुर, खास गरी स्वास्थ्य उपचार प्रणालीमा एम्बुलेन्स सेवा पनि महत्त्वपूर्ण हुन्छ. यो सवालमा चाहिँ रामेछाप नगरपालिकामा पनि एउटा चाहिँ अवसरको रूपमा के छ भने यहाँ जिल्ला अस्पताल भएको हुनाले अस्पतालमै अहिले थापत रूपमा 2 एम्बुलेन्स र एउटा सब भान छ. र यतिले मात्रै नगरपालिका भित्र पूर्ण रूपमा स्वास्थ्य सेवाको लागि आवश्यक एम्बुलेन्स पुग्दैन भनेर नगरपालिका आफैले आफ्नो प्रयास र विभिन्न सहयोगी निकायहरूसँग

0: को सहयोगमा तिनवटा एम्बुलेन्स व्यवस्थापन गरेको छ. उक्त एम्बुलेन्सहरूलाई यस नगरपालिकाले चाहिँ नि खास गरी सबैवटाहरूलाई पाएक पर्ने गरी एउटा एम्बुलेन्स वार्ड नम्बर 1, 2, 3 पाएक पर्ने गरी र 4 केही भागलाई पाएक पर्ने गरी वार्ड नम्बर 3 साउटर प्रसाद अस्पतालमा राखेको छ भने अर्को चाहिँ नि वार्ड नम्बर 4 केही भागहरू र वार्ड नम्बर 5, 6 पाएक पर्ने गरी वार्ड नम्बर 5 रामपुरमा राखेको छ र अर्को एउटा एम्बुलेन्स चाहिँ हामीले वार्ड नम्बर 7, 8, 9 पाएक पर्ने गरी रामेश्वर अस्पतालमा र बजार एरियामा रहने गरी पालिकामै राखेको छ र उक्त तिनवटा एम्बुलेन्सहरूले हामीले 9 चाहिँ नि टोल हरेक टोल बस्तीमा पुग्ने गरी एम्बुलेन्सको सेवा पहुँच बढाएका छौँ र यो सँगसँगै जिल्ला अस्पतालमा भएको एम्बुलेन्स र रेडक्रस लगायत र एउटा अर्को पनि हाम्रो नगरपालिकामा चाहिँ एउटा सारथी युवा क्लब र अर्को चाहिँ मालागिरी विकास केन्द्रले पनि एम्बुलेन्स सञ्चालन गरेका छन्. त्यसरी अहिले हाम्रो नगरपालिकाभित्र पर्याप्त एम्बुलेन्स भएको अवस्था छ र यति हुँदाहुँदै पनि एम्बुलेन्स चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ भने अब सबै ठाउँमा बिरामीहरू एकैपटक परेको बेलामा चाहिँ केही बेलामा एम्बुलेन्स नहुनु पनि सक्छ तर त्यस्तो अवस्था हाम्रो पालिकामा अहिलेसम्म अलिक कम भएको देखिन्छ र यो सँगसँगै अब नगरपालिकाले का केही वडाहरूले खास गरी आफ्ना नागरिकहरूलाई अलिक सहज रूपमा एम्बुलेन्स सेवा पुगोस् भन्नको लागि लसितपुर तोकेर खास गरी असहाय अपाङ्ग ज्येष्ठ नागरिकहरू महिला लक्षित कार्यक्रम गर्ने हिसाबमा वार्ड नम्बर 7 र 8 चाहिँ अलि बजेट व्यवस्था गरेर लगभग उनीहरूको आफ्नो वडाहरूमा रहेका सबै नागरिकहरूलाई समेट्ने गरी लसितपुर रहेका नागरिक समेट्ने गरी एम्बुलेन्स सञ्चालन गर्नुभएको छ. उहाँहरू पालिकाबाटै बजेट व्यवस्था गर्नुभएको छ. अहिले गर्दा एम्बुलेन्सको पहुँचको कुरा गर्ने हो भने यस नगरपालिकामा धेरैभन्दा धेरै नागरिकलाई सहज रूपमा एम्बुलेन्स पुर्याउने गरी हामीले संख्या पनि राखेका छौँ र हामीलाई चाहिएको बेलामा एम्बुलेन्सहरू प्राप्त हुने अवस्था पनि छ र ती एम्बुलेन्सहरूलाई आवश्यक पर्ने कुराहरूको वार्तामा नगरपालिकाले पनि व्यवस्था गरेको छ. जस्तो खास गरी सबै एम्बुलेन्सहरूलाई चाहिँ जिपिआरएस सिस्टम जोडाउन गर्नुपर्ने कुरादेखि लिएर त्यहाँ चाहिने आवश्यक अक्सिजन सिलिन्डरहरू व्यवस्थापन गरेको छ र अनि सवारी चालकको नियमित व्यवस्थापनहरू पनि गरेको छ. अब यसले गर्दा आगामी दिनमा पनि हामीलाई नगरपालिका स्तरमा एम्बुलेन्स सञ्चालन गर्नलाई समस्या छैन. यसको पहुँच हामीले चाहिने जति गरिसकेका छौँ.
1: हजुर, अब सँगै कहिलेकाहीँ चाहिँ एकदमै जटिल प्रकारको चाहिँ समस्या आएर जस्तै सुत्केरी गर्भवतीहरूलाई चाहिँ तत्कालै चाहिँ अलि विशिष्टकृत अस्पतालहरूमा पठाउनुपर्ने अवस्था पनि आउँछ. जस्तै त्यो अवस्थामा चाहिँ हेलिकप्टरहरूको प्रयोग गर्ने गरिन्छ. हालसम्म रामेछाप नगरपालिकाले चाहिँ त्यो खालको सेवा आफ्नो नागरिकलाई दिएको अवस्था छ कि छैन? हेलिकप्टर तुरन्त मगाएर चाहिँ सुत्केरी वा गर्भवतीलाई पठाउनु पर्ने स्थिति आएको छ कि छैन?
0: हजुर, पक्कै पनि यो जुन आकस्मिक अवस्थामा रेफर गर्नुपर्ने प्रसूतिजन्य सेवाको कुराहरूमा यो सेवा यो आवश्यक पर्छ. यस सवालमा चाहिँ नि बागमती प्रदेश सरकारबाट र यो जिल्ला पनि हवाई उद्धार कार्यक्रमभित्र पर्छ. यो क्रममा चाहिँ खास गरी रामेश्वर जिल्लाभित्रै अहिले चाहिँ 2 अपरेसन मार्फत प्रसूति सेवा दिन सक्ने संस्थाहरू भएको हुँदाखेरि धेरै केस रेफर गर्नुपरेको अवस्था छैन र यदि रेफर गर्नुपर्ने अवस्था यहाँ रहेका चाहिँ प्रसूतिजन्य अपरेसन गर्नुपर्ने संस्थाबाट उक्त सेवा नहुने अवस्था आएको खण्डमा अब ती प्रसूतिजन्य बिरामीहरूलाई रेफर गर्नुपर्दा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा प्रदेश स्वास्थ्य निर्देशालयबाट निशुल्क रूपमा हवाई उद्धार व्यवस्था गरिएको छ. त्यसको लागि जिल्लामा खास गरी जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको भूमिका रहन्छ. ती दुईवटा निकायहरूसँग समन्वय गरेपछि निशुल्क रूपमा यसरी आकस्मिक अवस्थामा चाहिँ प्रेषण गर्नुपर्ने प्रसूतिजन्य समस्या भएका महिलाहरूलाई उद्धारको व्यवस्था छ. अहिलेसम्म हामीलाई यो नगरपालिकामा यो खालको सेवा दिन पर्ने अवस्था चाहिँ छैन. तर अलि योभन्दा अगाडि 1 पहिला चाहिँ हाम्रो एउटा केस त्यस्तो हाम्रो स्टाफलाई परेको थियो. त्यति बेला चाहिँ हामीलाई अलिकति रेफर पनि गरियो, बिरामीलाई पनि हेली उद्धारबाट उद्धार गरियो. तर त्यसको अलिकति समन्वयात्मक बाटोपट्टि हाम्रो चाहिँ अलिकति समन्वय कम हुँदाखेरि त्यो सेवामा हामी बढ्न वञ्चित भएका छौँ. अब पक्कै पनि यस्ता खालका आकस्मिक रूपमा प्रेषण गर्नुपर्ने प्रसिद्धिजन्य महिलाहरूलाई हामी अबका दिनहरूमा निशुल्क रूपमा हेरी उद्धारबाट व्यवस्था गर्ने हाम्रो अभियानमा हामी सबमा लाग्छौँ. त्यसमा आवश्यक बेला भएको बेलामा उक्त सेवा लिन सक्ने अवस्था छ.
1: अब सँगै विशेष गरी पहिला पहिला केही समय अगाडितिर त यहाँहरू टोल टोलमा पनि स्वास्थ्य शिविरहरू लिएर पुग्नुहुन्थ्यो. अहिले चाहिँ टोल टोलमा स्वास्थ्य शिविरहरू लिएर जाने खालको त्यस्तो कार्यक्रमहरू छ छैन, के छ
0: हजुर? खास गरी हामीले वृहत रूपमा स्वास्थ्य शिविर लिएर जाने अभियान चाहिँ हाम्रो पालिकामा अहिले त्यो राखेका छैनौँ. किनभने खास गरी समुदाय तहसम्म वृहत लेभलको शिविर लान अलिक गाह्रो पनि हुँदो रहेछ. त्यहाँ लाँदाखेरि त्यो सेवाहरू उपयोग नहुने, त्यो सेवाको त्यहाँ महत्त्व नहुने, त्यो सेवा दिनको लागि पर्याप्त भौतिक पदार्थ नहुने हुँदाखेरि हामीलाई त्यो यदि पर्याप्त रूपमा अलिक त्यो उपयुक्त देखिएन. यसैलाई हामीले चाहिँ अलिकति व्यवस्थापन के रूपमा प्रयोगत्मक रूपमा सफल होस् भन्नको लागि यहाँ रहेको अस्पताललाई व्यवस्थित गर्नेप्रति हामी लाग्यौँ. साथसाथै अब समुदाय तहमा नगरी नहुने हाम्रा आवश्यक स्वास्थ्य सम्बन्धी शिविरहरू हामी लैजान्छौँ. खास गरी यो खास गरी खास गरी अपाङ्गता भएका नागरिकहरू, त्यसपछि अनि महिला सम्बन्धी खास गरी समस्या भएका पाठेघर खसी महिलाहरू जसको चाहिँ भिआइए परीक्षण गर्नुपर्ने हुन्छ, क्यान्सर स्क्रिनिङको लागि अनि परिवार नियोजन लगायत अनि गर्भवती महिलाहरूको चाहिँ भिडियो स्टे गर्ने अभियानहरू हामीले हरेक वडाहरूमा लैजान्छौँ। यो चाहिँ हामीले रुटिनली हरेक तिन तिन महिनामा एकचोटि लाने हाम्रो प्लान अनुसार नै हामी जान्छौँ र हामीले पहिलो चरणको चाहिँ मङ्सिर महिनामा लगेका थियौँ। हामीले नौवटैवटा हातमा गएर त्यहाँ रहेका गर्भवती सुतिर महिलाहरूको भिडियो एक्सरे निशुल्क रूपमा गऱ्यौँ भने अनि पाठेघर खस्ने महिलाहरूको स्क्रिनिङ गर्नेदेखि लिएर क्यान्सर स्क्रिनिङ गर्नको लागि चाहिँ स्क्रिनिङ क्याम्प पनि गरेका थियौँ। र यही वर्ष हामीले भर्खर चाहिँ अस्ति माघ महिनामा पनि एउटा भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा खास गरी क्यान्सर पहिचानको लागि चाहिँ नै क्यान्सर स्क्रिनिङ शिविर विशेष गरी डाक्टर ल्याएर नै गरेका थियौँ। यसमा खास गरी 17 भक्तपुर अस्पतालका क्यान्सर रोगी सम्बन्धी डाक्टरहरू आएर सेवा दिनुभएको थियो। त्यो बेला हामीले जम्मा 209 महिलाहरूको क्यान्सर स्क्रिनिङ गरेका थियौँ, जसमा सबै महिलाहरूको चाहिँ क्यान्सर स्क्रिनिङ टेस्ट नेगेटिभ आएको रिपोर्ट प्राप्त भएको छ। यसै गरी हामीले खास गरी समयतम गर्न सक्ने शिविरहरू चाहिँ नियमित रूपमा त्रैवासी रूपमा लैजान्छौँ र विशेष गरी खालको सेवा सुविधा शिविर चाहिँ हामीले हरेक टोल पश्चिमलाई यो प्रयोगत्मक रूपमा चाहिँ अलिकति प्र्याक्टिकल देखिएन। यसलाई चाहिँ हामीले खास गरी जिल्ला अस्पतालमै व्यवस्थापन गर्ने हाम्रो उद्देश्य अनुरूप अहिले हरेक वर्ष कुनै न कुनै विषयको हामी विशेषज्ञ शिविर सञ्चालन गर्छौँ। यसमा खास गरी काठमाडौँमा रहेका ठुल्ठुला अस्पतालहरूसँग सहकारी गर्छौँ।
1: हजुर, जस्तै अब ठुलो ठुलो खालका रोगहरू लागेका अथवा दीर्घ रोगीहरूलाई लक्षित गर्दै कस्तो खालको चाहिँ कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्था छ?
0: खास गरी नेपाल सरकारले अलिकति प्रायोरिटीमा राखेको कार्यक्रम अन्तर्गत चाहिँ यो दीर्घ रोगीहरू, क्यान्सर, किडनी रोगीहरू, त्यसपछि गएर अनि 8 प्रकार रोगहरू, खास गरी सिकल सेल एनेमिया अनि स्पाइनल इन्जुरी, त्यसपछि अर्को भनेको चाहिँ हेड इन्जुरी लगायतका रोगीहरूको लागि चाहिँ नि निशुल्क उपचारको व्यवस्था गरेको छ। त्यसको लागि चाहिँ यस नगरपालिका भित्र रहेका सबै नागरिकहरू जो काठमाडौँमा विशेष अस्पतालमा उपचार गराइरहनु भएको छ, त्यो अस्पतालको चाहिँ उपचार भइरहेको कागजपत्रको आधारमा पालिकामा उहाँले एउटा चाहिँ निवेदन दिनुहुन्छ र त्यो निवेदनको आधारमा हामीले पालिकामा रहेको एउटा समिति छ, नगर प्रमुखको अध्यक्षतामा प्रमुख सचिव अधिकृत सदस्य रहने गरी र स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहने गरी एउटा 3 जनाको समिति छ। त्यो समितिले त्यसरी प्राप्त भएको निवेदन कार्यक्रमको आधारमा तत्काल हामीले चाहिँ निर्णय गरेर त्यो अस्पताललाई लेखी पठाउँछौँ र त्यो अस्पतालले रु 1 लाखसम्मको लागि निशुल्क उपचार गर्नुपर्ने हुन्छ, खास गरी किडनी, क्यान्सर, स्पाइनल, हेड इन्जुरी, सिकल सेल एनिमिया, अल्जाइमर रोगहरूको लागि यो उपचार सेवा हुन्छ भने बागमती प्रदेशभित्रको सवालमा चाहिँ खास गरी क्यान्सरको सवाल चाहिँ अर्को 50,000 पनि त्यही निर्णयबाट प्राप्त हुन्छ र यसरी क्यान्सरको हकमा चाहिँ 1,50,000 सुविधा प्राप्त हुन्छ। यो साथसाथै अब उक्त कडा रोग लागेका बिरामीहरूको लागि चाहिँ नै यदि बिमा पनि गरिएको छ भने नेपाल सरकारले रु 1 लाखसम्मको थप उपचार पनि बिहोर्छ। यो सँगसँगै खास गरी क्यान्सर प्रभावित भई निको नभएको जसले नियमित चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ अनि स्पाइनल इन्जुरी भएर व्हिलचेयर बस्नुपर्ने र किडनीको समस्या भई किडनी फेलियर अथवा ट्रान्सप्लान्ट गरेका बिरामीहरूको लागि नेपाल सरकारले हरेक महिना रु 5,000 उपचार खर्च व्यवस्था गरेको छ। यसको लागि खासरी नेपाल सरकारबाटै यसपालिकाले बजेट प्राप्त हुन्छ, उक्त सेवा सुविधा लिनको लागि सबै त्यस्ता खालका बिरामीहरूले चाहिँ नि अस्पतालको रूप प्रबन्ध भएको कागजपत्र, निजको नागरिकता या जन्मदर्ताको प्रमाणपत्र सहित स्थानीय वडा कार्यालयबाट सिफारिस भएर आउनुपर्छ र नगरपालिकाले त्यसलाई चाहिँ चौमासिक रूपमा त्यसरी आएका व्यक्तिहरूको कडा रोग भए नभएको यकिन गर्छ र कडा रोग भएको प्रमाणित कागजको आधारमा उहाँलाई चाहिँ रु 5,000 रुपियाँ मासिक उपचार खर्चको रूपमा व्यवस्था हुँदै आएको छ। यो वर्ष हामीले पहिलो चौमासिकसम्ममा जम्मा 75 जनालाई रु 5,000 यो रकम भुक्तानी गरेका छौँ र अब बाँकी रकमको लागि हामी यो 14 महिनाभित्र भुक्तानी गर्छौँ र नपुग रकम हामी स्वास्थ्य मन्त्रालयसँग माग गरेर पठाउँछौँ र यस्ता खालका बिरामीहरू सबैले जतिजना चाहिँ प्रक्रियागत कागजपत्र प्रयोग गरेर आउनुहुन्छ उहाँहरूले रु 5,000 उपचार खर्च पाउनुहुन्छ र कोही पनि वञ्चित हुनुपर्ने अवस्था छैन।
1: हामी अब लगभग कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा अब ठ्याक्कै यो स्वास्थ्य शाखाको अथवा स्वास्थ्य क्षेत्रमा नगरपालिकाको आगामी योजना चाहिँ के छ?
0: खास गरी अब हाम्रो मुख्य योजना भनेकै समुदाय तहसम्म उपचार सेवालाई विस्तार गर्ने, त्यसको लागि हामीले खास गरी अब हेल्थ पोस्ट तहबाट हरेक महिना गाउँघर क्लिनिक, खोप क्लिनिकको माध्यमबाट जहाँ स्वास्थ्य संस्था रहेका भन्दा फरक टोलहरूमा लगेर हामीले चाहिँ नियमित रूपमा चाहिँ खास गरी खोप सेवा अनि परिवार नियोजन सेवा, पोषण सेवा कार्यक्रमहरू गर्छौँ जसमा उहाँहरूले आमासम्मको माध्यमबाट हरेक घर टोलसम्म सेवा पुर्याउनुहुन्छ र अनि अर्को प्लान भनेको चाहिँ हामीले खास गरी रामसेप अस्पताललाई अलिकति नियमित रूपमा चाहिँ दिगो रूपमा विशेषज्ञ डाक्टरहरू अनुरोध गराउने हाम्रो प्लान अनुसार नै हाम्रो सहयोग रहनेछ। जस अनुसार बाह्रै महिना यो अस्पतालबाट चाहिँ नि निशुल्क रूपमा चाहिँ प्रसुतिजन्य अपरेसन सेवा, हाड जोड्ने सेवा अनि मेडिसिन सेवा लगायत पेडियाट्रिक बाल रोगको डाक्टरहरूको व्यवस्थापन हुनेछ। र योभन्दा थप प्रदेश सरकारले तोकेका सेवाहरू आएको खण्डमा पालिकाले थप सहयोग गर्छ। र खास गरी हामीले यो ग्रस्त सेवा दिने सवालमा अहिलेको नयाँ प्रमुखज्यूबाट पनि समवयसम्म सबै खालको चाहिँ सहयोग गर्नुहुन्छ। यसमा उहाँको प्रतिबद्धता के छ भने नगरपालिकामा रहेका सबै नागरिकहरूलाई हामीले चाहिँ सदस्यबाट चाहिँ वञ्चित गर्नु हुँदैन। हामीले आफ्नो क्षमता र रिसोर्सले भ्याएसम्म उच्चतम तहको सेवा दिनुपर्छ भन्ने कुरामा उहाँहरू अडिग हुनुहुन्छ। यो चाहिँ हाम्रो एउटा प्लस अवसरको रूपमा लिनुपर्छ यसलाई चाहिँ हामीले।
1: हुन्छ ल हस् त, हजुर व्यस्त भएर पनि रेडियो कार्यक्रममा समय दिनुभएकोमा हजुरलाई धेरै धन्यवाद। र रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
0: हजुर, खास गरी अब हामीले खास गरी नागरिकको सुझाव सल्लाहहरू लिँदै यहाँबाट प्रदान गर्ने स्वास्थ्य सेवालाई अझ बढी त्यसलाई अझ राम्रो पार्ने प्रयास हामी छौँ। आगामी दिनमा पनि हाम्रा नागरिकहरूको सरसल्लाह सुझाव अनुसार नै हामीले स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहन्छ भन्दै सम्पूर्ण श्रोता मानवहरूमा नमस्कार भन्न चाहन्छु। हस् धन्यवाद।
2: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेसाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेसाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेसापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
3: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 048-40-0026, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
3: नमस्कार।
4: हजुरको रेडियो 102।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा हृदय रिमालको स्वागत छ। समसामयिक विषयमा छलफल हुने कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। दशकौंदेखि जटिल सामाजिक एवं राजनैतिक मुद्दाका रूपमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने भन्दै सरकारले देशभर सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई तीव्र बनाएको छ। विशेष गरी काठमाडौँ उपत्यकामा बागमती, विष्णुमती, मनोहरा लगायत नदी किनार अतिक्रमण गरेर बनाएका हजारौं घर टहरा हटाउने अभियानले नयाँ बहस सृजना गरेको छ। एकातिर सरकारले सार्वजनिक सम्पत्ति जोगाउने, नदी सभ्यता पुनस्थापना गर्ने र बाढ़ी जोखिम घटाउने दावी गरेको छ भने अर्कोतर्फ विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन, मानव अधिकार र वास्तविक सुकुम्बासी पहिचानको प्रश्न अझै चुनौतीपूर्ण बनेको छ। जोखिमपूर्ण क्षेत्र खाली गराइएपछि आफूलाई सुकुम्बासी दावी गर्ने झण्डै 2000 परिवारका 8000 मानिस सरकारको सम्पर्कमा आएका छन्। यीमध्ये धेरै परिवार वर्षौंदेखि नदी किनार, पुल मुनि, सार्वजनिक खुला क्षेत्र तथा सरकारी जमीनमा बस्दै आएका थिए। सरकारले अहिले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासी छुट्याएर व्यवस्थापन गर्ने नीति अघि बढ़ाएको छ। लगत संकलन, नागरिकता, बसोबास अवधि, आर्थिक अवस्था र वैकल्पिक आवासको आधारमा पहिचान प्रक्रिया चलिरहेको छ। तत्कालका लागि सुकुम्बासीहरूका लागि सरकारले विभिन्न अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ। सुकुम्बासीहरू राखेको ठाउँमा खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी, शौचालय तथा बालबालिकाको आधारभूत सुरक्षाको व्यवस्था मिलाएको सरकारको दावी छ। यद्यपि धेरै अधिकारकर्मी र अभियन्ताले दीर्घकालीन पुनस्थापनाको स्पष्ट योजना बिना घर भत्काउँदा नागरिक थप असुरक्षित बनेको भन्दै यसको विरोध गरेका छन्। सरकारले अब काठमाडौँ उपत्यका बाहिर पनि अभियान विस्तार गरिरहेको छ। नेपालमा सुकुम्बासी समस्या केवल आवासको मात्र नभई गरिबी, बेरोजगारी र अव्यवस्थित शहरीकरण, बसाइसराई र कमजोर भूमि व्यवस्थापनसँग जोड़िएको समस्या हो। व्यवस्थित आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासहितको एकीकृत पुनस्थापना अहिलेको आवश्यकता हो। आज हामी कार्यक्रम बदलिदो नेपालमा वास्तविक सुकुम्बासीको अवस्था, सरकारको कदम र दीर्घकालीन समाधानका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ पूर्व सचिव एवं शहरी विकास तथा आवास निर्माण विज्ञ किशोर थापा।
1: सर, स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
2: धन्यवाद।
1: सरकारले वाचापत्रमा उल्लेख भए बमोजिम चाहिँ काम गरेको दावी गर्छ, तर केही हिसाबले बाहिर चाहिँ सुकुम्बासीले अलिकति हतारमा हटाउन खोज्यो कि भन्ने आलोचना पनि भयो। खासमा यो सुकुम्बासी समस्या के हो भनेर बुझ्ने?
2: यो अब सुकुम्बासीको समस्या त निकै अब निकै जटिल र यो बृहत् एउटा प्रकृतिकै छ। तर अब हामीले चाहिँ अहिलेलाई अब आजको छलफलमा हामी चाहिँ सहरी क्षेत्रमा बसोबास गरेका एउटा चाहिँ गरिब समुदायको बारेमा नै बढी कुरा गरौँ। त्यसो गर्दाखेरि हामीलाई यो समस्यालाई बुझ्न सजिलो हुन्छ। यद्यपि हाम्रो अब राष्ट्रिय स्तरमा हामीले हेऱ्यौँ भने त देशैभरि यो समस्या छ। यो लामो समयदेखि यो समस्यालाई समाधान गर्न भनेर विगतका सरकारहरूले पनि धेरै पटक प्रयासहरू गरेका, आंशिक सफल भएका, कतिपय अवस्थामा असफल भएका र कतिपय अवस्थामा चाहिँ त्यो जिम्मेवारी पाएका पदाधिकारीले इमान्दारिताका साथ काम नगरेका कारणले पनि समस्याको चाहिँ ऊ हुन नसकेको त्यो पनि देखियो। हुनाले अब हामी चाहिँ आज यो काठमाडौँ महानगर क्षेत्रमा विशेष गरी नदी किनारमा बसोबास गरेका हाम्रा चाहिँ जति यो झुपडी जुन बस्तीहरू छन् त्यो झुपडी बस्तीमा बसोबास गर्ने सहरी गरिबको बारेमा हामीले कुरा गर्यौँ भने यो विषयलाई बुझ्न चाहिँ सहिलो हुन्छ।
1: यो जसरी खोला किनार अथवा चाहिँ सरकारी सार्वजनिक जग्गा अतिक्रमण भयो भन्ने खालको गुनासो आयो पटक पटक, यो जुन सुकुम्बासीहरू बागमती नदी किनार अथवा अन्य खोला किनारमा जोखिमपूर्ण तरिकाले बस्नुभयो, उहाँहरू चाहिँ उहाँको बाध्यात्मक परिस्थिति हो अथवा चाहिँ अब यो सहरमा छिरिहाल्यो चाहिँ बसिहालौँ भन्ने खालको परिस्थिति हो? यो दुई तरिकाले मान्छेले स्पष्ट बुझ्न सकेको
2: छ। यस्तो छ, यो बाध्यात्मकै हो नि। भनौँ न, तपाईँ हामी चाहिँ त्यहाँ गएर बस्न जान्छौँ र हामी बस्न जाँदैनौँ नि, बरु चाहिँ यो सहरै छोडेर जाउँला, हामी अर्को ठाउँमा चाहिँ बसोबास गरौँला, तर यसरी अब ठसठस गनाउने बागमतीको किनारमा आज बगौला कि भोलि बगौला भन्ने अवस्थामा त हामी त बस्दैनौँ नि, कुनै पनि बस्दैनौँ। यो बाध्यता कसरी सिर्जना हुन्छ भन्दाखेरि चाहिँ विभिन्न कारणवश उनीहरू चाहिँ गाउँबाट सहरमा आएका हुन्छन् होइन, अथवा काठमाडौँमा आएका हुन्छन्। अब यहाँ उनीहरूले चाहिँ आफ्नो कोही अब अदक्ष हुन्छन्, कुनै दक्षता हुँदैन, कोही चाहिँ अलिकति अर्धदक्ष हुन्छन्, केही न केही चाहिँ तिनीहरूसँग सिप हुन्छ, नकर्मी होलान्, सिकर्मी होलान्, केही मिस्त्री होलान्, अब गाडीका सहचालक हुने केही क्षमता होला, कोही ड्राइभरै होलान्, सानोतिनो केही अरू घरायसी चाहिँ घरेलु कामदारको रूपमा पनि काम गर्ने होलान्, अथवा साडीमा चाहिँ जरी भर्नेदेखि लिएर तपाईँको चाहिँ सानसानो चाहिँ पानीपुरीका चाहिँ ऊ बनाउने पनि होलान्, विभिन्न किसिमको चाहिँ सानोतिनो सिप उद्यम सहित चाहिँ आएका हुन्छन्। तर त्यो काम चाहिँ कस्तो हुन्छ भने उनीहरूको त त्यो जुन आम्दानी जो हो त्यो आम्दानी चाहिँ उनीहरूको कस्तो हुन्छ नि, त्यो पर्याप्त हुँदैन कि, दैनिकी धानी मात्रै हुन्छ। अब त्यो आम्दानी पर्याप्त नहुँदाखेरि कस्तो हुन्छ भने यो आवासको क्षेत्रमा चाहिँ तपाईँले भनौँ न अब आवासको लागि जति खर्च गर्नुहुन्छ प्रति महिना त्यसको करिब 4 गुणा बढी चाहिँ तपाईँको मासिक आम्दानी हुनुपर्छ। उदाहरणको लागि काठमाडौँमा अब त्यही थापाथली क्षेत्रमा 2 कोठा भाडामा लिनको लागि 2 कोठाको न्यूनतम 10,000 होला भनौँ न, भाडाको लिनको लागि 40,000 रुपियाँ उसको मासिक चाहिँ आम्दानी हुनु पर्यो। तर त्यो परिवारसँग चाहिँ 40,000 मासिक आम्दानी हुँदैन के, सक्दैन, उसले धान्न सक्दैन, त्यो होला उसको 20-25,000 केही न केही होला। त उसले चाहिँ फेरि के गर्छ अहिले बढी आजकल परिवारले के गर्छन् भने अलिक शिक्षा र स्वास्थ्यमा अलिक बढी खर्च गर्न थाले आवासमा भन्दा है, त्यसले गर्दाखेरि चाहिँ त्यो उनीहरूले चाहिँ त्यो घर बहालमा लिनु पनि नसक्ने, अब जग्गा किनेर घर बनाउने त त्यो त अब कल्पनै बाहिरको कुरा भयो। अनि के गर्ने त भन्दा सकेसम्म त उनीहरू बहालमै बस्न खोज्छन्, पाएसम्म त राम्रो चाहिँ घर बहाल लिएर कोठा भाडा लिएर बस्न पाए सबभन्दा राम्रो। त्यसरी कोठा भाडा लिएर बस्ने त काठमाडौँ उपत्यकामा लाखौँ छन् नि। तपाईँलाई पनि एउटा डाटा दिउँ, 2078 जनगणना अनुसार काठमाडौँ उपत्यकाभित्र चाहिँ यो हाम्रो चाहिँ डेरावासीको संख्या चाहिँ 51% छ, 51% भन्दाखेरि 51% त डेरामा बसिरहेका छन् त, तर डेरामा नि बस्न नसक्ने परिवार पनि रहेछन् भने हामीले बुझ्नुपर्छ। त्यो परिवार कहाँ गएर बसे भन्दाखेरि यस्तै खाली जमिन, आफ्नो जहाँ काम छ त्यो कामको नजिकै कहीँ खाली जमिन छ, कसैले पनि त्यसको चाहिँ हेरविचार गरेका छैन भने त्यो खाली जमिनमा अब टहरा बनाउनु त धेरै गाह्रो पनि छैन। त्यो टहरा पनि तपाईँले चाहिँ एकै रातमा बन्न सक्दैन कि, उनीहरूले अनेक ठाउँबाट चाहिँ फ्यालेका सामानहरू ल्याएर खोजेर, कहिले जस्ता ल्याएर, कहिले काठ ल्याएर, कहिले इँटा ल्याएर, त्यो उनीहरूले चाहिँ परिवार मिलेर त्यो बनाएका हुन्छन्। अब जग्गा त उनीहरूले पैसा दिनु परेन, टहरा आफ्नो हिसाबले गर्छन्, पनि बिस्तारै त्यसलाई सुधार गर्छन्। त्यस्तो किसिमबाट चाहिँ अनिखेरि घरहरू बढ्दै जान्छ र त्यसले एउटा बस्तीको चाहिँ रूप ग्रहण गर्छ। अब बस्तीको रूप कसरी ग्रहण गर्छ भन्दा अब त्यो बस्तीमा एकजना चाहिँ त्यहाँको चाहिँ मेन एउटा चाहिँ के भनौँ अब एउटा चाहिँ मूल मान्छे हुन्छ, त्यसलाई कतिपय बस्तीमा सरदार भन्छन्, कति ठाउँमा आजकल त मेयर पनि भन्न थालेछन्, मैले सुने त्यो मेयरै भन्दा रहेछन् त्यहाँ होइन, त्यो मेयर भन्ने भयो अथवा त्यो अध्यक्ष होला त्यहाँको, अब त्यो समितिको अध्यक्ष होला, त्यसरी चाहिँ एउटा त्यहाँ मेन त्यसको चाहिँ त्यसको रखवारी गर्ने एकजना मान्छे हुन्छ र उसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अनि सबैको त्यहाँको चाहिँ व्यवस्थापन उसले गर्ने त्यो व्यवस्थापनको काम गर्छ। र अनि त्यहाँ चाहिँ अनि के हुन्छ अब उनीहरूलाई त बस्नको लागि त पानी चाहियो, बत्ती चाहियो, त्यहाँ चाहिँ तपाईँको लागि चाहिँ अब अलिकति ढल निकास अलिकति शौचालयहरूकोलाई चाहियो भने त्यो उनीहरूले चाहिँ पानीको लागि त्यहाँ नजिकै कुनै पानीको स्रोत हुन्छ अथवा त्यहाँनिर एउटा सानो चाहिँ ट्युबवेल खनिदिन्छन्। अब शौचालयको लागि त अब त्यो खोला किनार अब खुल्लम खुल्ला भइहाल्यो अथवा सानोतिनो आफैले बनाउँछन् बसेर, अनि एउटा चाहिँ उनीहरूले अनि उनीहरू कस्तो गर्छन् त्यो समुदायमा चाहिँ एकले अर्कोलाई एकदमै सघाउँछ, सबै एउटा चाहिँ गरिबीको चाहिँ चङ्गुला परेको हुनाले उनीहरूको एउटा समुदाय नै त्यहाँ चाहिँ समुदाय एउटा चाहिँ प्रति सबैको एउटा विश्वास हुन्छ र अनि उनीहरू चाहिँ कसैसँग भिड्न परे पनि पुरै समुदाय नै भिड्छ, एक्लै भिड्दैनन्, अथवा केही काम गर्नु पर्यो समुदाय मिलेर गर्छन्, अथवा सरकारी निकास केही समन्वय गर्नु पर्यो भने पनि त्यहाँको मूल मान्छे हो, त्यहाँको जुन नेता हो उसले चाहिँ गर्छ। र अब अनौठो कुरा के छ भने यस्ता कतिपय समुदायमा चाहिँ के गर्छ भने सेनाका प्रहरीका त्यस्तै पऱ्यो भने निजामती कर्मचारी हाम्रो चाहिँ अलिकति भनौँ त्यस्तै तहका चाहिँ हाम्रो निजामती कर्मचारीलाई पनि उनीहरूले त्यहाँ स्वागत गरेर राखेको हुन्छ। त्यो किन राखेको हुन्छ भन्दाखेरि चाहिँ भोलि सरकारसँग केही समन्वय गर्नु पर्यो भने पनि काम लाग्छ, भोलि अब चाहिँ भत्काउने आयो भिड्नु पर्यो भने पनि हतपति त्यहाँ अब सेना प्रहरीको मान्छे भएपछि त्यहाँ अब साथीभाइ हुन्छन् त्यहाँ
1: थोरै भए राहत
2: के राहत हुन्छ कि डाक्यो भने त्यसरी पनि गरेको हुन्छ। त्यसमा मैले यो विभिन्न बस्तीहरूमा गएर अध्ययन गर्दाखेरि मैले चाहिँ 2-3 महत्त्वपूर्ण कुराहरूको जानकारी पाएँ कि पहिलो कुरा चाहिँ त्यो बस्तीका सबै मान्छेहरू चाहिँ केही न केही उद्यम गरेर केही न केही श्रम गरेर बसेका हुनुहुन्छ, खाली कोही पनि छैन, एक किसिमले म उनीहरूलाई चाहिँ एउटा माउरी भनौँ न, माउरीको सङ्घ, त्यहाँ एउटा रानी माउरी हुन्छ
1: हो,
2: माउरीको चाहिँ घरमा एउटा रानी माउरी हुन्छ नि, त्यो रानी माउरी भनेको त्यही त्यहाँको नेता अध्यक्ष अब सरदार जी हो, उहाँ ऊ हुन्छ, र त्यसपछि अरूले चाहिँ केही न केही कामहरू उनीहरूले गर्छन्, र अनि त्यसबाट सबैभन्दा लाभान्वित को हुन्छ थाहा छ, लाभान्वित चाहिँ त्यहाँ वरपरका चाहिँ जुन अब चाहिँ घर बनाएर बस्ने जुन मान्छेहरू बासिन्दाहरू छ नि, त्यसबाट उनीहरू सबभन्दा बढी लाभान्वित हुन्छन्, उनीहरूले जुन किसिमको चाहिँ केही पर्दा अप्ठ्यारो पर्दाखेरि त्यहीँबाट मान्छे आउने त हो नि, मिस्त्री चाहिएला, कालीगढ चाहिएला, तपाईँलाई केही शान्ति हुने, केही सहयोग, घरेलु कामदार चाहिएला, त्यो त्यहीँबाट आउने हुनाले, त्यस कारण त्यो त्यहाँको रैथाने समुदाय र त्यो झुपडी बस्तीवालाहरूको चाहिँ त्यहाँ एउटा गजबको एउटा चाहिँ सम्बन्ध भन्छ, एउटा लभ एन्ड हेट भनौँ न, झट्ट हेर्दा तिमीहरू चाहिँ सुकुम्बासी, तिमीहरू चाहिँ फोहोर मैला गर्ने मान्छे भनेर भन्न पनि छोड्दैनन् त्यहाँ त्यहाँको भए बासिन्दाले, तर चाहिँ फेरि भोलि आफ्नो घरमा केही चाहिँ कामसाम यताउता पर्दा चाहिँ एउटा कुनै किसिमको लेबर चाहियो भने त अथवा केही मद्दत चाहियो भने फेरि आउने त तिनीहरू हो, तिनी त्यहीँबाट महिलाहरू आउलान्, युवाहरू आउलान्, त्यहीँका अब जो छन् अलिकति मान्छेहरू त्यहीँबाट लिने हो, त्यस कारणले त्यो सहरसँग चाहिँ सहरको श्रम बजारसँग उनीहरू जोडिएका हुन्। समस्या के पर्यो भने उनीहरूको श्रम चाहिँ यति सस्तोमा बेच्न उनीहरूको बाध्यता छ कि त्यो आम नानीले चाहिँ उनीहरूको चाहिँ आवासको आवश्यकता चाहिँ पुरा गर्न सक्दैन अनि उनीहरू त्यहाँ बस्छन्। अब हामी यहाँ छुट्याउनु पर्ने कुरा के छ भन्दाखेरि अब यो भूमिहीन अथवा सुकुम्बासी भन्ने जुन एउटा शब्दावली छ नि, अब नेपालको चाहिँ अहिलेको प्रचलित नीति नियममा सुकुम्बासी भनेको नेपालभरि काहीँ कतै जग्गा जमिन नभएको, घर नभएको भनी बुझिन्छ। अब त्यो परिभाषामा त कहिलेकाहीँ त तपाईँ हाम्रो दाजुभाइ पर्न बेर छैन क्या, अथवा हाम्रो छोरा भतिजा पर्न बेर छैन। उदाहरणको लागि मैले मेरो यो घर चाहिँ बिक्री गरिदिएँ, ल यो घर मेरो चाहिँ बिक्री गरिदिएँ भने मेरो छोराछोरी त भूमिहीन भइहाल्यो नि त, अनि मेरा छोराछोरीले अनि त्यो सुविधा पाउने,
1: अहिले पनि गाउँबाट कतिपय बेचेर सहरमा यतिकै सिरिया मान्छे पनि छ।
2: त्यस कारणले अब हामीले यो समस्यालाई कसरी हेर्नु पर्यो भने यो रोजगारीसँग जोडिएको समस्या हो, यो सहरको चाहिँ अनौपचारिक जुन अर्थतन्त्रसँग जोडिएको चाहिँ विषय हो, र यो चाहिँ यो आवाससँग मूलत यो आवाससँग जोडिएको समस्या, सहरले चाहिँ एउटा औकात अनुसारको यदि आवास उपलब्ध गराउन सकेन भनेदेखि यो वर्ग चाहिँ अझ बढ्दै जाने हो। तर हाम्रो देशमा चाहिँ एउटा राम्रो के छ भन्दाखेरि चाहिँ हाम्रो डेटाले के भन्छ भन्दाखेरि चाहिँ यस्तो चाहिँ बस्तीमा बस्ने मानिसहरूको सङ्ख्या चाहिँ हाम्रो दक्षिण एसियाका अरू मुलुकभन्दा चाहिँ एकदमै कम छ। हामी दिल्लीमा हामी गयौँ भने करिब 3 करोड जनसङ्ख्या भएको दिल्ली सहरमा करिब करिब तपाईँको चाहिँ 1 करोड मान्छे चाहिँ यस्तो चाहिँ झुपडी बस्ती अथवा चाहिँ अस्वस्थकर बस्तीमा बस्छ, त्यहाँ सुकुम्बासी बस्ती भन्दैनन् त्यहाँ है। पाकिस्तानमा जानुभयो भने त्यहाँ चाहिँ कच्ची आबादी भन्छ, कच्ची आबादी भनेको त्यो जग्गामा चाहिँ पक्का नभएको क्या, त्यो बस्ती चाहिँ कच्ची, कुनै पनि बेला सरकारले यताउता गर्न सक्ने कच्ची आबादी भन्छन् होइन। अब कलकत्तातिर जानु भने बस्ती भन्छन् त्यसलाई, बस्ती बस्ती त्यसलाई बस्ती मात्र, अब हामीले त अर्को सुकुम्बासी भन्ने शब्द जोड्यौँ। अब वास्तवमा हामीले चाहिँ यो मलाई त के लाग्छ भने अहिलेको सरकारलाई मेरो अनुरोध चाहिँ यो सुकुम्बासी भन्ने जो शब्द छ यो शब्दले नेपालको कुनै पनि यो अहिलेका नीति र नियमबाट चाहिँ यसलाई चाहिँ हटाइदिउँ, यसलाई यो शब्दले नै यो समस्या धेरै पार्या हुनाले बरु हामीसँग भूमिहीन भन्न सक्छौँ, आवासहीन भन्न सक्छौँ,
1: हामी नागरिक पनि एउटा
2: कच्ची घरमा बस्ने भन्न सक्छौँ, झुपडीमा बस्ने भने छाप्रोमा बस्ने भन्न सक्छौँ, छाप्रो बस्ती भने भइहाल्यो नि,
1: मुम्बईमा झुपडपट्टी भन्छ,
2: झुपडपट्टी भन्छन्, अब हाम्रो छाप्रे बस्ती भने पनि भयो, अनेक हाम्रा चाहिँ सब नेपाली शब्द पनि त छ नि। तर यो सुकुम्बासी भन्ने शब्द चाहिँ के हो भने जुन यो चाहिँ विगतमा चाहिँ यो अब सिक्किमबाट आएका मान्छेहरूसँग जुन जोडियो अथवा सिक्किममा गएर बसाइसकेका मान्छेहरू जोडियो त्यो चिजलाई हामी जस्ता आएको तस्तै चाहिँ यहाँ ल्याएका छौँ। र यो कुरा चाहिँ यो हाम्रो सहरमा बस्ने हाम्रा चाहिँ ती गरिब झुपडीवासीहरूलाई यो लागू हुँदैन कि, तिनीहरूलाई हामी त्यो सुकुम्बासी चाहिँ नभनौँ भन्ने मेरो चाहिँ मेरो भनाइ छ।
1: अब त्यहाँभित्र वास्तविक सुकुम्बासीहरूलाई नाम मात्रैको सुकुम्बासी अथवा चाहिँ पर्याप्त आर्थिक रूपमा बलियो मान्छे पनि गएर बस्यो भन्ने खालको अर्को एउटा गम्भीर चाहिँ उठेर अहिले अस्ति त हामीले पनि यो 7-8 तलेसम्मका घर भत्काउनु पर्ने अवस्था हो,
2: कसरी हुन्छ भने नि अब त्यहाँ मानौ न अब तपाईँ अहिले चाहिँ घर बनाउ नक्सा पास गर्नलाई कति जग्गा चाहिन्छ त, अढाई आना नभएका नक्सा पास हुँदैन। अब थापाथली एरियामा अथवा बुद्धनगरमा 2.5 आनाको चाहिँ जग्गालाई कति पर्ने भयो त, कमसे कम 2 करोड त पर्ने हो, 2 करोडको जग्गा किन्नु पर्यो अनि अर्को 1 करोडको घर बनाउनु पर्यो,
1: त्यो त फेरि नक्सा पासको मापदण्ड भयो, 3 आना नभएर घरै बन्दैन
2: भन्दाखेरि चाहिँ अब जग्गा सित्तैमा पायो भने त घर बनाउनु त गाह्रो छैन, घर बनाउन गाह्रो छैन कि घर त मजासम्म बन्छ त्यो पटक पटक तला तला गरी बन्छ त्यस कारण जग्गामा पनि एकदम महँगो भयो काठमाडौँको जग्गा पनि यति महँगो भयो कि अब त्यो गरिब परिवारले गरिब के भनौँ अब निम्न आय वर्गले अब जग्गै किनेर घर बनाउन नसक्ने अवस्था आइसक्यो सधैँ नसक्ने भइसक्यो अब त्यस्तो अवस्थामा जग्गाको मूल्य छ आकाशिया छ अनि घरको चाहिँ अब लागत मूल्य पनि बढेको छ भन्दाखेरि चाहिँ यो अवस्थामा त अब त सामान्य एउटा चाहिँ निम्न मध्यम वर्गीय परिवारले पनि काठमाडौँमा एउटा चाहिँ चार कोठा घर बनाउन गाह्रो भइसक्यो नि त अब त्यो एकदमै अनौपचारिक क्षेत्रमा काम गर्ने हाम्रो श्रमजीवीहरूलाई त झन् गाह्रो छ अब यस्तोमा चाहिँ के गर्नुपर्छ भने अब तर फेरि ती हाम्रो लागि सहरको लागि नभए नहुने चाहिँ वर्ग भए तिनीहरूले सहरबाट हटाउन पनि सकिँदैन भन्दाखेरि उनीहरूलाई कतै नै कतै कुनै न कुनै किसिमको चाहिँ बसोबासको व्यवस्था हामीले कतै नै गर्न सक्यौँ भने चाहिँ त्यो राम्रो हुन्छ अब विगतमा अब मेरो अध्ययनमा के देखिन्छ भन्दाखेरि अब संसारभरिकोमा चाहिँ यस्ता बस्तीहरूलाई चार तरिकाले व्यवस्थापन गरेको देखिन्छ कि एउटा चाहिँ अब जसरी जो जहाँ बसेको छ त्यसरी बस्न दिने त्यस्तो हस्तक्षेप नगर्ने आफ्नै जनता हुन् बसुन् बरु त्योभन्दा बढी थप अतिक्रमित नहोस् तिनीहरू जसरी बसेका छन् उनीहरूले अब अरू दुःख दिएका छन् आफ्नो किसिमले बसेर बसौँ यिनीहरूलाई अब नचलाउँ यो भनौँ न यसलाई चलाएर फेरि किन यो राजनीतिक र सामाजिक समस्या निम्न त्यो सरकारले आँखा चिम्लेर गर्ने एउटा चाहिँ तरिका छ धेरै देशमा त्यो गर्छन् पनि अर्को तरिका चाहिँ होइन यी त सहरको लागि त यी त कालो धब्बा भए यसले त समस्या पारे अब विदेशी पाहुनाहरू आउँदा अलिकति मान्छे आउँदा त यसले त नराम्रो देखिने भयो हाम्रो सहरको रूपै बिग्रिने भयो कुरूप बनायो त्यसमा यसलाई चाहिँ सफा हटाउनु पर्छ भनेर सहरलाई सौन्दर्यीकरण गर्ने नाममा चाहिँ तिनीहरूलाई निर्मम तरिकाले हटाइदिने
1: गरिबी हटाउनु पर्ने गरिब हटाउने
2: गरिब हटाउने हटाउनु पनि गरिबी हो गरिब हटाउने जस्तो चाहिँ अब हाम्रै वरिपरिका देशहरूमा नै त्यो देखिन्छ अब त्यस्तो तरिका चाहिँ के छ भन्दाखेरि चाहिँ यदि उनीहरू चाहिँ अब अघिल्लो दुई तरिका चाहिँ एउटा जिम्मेवार लोकतान्त्रिक सरकारले भनेर एउटा लोक कल्याणकारी राज्यले त्यो चुपलाई आँखा चिम्लेर बस्न पनि सक्दैन अन्धाधुन्ध रूपमा उनीहरूलाई हटाउनु पनि सक्दैन गर्नु हुँदैन अन्य किसिमको हाम्रो आवासको हक सम्बन्धी कुरा मानव अधिकारका कुरा आउँछन् पोलिटिकल त्यसका चाहिँ राजनीतिक एउटा ठुलो मूल्य चुकाउनुपर्छ सरकारले त्यो सबै हिसाबले उनीहरू त्यो गर्नु नसक्ने हुनाले अब हाम्रो जस्तो देशमा चाहिँ गर्ने के त भने कि चाहिँ उनीहरू ज्यादै जोखिमपूर्ण अवस्थामा बसेका छन् उनीहरूको जीव ज्यानै खतरामा छ भने उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने यदि चाहिँ त्यो पनि सम्भव छैन यदि उनीहरू चाहिँ अब भनौँ त्यो पनि कस्तो नि यदि सुरक्षित ठाउँमै बसेका छन् बसेको ठाउँ ठिकै छ ठिकै किसिमबाट बसेका छन् खालि उनीहरूको बसोबास मात्रै अव्यवस्थित छ भने चाहिँ उनीहरूलाई तिनीहरूलाई व्यवस्थापन गरे राम्रो छ होइन उनीहरूलाई पर्याप्त पूर्वाधारहरू न्यूनतम पूर्वाधारको व्यवस्था गरेर उनीहरूलाई चाहिँ तिनीहरूलाई बस्न दिने त बस्न दिने मात्रै है लाल पूर्जा दिने भने फेरि यहाँ लाल पूर्जा दिने कुरा आउने बित्तिकै फेरि सुकुम्बासी र गैर सुकुम्बा कुरा आउँछ सुकुम्बासी भन्ने बित्तिकै फेरि त्यही गलत मान्छेहरू पर्ने सम्भावना भएको हुनाले त्यो बस्तीलाई हामीले डिफाइन गरिदिने र अब यो ठाउँमा चाहिँ तिमीहरूले चाहिँ अब योभन्दा बढ्न पनि पाइँदैन यसको चाहिँ तिमीहरूले बस्न चाहिँ पाउँछौ तिमीहरू जति बस्छौ यहाँ बस तर किनबेच गर्न त पाइँदैन
1: लालपुर्जा भयो भने फेरि किनबेच गयो के हुन्छ भन्ने नै थाहा
2: बस्छ तिमीहरू राज्यले दिने सुविधा दिन्छ तिमीहरू नागरिक हो राज्यले दिने हरेक तिमी नागरिक अधिकारबाट तिमीहरू वञ्चित हुँदैनौ तिमीले पाउँछौ जस्तो अब ब्याङ्कमा खाता खोल्न पाउँछौ स्कुलमा बच्चा भर्ना गर्न पाउँछौ होइन त्यसपछि गएर चाहिँ कुनै जागिरको लागि चाहिँ तिमी निवेदन दिन पाउँछौ आजकल जे गर्दा नि यहाँ पूर्जा माग्छ नि त यहाँ होइन त्यो पूर्जा चाहिँ एउटा सरकारले एउटा सामूहिक पूर्जा कि त्यो बस्तीको पूर्जा
1: एग्रिमेन्ट
2: कस्तो गरिदिनु त्यो पूर्जाको भएर ब्याङ्कले चाहिँ उनीहरूले केही एउटा उद्यम गर्नु पर्यो भने ऋण पनि दिने त्यो पनि त गर्नु पर्यो होइन आजकल फेरि लाल पूर्जा माग्दिन्छ यस्तो कुरा गरेर चाहिँ उनीहरूले तिनै व्यवस्थापन गर्यो भने चाहिँ त्यो गर्न सकिन्छ त्यस्तो चाहिँ सुधार गरिएको बस्तीहरू नेपालमा पनि छन् त्यस्तो विभिन्न ठाउँमा चाहिँ त्यसरी बस्तीहरू सुधार गरेका छ काठमाडौँमा पनि गरेका छ त्यस कारण अहिले गरेको चाहिँ अहिले हतार हतार जुन तपाईँहरूले भन्नुहुन्छ हतार चाहिँ किन भयो भने अब बर्खा आउन लागिसक्यो यसपालि बर्खा छिट्टो नै आउला जस्तो छ र बाढीको प्रकोप पनि एकदम बढेको हुनाले यो हतारै गर्नुपर्ने अवस्था चाहिँ हो भोलि यो साउन महिनामा भदौ महिनामा गर्न सकिँदैन अहिले नै कति गाह्रो परिसक्यो होइन त्यसले गर्दा यो छिटो गर्नुपर्ने हुनाले यो गरेको हो र सरकारले पनि पटक पटक यो कुरालाई चाहिँ अब भनौँ न आफ्नो विज्ञप्ति मार्फतसम्म जानकारी गराएको छ कि हामीले कसैलाई चाहिँ ऊ गर्न खोजेको होइन यो चाहिँ उनीहरूलाई सुरक्षित ठाउँमा चाहिँ बसोबास गराउन उनीहरूको जुन संविधानले दिएको जुन आवासको जुन मौलिक हक छ त्यसलाई चाहिँ त्यो मौलिक हकको ग्यारेन्टीलाई कार्यान्वयन गर्नको लागि हामीले गरेको हो भन्ने छ अब यो काम गर्दाखेरि कहिलेकाहीँ कस्तो पर्छ भन्दाखेरि अब विभिन्न त्यहाँ तत्त्वहरू विभिन्न चाहिँ अब चाहिँ स्वार्थ समूहहरू पनि त्यहाँ खेलिरहेका हुन्छन् सबैको आफ्नो चाहिँ एजेन्डा हुन्छ कसले के भन्छ सरकारलाई काम गर्नु पनि गाह्रो छ तर यसपटक चाहिँ जुन किसिमबाट एउटा धेरै ठुलो चाहिँ अवरोध बिना धेरै ठुलो चाहिँ भनौँ न अब जीव ज्यानको चाहिँ खति बिना चाहिँ यो काम भयो विगतमा यो गर्न सकिएको थिएन यो सरकारले जुन आँट गरेको छ र मेरो के भने अब उनीहरूलाई उचित अब अहिले तत्काल चाहिँ होल्डिङ सेन्टरमा राखेको छ हुन त मानवीय जुन आवश्यकता हो त्यो पुरा गर्नु पर्यो विशेष गरी महिला बालबालिका सुत्केरीहरू गर्भवतीहरूको ध्यान दिनु पर्यो ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरू उनीहरूलाई विशेष त्यहाँ सहयोग चाहिन्छ पछि उनीहरूलाई चाहिँ लगेर अब स्थायी बसोबासै गराउन सकिन्छ स्थायीमा लगाउँ नसकेसम्म चाहिँ अस्थायी आवास लागि अब अहिलेलाई चाहिँ इचम्बुको एपार्टमेन्टमा लाने भनेको छ नि फ्ल्याटमा लगाएर राख्ने भनेको छ त्यो चाहिँ सबैको लागि स्थायी नहुन सक्छ सबै त्यहाँ चाहिँ बस्न राजी नहुनु पनि सक्छन् जो राजी हुन्छन् उनीहरूले तिनी स्थायी बसोबास गरिदिने जो राजी हुँदैनन् उनीहरूको लागि चाहिँ उनीहरूले विकल्पहरू दिने उनीहरूसँग कुराकानी गरेर कोही कतै अरू ठाउँमै जान चाहन्छन् कि होइन त्यो उनीहरू त्यो जाने चाहिँ व्यवस्था गर्यो भने त्यो राम्रो हुन्छ अब यहाँ कस्तो भने एक तरिकाले के भन्छ भने होइन यहाँका मान्छेलाई त बनेपा धुलीखेल कटाइदिए भइहाल्छ नि त्यहाँ त जग्गा सस्तो पनि पर्छ त्यहाँ लगेर चाहिँ बसोबास गराए नै हुन्छ भन्छ त्यो त बसोबास त होला तिनीहरूको तर उनीहरूको रोजगारीको चाहिँ ऊ चाहिँ हुँदैन उनीका बच्चा यहाँ पढिरहेका हुन्छन् उनीका चाहिँ हुन न दुईटा श्रीमान श्रीमती मध्ये एउटाको केही कतै जागिर होला केही होला
1: व्यापार व्यवसाय पनि छ
2: कोही कारखानामा काम गरे होला कोही केमा काम गर्ने होला
1: ठेलामै बेचेर भए पनि
2: त्यहाँबाट आउनु नसक्छ उनीहरूलाई चाहिँ यी नजिकै कतै न कतै चाहिन्छ त्यसको लागि चाहिँ अब सरकारले चाहिँ अब विशेष कार्यक्रमहरू ल्याउनु पर्छ अब फेरि सधैँ मान्छे त्यही बस्तीमा त्यही रूपमा सधैँ बस्नु पनि छ उनीहरू पनि अब आफ्नो चाहिँ उन्नति गर्न चाहन्छ उन्नति गर्दै गएपछि त त्यहाँ बस्दैन नि
1: पछिल्लो पुस्ता त फरक हुन्छ
2: अब योभन्दा उनीहरू यहाँबाट निस्केपछि उनीहरू कुनै राम्रो घर भाडा लिएर बस्ला फेरि उनीहरूले औकातले धान्न सक्ने घर भाडा लिएर बसे भइहाल्ने घर भाडा त पाइहालिन्छ अनि घर भाडामा बस्दै भयो अनि घर पनि बनाउनलाई पछि होइन काठमाडौँमा जति पनि मान्छेले बाहिरबाट आएका मान्छेले घर बनाएका छन् पहिले त बालमै बस्ने हो नि त पहिले अलिकति सस्तो ठाउँमा अलिकति हरियाहरू छिणीमा कोठा लिएर बसे विद्यार्थी हुँदाखेरि होइन एउटा कोठामा चारजना बसे आफैले पकाएर खाए पछि चाहिँ अलिकति जाहिर खाएपछि छुट्टै छुट्टै कोठा लिए होला होइन त्यसपछि गएर बिस्तारै अनिखेरि एउटा फ्ल्याट लिए अनि अलिकति पैसा बचाए 10-20 वर्ष काम गरे अनि सानो चाहिँ एक टुक्रा जग्गा किने अनि घर यस्तै गर्ने त हो नि
1: अब यो अब अहिले सरकारले अब गर्न खोज्यो अपेक्षा पनि धेरै छ जुन अब त्यसको प्रत्यक्ष सम्बन्ध चाहिँ बसाइ सरकारसँग जोडिँदो रहेछ जस्तो गाउँमा मान्छेले सम्भावना केही पनि नदेखेर सहर छिर्ने प्रवृत्ति बढ्यो यसरी चाहिँ मान्छे एकैसँग खादिनुभन्दा गाउँमै केही सम्भावनाहरूलाई पहिलाउने हिसाबले सरकारले पनि त केही गर्न सक्छ कि
2: हो अब गाउँमा के सम्भावना हुन्छ भने विचार गरौँ न गाउँमा हुने सम्भावनाको कृषि पशुपालन नै हो ग्रामीण क्षेत्र भनेको मूलत त्यहाँको अर्थतन्त्र भनेको कृषि नै हो है अहिले यहाँ समस्या हाम्रो के हो भने हामीले धेरै चाहिँ हाम्रा चाहिँ युवाहरूलाई कृषिबाट चाहिँ हामीले त्यो जरैदेखि उखल ल्यौँ क्या त्यहाँबाट ऊ त्यहाँ अब खेतीपाती गरेर बस्नै नसक्ने हो
1: अहिले त तपाईँको जङ्गली जनावरको आक्रमणले गर्दा मान्छे कम बढी भएर
2: किन मान्छेको संख्या घट्दै गयो संख्या घटेपछि जङ्गली जनावरले चाहिँ अब आतंक मचाउन थाले होइन त्यस कारणले अब मैले हेर्दाखेरि गाउँमा हुने भनेको नेपालको गाउँमा चाहिँ पहाडी गाउँमा एउटा चाहिँ कृषि कर्म फलफुल खेती तपाईँको चाहिँ अरू अब खाद्यान्न खेती होइन त्यसपछि गएर पशुपालन गरेर पनि त्यहाँ गुजारा चाहिँ कहाँ के हुन्छ अर्को कुरा चाहिँ एउटा पर्यटन होइन पर्यटन सम्बन्धी अब आन्तरिक पर्यटन पनि राम्रै छ पर्यटन सम्बन्धी एक्टिभिटीहरू बढाउने कुराहरू र त्यसपछि अर्को के छ भन्दाखेरि चाहिँ अब अहिले खाली भएका चाहिँ जुन जमिनहरू छन् ठुल्ठुला चाहिँ फाँटहरू छ सारामा चाहिँ अब हामीले चाहिँ पहाडी क्षेत्रमा त हाम्रो चाहिँ हावापानी त राम्रो छ नि होइन ठन्डा हावापानी छ रमणीय दृश्य छ सबै कुरा राम्रो छ अहिले न्यूनतम पूर्वाधार पनि पुगेको छ त्यस कारणले हाम्रा चाहिँ राम्रा राम्रा चाहिँ स्कुलहरू आवासीय विद्यालयहरू बोर्डिङ स्कुलहरू त्यो सरकारले चलाए नि भयो निजी क्षेत्रले गरे पनि भयो अनि राम्रा राम्रा चाहिँ अस्पतालहरू एकदमै भनौँ न राम्रो अस्पतालहरू किनभने त्यसको लागि त्यहाँ अब चाहिँ काठमाडौँमा चाहिँ आनाको 1 करोड तिरेर अस्पताल बनाउनु भन्दा त अलिक पर गएर चाहिँ भनौँ न रोपनीको चाहिँ 1 लाख तिरेर चाहिँ अस्पताल बनाउन त जग्गा त सस्तो भयो नि
1: अस्पताल बनाइदिने भयो फ्रीमा जग्गा दिने मान्छे पनि भेट्ने अवस्था छ गाउँमा त
2: अब त्यसको लागि के भने कम्प्लिट प्याकेजमा जानु पऱ्यो अस्पताल मात्रै हो भने त्यहाँ बच्चा काम भने अस्पतालमा कार्यरत डाक्टर नर्सहरूको लागि क्वार्टर पनि हुनु पर्यो अनि त्यसपछि त्यहाँ जानलाई बिरामी आवत जावत गर्ने चाहिँ यातायात पनि हुनु पर्यो त्यसरी मिलाएर हेरेर त्यो कहाँ कहाँ के सम्भव छ त्यसमा शिक्षा स्वास्थ्य सम्बन्धी हाम्रा चाहिँ यहाँ व्यवसायहरू अनि पर्यटन व्यवसाय र अनि मूलत कृषि सम्बन्धी कुरामा हामीले त्यहाँ धेरै मान्छेलाई रोजगार दिन सक्यौँ भनेदेखि चाहिँ कृषिले रोजगारी दिनु पर्यो कि त्यो निर्वाहमुखी कृषि होइन, कसैको खेती छ उसले आफैले चाहिँ गुजारालाई चाहिँ गरे होइन, त्यो चाहिँ फलान ठाउँमा ठुलो कृषि फार्म छ त्यहाँ चाहिँ त राम्रो जागिर पाइँदो रहेछ भने अरू ठाउँको मान्छे जागिर खोज्दै जानु पर्यो, अरू देशमा त हुन्छ नि, भारतमा पनि त तपाईँ पन्जाबमा चाहिँ कृषिमा जागिर खोज्दै बिहारका मान्छे बङ्गालका मान्छे चाहिँ जाने परम्परा त अहिले पनि छ, त्यस कारण त्यो ठुल्ठुला चाहिँ व्यावसायिक कृषि फार्महरू, त्यो साना साना चाहिँ एक दुईवटा रोपनी जग्गामा गऱ्यो नि खेतीपाती होइन, ठुल्ठुला चाहिँ व्यावसायिक कृषि फार्महरूमा गऱ्यो भने त त्यसले त उत्पादन पनि बढाउँछ, रोजगारी बढाउँछ, सबै हुन्छ नि त। त्यस कारणले यो हामीले चाहिँ कृषिबाट जुन जनसङ्ख्या विस्थापित हुँदैछ त्यो विस्थापनलाई हामीले रोक्नु पर्यो, अझ त्यो कृषिप्रति आकर्षण गरेर अरू अनि गयो भने मान्छेहरू चाहिँ त्यहाँ जान्छ नि। जस्तो अब उदाहरण श्रीलङ्कामा मैले यो यो सहरी विकास अध्ययन गर्न जाँदाखेरि त्यहाँ चाहिँ अनौठो एउटा चाहिँ चलन अथवा त्यहाँको सोचाइ कस्तो रहेछ भने सकेसम्म सहरमा मान्छे आउनै नचाहे, अनि सोधेँ मैले किन सहरको झिलिमिन त्यस्तो रमाइलो छ सहर किन नगएको भन्दा त्यो सहरको त्यो कोचाकोचमा त्यो उकुस मुकुसमा गएर किन त्यसरी हामी बस्ने, हाम्रो त होइन गाउँमा यति राम्रो चाहिँ ठाउँ छ, सबै सुविधा छ, हामीलाई बच्चा पढाउने स्कुल उपचार गर्ने अस्पताल होइन रोजगारीको सारा कुरा छ, अनि यहाँ ठुलो फाँटका फाँट हामी जमिन लिएर आनन्दसँग यहाँ बसेका छौँ, त्यो त कोलम्बो सहरमा त्यो क्यान्डी सहरमा त्यो खाँदा खाँद गरेर चाहिँ किन बस्ने, हामी त्यहाँ जाँदैनौँ भनेर भन्दछ नि त। त्यो श्रीलङ्काको त्यो सहरीकरणको जुन त्यो गति हेर्दाखेरि बडा स्लो छ त्यहाँ
1: अहिले पनि,
2: अहिले पनि स्लो छ, कोलम्बो सहरको जनसङ्ख्या अहिले पनि भनौँ न 10 लाख नआएको छैन,
1: हाम्रो त 2-4 लाखमा सबै दिएर गाउँमा आएर भाँडा बस्ने,
2: हाम्रो ठ्याक्क उल्टो छ। त्यो हामीले चाहिँ के भने त्यो गाउँमा चाहिँ मान्छेलाई त्यहाँ अड्न सक्ने वातावरण हामीले चाहिँ बनाइदिउँ भने राम्रो, किन अहिले बाटोघाटो पूर्वाधार त पुगेको छ नि त, अब हामी फेरि एउटा के गर्यो नि पूर्वाधारले नि विकास मान्यौँ, हामीले दिन पूर्वाधार दियौँ विकास दिन नसकेका नि, त्यहाँ विकास दिएको भए त मान्छे त जान्थे त्यहाँ,
1: आर्थिक आय आर्जनको बाटो भयो,
2: बाटो भएन नि त, विकास भने त त्यो सडकै आफै विकास त होइन नि होइन, त्यसमा त्यो विकासको काममा हामी पछि पर्या हुनाले यस्तो भएको। त्यस कारणले अब अहिले यो विशेष गरी यो अब हामी जसलाई सुकुम्बासी बस्ने सहरी क्षेत्रमा यिनीहरूको चाहिँ जुन आकार र सङ्ख्या पनि एकदमै कम छ, अब अहिले काठमाडौँ उपत्यकामा 60-65 को हाराहारीमा छन्, कतिपय बस्ती त्यति साना छन्, 4-5 घर मात्रै छ, कसैले थाहा नै पाउँदैन, त्यो 4-5 घर भएको नि बस्ती छ, ठुल्ठुलो चाहिँ 200-300 घर भएका नि बस्तीहरू भए होइन, अब त्यस कारण त्यो बस्तीहरू विभिन्न चाहिँ आकार प्रकारका घर विभिन्न लोकेसनमा छन्, तर उनीहरू चाहिँ त्यो के छन् भने त्यो यसरी चाहिँ मिलेर त्यहाँ बसेका छन् नि, कसैले थाहा नै पाउँदैन त्यो उनीहरू त्यस्ता हुनु पनि, तर आखिरमा ती त गरिब परिवारै हुन्, उनीहरूको बसोबास त्यति चाहिँ व्यवस्थित छैन, अब हामीले सरकारले गरिदिने भनेको उनीहरू पनि एउटा चाहिँ मर्यादित एउटा जीवनयापन गर्न सकुन्, मर्यादित आवासको उपभोग गर्न पाउन् भन्ने हो।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी सुकुम्बासी समस्या, सार्वजनिक तथा सरकारी जग्गा संरक्षण गर्ने सरकारको अभियान, विस्थापित परिवारको दीर्घकालीन पुनस्थापना लगायतका विषयमा केन्द्रित रहेर पूर्व सचिव एवं शहरी विकास विज्ञ किशोर थापासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ, कर्ण थापाहरू वा सबैले देख्ने ठाउँमा राखौँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
6: World's number one tire brand.
7: Classic Techco 60th anniversary offer. Jatima Sayo, Tetima Payo. Budget tra package ta pai ke rozaiko. Abo internet TV, the Wi-Fi 6 router pani Tetima paincha. Classic Techco khune pani plan kharidma harek hapta. 3 jana lai 3 mahina internet bonus. Ra masik 1 jana lai ru 12,000 ko internet bonus. Samparka 980-100-4477. Classic Tech. जतिमा चाहियो त्यतिमा पाइयो।
8: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू:
9: ओपिडी सेवा,
8: विशेषज्ञ ओपिडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्वकर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 0141106 96 5 14 24 063।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले शुरू गरेको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान, अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको अवस्था, उनीहरूको स्थायी पुनर्वास र यसको दीर्घकालीन समस्या समाधानका लागि राज्यले चाल्नुपर्ने कदम लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ शहरी विकास विज्ञ एवं पूर्व सचिव किशोर थापा।
3: सरलाई फेरि पनि स्वागत छ यो दोस्रो खण्डमा। जस्तो यो विगतका सरकारहरूले पनि प्रयास गर्यो भन्ने एक थरी छ, तर एक थरी चाहिँ के छ भने अहिलेको नयाँ सरकार अथवा चाहिँ अहिलेको नयाँ पुस्ताले चाहिँ यो भोट बैङ्कको रूपमा प्रयोग गर्यो। उनीहरूलाई वार्षिक 30 करोडसम्म पनि खर्च भएको अवस्था रहेछ। आयोग बनाउने, एउटा सरकारले आयोग बनाउने, अर्को सरकार आयो भने त्यसलाई फाल्ने, फेरि आफ्नो मान्छे नियुक्त गर्ने, यो आखिर कमजोरी त राज्यकै रहेछ नि।
4: हो त, राज्य कमजोर भएकै हो नि, यो त यो कुरा त अब हामीले स्वीकार्नै पर्छ।
3: अहिले उनीहरू हामी बस्यो भनेर उनीहरूलाई दोष दिँदा पनि राज्यले सही नीति नलिँदा
4: यो राज्य व्यवस्था कमजोर भएपछि होइन अब त्यसपछि गएर तपाईँको चाहिँ यहाँनिर अब सरकारका नीतिहरू चाहिँ अब भनौँ जहिले पनि अस्थिर भएपछि राज्यमा बस्ने सञ्चालन गर्ने शासकहरूले चाहिँ अनेक किसिमका चाहिँ ठुलमुले चाहिँ अब कुराकानी गरेपछि नै अनिखेरि यस्तो किसिमको प्रवृत्ति फस्ताउ नि त हो नि।
3: धेरै कुरा अहिले त परिमाणै फरक आयो, परिणामै फरक
4: छ नि। त्यसले गर्दा विगतमा पनि के भयो भने चाहिँ उनीहरूलाई चाहिँ एउटा राजनीतिक हतियारको रूपमा मात्रै प्रयोग गरेको पाएँ कि मैले। अब त्यो समुदाय त बडा कस्तो भने एकजुट हुन्छ क्या, त्यो त्यहाँको जो नेता हो अथवा अध्यक्ष हो उसले भनौँ जे गर त्यो गर्न तयार, मर्न तयार हुन्छन् मान्छे।
3: उनीहरूको मतदानको अधिकार पनि उनीहरू कोही व्यक्तिले गरिसकेको
4: हुन्छ है। त्यस कारण पोलिटिकल पार्टीको लागि पनि त्यो हुन्छ, त्यो अवसर हो, राजनीति गर्ने मान्छेलाई त्यो त अवसर हो नि त। किनभने एउटै बस्तीबाट चाहिँ त्यहाँको एउटा मूल मान्छेलाई हात लिने बित्तिकै तपाईँको चाहिँ 1-2 हजार भोट त ग्यारेन्टी हुने भएपछि त त्यो राजनीतिक दलले त्यो गर्छ नै, हरेक देशमा गर्छन् त्यो, यहाँ पनि भएको त्यही हो। तर यो त खालि उनीहरू उपयोग मात्रै भइरह्यो क्या तिनीहरू, उनीहरूलाई त्यो दुष्चक्रबाट निकाल्ने चाहिँ खास इमान्दार प्रयास चाहिँ भएन।
3: उनीहरूले लामो सोच राखेन, बस्नु पाएकोमै खुसी भयो, त्यसको परिणाम अब अहिले एक्कासी आयो।
4: अब त्यहाँ बसोबास गर्ने मान्छेले के सोच्यो भने अब हामी यहाँ बसेका छौँ ठिकै छ, हामी यस्तै हौ भने अब योभन्दा हामी अझ राम्रो अवस्थामा बस्नुपर्छ, हाम्रो त नेपाली नागरिक हौ नि त, हामीले त योभन्दा राम्रो चाहिँ आवासको चाहिँ अधिकार हामीले उपभोग गर्न पाउनुपर्छ भन्नेतिर त्यो चेतना पनि भएन।
3: हो
4: जस्तो जसो कसैले यहाँ मन नभत्काइदिए हुन्थ्यो, जसो चाहिँ म आफ्नो तरिकाले बस्न चाहिँ कसैले दिन्छ भने उसैलाई भगवान् मान्छु भन्नेतिर गयो उनीहरू।
3: न्यूनतम रूपमा यो अघिल्लो सरकारहरूले विगतमा यो लगत सङ्कलनसम्मको पनि स्पष्ट काम गरे गरेन भन्ने पनि प्रश्न रहेछ क्या। अहिले
4: लगत सङ्कलन चाहिँ गरेका छन् है, नगरेको गरेको छ। अब भइदियो के भने अब त्यो समस्या अर्को पनि भयो, यहाँ अघिल्लो सरकारले गरेको कामलाई अपनत्व ग्रहण नगर्ने एउटा चाहिँ निषेधको एउटा राजनीति भन्छ नि, यहाँ अघिल्लो सरकारले गरेको राम्रो कामलाई पनि नमानिदिने,
3: स्वीकारमा गठबन्धन चाहिँ गर्ने नीति चाहिँ परिवर्तन गर्ने,
4: त्यो पनि एउटा प्रवृत्ति देखियो। त्यस्तो हुँदैन हुँदैन थियो, कतिपय सरकारले राम्रो काम पनि गर्ने गरेका छन् र गर्ने प्रयास पनि गरेका छन्। उनीहरूले त्योलाई चाहिँ तार्किक निष्कर्षमा नपुर्याए पनि उनीहरूले जुन गृह कार्य गरेका छन् त्यो गृह कार्य त अर्को सरकारलाई काम लाग्थ्यो नि त, त्यो त्यसलाई चाहिँ उनीहरूले उपयोग नगरिदिने कि, त्यतिकै जुन फ्यालिदिने अथवा त्यसले मन नगरेर राख्ने भएपछि, त्यसले गर्दाखेरि चाहिँ हामीले त्यही काम दोहोऱ्याइ तेह्रै पटक पटक गरिरहनु पर्यो, हाम्रो खर्च चाहिँ बढिरह्यो क्या त्यहाँ।
3: अब अहिलेको सरकारले अब अस्ति यो जुन काम गर्यो यसमा चाहिँ अलिकति गुनासो के रह्यो भन्दा कम्तीमा यो सुकुम्बासीहरूलाई केही दिन अगाडि गएर त्यहाँ चाहिँ अथवा एकै महिना अगाडि नै सरकार बन्ने बित्तिकै यदि यो गर्नु थियो भने कम्तीमा वास्तविक सुकुम्बासी को होइन भनेर त्यहाँ नै देश नै राखेर केही अलिकति व्यवस्थापन गरेर त्यसरी गरे अब यो कम हुन्थ्यो होला। अब अहिले 81 चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरमा एकै रातमा लिएर उठाएर राख्नुपर्ने हो भन्ने खालको गुनासो पनि आयो, कतिको सान्दर्भिक हो
4: यो गुनासो। भन्नलाई त सजिलो छ, सुन्नलाई पनि राम्रो छ होइन, तर व्यवहारमा काम गर्न चाहिँ यसरी गर्न सकिँदैन, नेपालमा यसरी गर्न सकिँदैन। हाम्रो रात रह्यो अग्राह पलाउँछ भन्छ,
3: परिणाम दिएन भने दिएन भन्ने 40 दिन कटिसक्यो सरकारको, त्यो पनि छ।
4: रात रह्यो अग्राह पलाउँछ भन्छ, त्यसले गर्दा त्यो त्यसरी गर्न थाल्यो भने यहाँ विभिन्न किसिमका चाहिँ स्वार्थ समूहहरू चाहिँ सङ्गठित हुने, उनीहरू एकदमै सङ्गठित भएर चाहिँ सरकारको विरुद्धमा एउटा चाहिँ जोरदार रूपमा चाहिँ त्यसको चाहिँ प्रतिकार गर्ने अवस्था आउँथ्यो,
3: यही अवस्था पनि चुनौतीपूर्ण भन्यो नि,
4: त्यति गर्न पनि सकिँदैन थियो। त्यस कारण सरकारले जुन रणनीति गरेको छ त्यो रणनीति चाहिँ ठिक छ।
3: अब आगामी दिनमा सामान्य आवासकै कुरामा मात्रै सीमित रहने सरकार अथवा चाहिँ रोजगारी सृजनादेखि लिएर अरू आर्थिक पाटोलाई कसरी चाहिँ अगाडि बढाउने त?
4: यो के भयो भने एउटा मलाई चिन्ता चाहिँ अब अहिलेकै करिब 40,000 हारिमा यो समुदायको जनसङ्ख्या रहेछ यहाँ होइन काठमाडौँ उपत्यकामा 40,000 भोलि गएर 50,000 होला केही वर्षमा। अब जो अहिले यहाँ चाहिँ तपाईँको काठमाडौँ उपत्यकामा करिब हामी 50,00,000 जनसङ्ख्या छ भने करिब 25,00,000 मान्छेहरू डेरामा बस्छन् होइन। भोलि डेरा भाडा बढ्दै गएर उनीहरूको आमदानी नबढ्ने डेरा भाडा चाहिँ बढ्दै जाने भएपछि त्यो ती लाखौँ मान्छेहरू पनि कतै फेरि यसरी झुपडीको चाहिँ मा चाहिँ आइपुग्ने हुन् कि भन्ने चिन्ता चाहिँ मलाई लाग्छ। त्यो सम्भावना छ जुन किसिमको डेरा भाडा बढिरहेछ अहिले। जग्गाको भाव बढेपछि घरको निर्माण खर्च बढ्छ अनि डेरा भाडा पनि बढ्छ, कोठाको भाडा पनि बढ्दै जान्छ। कोठा भाडा नै अब चाहिँ आफूले चाहिँ त्यसको भुक्ता डेरा चाहिँ
3: आयस्रोतभन्दा बढी
4: कोठा भाडा भइसक्यो सक्दैन उसले होइन भनेपछि त्यो त भोलि गएर कतै न कतै यस्तै फेरि फेरि झुपडी बस्तीमा आउनुपर्ने अवस्था आउन सक्ने हुनाले त्यो हुन नदिनको लागि चाहिँ हामीले सरकारले चाहिँ त्यसै गरी चाहिँ यो सोसियल हाउसिङ भन्छ नि न्यून आय वर्गको लागि चाहिँ सोसियल हाउसिङको काम चाहिँ गर्नुपर्छ। त्यो भने चाहिँ उनीहरूलाई उपयुक्त ठाउँमा अब एपार्टमेन्ट अथवा चाहिँ कोठा अथवा घरै किन्न नसक्ला तर उनीहरूलाई चाहिँ भनौँ न डेरा रेन्ट रेन्टमा चाहिँ बहालको चाहिँ घर बहाल उपलब्ध गराएर त्यो बहालको चाहिँ व्यवस्था गरिदिने हो भने चाहिँ विशेष न्यून आय वर्ग
3: एकदम त्यो अनुदान
4: सरकारले चाहिँ अनुदान जस्तो सब्सिडी दिनुपर्छ
3: हो त्यो भयो। अनि अब यो अर्को भने त यो जुन घरबेटीबाट पीडित हुने कुराहरूबाट मध्यम वर्ग पनि छ नि
4: 10,000-12,000
3: त्यो कोठाको पनि मापदण्ड छैन मनोमानित त यसका लागि सरकारले कानुन आवश्यक हो कि होइन नीतिगत रूपमा
4: भविष्यमा के गर्नुपर्छ भने यो सरकारले नै यो जुन घर भाडालाई नियन्त्रण चाहिँ गर्नु हुँदैन यो चाहिँ अब खुला बजारको अर्थतन्त्रमा हामी भएको हुनाले बजारले नै छोडिदिनुपर्छ। तर बजारमा बेला बेलामा हस्तक्षेप चाहिँ कस्तो गर्नुपर्छ भने सरकारले चाहिँ एउटा वर्गको लागि चाहिँ सुपथ आवासको निर्माण गरिदियो भने त त्यो वर्ग त त्यहाँ बस्न पायो नि त होइन। उदाहरणको लागि चाहिँ अब निम्न वर्गीय कर्मचारीको लागि सरकारले क्वार्टरको व्यवस्था गर्यो। अरू देशमा त भारतमा त क्वार्टर छ नि त
3: छ
4: कर्मचारीले क्वार्टर पाउँछ
3: सबैले पाउँछ यहाँ त अब एउटा पहुँचको भरमा पाउने खालको
4: क्वार्टरहरू चाहिँ हामीले व्यापक रूपमा क्वार्टर बढाउन सक्छौँ। जस्तो आर्मी पुलिसलाई चाहिँ ब्यारेक भने जस्तै आर्मी पुलिसलाई त घरबाट लिनु परेको छैन नि त होइन। त्यस कारण अरू भनौँ निजी क्षेत्रका चाहिँ हाम्रो चाहिँ कर्पोरेट हाउसहरूमा अब सरकारी कर्मचारी अर्ध सरकारी संस्थाको तिनीहरूलाई पनि एउटा चाहिँ क्वार्टरको व्यवस्था गर्यो भने चाहिँ एउटा वर्ग लाभान्वित हुन्छ। अर्को वर्ग चाहिँ जो चाहिँ अब औपचारिक रोजगारी उसले पाएको छैन आफ्नो केही किसिमको उद्यम गरेर बसेको छ त्यसलाई पनि नगरपालिकाले त्यस्तो किसिमको चाहिँ अलिकति सुपथ आवासको व्यवस्था गरिदियो भने त्यहाँनिर पनि चाहिँ हुन्छ त्यो घर नगरपालिकाकै स्वामित्वमा हुन्छ उसले चाहिँ न्यूनतम एउटा चाहिँ उसलाई त नगरपालिकाले त व्यापार गर्नु छैन नि त नाफा कमाउनु छैन नि त होइन। उसले चाहिँ त्यहाँको पानी बत्ती टेली यी सारा कुराको चाहिँ पूर्वाधारको लागि निशुल्क गरिदियो अरू सामान्य घरको मर्मत गर्नलाई चाहिने अलिकति न्यूनतम खर्च गर्यो भने त सकिहाल्छ नि। अब यही हाम्रो चाहिँ खोला किनारमा बसोबास गर्ने मान्छेहरू पनि अब महिनाको चाहिँ 2,000-3,000 रुपियाँ 4,000-5,000 रुपियाँ त घर भाडा तिर्न त तयार होला नि। उनीहरूलाई त गाह्रो के भने अब परिवारमा 5 छन् अब छोरो बढेको होला छोरी बढेको होला 4 कोठा चाहिन्छ 4 कोठाको 20,000 मिनिमम चाहियो होइन भने त नसक्ने भयो नि त।
3: अब यो हाम्रो कार्यक्रम चाहिँ देशैभरि प्रसारण हुने भएको भएर समग्र कुरा गरौँ देशभर चाहिँ के छ अवस्था? सरले अब पहिला प्रशासनिक क्षेत्रमा धेरै ठाउँमा बस्नु भएको अलिकति अनुभव पनि होला काठमाडौँ उपत्यकाको मात्रै कुरा गर्दाखेरि त यहाँको त छँदैछ बाहिर के छ अवस्था अन्य ठाउँमा?
4: बाहिरको चाहिँ अवस्था अझ बिग्राल छ कि वास्तवमा यो समस्या निकै बिग्राल समस्या छ। बाहिर चाहिँ कस्तो छ भने पहाडी क्षेत्रमा बाढी पहिरोबाट चाहिँ पुरा घर जग्गा जमिन सबै बगाएर पुरै
3: अहिले त झन् यो डोजर आतंकले
4: त्यो भएको छ त्यसले गर्दाखेरि तपाईँको चाहिँ भएको छ पहिले चाहिँ अब सयौँ रोपनी जग्गा थियो होला घर थियो होला वस्तुभाव थियो होला सबै गुमाएर पुरै चाहिँ अब चाहिँ साँच्चीकै सुकुम्बासी भएर चाहिँ भएका चाहिँ लाखौँ परिवार छन् नेपाल।
3: तर उनीहरूको पीडा चाहिँ नसुनिने अवस्था पनि छ कतिबेर
4: त्यो उनको पीडा कहाँ एउटा त्यो अर्को कुरा चाहिँ विगतमा पनि राज्यले चाहिँ विभिन्न विकास निर्माणका आयोजनाहरू गर्दा सञ्चालन गर्ने नाममा उनीहरूलाई त्यहाँबाट चाहिँ मुआवजा दिएर चाहिँ भनौँ न जग्गा अधिग्रहण गरेर उनीहरूको उचित बसोबासको व्यवस्था नै नगरिकन उनीहरूलाई पैसा दिएर चाहिँ उनीहरूले त्यहाँबाट हटाएको अवस्था
3: अल्पकालीन रूपमा केही देखियो पैसा तर दीर्घकालीन आय चाहिँ भएन।
4: पैसा त अहिले पो अलिकति आकर्षक पैसा आयो त विगतमा त पैसा त त्यो बजार मूल्य भने कम हुन्थ्यो अब त्यो बेलाको सरकारले अलिकति भनौँ न एक किसिमले अलि जोड बलै गरेर चाहिँ मान्छे हटाए हटाएपछि त्यो आएको मुआब्जाले त उसले के पनि गर्न सक्यो खानालाई नपुग्ने भएपछि उसको त जीविका नै भनौँ त्यहाँबाट चाहिँ रोकियो नि त त्यहाँ भन्दाखेरि त्यसरी पनि अनिखेरि चाहिँ अनि मधेसतिर झर्ने अरूतिर झर्ने सहरतिर बजारतिर जाने तर चाहिँ त्यहाँ गएर जग्गा पनि किन्न नसक्नु भन्ने त्यस्तो किसिमको चाहिँ सुकुम्बासीहरू पनि त्यो दोस्रो थरीका छन्। तेस्रो थरीका चाहिँ के छन् भन्दाखेरि चाहिँ तराई मधेसमा चाहिँ यो विशेष गरी चाहिँ सीमान्तकृत समुदायहरू विपन्न समुदायहरू जो चाहिँ चमार डोम भन्ने दलित समुदाय छ उनीहरूको आफ्नो नाममा जग्गा जमिन छैन
3: छैन
4: है उनीहरू जहाँ जहाँ जहाँ जसरी बस्छन् त्यसरी बसेका पनि छन्। कुनै के हक छैन सरकारले चाहिँ खोइ तिम्रो पूर्जा लियो भने नि केही पनि छैन है कहीँ कोही मुद्दा लड्न सक्दैन सरकारसँग केही कुरा राख्न सक्दैन त्यस्तो किसिमको पनि लाखौँ परिवारहरू छन्। त्यस कारणले हामीले चाहिँ के हेर्नु पर्यो भने अब त्यस्तै त्यस्ता मान्छेहरूखेरि अनि अर्को कुरा चाहिँ पहाडबाट झरेका मान्छेहरू चाहिँ जङ्गलमा चाहिँ बसेका छन् जङ्गल फडानी गरेर बसेका छन्। अब कति ठाउँमा त तपाईँ कस्तो छ भन्दाखेरि चाहिँ त्यो बजारै बनाएको छ एकदम त्यस्ता मान्छेहरू बसेको त अब अहिले बजारै बनिसक्यो
3: बनाउ भन
4: है घर पनि पक्की घर पनि बनिसक्यो घर त मान्छेले बनाउन सक्ने भयो नि त जग्गा पो आफूले किन्न सकेन त जग्गाको लाल पूजा पाउन सकेन घर त बनाउने भयो त्यस्ता बजारहरू कुरो पछि राजमार्गतिर पनि छन् हुलाकी राजमार्गमा छन् त्यसकारण त्यो चाहिँ बेग्लै समस्या छ। अब त्यो ग्रामीण क्षेत्रमा बस्ने मान्छेहरूको चाहिँ समस्या केसँग जोडिएको छ भने खेती र जमिनसँग जोडिएको छ त्यो सहरमा चाहिँ आवास र रोजगारीसँग जोडियो होइन अब हाम्रो चाहिँ तराई मधेसतिर र जुन भनौँ न उसँग जङ्गल जङ्गली क्षेत्रमा बसोबास गर्नेको चाहिँ त्यो उनीहरूलाई चाहिँ के चाहिन्छ त्यहाँ एउटा घर बनाएर दिएर हुँदैन उनीहरूलाई चाहिँ खेती गर्ने जमिनै दिनुपर्छ कुरो पछि राजमार्गतिर पनि छन् हुलाकी राजमार्गमा छन् त्यसकारण त्यो चाहिँ बेग्लै समस्या छ। अब त्यो ग्रामीण क्षेत्रमा बस्ने मान्छेहरूको चाहिँ समस्या केसँग जोडिएको छ भने खेती र जमिनसँग जोडिएको छ

0: कट्ठा दिएर पनि त्यसरी चाहिँ धेरै बस्तीहरू लाखौँ लाखले बस्ती बसाएको पनि छ। अब अहिले अहिले राष्ट्रिय आवास कम्पनी भन्छ, यसको पुरानो नाम पुनर्वास कम्पनी हो। त्यो पुनर्वास कम्पनीले तपाईँको चाहिँ अब चितौनमा, त्यसपछि नवलपरासी होइन, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा लाखौँ लाख त्यस्तो चाहिँ बस्ती मान्छेले बसाएको अहिले। अब त्यो अहिले सहर नगरपालिका भएका छन्, त्यो चाहिँ व्यवस्थित भए। तर सरकारले पछि गएर के भने त्यो मान्छेहरू धेरै झर्न थाले पहाडबाट, तर त्यो व्यवस्थापन चाहिँ गरेर, किन जग्गा जमिन त अब फेरि पछि त जङ्गल फाँड्न हुने भन्ने कुरा आयो नि त। पहिले जङ्गल धेरै फाँडियो, पछि जङ्गललाई संरक्षण गर्ने राष्ट्रिय निकुञ्जहरू बने, जङ्गल गर्दाखेरि चाहिँ अब सरकारलाई पनि त्यो जग्गा जमिन उपलब्ध गराउनु पनि गाह्रो हो होइन। अब कहिले चितवनमा मैले अब पढे अनुसार चाहिँ सुरुमा एक परिवारलाई 16 बिघासम्म जग्गा दिएको थियो, पछि जग्गा कम हुँदै गएपछि 16 चाहिँ घट्दै घट्दै ल्याएर पछि चाहिँ 1 बिघा दिनु पनि मुस्किल पर्यो होइन। कैलालीमा म टिकापुरमा काम गर्थेँ, टिकापुरमा सुरुमा 4 बिघा दिएको थियो, पछि 2 बिघा 2 चाहिँ गएर अनि 10 कट्ठा 10 कट्ठाबाट पछि गएर चाहिँ 1 धुरमा गएर सीमित गर्नु। एक धुरमा बसेर के गर्नु थियो त्यो एउटा थारू परिवारले, एक धुरमा बसेर उसले के गर्न सकेन भन्दाखेरि उनीहरूलाई चाहिँ खेती गर्नको लागि पर्याप्त जमिन दिनु। हो त्यो जमिन लालकुर्जावाला जमिन सकिन्छ, लालकुर्जा दिउँ, सकिन्न भने चाहिँ उनीहरूलाई कमाउनको लागि त्यो दिउँ, तर उनीहरू चाहिँ कृषि कर्म गर्न सक्ने हिसाबले त्यो जमिन चाहिँ पर्याप्त जमिन चाहिँ दियो भने मात्रै हुन्छ, त्यहाँ घर मात्रै बनाएर चाहिँ हुँदैन।
1: अब यहाँ अर्को एउटा नारा के छ भने गाउँमा जमिन बाँझो रह्यो तर मान्छे सबै सहरमा छिर्यो, त्यस पछाडि अब युवा जनशक्ति विदेशियो भन्ने खालको छ कि, अनि यसमा चाहिँ त्यो जमिन चाहिँ किन सदुपयोग गर्न सकिएन, अथवा त्यो उत्पादन नहुने कुरामा त हामीले त्यो अनुसारको कृषि कर्म गर्न नजानेर हो कि, त्यो कुरा एउटा गम्भीर।
0: अब के गर्नु पर्यो भने अब नीतिमा हाम्रो व्यापक सुधार गर्नु पर्यो। अब हाम्रो चाहिँ भनौँ न
1: वैज्ञानिक खेती प्रणालीको कुरा पनि गरिन्छ कि,
0: अब हामी कृषिमा जानु पर्यो व्यापक रूपमा चाहिँ, व्यावसायिक कृषिमा जानु पर्यो। व्यावसायिक कृषि भन्ने बित्तिकै एउटा चाहिँ भनौँ, अब फेरि यहाँ त कुरा आउँछ नि, अब जमिनदारले यति चाहिँ हदबन्दीभन्दा बढी जमिन राख्यो भने चाहिँ यहाँ अनेक किसिमको हल्ला हुन्छ। अब कोही मान्छेले म चाहिँ यहाँ 10,000 रोपनी जग्गामा म कृषि फार्म चलाउँछु भनेर कोही आउँछ भने, चाहे त्यो स्वदेशी होस् चाहे त्यो विदेशी होस् आउँछ भने त्यसलाई गर्न दिनु पर्यो। अब पहाडतिर दिनु पर्यो नि त, किनभने पहाड त खाली भइसक्यो नि त। उसले त 10,000 रोपनीको चाहिँ त्यहाँ कुनै किसिमको ठुलो कृषि फार्म चलाउँछ भने त त्यहाँ 10,000 मान्छेले रोजगारी पाउला नि त, फेरि होइन।
1: कुन ठाउँमा के फल्छ, के फल्छ,
0: कहीँ फलफुलको लागि होला, फलफुल खेती हुने ठाउँमा त्यहाँ सानो जुस फ्याक्ट्री पनि होला होइन, टमाटर खेती हुने ठाउँमा त्यहाँ केचप फ्याक्ट्री पनि बन्ला, केचप फ्याक्ट्रीमा फेरि काम पाउलान् मान्छेले भने, त्यो व्यावसायिक रूपमा हामीले चाहिँ कृषि कर्ममा हामीले चाहिँ अब लानु पर्यो। र अब ती जो खाली जमिन छ पहाडको, त्यो खाली जमिन चाहिँ मलाई के लाग्छ भने सरकारले अब यस्तो नीति ल्याउनु पर्यो कि त्यो जमिन चाहिँ कि एउटा पहिले एउटा हाम्रो चाहिँ भूमि ब्याङ्कको अवधारणा आएको थियो नि, त्यो भूमि ब्याङ्कमा उसले चाहिँ जम्मा गरिदिनु पर्यो। त्यो सरकारले बेच्छ भने बेच, ल पुरै बेच, यदि बेच्न चाहँदैन त्यो भूमि ब्याङ्कमा उसलाई जम्मा गर्ने, त्यो भूमि ब्याङ्क सरकारले चाहिँ जिम्मा लिन्छ र सरकारले आफ्नो चाहेको हिसाबले त्यो प्रयोग गर्छ त्यो, र त्यो व्यावसायिक कृषि कर्म गर्नेले अब त्यो हरेक किसानको घरमा गएर मलाई जग्गा देऊ भन्ने त्यो तपाईँको निगोसिएट गर्ने होइन कि, मलाई 10,000 रोपनी जमिन चाहियो ल सरकार मलाई चाहिँ देऊ भन्यो भने सरकारले उसलाई दिने व्यवस्था गर्यो भने चाहिँ अन्त सरकारसँग त्यो जमिन उपलब्धै हुनु पर्यो।
1: अहिले त सरकार पनि माथि आउनै परेन नि, पालिकामै
0: पालिकाबाट गऱ्यो, त्यो नगरपालिकाले गरे भइहाल्यो नि, त्यहाँ नगरपालिकाहरूको बिचमा प्रतिस्पर्धा हुनु पर्यो। अब
1: डोजर मात्रै लाउने भयो,
0: ल मेरो चाहिँ म तिमीलाई यति जग्गा दिन्छु, ल यहाँ चाहिँ एउटा कालिज फार्म राख, यहाँ चाहिँ यहाँ बरेल चाहिँ पाल, यहाँ यो कुखुरा पाल भने उसले चाहिँ, अहिले त जग्गा अब कस्तो भइसक्यो भने जग्गा किनेर चाहिँ तपाईँले चाहिँ खेतीपाती अथवा कृषि कर्म गर्नै सक्नुहुन्न। अब कुनै पनि किसानले जग्गा किनेर गर्न सक्दैन, अब जग्गाको मूल्य त्यति भएको हुनाले अब त्यो सम्भव हुने एउटै कुरा चाहिँ अब पालिकाले गर्नु पर्यो।
1: अब सरकार अब अहिले त अब बजेट निर्माण प्रक्रिया पनि सुरु हुँदैछ, यो एकदम महत्त्वपूर्ण समय, यसका लागि के हुन सक्छ, अब यसको समाधानका लागि बजेटमा समावेश गर्ने कुराहरू सरकारले नीतिगत रूपमा के व्यवस्था गर्न सक्ने,
0: बजेटमा
1: जवाब दिन सकिन्छ?
0: अनि बजेटमा अब यो विषयमा हेर्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ अब यो एउटा त यो जुन अब अहिलेको जुन अहिलेको सरकारको भाषा चुनावी भाषा पत्रमा नि छ, सय बुढीमा नि छ, यो राम्रोसँग डेटा कलेक्सन चाहिँ गर्नु पर्यो, डेटा कलेक्सनमा अलिक खर्च गर्नु पर्यो, पैसा अलिकति पैसा लाग्छ यसमा खर्च गरेर डेटा राम्रो गर्नु पर्यो, तयार गर्नु पर्यो, अनि त्यो डेटा अनुसारको त्यसलाई अलिकति विश्लेषण गरेर अनि कार्यक्रमहरू ल्याउनु पर्यो। अब तराईका चाहिँ भूमिहीनहरूको लागि भूमिको व्यवस्थापन कसरी गर्ने, सहरी क्षेत्रमा बस्ने झुपडीवासीको लागि आवासको व्यवस्था कसरी गर्ने, अनि अलिक सस्तोमा चाहिँ यो घर बहाल कसरी उपलब्ध गराउने, केही नीतिहरू ल्याउनुपर्छ।

0: किनभने अब कतिको त यहाँ घरबाल चाहिँ एउटा चाहिँ जीविकाको माध्यम पनि छ नि सहरी क्षेत्रमा। अब घरभित्रले तिम्रो चाहिँ घरबाल चाहिँ खटाऊ भनेर भनेर हुँदैन के गर्न सक्छ नि सरकारले घरभित्रले जति भाडा राखेको छ र त्यो डेरावालले जति त्यो जुन ग्याप हुन्छ नि त्यो ग्यापमा चाहिँ उसले चाहिँ त्यहाँ गरिदिन सक्छ थपिदिन सक्छ घरभित्रले
1: त्यो करको दायरामा आयो कि आएन भन्ने पनि एउटा
0: करको दायरामा सबै करको दायरामा आउनु पनि सक्दैन कति अनौपचारिक कुराहरू हुन्छ अनौपचारिक अनौपचारिक छोड्दै नै भयो अब ठुल्ठुला चाहिँ अब चाहिँ भन घर कम्पनीहरूले ठुल्ठुलो व्यापारिक हिसाबले चाहिँ त्यो हुन्छ अब जुन औपचारिक क्षेत्रमा आवासमा पनि घर बाल लाउन सकिन्छ कति त अनौपचारिक हुन्छ क्या त्यहाँ त्यो अनौपचारिकले त्यतिकै छोडिदियो भने चाहिँ विशेष गरी अनौपचारिक क्षेत्रमा काम गर्ने वर्गको लागि चाहिँ त्यो अनौपचारिकमै छोडिदिनु पर्छ तिनीहरूले तर के भने त्यो घर बहाल चाहिँ अलिकति हामीले चाहिँ म सब्सिडाइज गर्न सक्यो भने भोलि चाहिँ यो झुपडीवासीको सङ्ख्या चाहिँ बढ्दैन क्या त्यहाँ यो बढ अहिले भएकाले त्यहाँबाट निकालेर हामी डेरावाल बनाउनु पर्यो अब पहिलो काम डेरावाल डेरावालबाट घरवाला बनाउनु पर्यो र अनि अब तर के गर्न चाहिँ रोक्नु पर्यो भने डेरावाललाई फेरि झुपडीमा चाहिँ आउने वातावरण चाहिँ बनाउनु भएन मलाई चाहिँ चिन्ता गर्नुपर्ने विषय चाहिँ यो छ
1: हो 3-4 हजारमा मजाले पक्की घरमा बस्न पाउने वातावरण हुनु पर्यो त्यो भयो भने त झुपडीमा आएर कसैले दुःख गर्न भोग्नु परेन ठिक छ अब अहिले अब सुकुम्बासी अथवा विस्थापित नागरिकहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ के सोच्नु भएन भन्दा सरकारले चाहिँ आवास पक्की भवन बनाइदिन्छ हामी चाहिँ त्यसमा चाहिँ व्यवस्थित जीवन बिताउँछु भन्नुभन्दा पनि हाम्रो आय स्रोतलाई मुख्य प्राथमिकता दिनु पर्यो भन्ने खालको पनि एउटा विषय हुनसक्छ घर मात्रै बनाइदिएर पनि भएन फेरि
0: आय स्रोत दुईटा हुन्छ अब यिनीहरू सबै चाहिँ औपचारिक क्षेत्रमा पनि उनीहरूले रोजगारी पाउन गाह्रो हुन्छ कुनै कुनैको त्यो योग्यता शैक्षिक योग्यता र सिप नपुगेका हुनसक्छ
1: जे होस् अब कृषि कर्म पनि एउटा
0: जे पनि हुनसक्छ त्यस कारण त्यो उनीहरूलाई सहरको त्यो अनौपचारिक जुन क्षेत्रमै उनीहरूले काम गर्न गर्छन् गरून् भन्ने गर्थ्यो सबै ठिकै छ हाम्रो जस्तो यो तेस्रो मुलुकको चाहिँ सब देशमा त्यस्तो अनौपचारिक क्षेत्र चाहिँ चल्छ निकै नचल्ने होइन भारतमा पनि चलेको छ होइन त्यसले गर्दा तर के भने उनीहरूलाई चाहिँ अब बिस्तारै त्यो गरिबीको दुष्चक्रबाट चाहिँ निकाल्नु पर्यो हाम्रो छिमेकी चिनमा पनि भएको त्यही त हो नि उनीहरूले करोडौँ करोडौँ मान्छेलाई चाहिँ गरिबीको दुष्चक्रबाट निकाल्यो उनीहरूले हामीले पनि गर्ने त्यही नै हो बरु भएका मान्छेलाई अरू गरिबीमा त्यो छिर्न दिनु भएन कि तल झार्नु भएन उनीहरूलाई चाहिँ त्यो गरिब हुनबाट रोक्नु पर्यो तर नेपालको डेटा अहिले के छ भन्दाखेरि चाहिँ ओभरअलमा गरिबी चाहिँ घटेको छ तर सहरी गरिबी बढ्दो छ अहिले
1: हो
0: यो सहरी गरिबी बढ्नु चाहिँ अलिकति खतरनाक छ त्यस कारण सहरी गरिबीलाई चाहिँ बढ्न नदिनको लागि हामी उपयुक्त कार्यक्रम
1: यहाँ त अझ अरूभन्दा त मानसिक स्वास्थ्य सबै हिसाबले मान्छे कमजोर बनिदिएका छ अब यो चाहिँ नागरिक विस्थापितहरूलाई उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्ने कुराहरू अब त्यो खाली भएको जमिनमा चाहिँ के गर्ने भन्ने एउटा प्रश्न होला
0: एउटा समुदायले खाली गर्यो अर्को समुदायलाई कब्जा गर्नु चाहिँ भएन त्यो चाहिँ फेरि सरकारले एकदमै रोक्नु पर्यो यहाँ खाली जमिन देख्ने बित्तिकै अनेक किसिमका चाहिँ यहाँ एउटा बाहना बनाएर त्यो कब्जा गर्ने चाहिँ यहाँ प्रपञ्च हुन्छ होइन कसैले अस्पताल बनाउनु भन्ला कसैले म चाहिँ यहाँ के गर्छु स्कुल चल्नु त्यस्तो होइन त्यो जमिनलाई खाली हुन दिनुपर्छ बागमतीको चाहिँ बाढी बढेर आउँदाखेरि त्यो फैलिने एउटा ठाउँ दिनुपर्छ अरू बेलामा चाहिँ त्यो मजाको चौर बन्छ बच्चाहरू खेल्छन् मान्छे हिँडुल गर्छन् घाम ताप्छन् के सबै गर्नु हुन्छ त्यो खुला ठाउँ त्यसलाई खुला रूपमा छोडिदिनुपर्छ त्यो
1: आर्थिक रूपमा केही आय आर्जन हुने पाटो बन्छ
0: होइन त्यसमा लाग्नु हुँदैन यसलाई चाहिँ हामीले नितान्त एउटा चाहिँ वातावरण संरक्षणको हिसाबले र विपद जोखिम न्यूनीकरणको हिसाबले हेर्नुपर्छ त्यहाँ कुनै किसिमको चाहिँ अब भोलि त्यहाँ होइन भोलि त्यहाँ चाहिँ खाली जमिन हुँदा चाहिँ भोलि चाहिँ पालसाल तानेर कुनै किसिमको कन्सर्ट गर्न मिल्ला
1: त्यो खेलकुद
0: हिसाबले केही होला त्यहाँ सानो मेला लाउन सकिन्छ अरू देशमा नै गर्छन् त्यो चाहिँ एउटा टेम्पोरेरी हिसाबले गर्न सकिएन तर कुनै संरचना बनाएर यहाँ चाहिँ म एउटा ठुलो चाहिँ एउटा चाहिँ आश्रम बनाउँछु म यहाँ चाहिँ मन्दिर बनाउँछु भनेर आउँछन् नि यहाँ त्यसबाट चाहिँ हाम्रो नगरपालिकाले पनि त्यस्ता समूहबाट चाहिँ जोगिनुपर्छ र कुनै पनि बहानामा त्यो जमिनलाई चाहिँ त्यहाँ निर्माणको काम चाहिँ गर्नै दिनु हुँदैन
1: हो अब अन्त्यमा सर यो विस्थापित नागरिकहरू र सरकारले चाहिँ दुई तरिकाले कसरी अघि बढ्ने उहाँहरूलाई के सुझाव छ यो परिस्थितिमा अहिले अब यो डोजर आन्यो भनेर एउटा आतंकित भयो तर अहिले शान्त भएको अवस्था छ बिस्तारै सामेल
0: म जो अहिले त्यहाँबाट विस्थापित हुनुभयो उहाँहरूप्रति मेरो एकदमै सहानुभूति छ मैले उहाँको बारे जानकारी पनि लिएको छु के के छ कसो अवस्था त्यो सहानुभूति छ अलिकति पीडा भएको छ उहाँहरूलाई किनभने त्यो उहाँहरूको त्यो घर मात्रै भत्कायो भने त उहाँको जीवनै भत्काएको छ नि त अहिले होइन त्यस कारण अब यो जीवन अलिकति पीडादायक अवस्थामा अलिकति सम्हालिएर संयमित भएर बसौँ र अलिकति सरकारको जो सहयोगहरू मानवीय सहयोगहरू त्यो लियौँ र अब चाँडै नै हामी चाहिँ अब एउटा चाहिँ अस्थायी बसोबासतिर हामी जाउँ आफूले जहाँ अनुकूल मिल्छ जे छ त्यो कुरा आफ्नो कुरा चाहिँ राम्रोसँग राखिदिनु पर्यो अधिकारीहरूलाई राखिदिनु पर्यो ताकि उनीहरूले त्यो सम्बोधन गर्न सक्नुहुन्छ र अब हामी चाहिँ अब यो पीडादायक जुन अवस्थाबाट चाहिँ हामी अब अगाडि भनौँ न अझ राम्रो अवस्थामा हामी चाहिँ पुग्नुपर्छ र सरकारले चाहिँ एकदम राम्रो नियतले चाहिँ यो काम गरेको जस्तो लाग्छ मलाई र त्यो नियत त अब अब विभिन्न तत्त्वहरूले चाहिँ यसमा चाहिँ यो नियतमा शङ्का गरेका छन् अब शङ्का गर्न स्वाभाविकै छ त्यो हुन सक्छ त्यो तर त्यसो अब यसमा चाहिँ अब हामीले अब राम्रैको लागि सरकारले गरायो भने सम्झिनु पर्यो र सरकारले पनि फेरि अब एकचोटि आफ्नो त्यहाँ भत्काउनु चाहिँ भत्काइहाल्यो अब मेरो काम सिद्धि भएर चोलाएर बस्नु चाहिँ भएन फेरि त्यो तिनीहरूको जिम्मा चाहिँ उनीहरूको उचित बसोबासको जिम्मा नभएसम्म त्यो पालिका त्यो हाम्रो सम्बन्धित मन्त्रालय चाहिँ चुप लाएर बस्नु चाहिँ भएन त्यो छोड्नु चाहिँ भएन होला
1: है हस् यहाँलाई समय र कुराकानीको लागि धेरै धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व सचिव एवं शहरी विकास विज्ञ किशोर थापा उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौलासँगै म हृदय रिमाल पनि विदा हुन्छु नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्।
4: हजुरको रेडियो तपाईँलाई
5: नेपाल सरकार विज्ञापन हो।
6: हावाहुरी चलेको बेला के गर्ने?
7: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावाहुरी चलेको बेला के नगर्ने?
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सूचना, राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका उडान नम्बर 2 देउरालीको प्रथम उडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण उडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान स्वामी डाँडा, समय दिउँसो 1 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लग्जरी।
7: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
7: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
7: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
7: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
7: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
10: Kajaria Tiles, your world-class luxury.

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। सरकारले भोलिदेखि देशभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने। एफएम रेडियोमाथि भइरहेको धार पकड रोक्न संचार क्षेत्रका 3 संस्थाको संयुक्त अपील। रामेछापको मन्थली नगरपालिकाको आयोजनामा सोमबार मन्थली अस्पतालमा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने। सिन्धुलीमा घाँस काट्न गएका वृद्धको चट्याङ लागेर मृत्यु। विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द। विश्वभर 9,000 शैक्षिक संस्था प्रभावित। र आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692965998।
7: हजुरको रेडियो।

0: अब समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको केन्द्रीय सचिवालय बैठक आज बस्नु भएको छ। बैठक आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा भेला अधिवेशन विशेष तालिका आयोग विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्ने बारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। त्यस्तै अनुसन्धानात्मक कार्यवाही सम्बन्धमा र केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक एन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी अधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनु भएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। भोलि सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्य यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको मन्त्री परिषदको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। पोर्टलको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ। नागरिकले मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट मार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन्। सरकारले भोलिदेखि देशभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ। बजारमा भएको अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। यो विशेष अभियान भोलिदेखि शुरू भई जेठ 3 गतेसम्म सञ्चालन हुनेछ। हरेक पालिकाले क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्ने र नियमित अनुगमन गर्नेछन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब, रेडियो ब्रोडकास्टर फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल वाणले एफएम रेडियो तथा संचालकमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन्। तीनवटा संस्थाले संयुक्त अपील मार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै संयुक्त रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरेका छन्। रेडियोहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानूनी दबावले नेपाली रेडियो क्षेत्र नै संकटमा पर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो संचालकलाई अपराधीकरण गर्ने काम भएको उल्लेख छ। भक्तिपुर एफएमका संचालकमाथि गरिएको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारिकमा रिहा गरेको प्रति स्वागत गरिएको छ। त्यस्तै संगीत रोयल्टी संकलनका नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दबाव सृजना गरिनु अस्वीकार्य भएको त्यो संस्थाले जनाएका छन्। रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा जोड़ दिएका छन्। संगीत रोयल्टी संकलन र वितरणका लागि भर पर्दो सरकारी निकाय तोक्नुपर्ने, संकलित रकमको अधिकांश हिस्सा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने तथा रोयल्टी सम्बन्धी कानून निर्माण र संशोधन गर्दा रेडियो क्षेत्रका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनु पर्ने पनि माग रहेको छ। संवाद र सहमतिका माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको भूमिहीन सुकुमासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन शुरू गरेको छ। नेपाल सरकार स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक नदी किनारमा रहेका सुकुमवासी बस्तीलाई यही वैशाख 12 गतेदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको थियो। स्थानान्तरण भएकालाई विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ। समितिले शनिबार भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास ब्याङ्कको तालिम केन्द्रको होल्डिङ सेन्टरको अवलोकन गरेको र क्रमशः अन्य क्षेत्रमा पनि अवलोकन गरिने समितिका सभापति समीक्षा बासकोटाले जानकारी दिनुभएको छ। उहाँले होल्डिङ सेन्टरमा रहेका कमी कमजोरी, सेवा व्यवस्थापनको अवस्था तथा आगामी दिनमा आवश्यक सुधारका विषयमा समितिले सामूहिक रूपमा छलफल गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र धारणा प्रस्तुत गर्ने बताउनु भएको छ। समितिले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन गर्नका लागि सरकारवाला निकायलाई आवश्यक सल्लाह, सुझाव तथा निर्देशनका साथै कानून र न्यायका क्षेत्रमा सकारात्मक सुधार गरी लोक कल्याणकारी राज्य र कानूनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक सुझाव एवं निर्देशन दिँदै आएको छ। नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार, मानवताको आधारभूत मूल्य, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानव अधिकारका आधारभूत मान्यताको पालना गरेर गरीब विपन्न तथा सुकुम्बासी समुदायमाथि सम्मानजनक व्यवहार गर्न समितिको यसअघिको बैठकमा सदस्यबाट धारणा व्यक्त भएको थियो। देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केबी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केबी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। सबस्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाइने मन्त्रालयले जनाएको छ। सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको छ। सहकारीले बचतकर्तालाई 4 वर्षदेखि पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो। वृत्तका प्रहरी नायक प्रेक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपूछ गरी थप कार्यवाही प्रक्रिया अघि बढ़ाउन निजलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। सहकारीले करिब 150 बचतकर्ताको 15 करोड़ बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
4: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ़ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाई मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
4: मेलाका आकर्षणहरू:
3: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
4: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
3: लोक दोहोरिए,
4: बाल बालिकाका लागि फेस पेन्टिङ,
3: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
4: बाल कथा वाचन,
3: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
4: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
3: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
4: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
3: बाल गीत तथा नृत्य,
4: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार: रामेछापको मन्थली नगरपालिकाको आयोजनामा 28 गते सोमबार मन्थली अस्पतालमा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। शिविर काठमाडौँको मेडिकल कलेज सेनामंगलको प्राविधिक सहयोगमा सञ्चालन गर्न लागि हो। शनिबार मन्थली अस्पतालमा आयोजित पत्रकार सम्मेलन मार्फत शिविरबारे जानकारी दिँदै अस्पतालका मेसु डाक्टर केशव सिंह धामीले स्वास्थ्य समस्या भएका नागरिकलाई शिविरमा सहभागी भई निशुल्क सेवा लिन आग्रह गर्नुभएको छ। उहाँले स्वास्थ्य बीमा गरेका सेवाग्राहीलाई बीमा कार्ड साथमा ल्याउन समेत अनुरोध गर्नुभएको छ। शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बालरोग, शल्यक्रिया सर्जरी, हार्ट जोनी तथा नशा सम्बन्धी रोग, नाक कान घाँटी, आँखा तथा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइने जनाइएको छ। त्यस्तै काठमाडौँ मेडिकल कलेजका प्रतिनिधि गुणराज भट्टराईले अत्याधुनिक प्रविधि सहितको विशेषज्ञ टोलीबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने भएकाले नागरिकलाई मौकाको फाइदा लिन आग्रह गर्नुभएको छ। सिन्धुलीमा घाँस काट्न गएका एक वृद्धको चट्याङ लागेर मृत्यु भएको छ। हिजो साँझ अविरल वर्षासँगै परेको चट्याङ लागेर सिन्धुलीको दुधौली नगरपालिका चार पाखा भित्ताका 70 वर्षीय पूर्णबहादुर बुढाथोकीको मृत्यु भएको। घर नजिकै करिब 200 मिटर घर पर रहेको मकैबारीमा घाँस काट्न गएका बुढाथोकी घर नफर्किएपछि खोजी गर्ने क्रममा राति पाउने 10 बजे बारीमा ढलिरहेको र बोल्न नसक्ने अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि सिर्थौली पठाएकोमा अस्पतालले राति करिब 11 बजे मृत घोषणा गरेको जनाएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका छ ओभन गाउँमा टोलमा गए राति भएको आगलागीमा 12 घरगोठ चलेका छन्। आगलागीबाट 6 परिवारको 12 घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। स्थानीय राम अवतार यादवको गाई गोठमा बालिएको घरबाट आगो सल्केको र उहाँका 2 घर र एउटा गोठ छिमेकी जुगाई यादवको 2 घर र एउटा गोठ, अनिल यादवको 2 घर एउटा गोठ, योगेन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको 1 घर सहित 12 घर गोठमा क्षति भएको छ। खाद्यान्न, लत्ता, कपड़ा, घर गहना, फर्निचर लगायत नगदसहित 45 लाख रूपियाँ भन्दा धेरैको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ। गई राति सल्केको आगो हनुमान नगर कंकालिनी नगरपालिका मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको बारून यन्त्र र स्थानीय वासीको सहयोगमा निभाइएको छ। मौसम समाचार: कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: साथै देशका अन्य प्रदेशका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुने सक्ने महाशाखाको अनुमान छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले पर्वतीय क्षेत्रमा यात्रा गर्ने तथा पशु चौपाया चराउन जानेहरूलाई सतर्कता अप्नाउन आग्रह गरिएको छ। रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। भोलिका लागि पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। देशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा तराई क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोपछि मौसम केही सक्रिय बन्ने सम्भावना रहेकाले पहाड़ी क्षेत्रमा सड़क यात्रा गर्दा सावधानी अप्नाउने महाशाखाको आग्रह छ। भोलि राति र पर्सि बिहान हावाहुरीको समेत सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङ तथा हावाहुरी सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई ठाउँमा पनि वर्षा र हिमपातको सम्भावना छ। प्री मनसूनको समयमा दैनिक जनजीवन कृषि सड़क तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिका, क्यानाडा र अस्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म क्यानभासमा साइबर आक्रमण भएपछि परीक्षा असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन्। साइनी हन्टर्स नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ। साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झण्डै विश्वभर 9,000 शैक्षिक संस्था प्रभावित भएका छन्। विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्युटर स्क्रीनमा बिटकोइनमा फिरौती मागिएको सन्देश देखिएको थियो। ह्याकर समूह साइनी हन्टर्सले इन्स्ट्रक्चर कम्पनीलाई पैसा नतिरे डाटा सार्वजनिक गर्ने चेतावनी दिएका थिए। अमेरिकाको मिसिसिपी स्टेट विश्वविद्यालयले अन्तिम परीक्षा स्थगित गरेको छ भने पेन स्टेट, इडाहो स्टेट, क्यालिफोर्निया विश्वविद्यालय लगायतका संस्थाले पनि परीक्षा र असाइनमेन्ट प्रभावित भएको जनाएका छन्। अस्ट्रेलियाको सिडनी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लग इन नगर्न निर्देशन दिएको छ। क्यानाडाका ब्रिटिश कोलम्बिया र टोरन्टो विश्वविद्यालयले पनि साइबर सुरक्षामा जोखिम देखिएको बताएका छन्। विद्यार्थीहरूले आफ्नो परीक्षा र असाइनमेन्ट हराउने चिन्ता व्यक्त गरेका छन्। केहीले व्यक्तिगत विवरण चुइने डर समेत बढ़ेको बताएका खबरमा उल्लेख छ। क्यानभास सञ्चालन गर्ने कम्पनी इन्स्ट्रक्चरले अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालनमा आएको जनाएको छ। तर केही विश्वविद्यालयमा समस्या अझै कायम रहेको छ। यस घटनापछि अमेरिकामा साइबर सुरक्षालाई थप मजबूत बनाउन माग बढ़ेको छ। अमेरिकी संसदका शीर्ष नेताले सरकारलाई कृत्रिम बुद्धिमत्ता एआईको युगमा बढ़दो साइबर जोखिम विरूद्ध तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। र समाचारको अन्त्यमा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स र राजस्थान रोयल्सलाई 77 रनले हराएको छ। हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो। गुजरातले दिएको 230 रनको लक्ष्य पछ्याएको राजस्थानले 16 ओभर 3 बलमा 152 रन बनाएर अल आउट भए। गुजरातको जितमा कप्तान सुभन गिलको 84 रन तथा राशिद खान र जोसन होल्डरको उत्कृष्ट बलिङ महत्वपूर्ण रह्यो। राशिदले 4 र होल्डरले 3 विकेट लिनुभएको छ, जसमा गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स 5 स्थानमा छ। यसैबीच आईपीएल क्रिकेटमा आज 2 खेल हुनेछन्। दिउँसो 4:15 चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स तथा बेलुकी 8:15 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्सले खेल्दैछन्। यिनै समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। चाँदा चाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। सरकारले भोलिदेखि देशभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने, एफएम रेडियोमाथि भइरहेको धरपकड रोक्न संचार क्षेत्रका 3 संस्थाको संयुक्त अपील, रामेछापको मन्थली नगरपालिकाको आयोजनामा सोमबार मन्थली अस्पतालमा विशेषज्ञ सेवासहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने, सिन्धुलीमा घाँस काट्न गएका वृद्धको चट्टाङ लागेर मृत्यु, विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण, साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द, विश्वभर 9,000 शैक्षिक संस्था प्रभावित र आईपीएल क्रिकेटमा राजस्थानले हराउँदै गुजरात दोस्रो स्थानमा। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो, हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुत आज महत्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेन थान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845 49 13 40 9845 49 13 40। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904660 9692965।
7: Kajaria Tiles, your world class luxury.
8: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
7: Kajaria Tiles, your world class luxury.
12: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
13: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
12: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
14: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क नम्बर 9844-0121-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
15: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
16: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854020239 र टेलिफोन नम्बर 0485402039।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: कालिन्चोक डिजिटल नेपाल, योर एन्टरटेनमेन्ट पार्टनर।

0: Kajaria Tiles, your world-class luxury.
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
4: हाम्रा सेवाहरू बिरामी जाँच चौबिसै घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043005 0485 मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
5: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
3: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको

0: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
1: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
2: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
3: Kajaria Tiles, your world class luxury.
4: हजुरको रेडियो 102

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0484403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: Kajaria Tiles, your world-class luxury.

0: Kajaria Tiles, your world-class luxury.
1: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ
1: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
2: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
1: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाउ
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
5: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लोकको सिलीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई। हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम लोकको शैली लिएर आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा आइसकेका छौं। यति बेला भने कार्यक्रम लोकको शैलीको साथमा छु म निशा भण्डारी। मलाई प्राविधिकबाट मिठो साथ दिइराख्नु भएको छ सिराज महजीले, उहाँलाई विशेष धन्यवाद र साथमा तपाईँहरूलाई पनि विशेष धन्यवाद। अहाँ के गर्दै हुनुहुन्छ है? बिहानको समय छ आज भने आनन्दको घाम लागेको छ होइन, बाहिरै मात्रै बसिरहँ जस्तो, तर त्यो घाम भन्दा पनि तपाईँको माया सधैँ प्यारो लाग्छ जति नै जाडो भए पनि होइन। तपाईँहरूको माया पाएपछि हामी अवश्य पनि न्यानो भएर तपाईँहरूसँग मनोरञ्जन पनि अवश्य नै गर्ने नै छौं। तपाईँहरूलाई थाहा नै छ तपाईँहरू देश तथा विदेश जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सजिलै सुनिराख्नु भएको छ र सुन्न पनि सक्नुहुन्छ। हाम्रो कार्यक्रमको अफिसियल वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो फेसबुक लाइभ र तामाको सीएफएम 95 MHz हामीलाई सजिलै सुनिराख्नु भएको छ। निकै नै खुसी लाग्छ होइन तपाईँहरूको यो माया देखेर, तपाईँहरूले हामीप्रति गर्ने माया सधैँभरि पाइरहेको सधैँभरि रहिरहोस् भन्न पनि चाहन्छौ। कस्तो अवस्थामा हुनुहुन्छ? खाना खाइसक्नु भयो? कसैले खानै बाँकी हुनुहुन्छ? कार्यक्रम लोकको सिली सकाएर मात्र खाने है भनेर हामीलाई पर्खेर बसिराख्नु भएको छ भने तपाईँको प्रतीक्षाको घडी सकिसकेको छ होइन। हामी तपाईँहरूमा आज उपस्थित भइसकेका छौँ कार्यक्रम लोकको सिली लिएर। तपाईँहरूलाई थाहा नै छ हामीलाई कार्यक्रम लोकको सिली प्रायोजन गर्नुभएको छ सूर्य ज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँहरू पनि जीवन बिमा गरेर ढुक्क भएर होइन आफूलाई अलिकति ढुक्कका साथ राख्न चाहनुहुन्छ भने नबिर्सिनु होला सूर्य ज्योति लाइफ इन्सुरेन्समा गएर बिमा गरेर आनन्दले होइन ढुक्क भएर बस्नुहोला। हामी त गरिसक्यौं, अब पालो तपाईँहरूको नै हो। पक्कै पनि तपाईँहरूले गर्नुहोला किनभने अहिलेको अवस्थामा जीवन बिमा भनेको एकदमै महत्वपूर्ण चिज हो, तपाईँहरू सम्पूर्णलाई थाहा नै छ। सो त्यही कारणले पनि जीवन बिमा गर्नुहोला पनि भन्न चाहन्छु। आफ्ना आफन्ती छरछिमेक सबैजनालाई होइन सबैजनालाई सल्लाह सुझाव पनि दिनुहोला होइन। जीवन बिमा गरेर ढुक्क हुनुपर्छ भनेर अलिकति जानेको व्यक्तिहरूले चाहिँ दिनुपर्ने हुन्छ, तपाईँहरू थाहा नै छ। हामीले भने तपाईँहरूलाई थाहा नै छ हामी फरक फरक दिन फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा आज उपस्थित भइरहेका छौँ होइन। दिनौ फरक फरक विषयवस्तुहरू तपाईँको माझ लिएर आउँछौँ रङ्ग रमाइलो गर्नको लागि होइन। मनोरञ्जन त गर्नु नै पर्यो सधैँभरि उठेर के गरिराख्नु होइन त। आज भने आइतबार बसाइ छ तपाईँहरूलाई थाहा नै छ। आज भने हामीले ट्र्याक राख्छौँ, पाँचवटा ट्र्याक रहेको हुन्छ, तपाईँहरूले रोज्न पाउनुहुन्छ होइन। एक नम्बर, दुई नम्बर, तीन नम्बर, हामी सोही अनुसार ट्र्याक बजाउँछौँ, तपाईँहरू भने चिन्नुपर्ने हुन्छ। पक्कै पनि तपाईँहरूलाई थाहा नै छ होइन, तपाईँहरूले धेरै कार्यक्रमहरू सुन्नुहुन्छ नि त, विशेष त्यसैले तपाईँहरूलाई थाहा नै छ के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने कुरा। तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौँ 0484040026। पुनः भन्दैछु 0484040026 तपाईँहरूको लागि खुल्ला छ, तपाईँहरू पक्कै पनि आउन सक्नुहुन्छ होइन। फोन डायल गर्दै गर्नुहोला पनि भन्न चाहन्छु। साथै हामीलाई फेसबुक लाइभबाट पनि हजुरको रेडियो 102.1 MHz हाम्रो आइडी छ होइन, तपाईँहरू त्यहाँ गएर पनि मजाले मिठा मिठा कमेन्टहरू गर्न सक्नुहुन्छ। हामीले सोही कमेन्ट पनि हामीले कार्यक्रम लोकको शैलीको बसाइमा होइन वाचन गर्ने नै छौँ। तपाईँहरूको मिठा मिठा कमेन्टहरू पनि पक्कै पनि हामीले वाचन गर्ने नै छौँ। तपाईँहरू पनि कमेन्ट पनि गर्दै राख्नुहोला र फोन पनि गरिराख्नुहोला। हामी भने तपाईँहरूको माझमा छौँ होइन, एकदमै आज एकदमै रमाइलो गर्नुपर्ने हुन्छ, तपाईँहरूलाई थाहा नै छ। तपाईँहरू हतार हतार गरेर भए पनि आउनु होला होइन, जे जस्तो काममा व्यस्त हुनुहुन्छ, कोही व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ होला त, कोही घाँस दौरा गर्दै हुनुहुन्छ, खाना बनाउँदै हुनुहुन्छ, खाना खाँदै हुनुहुन्छ होइन। अफिसतिर त आज छुट्टी छ होइन, तपाईँहरूलाई त मजा छ नि होइन, एकदमै फ्री छ आज पनि होइन, आनन्दले ल छुट्टीको मौसम छ होइन। सुनमा सुगन्ध भने जस्तो एकदम थकान महसुस हुँदाखेरिमा टक्क यताबाट मिठा मिठा कुराकानी प्लस मिठा मिठा गीतहरू सुन्न पाएपछि त सुनमा सुगन्ध नै भइगयो नि होइन। सो एकदमै रमाइलो गर्नु होला, इन्जोय गर्नु होला पनि भन्न चाहन्छु। भन्दै यति बेला भने कार्यक्रमको शुभारम्भमै रहेर यो मिठो गीत तपाईँहरूको लागि बजाउने गर्दछौ, बजाउने नै छौँ। हाम्रो श्रीजीले एकदमै मिठो मिठो गीतहरू रोज्नुहुन्छ होइन, तपाईँहरूलाई थाहा नै छ। तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोला, यति बेला भने हामी मिठो गीततिर जान्छौँ है त।

0: हाँसेर बोलिदेऊ आफ्नै ठानेर निकै नै मिठो गीत श्रीजीले बजाउनु भयो होइन. अब श्रीजीसँग एकदमै हाँसेर बोल्नुहुन्छ सबैजना, सायद सही कारणले पनि होला होइन. उहाँले एकदमै मिठो गीत बजाउनु भयो. ठिक छ, अब हाँसेर नै बोल्नेछु है त श्रीजी म पनि. हाम्रो श्रीजी निकै नै रमाइलो मान्छे हुनुहुन्छ. अब पालो तपाईँको होइन, म श्रीजीसँग मात्रै गफ लाएर त भएन, तपाईँहरू सम्पूर्ण मेरो वेटमा हुनुहुन्छ. म त्यही पनि तपाईँहरू फटाफट आउनुहोला 0848 40 00 26 तपाईँहरूको लागि खुल्ला नै छ, तपाईँहरूलाई थाहा नै छ. यति बेला भनेकै साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. हेलो नमस्ते नमस्कार अनि गुड मर्निङ देवजी, के हाल खबर? मेरो पनि एकदमै ठिक छ देवजी. खाना खानु भयो त? तपाईँले नखाँदै मैले कसरी खानु देवजी? पक्कै पनि कार्यक्रम सकाएपछि सँगै खानुपर्छ है त. तपाईँ यता नि आउनुहोस् न, कहिले काहीँ त खालि हामीलाई उता बोलाउनुहुन्छ. पक्कै पनि होइन, अब आउँछौ मिल्दाखेरिमा. अब हामी उता आएपछि त यता को बोल्छ फेरि? सबैको त्यस्तै त्यस्तै होइन, तर समयले साथ दिएसम्म हाम्रो देवजीको मायाले तानिरहेको छ, हामी पक्कै पनि आउने नै छौँ है त. अनि अरू के छ देवजी, आज त घाम लागिरहेको छ है? घाम लागिरहेको छ, एकदमै रमाइलो मौसम छ होइन त? ठिक छ, निकै नै रमाइलो हुनुहुन्छ हाम्रो देवजी होइन त. अरू के छ नयाँ खबर देवजी, सुनाउनुहोस्. दिउँसोसम्म भएछ भने हाम्रो 4 बजेको उकाली ओह्रालीमा सुन्न पाइन्छ होइन त? पक्कै पनि. आज भने हामी अब कार्यक्रम फ्रेड नै लागौँ है. आज भने आइतबार है, आज भने ट्र्याक चिन्नुपर्ने हुन्छ हाम्रो 5 नम्बरसम्म छ ट्र्याक. कुन नम्बर रोजाइमा पार्नुहुन्छ देवजीले?
1: प्रयास गर्नेछु 2 नम्बरको
0: भन्नुभयो, ध्यान दिएर सुन्नु होला है त.

0: हाँ देव जी
1: हजुर
0: सुन्नुभयो
1: मज्जाले सुनि भन्नु
0: कति कन्फिडेन्स का साथ हैन
1: हजुर हजुर मलाई त्यो हावाले हानेको है त तिमीले माया गर्न है त माया गर्न जानेको भन्ने त्यो चाहिँ गीतको बोल रहेको छ भन्नु है त
0: अहँ गीतको बोल त्यति मात्रै हो र
1: तिम्रो साथमा रातो पछोरी भन्ने गीतको बोल रहेको छ है मलाई
0: तिम्रो साथमा रातो पछोरी
1: है त माया गर्न जानेको भन्ने गीतको बोल रहेको
0: छ सोही गीत कसले गाउनु भएको छ देवजी
1: गायक बद्री पङ्गिनी रहेको छ भने अनि गायिका चाहिँ
0: ठ्याक्कै बिर्सिनु भयो है
1: हजुर गायिका चाहिँ बिर्सि गायक चाहिँ बद्री पङ्गिनी नै हो भन्नुपर्छ गायिका चाहिँ अलिकति भयो भन्नुपर्छ है त
0: गायिका चाहिँ भयो भन्नुहुन्छ अब म के गरौँ यसैलाई डन गरिदिउँ त
1: हजुर हजुर गायिका चाहिँ हजुरले भनिदिनुहोस् न
0: गायिका चाहिँ मैले भनिदिनु पर्यो है
1: हजुर
0: ठिक छ तपाईँले रातो पछ्यौरी भन्नुभएको छ पक्कै पनि होइन एकदमै रातो पछ्यौरी नै हो तपाईँको गीत होइन गीत एकदमै मिलाउनु भएको छ हाम्रो देवजीले प्लस बद्री पङ्गेनी उहाँ पनि एकदमै मिलाउनु भएको छ है तपाईँलाई विशेष बधाई पनि छ साथै उहाँको लेडिज सो रहेको छ शकुन्तला थापा हाम्रो देवजीले पक्कै पनि गीत सङ्गीतहरूलाई धेरै माया गर्नुहुन्छ होइन थाहा भएकै कुरा हो सो उहाँले चाहिँ मिलाउनु भयो खुसी लाग्यो तपाईँलाई धेरै धेरै धन्यवाद है त आउनुभयो मिठो कुराकानी भयो प्लस अब ट्र्याक पनि चिन्नुभयो होइन त्यसको लागि पनि विशेष धन्यवाद अन्य कार्यक्रमहरूमा पनि आउँदै गर्नुहोला देवजी आजको लागि भने छुट्टिन्छौँ है त नमस्कार देवजी आउनु भएको थियो उहाँले भने हामीले राखेका थियौँ रातो पछ्यौरी भन्ने बद्री पङ्गेनीजीको र शकुन्तला थापाजीको गीतको ट्र्याक राखेका थियौँ सोही ट्र्याक चाहिँ हाम्रो देवजीले चाहिँ मिलाएर जानु भएको छ अब उहाँले मिलाएपछि हामीले त्यो गीत पनि सुनेर मनोरञ्जन पनि लिनुपर्ने नै हुन्छ पक्कै पनि तपाईँहरूलाई थाहा नै छ तपाईँहरू पनि आउँदै गर्नुहोला तपाईँहरू पनि ट्र्याक हामीसँग थुप्रै छ होइन चिन्नु पर्यो रमाइलो गर्नु पर्यो तपाईँहरू पनि आउँदै गर्नुहोला 048 40 00 26 तपाईँहरूको लागि खुल्ला छ यति बेला भने हाम्रो देवजीले चिनेर जानुभएको रातो पछौडी गीत तपाईँहरूमा आज राख्दै गर्छौ तपाईँहरू पनि आउँदै गर्नुहोला

0: नाइ भन्ने केटीको बानी हो, कर गरे पो खुरुको जानी हो, तिम्रो साथमा रातो गलबन्दी, रातो गलबन्दी अनि तातो गलबन्दी, मलाई चिसो हावाले हानेको, खै त माया गर्न जानेको, निकै नै मिठो गीत हाम्रो श्रीजीले एकदमै मुसो मुसो हाँस्दै सुनिराख्नु भएको थियो। श्रीजीलाई थाहा भयो नि त होइन, अब नाइ नाइ भन्ने केटीको बानी हो भन्ने चाहिँ होइन, एकदमै अब चाहिँ केही होला जस्तो छ है यतातिर पनि, अब तपाईँकोतिर पनि पक्कै पनि केही न केही भइरहेको छ। ठिक छ, अब बेला बेलामा रङ्ग रमाइलो पनि अवश्य नै हुनु नै पर्छ होइन, त गर्नुपर्छ अब दुई दिनको जिन्दगी होइन, कहिले रमाइलो त कहिले के हुन्छ होइन, सधैँ दिन रमाइलो पनि नहोला, सो कहिले काहीँ पाउँदा चाहिँ होइन खुसी पनि हुनुपर्छ। अब जिन्दगीमा सबैभन्दा ठुलो कुरा नै खुसी हुनु हो, सो खुसी चाहिँ हुनुपर्छ भन्न चाहन्छु म चाहिँ। आज भने मौसम अलिकति राम्रो छ होइन, एकदम आनन्दको छ, मजाले बाहिर बसेर टक्क अमिलो अमिलो खानेकुराहरू खाने दिन छ होइन, घाम लागिरहेछ, चट्ट बाहिर बसेर खाने दिन छ, तपाईँहरू पनि खानु होला, हामी पनि समयले साथ दिएसम्म अथवा मिलेसम्म हामीले पनि अवश्य नै खाने नै छौँ, परिवारहरू सबैजना सँगै हुनुहुन्छ, व्यापार व्यवसायतिर जाने मान्छेहरू गइसक्नु भएको छ होइन, धमाधम व्यापार गरिराख्नु भएको छ, तपाईँको व्यापार आजको दिन विशेष बनोस् होइन, एकदमै राम्रो बनोस्, हाम्रो शुभकामना पनि छ तपाईँहरूलाई। र विदेशमा रहनुभएकाहरू एकदमै ड्युटीतिर हुनुहुन्छ अथवा रुमतिर हुनुहुन्छ, खाना खाने तयारीमा हुनुहुन्छ अथवा खाइसक्नु भएको छ, जे जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल राख्नुहोला है, राम्रोसँग ड्युटी गर्नुहोला, सोही फुर्सदको समयमा चाहिँ हामीलाई साथ दिनुहोला, हामीलाई माया गर्नुहोला है भन्ने भन्न चाहन्छु। अब अफिसतिर पनि आज छुट्टी छ, आनन्दले घरमै बसेर आएको भएको छ है, परिवारसँग रमाइलो गर्दै आज त अलिकति घुम्न निस्किने पनि टाइमिङ छ होइन, धेरै टाढा चाहिँ नजानु होला होइन, बाटोघाटोहरू खासै राम्रो छैन, तर नजिक नजिकै फ्यामिलीहरू लिएर चाहिँ आनन्दको दिन छ आज चाहिँ, फ्यामिलीहरू लिएर हिँड्ने दिन छ, फ्यामिलीसँग समय बिताउनु होला पनि भन्न चाहन्छु। यति बेला भने कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ, भन्दै थिए हाम्रो श्रीजीले हुनुहुन्न नि भन्नुभएको छ, ठिकै छ, अब तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन, अब आज भने तपाईँहरूलाई थाहा नै छ हामी लोकको शैलीको व्यवसायमा फरक दिन फरक फरक विषयवस्तु लिएर उपस्थित हुन्छौँ तपाईँहरूमा आज होइन त, अब आज भने आइतबारे व्यवसाय छ, आज भने हामीले निकै नै मिठा मिठा गीत अनि रमाइला रमाइला गीतको ट्र्याकहरू लिएर आएका छौँ, तपाईँहरूले सजिलै चिन्नुहुन्छ होइन, त्यस्तो अप्ठ्यारो छँदै छैन, अब तपाईँहरूलाई गाह्रो हुने कुरा त हामी गर्दै गर्दैनौँ पक्कै पनि, एकदमै सजिलो अनि एकदमै रमाइला ट्र्याकहरू गीतको ट्र्याकहरू लिएर आएका छौँ, तपाईँहरू फटाफट आएर त्यो ट्र्याकहरू चिनेर होइन एकदम रमाइलो गरेर जान पनि सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ भन्नुभएको छ, उहाँलाई स्वागत गरौँ, हजुर नमस्कार।
1: दिदी नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार, कहाँदेखि कसको नमस्कार?
1: हजुर म धनु गजमेर बोल्दैछु, ओखलटाङ्ग्राबाट आए।
0: धनुजा भन्नुभयो?
1: धनु गजमेर, चिन्नु पर्ने अब त मलाई त
0: चिन्नु पर्ने अब त है,
1: हजुर सधैँ फोन गर्ने मान्छे न त
0: सधैँ फोन गर्नेको पनि कस्तो हुँदो रहेछ भन्दा धनुजी होइन, मलाई चाहिँ सबैको स्वर उस्तै लाग्दो रहेछ कि, सबैको माया एउटै भएर होला है,
1: अनि
0: सबैको स्वर उस्तै लाग्दो रहेछ, फेरि अर्को भन्दा अर्को पर्ने हो कि भनेर चाहिँ म सुरुमै डराएर अनि नभन्ने हो क्या।
1: हजुर हजुर हो, हुन त है अहिले अब भर्खरै चिनेको पनि अब बिर्सिन सक्छन् त, कम्ठिक नै होइन,
0: भर्खर भर्खर पनि चिनेको भयो, प्लस अब सबैको स्वर मलाई उस्तै लाग्छ कि, किनकिन होइन तपाईँको अनि रविनाजी हुनुहुन्छ, निर्मलाजी हुनुहुन्छ होइन, हाम्रो सबै साथीहरूको स्वर मलाई एकदमै लाग्छ, धन्न देवजी चाहिँ कताबाट केटा पर्नु भएर होइन, केटाको स्वर चाहिँ अलिकति उहाँको डिफ्रेन्ट छ नि त देवजीको होइन, अनि ठ्याक्क चिनिहाल्छ देवजीको चाहिँ मैले प्रष्टै नाम भन्न सक्छु, अब अरूहरूको चाहिँ अलिकति कन्फ्युज हुन्छु कि जस्तो लाग्छ आफूलाई, अनि यसो अनुसार म भन्दिनँ पनि होइन, त्यो भएर नभन्ने हो होइन, चिन्न त चिन्छु होला होइन, सुनिराखे नचिन्ने भन्ने चाहिँ हुँदैन होइन, नाम भनेपछि ए उहाँ है भन्ने चाहिँ हुन्छ होइन, कुराकानी भइरहेको छ भन्ने पनि हुन्छ, तर अगाडि नै नाम भन्दाखेरिमा चाहिँ अलिकति आफूले नै अप्ठ्यारो लाग्दो रहेछ क्या धनु चाहिँ।
1: हजुर अनि आजको कार्यक्रमको रोल के दिदी, आज चिन्ने साथीहरूलाई चाहिँ अब जतिवटा मिलाउनु भयो त्यतिजना साथी सम्झिने रोल छ दिदीको, आज अनि अघि दाइले मिलाउनु भएको थियो सम्झिनै नापाइ जानु भयो नि त. मैले चाहिँ अब सल्लाह सुझाव दिइहाल्छु, मैले चाहिँ अब सुनेको कुरा चाहिँ भनिहाल्छु है त.
0: पक्कै पनि विशेष धन्यवाद सदानुजी है. मैले चाहिँ आज ट्र्याक सिन्नी मात्रै भनेर चाहिँ ट्र्याक सिन्नी मात्रै गराएको थिएँ होइन. अब ठिकै छ, तपाईँले भनिसक्नुभयो होइन. अब तपाईँले मिलाउन पायो भने चाहिँ अवश्य साग सन्देहरू नि सम्झिन पाउनुहुन्छ है त. किनभने मैले फेरि के लाग्छ
1: अप्ठ्यारो मान्नुहुन्छ अब रेडियोमा भनेको सल्लाह हाम्रै सल्लाह सुझावले पनि अगाडि बढ्ने
0: हो. हामी हौसेला
1: दिन्छौँ जति पनि अब हामीले सल्लाह सुझाव दिन्छौँ त्यति नै हामीले जति पनि फोन गऱ्यौँ जति पनि हामीले कार्यक्रम सुन्यौँ तिनै हौसेला बढ्ने हो नि त. किनकि अब अघि अब दाइले फोन गर्नुभयो चिन्नुभयो तर चिन्ने आज चिन्ने साथीहरूलाई चाहिँ सम्झिने छ है भन्न सक्नुहुन्न क्या. म चाहिँ अब भनिहाल्छु, म चाहिँ मनमा लागेको कुराहरू अब भनिहाल्ने हो.
0: होइन होइन, भनिहाल्नुपर्छ मनमा लागेको कुराहरू मनमा राख्ने होइन. प्लस तपाईँहरूको सल्लाह सुझावले नै हामी अगाडि बढ्ने हो है त. मलाई चाहिँ त्यस्तो लाग्छ, सो भन्नुपर्छ जस्तो लाग्छ है त मलाई पनि.
1: हजुर हजुर एकदमै.
0: अनि हाम्रो धनुजीले खाना खानुभयो त?
1: खाना एकदमै बाँकी छ हजुरको त भयो होला होइन.
0: मेरो पनि एकदमै बाँकी छ धनुजी, अब सँगै खानुपर्छ. पक्कै पनि दिदी बहिनी मजाले बसेर चाहिँ आनन्दले होइन मिठा मिठा गफ सहित खानुपर्छ है त.
1: हजुर हुन्छ.
0: अनि अरू के छ नयाँ धनुजीका खबरहरू?
1: आज घाम लाग्छ कि भनेको, यता त धुम्मा धुम्मा नै छ, घाम लागेको छैन. नयाँ नौलो खासै छ, सबै पुरानो नै हो भन्नुपर्छ है त.
0: सबै पुरानो नै हो है.
1: हजुर
0: ठिक छ, अब भने कार्यक्रमतर्फ नै जाउँ है. तपाईँले पाँच नम्बरसम्म अब दुई नम्बर भने गइसकेको छ, अरू कुन ट्र्याक चाहिँ रोजाइमा पार्नुहुन्छ?
1: पाँच नम्बर गइसकेको हो.
0: दुई नम्बर गइसकेको
1: हुन्छ, एक नम्बर चाहिँ राख्थिनु न मलाई
0: चाहिँ. पक्कै पनि ध्यान दिएर सुन्नु होला, हामीले एक नम्बरको ट्र्याक बजाउन गइरहेका छौँ है त.
1: हुन्छ.

0: 나는지. 아, 쓰나 봐요?
1: 너무 많이 수네 왔나 봐 자이가.
0: 끈 깃고 트랙으로 이거죠.
1: 아루 타마리 크이 타마리 자이마리 키티브리 아마리 왔니 바카베이타.
0: 아루 타마리 크이 타마리 자이 바니고 팀리 아마리.
1: 하지라지.
0: 아하, 그슬리 가운 우백.
1: 아무리 카피라 수자다 키시리 가운 우바이고 왔나 잔트에이타 너무 많이.
0: 아하, 단호지라이 비세스 비세스 비세스 단니바다 이나 타파이에 또 푸레 밀라이디노 바에다 타파이라이 비세스
1: गीत संगीत माया गर्ने मान्छेहरू अब केही न केही अब कुनै चाहिँ अब आइदै भए पनि कहिले कहीँ आउँदैन होइन क्रम चाहिँ हुन्छ अब कुनै त अब भेट्दै आइहालेको हुन्छ नि त
0: तर तपाईँले गीत सङ्गीतले असाध्यै माया गर्नुहुन्छ है, खुसी लाग्यो हामीलाई पनि। तपाईँले सबै मिलाउनु भएको छ, कसलाई सम्झिन चाहनुहुन्छ सुरु गर्नुहोस्।
1: हुन्छ, फर्स्टमा हजुरलाई
0: धन्यवाद।
1: अनि मा सपोर्ट गर्दै हुनुहुन्छ, मुसु मुसु हाँसेर सिटिका दाईलाई पनि धेरै सम्झना, सम्झना दिदीलाई, ललिता दिदीलाई पनि धेरै सम्झना भन्न चाहन्छु, राजन दाईलाई। अनि यहाँ सुन्दैछु हुनुहुन्छ मम्मीको लागि, छोरी मिसान सुन्दैछन्, अनि बाबा काठमाडौँतिर हुनुहुन्छ, अनि साथीहरू जति पनि सुन्दै हुनुहुन्छ उहाँहरू सबैको लागि, साथी कृष्ण सुनवार, अनि राज घले मगर, ईश्वर बस्नेत, वीरेन्द्र विष्ट, हिमाली छेत्री लगायत साथीहरू त धेरै हुनुहुन्छ, उहाँहरू सबैले सम्झना छ, माया धेरै धेरै माया छ भन्दै जान्छु ल। नमस्ते। अनि अघि भर्खर फोन गर्ने दाईलाई पनि, देव दाईलाई पनि भन्न चाहन्छु है त, नमस्ते।
0: नमस्कार। धनुजी आउनु भएको थियो, उहाँले सबै मिलाउनु भयो, आलु तामाले भनेर एकदमै मिठो गीत छ होइन, आलु तामाले खै त मलाई जाई भनेको तिम्रै आमाले, होइन, निकै नै रमाइलो अनि निकै नै मिठो गीत छ। हाम्रो श्रीराजीले पनि मलाई नि कसैले ज्वाइँ भन्यो नि भन्दै हुनुहुन्छ बाहिर बसेर, होइन, ठिकै छ श्रीराजी, धैर्य गर्नुहोस् होइन, प्रतीक्षाको फल अवश्य मिठो हुन्छ। हाम्रो श्रीराज सरको म्याडम एकदमै हँसिली अनि रसिली आउनुहुन्छ पक्कै पनि, हामीलाई थाहा नै छ होइन, यति राम्रो मान्छेको पक्कै पनि राम्रै नै आउनुहुन्छ भन्दै, धनुजीले सबै कुरा मिलाएर जानुभएको छ, उहाँलाई विशेष धन्यवाद भन्दै, तपाईँहरू पनि कार्यक्रममा आउन सक्नुहुन्छ। 0-48-40-00-26 तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ भन्दै, यति बेला भने आलु तामाले भन्ने गीत सुन्छौ, तपाईँहरू भने आउँदै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world class luxury.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: Kajaria Tiles, your world class luxury.
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-29-25-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: मंगलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु?

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869242544।
4: 9840378993। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

अह निकै नै मिठो गीत त आलुल तामाले भन्ने गीत सुनिसकेका थियौँ होइन, एकदमै मिठो थियो त्यो गीत पक्कै पनि होइन आलु तामाले। खै त मलाई बुहारी भने तिम्रो आमाले है मलाई चाहिँ भनिसक्नु भयो, अब तपाईँको पाले तपाईँहरूलाई पनि भनिसक्नु भएको छ अथवा भन्न हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ ठिकै हुनुहुन्छ होइन। निकै नै मिठो गीत हाम्रो धनुजीले सबै कुरा मिलाएर जानुभएको थियो र सही अनुसार हामीले गीत बजाएका थियौँ। अब पनि पालो तपाईँको तपाईँहरू पनि आएर मजाले होइन हाम्रो सजिलो एकदमै सजिलो ट्र्याकहरू लिएर आएका छौँ होइन, सजिलै आएर चिनेर अनि टक्क त्यो गीत बजाएर आफ्नो आफन्तहरू सम्झेर जान सक्नुहुन्छ पक्कै पनि। 048-40-40-0026 तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ होइन, बिहानको समय छ पक्कै पनि, कहीँ कतै व्यस्त पनि हुन सक्नुहुन्छ होइन, अब त कोही फ्री पनि हुन सक्नुहुन्छ होइन, जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोककोशीलीलाई अत्याधिक माया देखाउनुहुन्छ, माया गर्नुहुन्छ होइन, खुसी लाग्छ तपाईँहरूको यो माया देखेर होइन। हाम्रो केही कमी कमजोरी सल्लाह सुझाव छ भने पनि सजिलै हामीसँग व्यक्त गर्न सक्नुहुन्छ होइन, कुनै अप्ठ्यारो नमानिकन हामीले तपाईँको सल्लाह सुझावले नै अगाडि बढ्ने हो, तपाईँकै सल्लाह सुझावले हामी चलिराख्ने हो पक्कै पनि। तपाईँहरू ढुक्काउँदा हुन्छ, तपाईँहरू सजिलै भन्न पनि सक्नुहुन्छ होइन। भन्न चाहन्छु हाम्रो कार्यक्रम लोककोशीलीलाई प्रायोजन गर्नुभएको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। तपाईँहरू जीवन बिमा गरेर एकदमै ढुक्क भएर बस्न सक्नुहुन्छ होइन, बस्न चाहनुहुन्छ भने आफ्नो साथी सङ्गी छरछिमेक आफन्तहरू सबैलाई पनि भन्न चाहन सक्नुहुन्छ हाम्रो सूर्यज्योति लाइफ इन्सुरेन्समा गएर जीवन बिमा गरेर ढुक्क भएर पनि बस्न सक्नुहुन्छ है भनेर उहाँहरूलाई सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। यति बेला भनेकै साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ, हजुर नमस्कार होइन। भन्न चाहन्छु हाम्रो कार्यक्रम लोककोशीलीलाई प्रायोजन गर्नुभएको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। तपाईँहरू जीवन बिमा गरेर एकदमै ढुक्क भएर बस्न सक्नुहुन्छ होइन, बस्न चाहनु

0: नमस्ते नमस्कार, कहाँ देखि कसको नमस्कार?
1: म यता बोल्दैछु सिन्देलको विजरबाट, एलिना रुखा।
0: एलिना भन्नुभयो है?
1: हजुर।
0: के छ हाम्रो एलिनाजी हालखबर?
1: हालखबर ठिकै छ, भन्नुपर्छ। अनि दिदीको के छ?
0: एलिना आजीको ठिकै भएपछि निशा आजीको पनि एकदमै ठिक छ। अनि खाना खानुभयो हाम्रो एलिनाजीले?
1: मेरो खाना भइसक्यो। अनि दिदी हजुरको?
0: मेरो पनि भइसक्यो एलिना आजी। के कस्तो गरेर बितिरहेको छ दिनहरू? घर आसी कामकाजतिर नै व्यस्त हुनुहुन्छ पक्कै पनि है? अनि कार्यक्रम लोकको शैली कतिको सुन्नुहुन्छ हाम्रो एलिनाजीले? समयले साथ दिएसम्म पक्कै पनि सुन्नुहुन्छ है? निकै नै खुसी लागेको छ होइन? एलिनाजीसँग मेरो पहिलोचोटि कुराकानी हो। तपाईँलाई विशेष स्वागत पनि छ है त। निकै नै कुराकानी गऱ्यौँ होइन, निकै नै मिठो कुराकानी भयो हाम्रो एलिनाजीसँग। अब पहिलोचोटि सुरुवातको कुराकानी पनि रहेछ। अब आजदेखिको लगभग सधैँभरि कुराकानी गर्न पाऊँ है त। आज पनि हामी अब कार्यक्रमतर्फ नै जाउँ है। आइतबार बसाइ छ हाम्रो एक नम्बर र दुई नम्बर भने रोजिसक्नु भएको छ हाम्रो साथीहरूले। अब भने अन्य तिन चार पाँच रहेको छ होइन, हाम्रो इलनाजीले एउटा ट्र्याक रोज्नु भन्ने हुन्छ। कुन चाहिँ रोज्नुहुन्छ? सुरु गर्नुहोस्। तिन नम्बरको रोजाइमा पार्नुहुन्छ है? ध्यान दिएर सुन्नु होला है त।

0: ਸਮਾਈਲੀ ਨਾਜ਼ੀ
1: ਅਜੇ
0: ਸੁਣਵਾਇਓ
1: ਆ ਸੁਣੇ ਅਨਵਸਾ
0: ਹਾਂ ਕੋਈ ਕਿਤ ਕਿਤ ਟ੍ਰੈਕ ਰਹੇਗਾ ਥਿਆ
1: ਜੇ ਪੇ ਆਇਨ ਮਗਰ ਨੀਲਾ ਛੋੜੇ ਦਾ ਬਣੇ ਕਿ ਤਰ੍ਹਾਂ ਸਲਾਗੇ ਦੀਦੀ
0: ज्यापै आइन मगर निलर गरेर अथवा ज्यापै आए बाहुन है जनै लागेर है हजुर कसले गाउनु भएको यो गीत थाहा छ हाम्रो एलिनाजीलाई गायक चाहिँ बद्री पङ्गिनी हुनुहुन्छ गायिका चाहिँ थाहा भएन है मैले भने मैले नै भनिदिनु पर्ने हो अब गायिका हाम्रो झ्याप्पै आए बाहुन दाई जनै लाएर भन्ने गीतको गायक हुनुहुन्छ बद्री पङ्गिनी र गायिका हुनुहुन्छ ज्योति मगर थाहा भयो हाम्रो एलिनाजीलाई हाम्रो एलिनाजीले एउटा भने मिलाउनु भएन गायिकाको नाम विशेष तपाईँले थोरै मात्र साथीहरू सम्झिन पाउनुहुन्छ सुरु गर्नुहोस् कसका लागि सम्झिनुहुन्छ
1: मिठो भएसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि
0: धन्यवाद
1: दिनसम्मको हुनुहुन्छ उहाँको लागि र रेडियो होली मिन्टको लागि भन्न चाहन्छु मेरो घर परिवारमा रहनुभएको मम्मीहरूको लागि र केही साथीहरूको नाम लिनु पर्दाखेरि चाहिँ साथीहरू त धेरैभन्दा धेरै छ कोही कसैलाई बिर्सिएको छैन एलिनाले भन्दै छुट्टै जान्छु दिदी नमस्ते
0: नमस्कार बाबा है एलिनाजी आउनु भएको थियो होइन उहाँले चाहिँ आज ट्र्याक दिनुपर्ने थियो होइन पक्कै पनि तपाईँहरू धमाधम आइराख्नु भएको छ र मिठा मिठा हामीले आज एकदमै सजिलो ट्र्याकहरू रोजाइमा पार्न दिएका छौँ तपाईँहरूलाई थाहा नै छ है आज हाम्रो 3 नम्बरको माया थियो झ्याप्पै आए बाहुन दाई झनै लाएर मैले पनि हेरिरहेँ मनै लाएर भन्ने गीत अत्यन्तै राम्रो गीत होइन हाम्रो पालपाली बद्री पङ्गिनी सर र ज्योति मगरजीले गाउनुभएको थियो एकदमै उहाँहरू दुवैजनालाई विशेष सम्मान भन्दै यति बेला भने हाम्रो एलिनाजीले मिलाउनु भएको थियो सोही अनुसार हामीले भने यो मिठो गीत सुन्छौँ अब भने तपाईँहरूको पालो छ है समयले नेटो काटिसकेको छ फटाफट आउनुहोला अब मात्र हामी एकजना साथीसँग मात्रै कुराकानी गर्न सक्छौँ तपाईँहरू भने छिटोभन्दा छिटो आउनुहोला 048 40 00 26 048 40 00 26 तपाईँहरू फोन डायल गरेर आउन सक्नुहुन्छ भन्दै यति बेला भने यो मिठो गीत झ्याप्पै आए बाहुन दाई

0: कर।
1: अहा, झ्याप्पै आए बाहुनदाई जनै लाएर एकदमै निकै नै मिठो होइन नयाँ खालको यो गीत अलिकति हुन्छ नि हाम्रो समुदायतिर पनि एकदमै एडजस्ट हुने खाले गीत होइन सबै जातहरू सबै जात जातिहरू एकै हुन् होइन कसैले कसैलाई पनि भिन्नता गर्नु हुँदैन सबै चाहिँ सबैसँग मिल्नुपर्छ हुन्छ नि भनेर एउटा मगर र भवन समुदाय बीचको सम्बन्धलाई विशेष चर्चामा ल्याएको गीत होइन एकदमै राम्रो गीत वास्तवमा हामी सबैजना नै एउटै हौ होइन अब सोच्ने हो भने होइन अब कतिपयको त सोचै नराम्रो हुन्छ तर सोच्ने हो भने हामी सबैजना नेपाली हौ मात्र हामी दुईटा फरक छौँ एउटा महिला एउटा पुरुष दुईटा भनेको यति नै हो अरू भने सबैजना सबै एउटै नै हो पनि भन्न चाहन्छु होइन तलमाथि केही नहोस् कति प्रेम सम्बन्धहरू पनि सुनिन्छ होइन जातकै कारणले छुट्ने होइन अब जातकै कारणले छोड्नुपर्ने र मर्नुपर्ने स्थितिहरू पनि धेरैको आएको देखिन्छ होइन अब त्यो दिन चाहिँ अब भने नआओस् होइन किनभने धेरै अगाडि आइसक्यो हाम्रो समाज होइन धेरै पढ्ने लेख्ने गर्नुभएको छ धेरै बुद्धिजीवीहरू भइसक्नु भएको छ तपाईँहरू सो अब यतिको बुझिसकेपछि चाहिँ होइन अलिकति समाज परिवर्तन पनि गर्नुपर्छ होइन सबै एउटै हो भनेर अलिकति आफूहरूले पनि मन बुझाउनुपर्छ पनि भन्न चाहन्छु कोही साथी हुनुहुन्छ जस्तो लागेको छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हेलो अहँ कोही साथी आउनुभएको थियो उहाँसँग पनि कुराकानी हुन सकेन ठिकै छ अब आजको बसाई भन्ने सकिसकेको छ होइन 10:55 भइसकेको छ तपाईँहरूसँग बोल्ने हाँस्ने रमाइलो गर्ने त धेरै मन छ तर के गर्नु है समयले नेटो काटिहाल्छ आज निकै नै मिठा मिठा गीतहरू सुन्न पायौँ होइन निकै नै मिठो मिठो गीतहरू रोजाइमा पार्नुभयो हाम्रो साथीहरूले पनि भन्न चाहन्छु होइन तपाईँहरू सम्झिँदै गर्नुहोला हाम्रो कार्यक्रम लोकशीललाई प्रायोजन गर्नुहुने सूर्यज्योति लाइफ इन्सुरेन्स तपाईँहरू पनि जीवन बिमा गरेर ढुक्क भएर बस्न चाहनुहुन्छ भने नबिर्सिनुहोला सूर्यज्योति लाइफ इन्सुरेन्समा जानको लागि भन्न पनि चाहन्छु भन्दै अब भने हाम्रो कार्यक्रम सक्यो होइन अब कोही साथीहरूसँग सम्पर्कमा हुन सक्दैनौँ हामी पनि भन्न चाहे यतिन्जेलसम्म मलाई प्राविधिकबाट मिठो साथ दिने हाम्रो एकदमै प्यारो दादा होइन हामी सबैलाई एकदमै माया गर्ने तपाईँहरू सम्पूर्णलाई नै माया गर्ने सबैसँग मिठो बोल्ने हाम्रो प्यारो दाजु श्री राज महजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै आज कार्यक्रममा सहभागिता जनाउनु हुने देवजी धनुजी र एलनाजी तपाईँहरूलाई पनि विशेष धन्यवाद जो जसको फोन लागेन ट्राई गर्नुभयो उहाँहरू सम्पूर्णलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु भन्दै कार्यक्रमको लोकको शैली सुनेर साथ दिनुभयो तिनजेलसम्म होइन आज भने हाम्रो विविध समस्याले गरेर फेसबुक लाइभतिर भने जान सकेनौँ यसको लागि माफी चाहन्छौँ त्यस्तथापि त्यसबाट हाम्रो थुप्रै साथीहरूले कमेन्ट गर्नुहुन्थ्यो होला है त्यसको लागि आज माफी चाहन्छौँ भन्दै तपाईँहरूले धेरै माया गर्नुहुन्छ तपाईँहरूलाई विशेष धन्यवाद भन्दै तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद भन्दै आज पनि कार्यक्रम लोकको शैलीको बसाईबाट यो मिठो गीत तपाईँहरूको लागि छोड्दै म निशा भण्डारी पनि बिदा हुन चाहन्छु नमस्कार शुभ दिन।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। भोलि सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रम नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको मन्त्री परिषदको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। पोर्टलको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ। नागरिकले मन्त्री परिषदको कार्यालयको अधिकारी ओबी साइट मार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले एफएम रेडियो तथा संचालकमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन्। तीनवटा संस्थाले संयुक्त अपील मार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरेका छन्। रेडियोहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानूनी दबावले नेपाली रेडियो क्षेत्र नै संकटमा पर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो संचालकलाई अपराधीकरण गर्ने काम भएको उल्लेख छ। भक्तपुर एफएमका संचालकमाथि गरिएको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारिक मर्यादा गरेको प्रति स्वागत गरिएको छ। त्यस्तै रोयल्टी संगीत रोयल्टी संकलनका नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दबाव सिर्जना गरिनु अस्वीकार्य भएको ती संस्थाले जनाएका छन्। रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा जोड़ दिएका छन्। संयुक्त रोयल्टी संकलन र वितरणका लागि भर पर्दो सरकारी निकाय तोक्नुपर्ने, संकलित रकमको अधिकांश हिस्सा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने तथा रोयल्टी सम्बन्धी कानून निर्माण र संशोधन गर्दा रेडियो क्षेत्रका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनुपर्ने पनि माग रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र 2082 सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा 80 नतिजा सार्वजन गर्ने अन्तिम तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमेले नतिजा सार्वजन गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजन गरेको छ। परीक्षा बोर्डका सदस्य सचिव जगबहादुर अर्यालले अबको चार दिन अर्थात वैशाख महिनाभित्र एसई नतिजा सार्वजन गर्ने तयारी भएको बताउनु भएको छ। परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दा नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ। गत चैत्र 19 गतेदेखि 29 गतेसम्म भएको एसई परीक्षामा 5,12,421 विद्यार्थीले एसई परीक्षामा फारम भरेका थिए। तीमध्ये नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षार्थी छन्, जसमध्ये 2,57,613 छात्र र 2,54,801 छात्र सहित अन्य 7 परीक्षामा सहभागी भएको परीक्षा बोर्डले जनाएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले पदभार ग्रहण सँगै गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ। अपराध संहिता लगायत प्रचलित कानूनहरूमा रहेका अवरोध पहिचान गरेर प्रतिवेदन बुझाउन अध्ययन कार्यदल गठन गरिएको थियो। जबरजस्तीकरणी पश्चात हुने हत्या, यौनजन्य हिंसा तथा बाल बालिका सम्बन्धी जघन्य कसुरमा संलग्नलाई प्रभावकारी दण्ड सजाय सुनिश्चित गर्न तथा पीड़ितलाई शीघ्र न्याय उपलब्ध गराउने उद्देश्यले अध्ययन कार्यदल गठन गरिएको थियो। अध्ययन कार्यदलले प्रतिवेदन पेश गरेको छ। उक्त प्रतिवेदनलाई आधार मानेर संघीय संसदको आगामी अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया अगाडि बढ़ेको मन्त्री गौतमको सचिवालयले जानकारी गराएको छ।
पोखरामा जग्गा धितो राखी कृत्य गरेर 50 लाख रूपियाँ ऋण निकाल्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर 30 ढुङ्गे पाटन बस्ने 52 वर्षीय मोहन बहादुर साईको नाममा दर्ता रहेको किता नम्बर 2444 र 2447 जग्गा निजकै श्रीमती 44 वर्षीय बन्ती साई र सुर्खेत चौकुनी गाउँपालिका घर भइहाल पोखरा 10 बुद्ध चोक बस्ने 44 वर्षीय भद्र थापाले कृत्य गरी ऋण निकालेका हुन्। उनीहरूले मोहन बहादुर साईको सही छाप कृत्य गरेर सिद्धार्थ ब्याङ्क लिमिटेडको तालचोक शाखाबाट 50 लाख रूपियाँ ऋण लिएको जाहेरीपछि प्रहरीले कार्यवाही अगाडि बढ़ाएको इलाका प्रहरी कार्यालय सिसुवा कास्कीबाट खटिएको टोलीले 2083 वैशाख 25 गते साई र मगरलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब प्रेक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुन डाँगी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खानी हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुन डाँगी क्षेत्रमा एक हप्ता यता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 संख्याका रहेको हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोक्न स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी वन रक्षक रेपिड रेस्पोन्स टीम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर 4 वडा अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार भारतको आसामबाट आएका हात्तीको बथान दिनभर सीमा पारीको जंगलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलगिएर 30-40 संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको छ। सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्ने बेलुका 6 बजेपछि हात्ती हेर्ने न्यूमा प्रवेश नाकामा सर्वसाधारण नागरिकलाई जान रोक लगाउने प्रभावित क्षेत्रका आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्राक्टर परिचालन गर्ने ट्राक्टर्सका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने रातको समयमा हिँडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्ने लगायत निर्णय गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जनाएको छ। ज्यान गुमाउने र घाइते हुनेहरू बाल बालिका पनि रहेका बीबीसीले जनाएको छ। इजरायली रक्षा बलले दक्षिणी शहर सक्साकिएमा क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। आक्रमणमा नागरिकका हताहतीबारे समीक्षा भइरहेको इजरायली पक्षको भनाइ छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। इजरायली सेनाका अनुसार आक्रमणमा 3 जना सैनिक घाइते भएका छन्, जसमध्ये 1 जनाको अवस्था गम्भीर छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अप्रेल 16 तारीकमा युद्ध विराम घोषणा गरे पनि इजरायल र हिजबुल्ला बीचको तनाव चलिरहेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गएको मार्च 2 यता इजरायली आक्रमणमा झण्डै 2,800 जनाको ज्यान गइसकेको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

सूचना सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङगुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङगुटारवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान ठाकले डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।

0: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
1: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
1: मेलाका आकर्षणहरू:
0: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
1: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
0: लोक दोहोरिए,
1: बाल बालिकाका लागि फेस पेन्टिङ,
0: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
0: प्रारम्भिक उमेरका बालबालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
0: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
0: बालगीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, काकतुके नाच, जातजातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम बाँचे किस्तामा।
1: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485410106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: Kajaria Tiles, your world-class luxury.
4: सूचना। यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू: जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845040892, र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
9: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692965998।
11: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
14: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
3: Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ दि पपमा। म कार्यक्रम प्रस्तुत श्री राज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई अझ विशेष बनाउनको लागि प्राविधिक पाटमा हुनुहुन्छ सम्झना खड्की, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ दि पप। हामी हप्ताको छ दिन आउँछौ, यहाँहरूलाई थाहा नै छ, मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा धेरै, होइन। नम्बर 0484040026 रहेको छ, 0484040026 को माध्यम भएर आउन सक्नुहुन्छ भन्ने भन्न चाहन्छु। रमाइला कुराकानी गर्छौ, साथमा रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्ने पनि छौ भन्ने भन्न चाहन्छु। रमाइला कुराकानी हुन्छन् पनि भन्न चाहन्छु। नम्बर 0484040026 रहेको छ, साथमा रमाइला गीतहरू त हामी राखिहाल्छौ, सुनेर साथ दिनुहोला। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्रो नेपाली पात्रो, हजुरको एप, हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु पनि भन्न चाहे। अनि साथसाथै म्यासेजहरू पठाउन सक्नुहुन्छ भन्थे, म्यासेजहरूमा चाहिँ हल्का केही समस्या आएको छ सामाजिक सञ्जाल फेसबुकमा, सो तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी मात्र हुन्छ आजको बसाईमा पनि। साथीभाइ आफन्तलाई सम्झन दिन छौँ, आउन सक्नुहुन्छ भन्दै यति बेला ढिला नगरिकन कार्यक्रमको शुरूआत गर्न चाहन्छु। सुशान्त घिमिरेको आवाजमा गीत मञ्चरी यति बेला तपाईँको माझमा राखेर रा।

0: Susan, give me a gravas no get a mensarita by commasma, I could a caricum gross throughout the Gurisuki Kasmavas, Master Rasmus, Satma, the Banunsa, the Baladis, the Vidas Mera, Bibina Madden Barta, Sunan Sabaniasa, the Senator Sadino Lapinuna Sans, Sasate, Master Burbuna Patana Sakunsa, Vaneravanti, Tara, live in Boka Vaisai, and Ludicra, Michael Samazi Sanzal, Facebook Matafile, and Choto Mituma on your Vedakigons, live despacy of Kati, I know, Manuna. आफै डिस्कनेक्ट भइराखेको छ सो कुराकानी मात्र गर्छ आउन सक्नुहुन्छ नम्बर 4840 रहेको छ त्यति बेला कोही हुनुहुन्छ काम्रा हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार हाम्रो देवजी है
1: हजुर
0: हजुर सबैको आवाज सानो आयो तपाईको
1: I was like, अब त सबै ठिकै छ मौसम पुरान पर्दा घाम लागिराको छ यति बेला चाहिँ भन्नु पर्छ हैन अब अब त सबै ठिकै छ समग्रमा अब दिउँसो भएन अब के हुन्छ भएछ भने बनमला पछि है त
0: ओके ल ठीक छ ल ठीक छ खुसी लाग्यो भन्नु होला पनि मन चाहन्छु घाम लागिराखेको छ पछि पनि गमाइलो छ आज मौसम रमाइलो छ गमाइलो छ भन्न चाहे यता पनि यस्तो यस्तो छ त्यस्तो यस्तो छ ओके ओके ठीक छ हामीलाई सुन्ने नम्बर छ सुन्नुहोस् अनि कुराकानी गर्न पाइयो खुसी पनि लाग्यो एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई पनि सम्झिदिनुहोस् न
1: हुन्छ सम्झिनु पर्दा विशेष गरी दाई हजुरकै लागि रहन्छु अनि प्राविधिकमा रहनुहुने हाम्रो दिदी सम्झना खड्गीको लागि अनि ललिता आयु लगायत अनि निशा खड्गी निशा भण्डारीको लागि पनि एकदम मिठो सम्झना भन्न चाहन्छु लगायत हजुरको रेडियो होल युनिटी बहिनीहरू रमिला तामाङको लागि भन्न चाहन्छु अनि त्यसै गरी सम्झना प्रधान अनि त्यसै गरी साथी दलमा तामाङको लागि साथी दुर्गा पाण्डे निर्मला पौडेलको लागि साथी दिनेश नेपाली अनि त्यसै गरी खाने खर्कामा रहेर सुन्दै होला उता प्रोपाइटर हुनुहुन्छ कृष्णबहादुर नेपाली अनि अस्मिता नेपालीको लागि घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु नमस्ते बाबाई
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 4840 0026 रहेको छ 4840 0026 को माध्यमबाट आउन सक्नुहुन्छ साथसाथै रमाइला रमाइला नेपाली पप गीत पनि राख्छौ होइन सुनेर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिन सक्नुहुन्छ अर्थात् अन्य साथीभाइ आफन्तलाई पनि सुन्न भनिदिनुहोस् राम्रो लाग्छ भन्ने कार्यक्रमको बारेमा पनि भन्न चाहन्छु यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार हजुर शुभ नाम हजुरको पनि आवाज सानो आइराखेको छ के परियार भन्नुभयो समीरजी के छ खबर रमाइलो छ यता पनि राम्रो छ रमाइलो छ प्रभाव बिन्दास छ काश छ पनि भन्न चाहन्छु धेरै पछि हो कि कुराकानी पहिलोचोटि हो त्यही त धेरै लामो समयपछि हो जस्तो लाग्छ है तपाईँसँग कुराकानी अनि के गर्नुहुन्छ अन्य समयमा अनि बेला खाना भइसक्यो मेरो खाना खाइवरि उपस्थित भएको छु तपाईँको पनि भयो होला ठिक छ खुसी लाग्यो कुराकानी गर्न पाइयो एउटा गीत राख्छ सजन राज वैद्यको आवाजमा गीत छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: सम्झिनुभन्दा अगाडि चाहिँ ग्वालदारबाट जेनिसा परियार बहिनी जेनिसा परियार सबै संस्कार सुनाइदिनु है भन्ने हुनुहुन्छ है
0: मैले पनि सम्झा छ रे माया छ रे भनेर सुनाइदिनु होला
1: हुन्छ फर्स्ट अफ अल त भाइ हजुरको लागि प्राविधिकमा रहने दिदीको लागि है सुनिरहेको छ साथी मन्दिर परियारको लागि तिलकको लागि साथीहरू त धेरै बहिनी जेन्स परिवारको लागि भन्दी परिवारको लागि कि दिदीजी त परिवारको लागि हजुर रमेश परिवारको लागि भान्जी अनिसा परिवारको लागि र मलाई चिन्ने नचिन्ने सम्पूरी सुनिसा परिवारको लागि मलाई चिन्ने नचिन्ने सम्पन्नको लागि भन्दैछु दिन्छु दाजुहरू बाबाई
0: हस् धन्यवाद आफ्नो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पाला तपाईँको 0848 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ 0848 40 0026 रहेको छ यति बेला के हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर शुभ नाम सिन्धुलीबाट के भन्नुभयो सपनाजी आज आवाज किन मैले सानो सुनिराखेको छु
2: सायद टेक्निकल समस्या होला दादा म त ठुलै छोरी बोल्दैछु
0: ठिक छ हुन पनि सक्छ कहिले काहीँ अनि के छ सपना
2: हजुर मेरो एकदम ठिक छ दादा राम्रो छ र माइलो छ भन्नुपर्छ अनि के छ भन्नु
0: खाना भइसक्यो अरू राम्रो छ ठिक छ राम्रो छ रमाइलो छ तपाईँले चाहिँ धेरै समयपछि सम्झिनु भयो त किन माया नलागेर हो
2: माया नलागेर होइन दादा माया सुन्न मन सक्छ कल गर्न पनि एकदम धेरै मन लाग्छ तर समयले साथ दिएन अब समय अनुसार चल्नु पर्ने होइन त्यही भएको कारणले गर्दा हो आज चाहिँ यसो खाना बनाउँदै छु ट्याक्क फोन लगाएको फोन पनि लागिहाल्यो सुन्दै पनि छु धेरै पछाडि है
0: सुन्न पनि भ्याउनु भएन भनिसकेपछि
2: हजुर म एकदम पढाइ लेखेतिरै व्यस्त थिएँ दादा त्यही भएको कारणले सुन्न पनि पाएको थिएन अनि यसो लाइक सबको समयमा सुन्छु भन्न लाइक पनि नआउनु हुँदो रहेछ आजभोलि धेरै समय भइसक्यो लाइफमा हजुरहरूले राख्नु भएको सुन्ने कार्यक्रमहरू चाहिँ लाइफमा राख्नुभयो भने हाम्रो फोनसम्म आइपुग्दो रहेछ अरू कार्यक्रमहरू नआइपुग्दो रहेछ कि
0: लाइभहरू भइराखेको छ कहिले काहीँ चाहिँ अब यो केही समस्याले कुनै दिन अलि भएको छैन भनौँ नत्र लाइभहरू त छन् ठिक छ पढाइमा फोकस गर्नुहोस् पढाइ होइन भन्दा इम्पोर्टेन्ट चिजहरू केही पनि छैन भन्ने भन्न चाहन्छु हामीलाई यसो समयले साथ दिएसम्म यसो गरेर सुनेर यसो फोन गरेर साथ दिनुहोला भन्ने भन्न चाहन्छु खुसी लाग्यो आज धेरै लामो समयपछि हो जस्तो लाग्यो तपाईँसँग कुराकानी गर्न पाएको मैले संशोधित गर्नुहोला माया चिना मार्नुहोला पनि भन्न चाहन्छु होइन म्यासेजहरू पठाउनुहोस् गर्नुहोस् होइन सम्झिदिनुहोस् पनि भन्न चाहन्छु एउटा गीत राख्छु साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त
2: ओके सर धेरै सरहरू गर्नु विशेष साथीहरूको लागि भन्न चाहन्छु अनि टेक्निकल मित्रहरूको लागि भन्न चाहन्छु हजुरको रेडियो पनि टाइपिङको लागि मेरो घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु र साथीहरू भन्नुपर्दा प्यारी मासुका परिवार सम्झना प्रभावलाई धेरै सम्झु भन्न चाहन्छु दिदी रमला तामाङ बहिनी पासिङ रमला तामाङलाई पनि धेरै सम्झना शर्मिला रम्तेलाई पनि धेरै सम्झिरहेको छु भन्न चाहन्छु र जति पनि साथीले मलाई चिन्नुहुन्छ चिन्नुहुन्न उहाँहरू सम्पूर्णको लागि भाइ सबै शिक्षकको लागि ए र सबैको लागि भन्ने सुनिन्छु ल नमस्ते
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सपना हुनुहुन्थ्यो कालो तपाईँको 0848 40 0026 यति बेला हामी केतर्फ लाग्नुपर्छ त्यसपछि व्यावसायिक विश्रामतर्फ जानुपर्ने हुन्छ यति बेलाको समयमा तपाईँकोमा आजमा एउटा गीत त्यसपछि व्यावसायिक विश्राम त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला फोन गर्दै गर्नुलाई त

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: Kajaria Tiles, your world-class luxury.
5: सूचना
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप।
7: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
10: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
9: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
10: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
9: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
4: Kajaria Tiles, your world class luxury.
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13। पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी

0: आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: हजुरको रेडियो

0: यो सटन सुटको मार्सल ब्रेकपछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपअप बिपअपमा. आवाजमा म श्रीराजमा छु. प्राविधिक पाठमा रहेर साथ दिइराख्नु भएको छ होइन सम्झनाजी हुनुहुन्छ. यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार.
1: वेलकम लेख्मी हजुर, गुड मर्निङ सरके सलाम विश्वला प्रसाई साङ्गीतिक अभियान. माई सेल्फ म एकिन्द्र राज भण्डारी फरम घर मारपेडी टु म बाजुराको छ. तपाईँ मारपेडी बजार सोमकार्तिक प्लाजा होटलले
0: प्रत्यक्ष रूपमा कुराकानी गर्दैछौँ हामी मारतरी बजार के अरे मारतरी बजारबाट एकेन्द्रजीसँग.
1: हजुर हजुर
0: के छ एकेन्द्रजी खबर?
1: एकदम ठिक एन्ड फाइन फ्यान्टास्टिक छ. सुनाउनुहोस् न विकास र सुशासनको लागि सबै गफदार रेडियो हजुरको रेडियोको अनि एनसीआरबाट बस्नुभएको सम्झनाको है.
0: हाम्रो ठिक छ, हाम्रो राम्रो छ, रमाइलो छ. बालबिन्दास कास भन्दै थियो ठिक छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. कहिलेकाहीँ कुराकानी गर्न इच्छा हुन्छ, चाहनुहुन्छ, तर पनि नेटवर्कले साथ दिँदैन. यस्तै भएर आज फेरि पनि प्रयास गर्न सक्नुहुन्छ. त्यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार. नमस्कार हजुर, शुभ नाम? करिना, काठमाडौँतिर पुगिसक्नु भयो?
2: पुगिसके नि
0: किन जानु भएको? काठमाडौँ जानुपर्छ त
2: अनि जानु पर्दैन त
0: खै यतै बसेको भए यतै घुमेको पनि भइहाल्थ्यो नि.
2: ए तपाईँले बोलाउनु भएन घुम्नलाई?
0: ल हेर त हेर, फ्याट्ट आएर अहिले यसो भन्नुहुन्छ. फ्याट्ट भन्दा पनि प्याच आएर अहिले यसरी भन्नुहुन्छ होइन? के भन्नुभयो? तपाईँ आउनुहोस् न, तपाईँ आएर हामी यता आएका छौँ, यहाँ आइपुगेका छौँ है भन्नुभयो भने त हामी ओके ल ठिक छ, घुमाउने काम हाम्रो हुन्थ्यो नि त.
2: कुनै दिन आउँला?
0: कहिले कहिले आउँछ त्यो दिन?
2: आउँछ कुनै दिन, पर्खेर बस्नु न.
0: ठिक छ, पर्खेर त बसौँला, तर पर्खेर बस्दा बस्दै जिन्दगी गयो भने
2: जाँदैन
0: जाँदैन है. ठिक छ, खानपिन भयो?
2: मेरो भइसक्यो, तपाईँको भयो?
0: भइसक्यो, खाना खाएर उपस्थित भएको छ. के छ काठमाडौँतिरको मौसम कस्तो छ?
2: काठमाडौँतिर मन्द मन्द काम लागेको छ भन्नुपर्छ है दादा. अनि त्यताको
0: यता पनि काम लागिराखेको छ, राम्रो छ, रमाइलो छ. यता पनि घाम लागेको छ, राम्रो छ, रमाइलो छ. अनि के हुँदैछ आजकल, के गर्दैनुहुन्छ? घुमघाम मात्र त होइन होला
2: दादा, यता एकदम मामाले बोलाउनु भएको थियो, हामी गएको भन्नुपर्छ.
0: ए ल ठिक छ, त्यसो भने यसो घुम्नुहोस् अनि त्यसपछि बस्नुहोस्, हेर्नुहोस् राजधानी, त्यसपछि आउनुहोस् है विस्तार. हामीलाई चाहिँ सम्झिराख्नुहोस् त्यस.
2: हुन्छ,
0: एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
2: हुन्छ, हजुर भएको बानी हजुरको लागि, त्यति शर्मा भाइको प्यारेन्ट दिदीको लागि, हजुरको जो परिवारको लागि, रामसप नामा दिदी हुनुहुन्छ, तेरो बाबर मामा धेरै सम्झना, अनि तेरो मामा मनुष्यलाई पनि धेरै सम्झना नाम भएको छ. अनि बहिनीहरूको कृष्ण तामाङ विश्वसुनर बहिनी भएको लागि प्यारी साथी दिन गरिमा त्यसलाई धेरै सम्झना भन्न चाहन्छु. अनि प्यारी दिदी सुन्दर समीका छेत्री, सुन्दर समीका छेत्री प्लस गर्छ हाम्रो सबैको लागि, रेणुका मङ्गलको लागि पनि धेरै सम्झना, अनि प्लस गर्छ.

0: नाही बघा जन्मदिन म्हणा व्हायला आणि राजन काटल्या पण मोठे तुम्ही कारण साठा आहे आणि त्यात किती नमस्कार लागेल लगेच साथी सबैलाई भन्छु नमस्कार
1: हस्तो मिला तुम्हाला पण विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मैले चाहे नम्बर 0440 40 0026 रहेको छ 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ यति बेला कोही हुनुहुन्छ कामरेको हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार
1: नमस्कार रमिलाजी
2: हजुर
1: के छ खबर ठिक छ राम्रो छ रमाइलो छ यस्तै छ चलाएको छ जिन्दगी अनि के गर्दैनन्छ खानपिन भयो के गरे
2: काम गरे क्या खाडल खन्यो नि
1: किन खाडल खन्नु भएको
2: बिरुवा रोप्नु पर्यो नि हाम्रो नि
1: के को बिरुवा यता पनि पठाउनुहोस् न तपाईँहरू त्यता मात्र रोपेर हुन्छ जस्तो मलाई पनि पठाउनुहोस्
2: बोर्डको 25-26 लाख भने यहाँ हो त नि गाउँमै नेपालमै बसेर दुःख गर्यो भने खतरा हुने रहेछ
1: हुन्छ राम्रो हुन्छ होइन छ नहुने होइन छ गर्न सक्नुपर्छ जोगाउन सक्नुपर्छ मलजल गोड्न होइन गोड मेल गर्न सक्नुपर्छ हुर्काउन सक्नुपर्छ छ यतातिर बुद्ध जुत्ता रुद्राक्ष त्यसपछि अरू अरू विभिन्न चिजहरू रहेको छ लिगल वेजमा गएर गर्ने हो भने राम्रो छ ठिक छ अनि तपाईँले मात्र रोप्ने त हामीलाई नदिने
2: लिन आउनुहोस् न हाम्रो के अरे उस राखेको छ क्या बिउ राखेको छ अनि मारि रोप्नु पर्यो भने अनि बारीतिर त्यही भयो पोहोरको दुईटा बोटो के अरे रोपेको थियो किनेर ल्याएको यस्तो फल्यो क्या त्यही भएर नि ल्याएर राखेको थियो राम्रै भयो
1: भने
2: अनि बरु खेती किसान गर्यो भने कहिले पानी पर्यो पर्यो कहिले घाम लागे लागे गरेर मरिहाल्छ पो बरु
1: कहिले बाँदर रोप्यो भने उनीहरूले कहिले बाँदर लाग्छ कहिले के लाग्छ है
2: क्या बाँदर के अरे उसले बाँदरले खाएर मकै एउटै राख्दैन बरु रोप्यो भने हुँदो रहेछ
1: पकाइ पनि ठिक हो तर बिरुवा मलाई पनि चाहिएको थियो अब तपाईँ यता आउनुहुन्न पठाउनुहुन्न ठिक छ अब यतैबाट के गरौँला
2: हामीले राखेर कतिको बेचिसक्यो तपाईँले लिन आउनु तपाईँलाई त सित्तै दिन्छु
1: म खाडा देवीमा आउनु पर्यो अब सकिन्छ नि पठाउने भए पठाउनुहोस् नत्र त अब यस्तै खै
2: तपाईँको के रामेछडामै पुग्ने गाडी भएको भएको पठाउनु त नि कस्तो कुरा गरे क्या तपाईँ अहिले पानी पर्छ एकछिनमा एकछिनमै घाम लाग्छ नि गाह्रो हुन्छ नि त
1: कोही आउने छन् भने रामेछापसम्म हो पठाइदिएको छ है भनेर सम्पर्क गर्दा पनि हुन्थ्यो क्या अरे
2: अनि तपाईँ त्यहाँ अनि तपाईँको घरमा पुग्छ त नि तपाईँ तपाईँ त त्यहाँ अब बस्नुहुन्छ पो तपाईँले त त्यो के अरे बिरुवालाई त मार्नुहुन्छ क्या
1: के मार्थे म यहीँ लगाइहाल्छु नि यहीँ लगाउँछु होइन ठिक छ ठिक छ मलाई पनि इच्छा चाहिँ थियो है कस्तो हुँदो रहेछ भन्ने हो ठिक छ
2: तपाईँलाई फेसबुक टिकटकतिर फ्रेन्ड भएको भए फोटो खिचेर राखेको छ पोहोर फलेको पठाइदिन्छु के अरे
1: अब तपाईँ अब फेसबुकतिर हुनुहुन्न भन्नुहुन्छ टिकटकतिर हुनुहुन्न भन्नुहुन्छ अब हामी त जतासुकै छौँ छ न त अब त्यस्तो भाइरल मान्छे परेन अब सबैतिर अब हेर्नुहोस् न हामी भाइरल मान्छे परेनौँ जतासुकै पुग्नको लागि एउटा लिमिटमा छौँ
2: भाइरल मान्छे हो नि त हामी भन्दा त हामी पो भाइरल भएन क्या भाइरल गर्न नि हुँदैन कति फ्रेन्ड बढाएको के भन्नु नि त्यही भएन
1: ठिक छ ठिक छ ल ठिक छ धेरै कुराकानी नगरौँ मैले बुझिसकेको छु तपाईँको मनको कुरा तपाईँले मेरो कुरा बुझ्नु भइसकेको छ यति भए पुग्यो अरू कुरा विस्तार गर्दै गरौँला साथीभाइ आफन्तलाई सम्झिनुहोस् न हस् धन्यवाद उहाँसँग मिठो कुराकानी हुन्छ तर साथीभाइ आफन्तलाई फेरि छोटो मिठोमा सम्झनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मैले चाहे अब चाहिँ लगभग कार्यक्रमको समयावधि सकिन लागिसकेको छ सकिसकेको छ भनौँ भन्दा पनि केही फरक पर्दैन सो त्यही भएर छुटिनुपर्छ जस्तो पनि लाग्यो तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई पनि मनदेखि धन्यवाद अनि ट्राई गर्नु होला कतिले फोन लागेन भन्ने देखाउनुहोस् अनि बसाइमा लाग्छ पनि भन्न चाहन्छु. साथसाथै प्राविधिकबाट म रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा एकदम मिठो गीत छ जे छौ तिमी होइन यो गीत सपनाको आवाज रहेको छ सपना सुमन त्यस्तै गरेर यसमा आवाज दिनुभएको छ सपना सुमन समीर श्रेष्ठको आवाजमा गीत तपाईँको माझमा राख्दै आजको विषयबाट छुटे हवस् त नमस्कार.

अहिले 12 बजे हजुरको रेडियो।

0: विक्रोध छिसुवाङमा सड़क स्तर उन्नति असारसम्म तोकिएको म्याद अघिने काम सम्पन्न भीरमौरीको महशिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत लेबनानमा इजरायलले गरेका हवाई आक्रमणमा 39 जनाको ज्यान गयो र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै नेपाल खबरमा अब पूरा खबर मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई गरिएको छ भारतको जोगबनी हुँदै नेपाल प्रवेश गर्नेहरूका लागि सुरक्षा निगरानी सहित परिचय पत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाई गर्ने निर्णय गरेको हो त्यसअनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्नेछ प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ पनि गरेको छ मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन सहित नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको मंगला गाउँपालिका 5 छिसुवाङमा सड़क स्तर उन्नति भएको छ मंगला मालिका र धौलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बाबियाचोर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक चेराफाट पिपल बोट छिसुबाङ खोप्टी छ्यारछ्यारे दरबाङ अन्तर्गत छिसुबाङ खण्डमा स्तर उन्नति भएको हो संघीय सरकारले चालू आर्थिक वर्षमा 3 करोड़ बजेट विनियोजन गरेको योजना निर्माणका लागि सड़क डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य पदमदीप जेबीले लक्ष्य अघि नै काम सम्पन्न गरेको छ सड़क स्तर उन्नति योजनाको म्याद आउँदो असारसम्म भए पनि 3 महिना अगाडि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले जानकारी दिनुभयो खरेदेखि छिसुवाङ हुँदै ओखोलासम्म 1 किलोमिटर 500 मिटर सड़कलाई पक्किनालासहित 9 मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ 2067 सालमा मार्ग खोलेको सड़क स्तरोन्नति भएपछि आवत जावतमा सहज भएको छिसुवाङका दुर्गाबहादुर खत्रीले बताउनुभयो हिमाली क्षेत्रको साहसिक र परम्परासँग जोड़िएको भीर मौरीको महशिकार अहिले पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुँदै आएको छ लमजुङको मर्स्याङडी गाउँपालिका 4 मिप्रा गाउँ नजिक रहेको छिप्ली भीरमा स्थानीयले ज्यानै जोखिममा राखेर डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् विश्वकै जोखिमयुक्त तथा साहसिक पेसा मध्ये एक मानिने भीर मौरीको महशिकारले स्थानीय मात्र नभई विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेको छ स्थानीय शिकारी टेकबहादुर गुरूङका अनुसार विगतमा ज्येष्ठ नागरिकमा सीमित रहेको यो परम्परा अहिले नयाँ पुस्तामा हस्तान्तरण गरिँदैछ उहाँका अनुसार भीरमौरीको मह औषधिजन्य गुणले भरिपूर्ण भएकाले यसको माग उच्च छ वर्षमा 2 पटक निकालिने मह वैशाख अन्तिम हप्तादेखि जेठ दोस्रो हप्ताभित्र तथा असोज अन्तिम हप्तादेखि कार्तिक दोस्रो हप्तासम्म निकाल्ने गरिन्छ भीर मौरीको मह शिकार हेर्न पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ़दो छ स्थानीयका अनुसार भीर मौरीको मह केवल परम्परा मात्र नभई आय आर्जन र पर्यटन प्रवर्धनको महत्वपूर्ण आधार बन्दै गएको छ प्राकृतिक तथा साहसिक पर्यटनसँग जोड़िएको यो मौलिक सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्धन गर्न सके ग्रामीण क्षेत्रमा अर्थतन्त्र बलियो बन्ने विश्वास गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो चाँदीको बढ़्यो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर निभाउन नबिर्सौं
1: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं
2: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ
2: बिजुलीका तार प्लग स्विच वा वाइरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौं
1: जोखिम मा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं सेउला मा माटो बालुवा थुपारेर राखौ
2: आग लागि बारे चासो राखौ चनाखो बनौ

0: कारोबार भइरहेको। अस्ति शुक्रबार तोलाको 5,275 रूपियाँ थियो। अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ, तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनु भएको छ। तात्कालिक सोभियत संघले नाजी जर्मनी विरूद्ध जीत हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलोपटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले आफ्नो पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तात्कालिक सोभियत संघको जीतको सम्झनामा हरेक वर्ष मे 9 तारीकमा राष्ट्रिय बिदा मनाउने गरेको छ। यसैबीच रूस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 दिने युद्ध विरामको अझै धेरै पटक उल्लंघन भएको आरोप एक अर्कामाथि लगाएका छन्। यस्तै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जनाएको छ। ज्यान गुमाउने र घाइते हुनेहरूमा बालबालिका पनि रहेका बीबीसीले उल्लेख गरेको छ। इजरायली रक्षा बलले दक्षिणी शहर सक्सा सिएमा रहे क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। आक्रमणमा नागरिक हाताहाती समीक्षा भइरहेको इजरायली पक्षको भनाइ छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। इजरायली सेनाका अनुसार आक्रमणमा 3 जना सैनिक घाइते भएका छन्। यसमध्ये 1 जनाको अवस्था गम्भीर छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अप्रेल 16 तारीकमा युद्ध विराम घोषणा गरे पनि इजरायल र हिजबुल्लाह बीचको तनाव भने चलिरहेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। आजको पहिलो खेल दिउँसो 4:15 चेन्नईमा चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स बीच हुनेछ। 10 खेल खेलेको चेन्नई समान 5 खेलमा जित र 5 खेलमा हार सहित 10 अङ्कका 7 तालिकाको 6 स्थानमा छ। लखनऊ समान 10 खेलमा 3 जित र 7 खेलमा हार सहित 6 अङ्कका 7 तालिकाको पुछारमा छ। यस्तै आजको दोस्रो खेल बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबी र मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ। 10 खेलमा 6 जित र 4 हार सहित आरसीबीले 12 अङ्क जोडेको छ। आरसीबी लगातार 4 स्थानमा छ। यस्तै समान 10 खेलमा 3 खेलमा जित र 7 खेलमा पराजित हुँदै मुम्बई 6 अङ्क सहित तालिकाको 9 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई, नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य। मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको छेसुबाङमा सड़क स्तर उन्नति, असारसम्म तोकिएको म्याद अघि नै काम सम्पन्न। हिरमौरीको मह शिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता। युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत। लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 39 जनाको ज्यान गयो। र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com।
1: हजुरको रेडियो 102.1 MHz।
2: Kajaria Tiles, your world class luxury।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम खिच्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: Kajaria Tiles, your world class luxury।
5: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।

0: सुबै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर बिरा सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेन थान प्राङ्गण। समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845493040 9845493040। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गल।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
3: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
3: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
3: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरिए,
3: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
3: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
3: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
3: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
3: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि।
4: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
5: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गी। प्रविधि संयोजनमा हुनुहुन्छ श्री राज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। हाम्रो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.npको साथै हाम्रो पात्र नेपाली पात्रबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरकबार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सिलसिला जारी रहेको छ। आज आइतबारको बसाइ के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाइमा आज चाहिँ एकदमै मिठा रमाइला चलचित्र गीतहरू हामी कार्यक्रममा राख्नेछौ र तपाईँले उपस्थित भएर आफ्नो साथी संगीलाई गीत मार्फत सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0484040026 आएर तपाईँले आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम हरेक दिन दिउँसो 12 बजेको नेपाल खबरपछि सुन्दै आइराख्नु भएको छ र आज पनि यसै क्रम नै जारी रहेको छ। हरेक दिन हरेक फरक फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। यो मध्याह समय तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुभएको छ भन्ने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ भन्दै हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ रेडियो सुन्दै गर्नुहोला अनि फोन पनि गर्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत आफ्नै भइसकेलाई के को अर्को साइन भक्कै पनि है एकदमै मिठो गीत राखेर हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस्। यस्तै मिठा रमाइला चलचित्र गीतहरू हामी कार्यक्रममा राख्छौं। गीत मार्फत तपाईँले आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते हजुर, आवाज आज कति सानो सुनिरहेको छु त मैले। हाम्रो निर्मलाजी बोल्नुभयो? के छ अनि निर्मलाजीको खबर? मेरो पनि एकदम ठिक ठाक छ होइन। बाहिर एकदम मौसम पनि मजाले घाम लागिरहेको छ, राम्रो रमाइलो घमाइलो छ, यस्तै छ भन्नुपर्छ। हजुरको सुनाउनुहोस् के छ?
1: हाम्रो दिन नि मजाले घाम लागेको छ भन्नुपर्छ। हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ घाम लागेको मजाले
0: भन्नुहोस्। हिजो त यता पनि पानी पर्यो दिउँसोदेखि, तर बिहान मध्याहसम्म चाहिँ मजाले घाम लागिरहेको थियो होइन। एक दुई तिन बजीतिरबाट चाहिँ पानी पर्न सुरु भएको थियो। ठिक छ, यता पनि अहिले चाहिँ मजाले घाम लागिरहेको छ, मौसम एकदमै सफा राम्रो छ। अनि यो समय के गर्दै हुनुहुन्छ?
1: म खासै केही पनि गराएन, घरमै कार्यक्रम सुनेर बसिरहेको भन्ने गर्छ।
0: सबै ठिक ठाकै हुनुहुन्छ, घर परिवार पनि
1: एकदम आराम कुशल भनौँ न।
0: सधैँभरि आराम कुशलै छौ भन्ने शब्दहरू चाहिँ सुन्न पाइरहेको छ निर्मलाजी। ठिक छ, हामी कार्यक्रमतर्फ लागौ। एकदमै मिठो गीत राख्छौ हामी कार्यक्रममा। हजुरले आफ्नो साथी सङ्गी आफन्तजनलाई सम्झना सन्देश राख्नु सायद त
1: हुन्छ। विशेष गरेर त दिदीहरूको लागि भन्न चाहन्छु, सुनाको हुनुहुन्छ अनि दिदी भाइ सबैको जानको लागि भन्न चाहन्छु। अनि हजुर छोरीले अल फ्यामिली मेरो घर परे सम्पूर्णको लागि, मेरो प्यारी छोरी प्रतीका छोरीलाई भन्न चाहन्छु, अनि मेरो रामसम माइसी परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, मेरो प्यारी बहिनी आशुदागिरी सरदागिरी अनि प्यारो दाई भेटा पाण्डेलाई भन्न चाहन्छु, साथी देव मालिकलाई, कृष्णलाई, रसिन्दा बस्नेको लागि, नवीनाको लागि, उर्वी रामको लागि, रामराज तामाङको लागि, अनि साथीहरू धेरै नराम्रो मगानी गर्न पहिल भनेर सम्पूर्णलाई भन्दै बिदा।
0: हस्त नमस्ते। हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीदेखि, उहाँले पनि आफ्नो आफन्तजनहरूलाई सम्झना सन्देश राखेर छिरिसक्नु भएको छ। तपाईँले पनि कार्यक्रममा सहभागिता भएर आफ्नो आफन्तजनहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रम समय अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू पनि तपाईँको माझमा हामी राख्ने नै छौ। यति बेला अर्को साथी पनि आइसक्यो है भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के भन्नुभयो नाम फेरि भन्नुहोस् त? मन्जु परियार भन्नुभयो। के छ मन्जुजीको खबर अनि बिटिजोरीतिरको खबर के छ सुनाउनुहोस् न। छापतिर पनि एकदमै ठिकै छ, राम्रो छ भन्नुपर्छ है मन्जुजी। अनि यो समय के गर्दै हुनुहुन्छ, मौसम कस्तो छ त्यता? यो समय चाहिँ के गर्दै हुनुहुन्छ, मौसम कस्तो छ त्यताको? हाम्रो अब यो प्राविधिक समस्या छ होइन, फोनमा पनि आवाजमा एकदम डिस्टर्ब भइरहेको छ, मैले फेरि पनि सुन्न सकिनँ तपाईँले के भन्नुभएको, फेरि एकचोटि भन्नुहोस् न है। हजुर हजुर, के गर्दै हुनुहुन्छ अनि मौसम कस्तो छ भनेर सोधेको थिएँ मैले हजुरलाई। शीतलमा बस्दै कार्यक्रम सुन्दै हुनुहुन्छ? त्यसो भए अब कार्यक्रममा केही सल्लाह सुझाव दिनुपर्ने छ जस्तो छ भने पनि भन्नुहोस्, छैन भने हामी कार्यक्रमतर्फ लाग्छौँ। आज चाहिँ साथीसँगलाई सम्झना राख्नुपर्ने हुन्छ है त। साथीलाई सम्झनुहोस् न त है।
1: हुन्छ, मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि, राम्रो सबै जति हुनुहुन्छ होला, प्यारी मामाको लागि, दादाको लागि, बाबाको लागि, भाइको लागि भन्छु, र साथीहरूको नानी प्रदा सुनाया तामाङको लागि, अर्जुला रामचेल सुनिता रामचेलको लागि, निजा मगरको लागि, यहाँनिर साथीको लागि भन्छु, र एकमात्र छोरी निशाको लागि.
0: हस्त नमस्ते. उहाँ हुनुहुन्थ्यो मन्जु परियार जी हुनुहुन्थ्यो. उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झना राखेर छिरिसक्नु भएको छ. यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ भन्दै थिए. साथी आइसक्नु भएको छ आयो भन्दै हुनुहुन्छ. उहाँसँग कुराकानी गर्छौ, त्यसपछि हामी मिठो गीततर्फ लाग्छौ. यति बेला को हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार. नमस्कार हजुर, आवाज कटेर आयो. मैले आवाज पुरा सुन्न सकिनँ. कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म करिना खड्का.
0: करिनाजी बोल्नुभयो, के छ करिनाजीको खबर? आरामै हुनुहुन्छ?
2: मेरो खबर एकदम ठिक छ, म आराम छु. हजुर कस्तो हुनुहुन्छ नि?
0: म पनि एकदम आरामै छु भन्नुपर्छ. हाम्रो करिनाजी आराम हुनु भइसकेपछि हामी पनि आरामै छौँ. होइन, आराम नभएको भए त यसरी कुराकानी गर्न सक्दैनौँ थियो होला. अनि हाल चाहिँ अहिले कता हुनुहुन्छ?
2: अहिले म काठमाडौँतिर बसाइ दिदी.
0: हाल चाहिँ अहिले काठमाडौँतिर हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ? यो समय चाहिँ के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ कि कार्यक्रम सुन्दै अन्य काममा पनि ध्यान दिँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? बिजी हुनुहुन्न, कार्यक्रम सुन्दै बसिराख्नु भएको छ. खुसी लाग्यो कुराकानी गर्न पायौँ. अरू नयाँ नौलो खबर केही छ? ठिक छ. अब यता चाहिँ चर्को घाम लागेको छ, त्यता मन्द मन्द घाम लागेको छ, यति फरक रहेछ. अरू समग्रमा सबै ठिकठाक छ है? ल, हामी कार्यक्रमतर्फै लाग्छौ. कार्यक्रममा एकदमै रमाइलो गीत बज्छ. हजुरले आफ्नो साथीसँगै आफन्तजनलाई सम्झना राख्नु छ है त?
2: हुन्छ, चिर भएको अनि राम्रोसँग कार्यक्रम सञ्चालन गर्नुहुन्छ. सबैको प्यारी दिदी हजुरको लागि अनि केकस्थलमा आचरण भएको हुन्छको लागि विशेष त रामसाम बाबरतिर हुनुहुन्छ. पहिलो बाबरमालाई धेरै सम्झना अनि पहिलो मामालाई धेरै सम्झना. अनि दिदी भन्नुपर्दा सिम्पल समीक्षा छेत्री, सिम्पल समीक्षा छेत्री प्लस गर्छलाई धेरै सम्झना. मगर मनिका मगरलाई पनि धेरै सम्झना. अनि हिजो मात्रै जन्मदिन मनाउनु हुने प्यारो भन्दा प्यारो साथी राजन कार्कीलाई धेरै धेरै जन्मदिनको शुभकामना. धेरै भए पनि हजुरपट्टि त्यही भन्न चाहन्छु. बहिनी विष्णु मायाको लागि पनि अन्त कृष्णलाई पनि, र कार्यक्रम सुनेर बस्नुहुन्छ सबैको लागि. र यता केसनतिर आएको हुनाले चाहिँ सबै साथीहरूबाट म अलि सम्पर्क विहीन भए, तर केही छैन, समयले साथ दिएसम्म सबै साथीहरूलाई सम्झिरहेको छु र फोन गर्ने गर्नेछु भन्दै आएको. जसै पनि फुल लागेसम्म अनुवाद गर्दै आजको छुट हुन्छ. हस्त नमस्ते.
0: हस्त नमस्ते. उहाँ हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्थ्यो, हाल चाहिँ काठमाडौँबाट. उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना राखेर छिरिसक्नु भएको छ. यति बेला भने हामी गीततर्फ लाग्छौ. तपाईँलाई गीतबाट पनि हामी होइन मनोरञ्जन दिनुपर्ने हुन्छ. त्यसपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जान्छौ. विश्रामपछि फेरि आउनेछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: Kajaria Tiles, your world class luxury।
2: जथाभावी सड़क नखनौ, वन जंगल र वन्य जन्तु को संरक्षण गरौं, वातावरणीय प्रभाव को मूल्यांकन गरेर मात्र विकास निर्माण को कार्य गरौं,
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोत को दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
2: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधता को संरक्षण गरौं।
3: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडी का ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
2: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
3: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
4: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
7: हजुर, तपाईँ हाम्रो सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530। एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
12: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
12: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
12: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप।
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
1: Kajaria Tiles, your world-class luxury.

0: गाई कमाई एकदमै भेट अघि त्यसपछि हामी छोटो व्यवसायको विश्राम तर्फिक विश्राम पछि फेरि उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथी राख्नु भएको छ श्री राज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ, हाम्रो आवाज तपाईँको गाउँ बस्तीसम्म गुन्जिरहेको छ होला। मेलापात गर्दै हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली चढ्दै हुनुहुन्छ होला, अनि कतिपय ठाउँमा मन्द मन्द घाम लागेको छ भने कतिपय ठाउँमा चर्को घाम लागिरहेको छ। यो होइन शीतल चौतारीमा हावा खाँदै कार्यक्रम आउने बेला भए भन्दै कार्यक्रम सुन्ने तर्खर पनि गरिराख्नु भएको छ होला। कतिपय काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँको माया साथ सपोर्टले हामी यहाँसम्म आइपुगेका छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन। देवजी आराम हुनुहुन्छ?
1: हजुर, म एकदम आराम छु भन्नुभयो। अनि दिदी हजुर,
0: म पनि एकदम आराम कसैलै छु भन्नु पर्छ। अनि के छ अरु नयाँ नौलो खबर हाम्रो देवजीको?
1: एकदम ठिक छ भन्नुपर्छ, अब अरू त केही छैन, सबै ठिकै छ भन्नुपर्छ।
0: नयाँ नौलो खबर केही छैन, सबै पुरानै छ, समग्रमा सब ठिक ठाक छ। अनि मौसम कस्तो छ त्यता?
1: मौसम धमधम भइरहेको छ, मन्द मन्द घाम लागिरहेको छ पनि
0: भन्नुभयो। त्यता चाहिँ अब मन्द मन्द मात्रै घाम लागेको छ, बेला बेला धुम्म हुन्छ। यता चाहिँ मजाले चर्को घाम लागिरहेको छ, रामे छाप डाँडातिर होइन, एकदम राम्रो रमाइलो छ, घमाइलो छ। अनि यति मिठो आवाजहरू हामीले सुन्न पाइरहेको छौँ, हाम्रो होइन मन मस्तिष्कमा गुन्जिरहेको छ हजुरहरूको आवाज। खुसी लाग्छ, सधैँभरि यसै मायाहरू चाहिँ पाइरहोस् पनि भन्न चाहन्छु। अनि हामी अब के गर्ने त, कार्यक्रमतर्फै लाग्ने हो त त्यति ल। साथीसँगलाई सम्झना गर्नुहोस्, अर्को पनि मिठो गीत हामी राख्छौँ, सुनेर इन्जोय लिनु होला है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि, दिगमा रहनु दाईको लागि, अनि हजुरको रेडियो पनि उनीहरूको लागि भन्न चाहन्छु, अनि बहिनी रमिला तामाङको लागि, अनि सम्झना प्रधानको लागि, अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि, मलाई पौडेल लगायत जतिले पनि यतिखेर प्रोग्राम सुनिराख्नु भएको छ सबै सबैको लागि
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो देव माझी, जागजले रातमाट देखि हुनुहुन्थ्यो। उहाँले पनि छोटो मिठोमा आफ्नो आफन्तजन अनि अब मौसम कस्तो छ होइन उहाँको खबर पनि हामीलाई सुनाएर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँ एकै ठाउँमा रहेर पनि विभिन्न ठाउँमा छरेर बस्नुभएका आफन्तजन साथी सङ्गीलाई तपाईँले पनि रेडियो मार्फत सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले सधैँ डायल गर्दै आउनुभएको नम्बर छ 0848 40 00 26। तपाईँको लागि खुल्ला छ, तपाईँले फटाफट फोन गरेर सहभागी त गराउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार हजुर, कति लामो सास लिँदै हामीलाई नमस्कार भन्नुभयो त, थकाइमा हुनुहुन्छ कि क्या हो? भनिदिएको मात्रै हो के छ अनि हजुरको खबर सुनाउनुहोस् न, के गर्दै हुनुहुन्छ यो समय? भर्खरै खाना खानुभयो, किन ढिला खाना खानुभयो त? हाम्रो रमिलाजीको पनि कति धेरै काम हुन्छ है, गर्नुपर्छ त्यस्तो। अब सधैँ एकैचोटि सबै काममा सक्छु पनि भन्नुहुन्न, आफ्नो शरीरलाई पनि अब ध्यान दिनुपर्ने हुन्छ होइन, अब म सक्छु यो काम सक्नुपर्छ, अरू काम पनि गर्नुपर्छ भन्ने कुरा अब त्यो छँदैछ मनले त, अब सबै काम सकेर आनन्दले बसौँ भन्ने लाग्छ, तर आफ्नो स्वास्थ्य स्थिति पनि हेर्नु पर्ने हुन्छ होइन। त्यही माथि त अब कुरै नगरौँ, तपाईँले बुझिहाल्नुहुन्छ होइन, आफू मात्र नभएर अरूको पनि ख्याल गर्नुपर्ने हुन्छ तपाईँ सँगसँगै। त्यही भएर चाहिँ अब जति सक्छ बिस्तारै आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुपर्ने हुन्छ होइन, अब बिस्तारै बिस्तारै गर्दै गर्दै सकिहालिन्छ नि। काम भनेको कुरा कहिले सकिँदैन, आज सके आज अब सबै काम सके भने फेरि भोलि उस्तै काम थुप्रिहाल्छ, यस्तै छ काम भन्ने कुरा कहिले सकिँदैन है। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् है, अनि खाना पनि हेर्नु पर्यो हुन्छ होइन, त्यही माथि त अब कुरै नगरौँ, तपाईँले बुझिहाल्नुहुन्छ होइन, आफू मात्र नभएर अरूको पनि ख्याल गर्नुपर्ने हुन्छ तपाईँ सँगसँगै। त्यही भएर चाहिँ अब जति सक्छ बिस्तारै

0: भन्न चाहे अनि कस्तो छ मौसम त्यता? नयाँ नौलो खबर के छ हाम्रो रमिलाजीको, सुनाउनुहोस् न। त्यस्तै हो है। अनि मलाई अनौठो लागेको कुरा, हाम्रो रमिलाजीको आवाजमा किन परिवर्तन आएको? कति स्याड भएर बोलेको जस्तो लाग्छ, कतै केही पीडा लुकेको छ कि क्या हो? खै म त त्यस्तो लाग्छ, मजाले होइन कार्यक्रममा सुरुवातमै मुस्कुराउँदै आएर दिदी नमस्कार भनेर भन्ने मान्छे आज चाहिँ नमस्कार मात्रै भन्नुहुन्छ, के हो रहस्य? चिन्ता त मान्छेलाई, कोहीलाई पनि चिन्ता नभएको मान्छे छैन होला यो संसारमा है। चिन्ता त हुन्छ तर यो चिन्तालाई हामीले लिइराख्यो भने अरू नै अनि ठुलो समस्या आउन सक्छ, त्यही भएर नभनौँ। चिन्ता आउँदै गर्छ, यसलाई हामी सल्भ गर्दै जानुपर्छ भन्ने सोचतिर लाग्नुपर्छ। जहाँ समस्या हुन्छ त्यही त भनेको त, बानीले गर्दाखेरि होइन त्यो मिठो मुस्कान सुन्न नपाउँदाखेरि कतै त्यो मनभित्र केही गुनासो केही होइन पीर चिन्ता छ कि? हो र, ठिक छ, यस्तै हो, कहिले काहीँ त होइन खुसीले गदगद नै हुन्छ, कहिले दुःख पनि हुन्छ, तर पनि यो दुःख पीडा भयो भने हामी अब होइन मानसिक जीवनमा भइरहेको छ होइन उतार चढाव भइराखेको हुन्छ, त्यसैले चाहिँ अब जहाँ समस्या पर्छ समाधानको उपाय पनि हुन्छ, खोज्नु चाहिँ पर्छ है रमिलाजी। त्यो पनि राम्रो हो, अब सानो आवाजमै बोल्नुपर्छ है, कहिले कतै भनेको अब ठुलो आवाज पनि बोल्नुपर्ने हुन्छ, सानो आवाजमै राम्रो सुनिन्छ होइन। अब कतै कतै कुराहरू चाहिँ अब ठुलो आवाजमा कस्तो झर्केर बोले, फेरि यही आवाज अब तपाईँले रेगुलर होइन एउटै आवाजमा बोल्नु भएको भए यस्तै उहाँको आवाज भन्यो भने चाहिँ अब सानो नरम स्वरमा बोल्नु भयो भने भोलिपर्सि अलिक ठुलो तर्को स्वरले बोल्यो भने ओहो मलाई त सरको सरले पो बोलेछ रमिलाले भनेर भन्ने हुन्छ होला क्या। होइन मैले चाहिँ त्यस्तो नराम्रो भन्न खोजेको होइन रमिलाजी, एकदम राम्रो छ, ठिक छ, जिस्केको मात्रै हो होइन, यसो समय बिताउने काम होइन, अब धेरै समय कुराकानी गर्न पाइँदैन होइन, यति कार्यक्रममा आउनुहुन्छ, मिठा कुराकानी गर्नुहुन्छ, जिस्किन पाइन्छ, एकदम खुसी लाग्छ। मैले त त्यस्तो अन्यथा केही पनि भनेको छैन, सोचेको पनि छैन, हजुरले पनि त्यस्तो नलिनु होला है त। म त केही पनि, तपाईँले आएर यहाँ मलाई गाली गरे पनि पिट्यो पनि म हाँसेर बसिदिन्छु। लु न त लु, अब त्यो होइन हात अनि पिटाइ खाँदाखेरि सधैँ सम्झना रहिरहन्छ होला, रमिलाजीको हात यस्तो थियो यस्तरी पिटेको हो अनि उहाँको फेस यस्तो थियो भनेर हामीले पनि मस्तिष्कमा होइन छाप बसिरहन्थ्यो होला क्या। खै मलाई त जिन्दगी लामो भन्ने कुरा त लाग्दैन, छोटो छ जस्तो लाग्छ, कति कामहरू कति कुराहरू गर्छु भन्दा भन्दैछ मैले नेटो गाडेछ, उमेर झल्किन लागिसक्यो, केही गर्न सके होइन। लामो त भन्छ नि त हजुर, एउटा गीतै छ नि रमिलाजी है, एउटा सङ छ नि, छोटो छ जीवन लामो छ यात्रा होइन, तिमी बिना अधुरो अधुरो होइन, काम लागेको दिनमा पनि अनि के रे जीवन सधैँ अधुरै अधुरो, अधेरो नै अधेरो भनेको है, यस्तै छ क्या है।
1: अर्को गीत सुनेको थियो क्या, फुटेको चुराले हातै काटेको मायाको कुराले रातै काटेको भन्नेमा भन्नुहुन्छ नि त, जिन्दगी लामो छ के रे नरमला नि कथा भन्ने सुनेको थियो त्यही भएर भनिदिएको
0: हो। त्यस्तै हो, ठिकै छ, अब जतिसम्म हाम्रो जीवन छ होइन त्योसम्म खुसी साथ बाँच्नुपर्छ, मलाई नि त्यस्तै लाग्छ होइन, मान्छेको जीवनमा दुःख पीडा आयो भने हात्तिनु हुँदैन, सुखमा मात्तिनु हुँदैन, यस्तै हो है।
1: दुःख पायो भनेर के रे गुन्द्री नओर्नु रे, सुख पायो भनेर किरा के रे उस नगर्नु रे नओछ्याउनु रे भन्ने उखानै छ नि त।

0: त्यही पनि है ठिक छ यस्तै कुनै कुनै कुराहरू होइन पहिला पहिला हालेको त्यो उखान टुक्काहरूले पनि भएको समयमा बितेको विगतहरूलाई चाहिँ सुल्झाउँछ होइन सम्झाउँछ हामीलाई चाहिँ यस्तै छ ठिकै छ यो समय होइन कति छोटो होइन अहिले हामी कति थोरै कुराकानी गरेको जस्तो लाग्छ समय बितिसक्यो अनि केही गरेर साध्य हुन्छ त अहिले कुरा गरिराखेको भने हामी यतिकै कुरा गर्यो भने दिन रात बितेको पत्तो हुँदैन होला तर पनि होइन अब के गर्ने समय छोटो जस्तो लाग्छ ल ठिकै छ मिठो कुराकानी भयो अब सबै ठिकै छ भन्नुभयो हामी कार्यक्रमतर्फ लाग्यौँ अन्तिम अन्तिममा पनि आइसकेका छौँ र मिठो गीत बज्छ फेरि पनि तपाईँले आफ्नो आफन्तजनहरूलाई सम्झना राख्नुहोस् है त
1: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिकलाई हजुरको रेडी होली उनीको लागि साथीहरू सम्पूर्णलाई फोन गर्न नपाइँदा सम्झिरहेको भन्ने सुनिन्छु ल
0: हस्त नमस्ते हुनुहुन्थ्यो रमिला तामाङ खारादेवीबाट उहाँसँग मिठो कुराकानी भइसक्यो होइन जीवन यस्तै हो जसरी हाँसी खुसी भएर जति मनमा पीड़ा भए पनि हामी लुकाएर मुस्कुराउनु नै सबैभन्दा ठूलो सम्पत्ति हाम्रो मुस्कान हो है यति बेला अर्को साथी पनि आइसक्नु भएको छ है भन्दै हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्ने तर्फ लाग्छौ त हुनुहुन्छ स्वागत गर्छौ नमस्कार
2: नमस्कार दिदी
0: नमस्कार हजुर कति मिठो आवाज सुनिरहँ जस्तो लाग्यो कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म काठमाडौँदेखि सिम्पल समीक्षा छेत्री
0: सिम्पल समीक्षा छेत्री बोल्नुभयो
2: हजुर
0: हाम्रो सिम्पल मान्छे कस्तो हुनुहुन्छ देख्न पाइहुन्थ्यो जस्तो लाग्यो छ
2: अब किन दिनुहुन्छ
0: कहिले हुन्छ होला त्यो मेरो सपना त्यो समय पनि कहिले आउँछ होला है अहो यसरी कुराकानी गर्यो भने त प्रश्नै प्रश्न पो सोध्ने रहेछ मैले त है पक्कै पनि दिनुहुन्छ दिइराख्नु पनि भएको छ अब त्यो समयको प्रतीक्षामा छौँ हामी अब सिम्पल समीक्षा छेत्रीजी कस्तो हुनुहुन्छ त्यो हामीले कल्पना गर्नुपर्ने हुन्छ एकचोटि पिक्चर देखिसकेपछि चाहिँ कल्पना गर्थ्यो होला है ठिकै छ अनि के छ काठमाडौँतिरको खबर अब मन्द मन्द घाम लागेको छ भन्दै हुनुहुन्थ्यो एउटा साथी पनि हुनुहुन्थ्यो काठमाडौँदेखि नै हाम्रो करिनाजी त्यस्तैको समाचार भन्नुभयो हामीलाई सन्देश दिनुभयो अनि हजुरको चाहिँ के छ त कुन ठाउँमा हुनुहुन्छ अहिले
2: म यता कोटेश्वर छु भन्नुपर्छ दिदी समुद्रमा सबै ठिक छ राम्रो रमाइलो नै छ हजुरको के छ खाना खानुभयो
0: मेरो पनि एकदम ठिकठाक छ राम्रो रमाइलो बिन्दास थकास अनि यति मिठो आवाजहरू साथीहरू होइन हामी एकै ठाउँमा रहेर विभिन्न ठाउँमा रहेर बस्नुभएका साथीहरूको आवाज सुन्न पाइराखेका छौँ एकदमै खुसी छौँ हुनुपर्छ मौसम एकदम चर्कचर्को घाम लागिरहेको छ राम्रै छापतिर राम्रो छ रमाइलो छ होइन रमाइलो छ यस्तै छ अनि मेरो खाना पनि अघि नै भइसक्यो अब केही समयपछि खाजा खाने समय पनि हुन्छ खाजा खाने समयमा चाहिँ हाम्रो सिम्पल समीक्षाजी साथमा भइदिएदेखि कस्तो रमाइलो हुन्थ्यो होला त्यो समय त भनिरहेको छु नि समय मिल्नुपर्ने रहेछ हजुरको पनि अब समय मिल्नुपर्ने मेरो पनि समय मिल्नुपर्ने अब त्यो समय कहिले जुर्छ त्यो समयमा पक्कै पनि हामी सँगै बसेर चिया खपी खाजा होइन सबै खानेछौँ है त ल समय पनि बितिसक्यो धेरै धेरै धेरै कुराकानी गर्न मन छ समयले नेटो काटिसकेको छ कार्यक्रममा अर्को मिठो गीत बज्छ सुनेर इन्जोय लिनुहोला अनि आफ्नो साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्नुहोस् है त
2: हुन्छ स्टेट बस नि हजुरको लागि त्यही सन्ताको लागि विशेष समय घर फ्यामिली बहिनी सिम्पल समीक्षा छेत्री साई सिम्पल समीक्षा छेत्री प्लस बाबर कमको लागि प्यारी भट्टारी प्यारी मुटु बहिनी हुनुहुन्छ करिना खड्कालाई धेरै धेरै सम्झना अनि विशेष मायाहरूको नै भन्न चाहन्छु अनि प्लसवटा घर फ्यामिलीको लागि पनि प्यारो भाइ मनोज फेरि भर्खर जन्मदिन मनन भयो प्यारो साथी हुनुहुन्छ राजा कार्कीलाई धेरै धेरै सम्झना अनि यसपट्टि त्यो भन्छु लाइहरू सबै सबैको लागि भन्छु
0: हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो सिम्पल समीक्षा छेत्रीजी हुनुहुन्थ्यो हाल चाहिँ काठमाडौँबाट उहाँले पनि मिठो सम्झना सन्देश आफ्नो साथीसँगलाई छोडेर छुटिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ समय बितिसक्यो होइन मिठो गीत पनि राख्नुपर्ने हुन्छ आजको बसाइमा हामीले धेरै साथीसँग कुराकानी गर्न पायौं निर्मला पौडेल मन्जु परियार करिना खड्का देव माझी रमिला तामाङ सिम्पल समीक्षा छेत्रीजी हुनुहुन्थ्यो उहाँहरू सम्पूर्णलाई चाहिँ एक मिश्रमा धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी आजको समस्यामा हामी फेसबुक पेजबाट जोडिन सकेनौँ, केही प्राविधिक समस्या फेसबुकमा समस्या आएको छ होइन, त्यही भएर चाहिँ हामीले कतिपय धेरै साथीहरूले होइन त्यसो त विदेशमा उहाँले चाहिँ आफ्नो साथीसँग धेरै सम्झना सन्देश राख्नुहुन्थ्यो, तर आजको बसाईमा उहाँले सम्झना सन्देश राख्नु पाएन, यसमा मन नदुखाउनु होला। अन्य बसाईमा पक्कै पनि हामी फेसबुक पेजबाट पनि जोडिनेछौँ र तपाईँले आफ्नो साथीसँगलाई भरपूर सम्झना सन्देशहरू लेखेर पठाउन सक्नुहुनेछ। त्यसै गरी हामीले कार्यक्रममा एकदमै मिठा रमाइला चलचित्र गीतहरू पनि राख्यौं। यो चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र तपाईँले जहाँबाट जुन जुन ठाउँबाट कार्यक्रम सुन्नुभयो, सुनेर साथ दिनुहुने साथी, फोन प्रयास गर्ने साथी होइन, सम्पूर्णलाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनमा यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिताउन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: झाई पार्ने कहिले हो? यसको चाँजो पाँचो मिलाउन बिहेको
1: दाई आफै त महादेव स्वस्थ देला पर बिहे गर्न बिना सिटी नगर है कर
2: आफू त सानो भाइ दुधको दाँत झरे छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
3: नगर्ने नगर्ने

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगा
2: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
4: Kajaria Tiles, your world-class luxury.
2: सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ स्थान ल्याङल्याङ भीमसेन थान प्राङ्गण समय बिहान 10 बजे थप जानकारीका लागि सम्पर्क नम्बर 9845 49 13 40 9845 49 13 40 आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255 0845 41 106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: Kajaria Tiles, your world-class luxury.
5: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक स्याहारकर्ता समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
5: मिति 2083 साल वैशाख 31 गते समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका
2: मेलाका आकर्षणहरू
5: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय
5: लोक दोहोरी
2: बाल बालिकाका लागि फेस पेन्टिङ
5: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी
2: बाल कथा वाचन
5: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल
2: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप
5: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन
2: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन
5: बाल गीत तथा नृत्य
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप लाखे नाच टाकटुकी नाच जात जातिको वेशभूषा आदि आयोजक रामेछाप नगरपालिका रामेछाप सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन

खड्के राईजी श्वास मिलाइए धने गराने सिमोते छ मुखिया बाले भनेको भरे दिउँसो ठिक दुई बजे मुखिया बाका घरमा भेला हुनु आयो।

राम राम राम होइन अर्काको घरमा दिने पछि मै पैँचो माग्न भनेर आउने अनि अर्काको विश्वासीलाई चिमट्ने तिर्गीमा गति छाडा

0: मुखिया बा आजदेखि म कहिले यस्तो गर्दिन, गरे भने बरु झुन्डिएरै मर्छु। लौ न मुखिया बा, कुरो मिलाइदिनु पर्यो।
1: ए त्यसो पो, कान्तिकी मात्र हो र मुखिया बा, यसले मेरी स्वानीलाई आँखा पनि झिम्क्याउँछ क्या।

0: ए घरके भाइ नरिसा न है, एकचोटिलाई माफ त गरिदिन हौ। ए मुखियामा यो घरकेलाई सम्झाइदिनुहोस् न, आज उपरान्त कहिले यस्तो गर्दिन क्या।
1: लु भइगयो त हो भइगयो। ए घरके अब यो धनी पनि जवानीमै स्वास्नी पहिला गएको मरो, अब एकचोटिलाई गल्ती गरेको भइगयो त भइगयो। लु माफ गरिदे। लु तैँले पनि अब मजाले मुनले माफ माग।
2: झुकिएर तेरी स्वास्नी चिमोटे छु खड्के हो, गल्ती भयो एकचोटिलाई नरिसा न पड्के हो, माफी दे न पड्के हो।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूचना यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
2: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लक्जरी।
3: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
7: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
1: जिल्ला अस्पताल रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.
8: दैनिक रु 197 रु 50 लाख तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: Kajaria Tiles, your world-class luxury.
10: ये तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ECG, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिर्खा तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुखद मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: प्रोप्राइटर मोहन कुमार प्रश्न सम्पर्क नम्बर 9854305 048 45 305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रानेछ।
11: के तपाईँ कब्जियत पाइल्स पिसर तथा फिस्तुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दुस्ता बस्दा रगत आउने तथा दुस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई चार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रानेछ।
7: सम्पर्क नम्बर 0445 4143 98 63 023 422।

0: No! No! No!
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: Kajaria Tiles, your world-class luxury.
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि, ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
7: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0-47-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
2: Kajaria Tiles, your world class luxury.
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
11: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
12: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
13: सम्पर्क नम्बर 0475904662 98692665998।
12: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
15: यसको उत्पादन रामेसा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: आज भोलि तैले मलाई निकै जिस्क्याउँछस्, जता जान्छु त्यतै त किन पछ्याउँछस्, गन गन गन गन गर्छस् तँलाई के भयो, दस कक्षा पढेको बुद्धि कहाँ गयो, भनै पाजी तँलाई अब के पायो,
1: दुनियाँका छोरा बाउ भइसके

नाति केटा बिहे गर्ने रहर त गरिस, बढी खोज्दौ भन्दै मलाई कर त गरिस। आज भोलि स्वास्नी पाल्न गाह्रो छ बाबु, एक वर्षमै तँलाई बनाउँछन् काबु। कुरा गर्दा के भन्छन् घोर क्या

0: निकाल्न गाह्रो छ बाबु, एक वर्षमै तँलाई बनाउँछन् काबु, कुरा गर्दा के भन्छन् घरका बाबु,
1: घरका बाबु।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: Kajaria Tiles, your world-class luxury.
5: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी।
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
6: प्रोप्राइटर जय मानन्दर। फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
8: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: Kajaria Tiles, your world class luxury.
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
10: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
10: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नु।

0: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
2: Kajaria Tiles, your world-class luxury.

प्रधानमन्त्री द्वारा अक्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ। अन्य थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न पुगेको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरिएको सिलगुडी सुगर फार्मको उद्घाटनका क्रममा ढोका खोल्ने बित्तिकै वर्षै

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ज को दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा 2 दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा भएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको बोर्डले एन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि एसई परीक्षा गत चैत्र 19 गतेदेखि 29 सम्म सञ्चालन भएको थियो। यस वर्ष परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए, जसमा नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्रा, 2,54,801 छात्र र अन्य 7 जना छन्। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा 1,000 रूपियाँले घटेको छ। अस्ति शुक्रबार कारोबार भएको भाउमा 1,000 रूपियाँले घटेर सुन आज तोलाको 2,98,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायिक महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,89,900 रूपियाँ रहेको थियो। सुनको भाउ घटेको दिन आज चाँदीको भाउ पनि बढ़ेको छ। चाँदी आज तोलामा 25 रूपियाँले बढ़ेर तोलाको 5,300 रूपियाँमा कारोबार भइरहेको बताइएको छ। चाँदीको भाउ अस्ति शुक्रबार तोलाको 5,275 रूपियाँ थियो। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामिसापले रामिसापको विभिन्न स्थानमा सञ्चालन गर्दै आएको आयुर्वेद स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिएको छ। यसै क्रममा धोबी स्वास्थ्य चौकीमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ। चिकित्सालयको आयोजना तथा लिखो तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकार्यमा सञ्चालन गरिएको शिविरमा करिब 200 स्थानीय नागरिकहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए। शिविरमा चिकित्सक डाक्टर सविता भण्डारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो। टोलीमा डाक्टर उत्तम गैरी, डाक्टर अरूण टेर्रा लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई गरिएको छ। भारतको जोगबनी हुँदै नेपाल प्रवेश गर्नेहरूको सुरक्षा निगरानीसहित परिचय पत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा कुनै अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाई गर्ने निर्णय गरिएको हो। त्यसअनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्नेछ। प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ पनि गरेको छ। मोरङका प्रमुख जिल्लाधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमनसहित नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको थियो। भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुण्डागे क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिका वडा नम्बर 1, 4 र 5 बाहुण्डागे क्षेत्रमा एक हप्ता यथा दिनहौ भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 कोष संख्यामा रहेको हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेको छ। नाकामा हात्ती रोक्न स्थानीय बासिन्दाहरूलाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वनरक्षक, रेपिड रेस्पोन्स टीम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर 8 का वडाध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको मृत्यु भएको छ। सोलुदुर्कुण र नगरपालिका 7 निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प 1 क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी परेका थिए। उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको छ। ट्रेक नेपाल कम्पनी मार्फत आरोहणमा सहभागी उनको सब हेलिकप्टर मार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणको लागि त्रिवेक्षण अस्पताल काठमाडौँ लगिने तयारी भएको बताइएको छ। धनुषामा बस दुर्घटना हुँदा 17 जना यात्रु घाइते भएका छन्। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिकाको फुटबल ग्राउण्ड नजिकै
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको प्र 101001 ख 4224 नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको बा प्र 01006 ख 5237 नम्बरको काठमाडौँबाट काँक्रेट भिट्टाका लागि गुडेको बसले ठक्कर दिएपछि दुर्घटना भएको हो। ओभरटेक गर्ने क्रममा ठोकिँदा दुवै बस पल्टिएका थिए। बसमा 33 जना यात्रु रहेकोमा 17 जना घाइते भएको प्रहरीले बताएको छ। बा प्र 01006 ख 5237 नम्बरको बसमा सवार यात्रुहरू घाइते भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिनुभएको छ। सो बस प्रहरी चौकी लालगढ़को नियन्त्रणमा रहेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ, तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्रै आफ्ना युक्रेनी समकक्ष भ्लादिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनुभएको छ। तत्कालीन सोभियत संघले नाजी जर्मनी विरूद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलो पटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघको जीतको सम्झनामा हरेक वर्ष मे 19 तारीकमा राष्ट्रिय विदा मनाउने गरेको छ। यसैबीच रूस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 दिने युद्ध विरामको धेरै पटक उल्लंघन भएको आरोप एकअर्कामाथि लगाएका छन्। र दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्ती 39 जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जनाएको छ। ज्यान गुमाउने र घाइते हुनेहरू बालबालिका पनि रहेको बीबीसीले बताएको छ। इजरायली रक्षा बलले दक्षिणी शहर सक्सकियामा क्षेत्रमा हिजबुल्लाका लड़ाकूहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। आक्रमणमा नागरिक हताहतीबारे समीक्षा भइरहेको इजरायली पक्षको भनाइरहेको छ। हिजबुल्लाले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। अवस्थ हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
1: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
0: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
0: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
3: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड, पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
1: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98 60 84 85 30, 0848 590 530। एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि, मन्थली बस पार्क रामेछाप।
4: Kajaria Tiles, your world class luxury.
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447 52 14 13।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सूचना, राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेन थान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 49 13 40। 98 45 49 13 40 आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
1: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
1: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
1: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरिए,
1: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप। सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा। सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
4: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लग्जरी।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 101.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म तपाईँको साथमा सम्झना खड्के भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ निशा भण्डारी। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ तपाईँ इन्टरनेटको पहुँचमा देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.in का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ। त्यसै गरी कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम साताको सातै दिन सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौ। आज पनि यस्तै क्रम जारी रहेको छ। आज आइतबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको बसाईमा तपाईँको रोचाएको गीत बज्नेछ। तपाईँले चाहिँ आधुनिक गीत रोचाईमा पार्नुपर्ने हुन्छ र गीत मार्फत तपाईँले आफ्नो साथीसँगै आफन्तजनहरूलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले चाहिँ हाम्रो स्टुडियोको नम्बरमा फोन गर्नुपर्ने हुन्छ 0840 40 00 26। तपाईँको लागि हाम्रो टेलिफोन सम्पर्क नम्बर खुल्ला रहेको छ। तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। तपाईँलाई मैले जानकारी गराइसकेको छु। फटाफट तपाईँले फोन गरेर आउन सक्नुहुनेछ। यो दिउँसोको समय छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, उकाली ओडाली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। एकदमै होइन यो व्यस्त समय छ। व्यस्तताको बावजुद पनि हामीसँग जोडेर प्रयास गरिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै तपाईँको माझमा हामी एकदमै मिठो गीतबाट कार्यक्रम रुचाई तपाईँको शुरूआत गर्नेछौ। त्यसपछि हामी तपाईँको रुचाईको गीत लिएर आउने रहेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: भने पालो तपाईको रहेको छ। 0848 40 00 26 तपाईहरूले फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाईमा चाहिँ तपाईँको रोजाईको गीत बज्नेछ र तपाईँले फटाफट फोन गर्नुपर्ने हुन्छ 0848 40 00 26 को माध्यम भएर। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, हाम्रो निर्मलाजी के छ अनि खाजा लिनुभयो? हजुर मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। अनि यो समय के गर्दै हुनुहुन्छ त? बारीमा हुनुहुन्छ? ल ठिक छ। अनि अरू समय क्रममा सबै ठिक छ है? मौसम पनि राम्रै छ होला? पछिको अब न्युज के आउँछ हामीलाई सुनाउनु भइहाल्छ नि हाम्रो निर्मलाजीले होइन? ल आज कुन गीत सुन्न मन छ? तिर्खा लाग्यो पानी खाए मैले के बिराए। ल हामी राख्छौ आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्नु होला है त।
1: मेरो प्यारी छोरी प्रतीक्षा पौडेललाई भन्न चाहन्छु, मेरो रानी सत्रले गाउँ माइती परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, मेरो प्यारी भाइ अस्का गिरी सरका गिरी, मेरो प्यारो दाई ढोका पाण्डेको लागि भन्न चाहन्छु, साथी देव नाजुकलाई, रिता सिन्हालाई, आफ्नो बाबुलाई, नानीमाको लागि, रानीलाई तामाङको लागि, उर्मिला मगरको लागि, अनि साथीहरूको
0: ल कहिले चाहिँ हाम्रो यो अब टेक्निकल प्रोब्लम पनि छ, त्यही भएर आवाज नै आउने जाने भइरहेको छ क्या। हामी बोलिरहँदाखेरि पनि तपाईँले हाम्रो आवाज सुन्नु भएको छैन, कहिलेकाहीँ यस्तो भइरहेको छ। ठिक छ, तपाईँको रोजाई गीत हामी एकैछिनपछि राख्नेछौँ, अहिलेको बसाइबाट हामी छुटौँ है त। हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेल सिन्धुलीबाट, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाईमा पारेर छुटिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ र त्यसपछि उहाँको रोजाईको गीत कार्यक्रममा मजाले बज्नेछ। यति बेला अर्को साथी पनि आइसक्नु भयो है भन्दै हुनुहुन्छ हाम्रो निशाजेले, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार भन्दै थिए, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद, तपाईँ फेरि पनि सहभागिता जनाउन सक्नुहुनेछ है। यति बेला साथी आइसक्यो है भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो। साथी हुनुहुन्थ्यो, उहाँको पनि फोन कटिसकेको छ, हाम्रो टेलिफोनमा पनि केही समस्या छ जस्तो लाग्छ है। यति बेला अर्को साथी पनि हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु। नमस्कार। हेलो। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? समीर थापा भन्नुभयो? के छ अनि समीरजीको खबर, आरामै हुनुहुन्छ? अनि कार्यक्रम कतिको सुनेर साथ दिनुहुन्छ त? समयले साथ दियो भने बेला बेलामा समय मिल्दा सुनेर साथ दिनुहुन्छ है। ल अहिले सुन्न पाउनु भएको छ कि छैन त? ठिक छ, अनि आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा पनि थाहा छ। अनि तपाईँले होइन अहिले खाना खाजा खानु भयो कि बाँकी छ त? बाँकी नै छ। अनि मौसम कस्तो छ सुनाउनुहोस् न, मौसमको कुरा पनि सुनौ।
2: मौसम त ठिकै छ भन्नुपर्छ, अहिले अब यहाँ घाम लागिरहेको छ, पानी परेको छैन, हिजोसम्म चाहिँ पानी परिरहेको थियो, अब आजबाट पानी
0: ठिक छ। कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, हाम्रो साथीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ, सोही गीत हामी कार्यक्रममा राख्छौँ। हजुरले आफ्नो आफन्त साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
2: ए हुन्छ सर, अब हजुरको एफएम होल युनिट अब सबै सुन्ने साथीहरूको लागि भन्न चाहन्छु। त्यसपछि भन्नु भनेको अब चिन्नुहुन्छ आफन्तजनहरू परिवार सबैजनाको लागि भन्न भन्न चाहन्छु।
0: ल त्यसो भए हामी आजको विषयबाट छुटौँ, आगामी विषयमा पनि आउँदै गर्नु होला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिँदै गर्नु होला है त। हस् सर नमस्ते। उहाँ हुनुहुन्थ्यो समीर थापाजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीसँगै आफन्तजनलाई छोटो मिठोमा सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो निर्मलाजीले रोचाईमा पार्नु भएको गीत कार्यक्रममा राख्छौ र त्यसपछि अर्को साथीको रोचाईको गीत हामी अवश्य लिएर नै आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा मिठो गीत हाम्रो निर्मला पौडेलजीले रसाईमा पार्नु भएको थियो। समीर थापालाई पनि हामीले यस्तै गीतमा समर्थन जनाएका थियौं। एकदमै मिठो गीत, तिर्खा लाग्यो पानी खाए मैले के बिराए, होइन एकदमै मिठो रमाइलो गीत थियो। फालो तपाईँको यस्तै मिठा रमाइलो आधुनिक गीत तपाईँलाई पनि रसाईमा पार्नु मन छ भने तपाईँले हाम्रो स्टुडियोको नम्बरमा फोन गर्नुपर्ने हुन्छ। 0848 40 40 0024 फटाफट फोन गरेर आउन सक्नुहुनेछ। तपाईँहरूलाई मैले नम्बर भनिराखेको छु र जो नयाँ साथी हुनुहुन्छ उहाँको लागि भन्नैपर्ने हुन्छ र नियमित कार्यक्रममा सुन्ने साथी अनि सहभागिता जनाउने साथीहरूको लागि त खासै त्यस्तो अप्ठ्यारो पनि नहोला, होइन कसरी डायल गर्नुभएको छ। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। गुड आफ्टरनुन। नमस्कार देवजी, बोल्नुभयो?
1: हजुर हजुर।
0: के छ नि देवजी, खबर सुनाउनुहोस् न।
1: खबर एकदम ठिकै छ, बिहानदेखि अहिलेसम्म त्यस्तो परिवर्तन केही पनि छैन भन्नुपर्छ है त।
0: केही परिवर्तन छैन, ठिक छ, समग्रमा सबै ठिकठाक छ है।
1: हजुर, घाम लागै छ भन्नुपर्छ है। अब कार्यक्रम सुन्दै बसिरहेको छु, एकदम इन्जोय गरेर भन्नुपर्छ है त। मन पनि लागिहाल्यो, एकदम खुसी छु भन्नुपर्छ है त।
0: ल ठिक छ, अनि हाम्रो देवजीले हाम्रो कार्यक्रमलाई हाम्रो रेडियोलाई होइन एकदमै माया गर्नुहुन्छ, फोन नलाग्ने त कुरै छैन है।
1: हजुर पक्कै पनि। खाजा खानुभयो कि हजुर?
0: अब थाहा छ रहेछ हजुरलाई, कहिले काहीँ मात्रै झुकिएर छिटो हुन्छ, नभए त हाम्रो 3:15 हुन्छ है खाजा चाहिँ।
1: हजुर हजुर, सँगै खानुपर्छ नि त है त।
0: ल पक्कै पनि हजुरसँगै हामी खानेछौँ, होइन दुरीले टाढा भए पनि होइन नजिक भएको आवाज लिँदै हामी खानेछौँ है त।
1: हुन्छ, हजुरको नम्बर छ मसित, खाने बेलामा फोन गर्नेछु भन्नुभयो, रिसिभ गर्नु है त।
0: ओके छ त, ठिकै छ, हुन्छ। अनि आज कुन गीत सुन्न मन छ त?
1: आज अधेरी जस्तै पानी बिनाको, पदेरी जस्तै जुन बिनाको भन्ने यस्तै यस्तै गीत बजाइदिनु ल दिदी हजुर।
0: पदेरी जस्तै पानी बिनाको, जुन जस्तै के भन्ने समथिङ यस्तै छ है।
1: हजुर, अधेरी जस्तै
0: ल ठिक छ, हामी यसो गीत राख्छौँ, हजुरले आफ्नो आफन्तजनलाई सम्झना गर्नुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि भन्न चाहन्छु, अनि प्राविधिकमा रहनुहुने दाई लागि भन्न चाहन्छु, अनि हजुरको दिदी होल युनिटको लागि भन्न चाहन्छु, अनि 3-4 बजे काली ओराली लिएर आउनुहुने हाम्रो निशा भण्डारी दिदीको लागि पनि, मिठो सम्झना हस्तिरो रसिलो दिदी हुनुहुन्छ उहाँको लागि पनि मिठो सम्झना भन्न चाहन्छु, र अनि अघि भर्खरै कल गर्ने साथी निर्मला पौडेल अनि बहिनी रमिला तामाङको लागि, अनि त्यसै गरी साथी धुर्मलेको लागि पनि मिठो सम्झना भन्न चाहन्छु, अनि सम्झना प्रधानको लागि, अनि त्यसै गरी बहिनीहरू हुनुहुन्छ सङ्गीतारको लागि, अनि त्यसै गरी पासाङ डोलमा तामाङको लागि पनि लगायत जतिले पनि देवमाझी भनेर चिन्ने नचिनी सम्पूर्णको लागि भन्दै छुट्टिन्छु। नमस्ते, बाई बाई।
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो देवमाझी, झागाझुले राटमाटादेखि हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। आजको बसाइमा चाहिँ होइन तपाईँले फोन गरेर मात्रै कार्यक्रममा आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुपर्ने हुन्छ, अन्य बसाइमा तपाईँले भन्नुभएको होइन कमेन्ट मार्फत पनि रोजाइमा पार्नुहुन्छ, सो गीत हामी अन्य बसाइमा राख्छौँ। आज चाहिँ फोन मार्फत चाहिँ तपाईँले सम्झिनु पर्ने हुन्छ र फोनमै आएर चाहिँ आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुपर्ने हुन्छ, र यति बेला चाहिँ साथीहरू गीत रोजाइमा पारिसक्नु भएको छ, सो गीत मार्फत हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ र त्यसपछि हामी उहाँको रोजाएको गीत कार्यक्रममा राख्नेछौ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता रामेछाप पल्याङदेखि रामबहादुर तामाङ।
0: रामबहादुर तामाङजी बोल्नुभयो? हजुरसँग मेरो कुराकानी पहिलोचोटि हो कि जस्तो पनि लाग्यो रामबहादुरजी। के गर्नुहुन्छ अन्य व्यवसायमा? काम गर्नुहुन्छ, अनि कार्यक्रमलाई कतिको सुनेर साथ दिनु भएको छ त? समयले साथ दिएसम्म सुन्नुहुन्छ, फुर्सदको समयमा है। अब सुनिरहँदा होइन नियमित सुन्न नपाए पनि कहिले काहीँ सुन्नुहुन्छ, कार्यक्रमको के कस्तो लाग्छ त?
2: राम्रो
0: लाग्छ है। केही सल्लाह सुझाव दिनुपर्ने छ भने भन्न सक्नुहुन्छ है त? त्यसपछि हामी कार्यक्रमतर्फ लाग्छौँ। हाम्रो देवजीले गीत रोजाइमा पारिसक्नु भएको छ, सो गीत हामी कार्यक्रममा राख्छौँ, हजुरले आफ्नो साथीसँगलाई सम्झना राख्नुपर्ने हुन्छ है त।
2: साथीहरू त धेरै हुनुहुन्छ होइन, सबैको लागि धेरै सम्झिरहेको छु, भन्दै छुटिन्छु।
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो राम बहादुर तामाङजी हुनुहुन्थ्यो रामेसाबाट। उहाँले पनि छोटो मिठोमा सम्पूर्णलाई सम्झना चाहे भनेर छुटिसक्नु भएको छ। यति बेला हामी देवजीको रोजाएको गीत कार्यक्रममा राख्छौ, त्यसपछि अन्य साथीको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं। देवजीको रोसाईको गीत रहेको थियो। सही गीत मार्फत चाहिँ हामीले रामबहादुर तामाङजीलाई पनि समर्थन जनाएका थियौं। अधेरी जस्तै चुनो बिना आएको, पधेरी जस्तै पानी बिना आएको, पक्कै पनि एकदमै मिठो शीर्षक रहेको थियो। यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँलाई पनि सुन्न मन छ अनि आफन्तजनहरूलाई पनि सुनाउन मन छ भने तपाईँले फोन गर्नुपर्ने हुन्छ। 0840400026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला अर्को साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। नमस्कार। नमस्ते, गुड आफ्टरनुन हजुर। हाम्रो काठमाडौँदेखि हो यो आवाज। करिनाजी बोल्नुभयो? अनि करेनाजीले खाजा खानुभयो कि बाँकी छ त? मेरो त बाँकी नै छ नि। अब हजुरले खानु भइसकेछ, हजुरले खानु भएर होला, मलाई भोक पनि लागेको छैन। मलाई थाहा थियो, मलाई चाहिँ बाडुल्की पनि लाग्लो लाग्लो जस्तो भएको थियो अनि हजुरको नामले होइन ट्याक्कै सम्झ भयो। मलाई खाजा खाने समयमा चाहिँ हाम्रो करिनाजीले चाहिँ सम्झाउनु भएछ है भनेर सोचिरहेको थिएँ कि मैले। ल बसी बसायो नि अहिले सुनेर कार्यक्रम सुनेर बस्नु भएको छ, फोन पनि लागिसकेको छ, हाम्रो कुराकानी पनि हुँदैछ। अनि आज कुन गीत सुन्न मन छ त हजुरलाई? आफूले रोजेको पाइँदैन, अरूले खोजेको चाहिँदैन। ल पक्कै पनि हामी सोसँग राख्छौ। हजुरले आफन्तजन अनि साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त। हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्थ्यो, हाल चाहिँ काठमाडौँबाट। उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। आफूले रोजेको पाइँदैन, अरूले खोजेको चाहिँदैन। एकदमै यो गीत हामी कार्यक्रममा राख्छौ। हामी यति बेला अर्को साथीलाई पनि समर्थन जनाउने नै छौ। तपाईँले फटाफट फोन गर्नु होला है त। आजको बसाइमा तपाईँले रोजाइमा पार्नुभयो अनि बसाइमा अरू हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो करिना।

साथीले पनि रोचाइमा पार्नुहुन्छ कालै कालो होइन, हामी अब एउटा साथीको एउटा रोचाइको गीत होइन राख्नलाई चाहिँ अलि असम्भव छौं किनभने समय कम हुन्छ, त्यही भएर हामीले एउटा गीत मार्फत अर्को साथीले दुईजना साथीले चाहिँ समर्थन जनाउनेछौ र त्यसपछि हामी राख्नेछौ। तपाईँले चाहिँ फोन गर्नुपर्ने हुन्छ, यो समय दिउँसोको समय छ, तपाईँ कालीउडाले भन्ज्याङ चौतारी मेला पात गरिराख्नु भएको छ होला, कतिपय ठाउँमा दुम्म भइरहेको छ होला, मन्द मन्द घाम लागेको छ होला, कतिपय ठाउँमा होइन एकदम चर्को घाम लागिरहेको छ होला, उकाली चढ्दै होइन तपाईँ भारी मेलापात होइन घाँस दौडा गर्दै हुनुहुन्छ भने चौतारीमा घाँस दौडा बिसाउँदै शीतल हावा खाँदै कार्यक्रम आउने बेला भयो, कार्यक्रम सुन्नुपर्छ भनेर एकैछिन भने पनि धैर्य गरेर हामी कार्यक्रम सुन्छौँ है भन्ने बसाइमा पनि हुनुहुन्छ होला, उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनु अनि तपाईँलाई सहभागिता जनाउन मन छ भने पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु, नमस्कार। हेलो हेलो हाम्रो साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, हाम्रो टेलिफोन सम्पर्कमा पनि केही समस्या छ साथीहरू, धेरै साथीहरूले फोन ट्राई गरिराख्नु भएको छ, उहाँको फोन अनियर भइसकेपछि डिस्कनेक्ट हुन्छ, तपाईँले चाहिँ फेरि पनि फोन गर्नुहोस् सकेसम्म हामी तपाईँसँग कुराकानी गर्ने प्रयत्नमा छौँ, जुटिराखेका छौँ यो समस्याका बावजुद, तपाईँले पनि प्रयास गर्न चाहिँ नछोड्नुहोला पनि भन्न चाहन्छु। तपाईँ आउन सक्नुहुनेछ, केही समय अझै बाँकी छ, तपाईँले चाहिँ मिठो गीत सुनाउन सक्नुहुनेछ भन्दा पनि रोजाइमा पार्न सक्नुहुनेछ र तपाईँले चाहिँ होइन यो मिठो गीत संगीतको तालमा तपाईँ यात्रा गर्दै हुनुहुन्छ होला होइन, काम गरिराख्नु भएको छ होला, तपाईँले होइन कुनै एकदम चिन्तामा हुनुहुन्छ तनावमा हुनुहुन्छ भने पनि गीत संगीतले तपाईँको मनको चिन्ता पीडालाई चाहिँ हल्का कम पनि गराउँछ होइन, मिठा गीत संगीतहरू बजिराखेका छ हाम्रो मन छुने गीतहरू होइन, तपाईँलाई कस्तो लाग्छ कार्यक्रम, तपाईँले सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ, के समय बाँकी छ तपाईँले फोन गर्नुहोला पनि भन्न चाहन्छु। हाम्रो आवाज तपाईँको गाउँ बस्तीमा होइन बस्तीमा चाहिँ एकदम गुन्जिरहेको छ होला हजुरको रेडियो भनेर होइन, त्यही भएर चाहिँ हो कार्यक्रम आउने बेला भइसकेछ, आइसकेछ, अब सकिने बेला पनि भइसकेछ भने कतिपय साथीहरू आतुर पनि हुनुहुन्छ होला, कार्यक्रम सुन्न पाएन तपाईँ कतिपय हिँड्दै हुनुहुन्छ होला होइन, घर पुगेर कार्यक्रम सुन्नुपर्ने भने पनि बसाइमा हुनुहुन्थ्यो होला, तर पनि केही छैन, आजको बसाइमा तपाईँले सुन्न पाउनु भएन भने केही छैन, अर्को बसाइमा पक्कै पनि हामीलाई सुन्नुहुन्छ भन्ने आशा लिएका छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँदेखि कसको नमस्कार होला? सिन्धुली बितिजोरबाट हाम्रो समीरजी बोल्नुभयो, के छ नि समीरजी हजुरको खबर? हाम्रो रामेछापतिर पनि एकदम चर्को चर्को घाम लागिरहेको छ, राम्रो रमाइलो घमाइलो बिन्दास छ होइन, झकास छ, यस्तै छ। अनि खाजा लिनुभयो कि बाँकी छ त? मेरो पनि पक्कै बाँकी नै छ, अब केही समय पछि हुन्छ कि हाम्रो समीरजी पनि रामेछापतिर बसाइ सार्नुहुन्छ ल केही समयको लागि सबैको लागि होइन, अब हामी खाजा नास्ता अब होइन चिया कफी पिउला अनि छुट्यौँला नि त। पनि हामी पर्खा प्रतीक्षा गर्नुपर्छ होइन, प्रतीक्षाको फल मिठो पनि हुन्छ होइन, धैर्य चाहिँ राख्नुपर्छ है। अनि कार्यक्रम नियमित सुन्नुहुन्छ, कार्यक्रम सुनिरहँदाखेरि केही गुनासो उब्जेको छ तपाईँको मनमा? राम्रो रमाइलो छ है, पक्कै पनि हामी त्यो पर्खाइमा पनि छौँ, सकेसम्म हजुरको हाम्रो राम्रो कमेन्टहरू आइरहेको छ, खुसी लाग्छ यस्तै सधैँभरि सुन्न पाइरहेको होइन, अब कतिपय कुराहरू चाहिँ कति हामीले पनि मिस्टेक गरिरहेको हुन्छौँ, त्यसलाई सुधार्ने पक्ष पनि दिनुपर्छ, सधैँभरि हामीले आजले मात्रै भनेको कुरा राम्रो हो भन्ने पनि पक्ष हुँदैन होइन, तपाईँहरूको श्रोताहरूको पनि गुनासो जिज्ञासाहरू हुन्छ, त्यसलाई पनि हामीले मनन गर्नुपर्ने हुन्छ, खुसी लाग्यो हामी हजुरसँग कुराकानी गर्न पाउँदाखेरि खुसी छौँ, र यो साथ सपोर्ट माया सधैँभरि हामीले पाइराखौँ, हामीलाई आशा छ दिनुहुन्छ भने पनि आज हाम्रो करिनाजीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।

हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो समीर परियारजी हुनुहुन्थ्यो सिन्धुली विजयपुरबाट। उहाँसँग मिठो कुराकानीको साथमा हामी छुटिसकेका छौं। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ, गीत पनि राख्नुपर्ने हुन्छ। अनि त्यसपछि होइन मिठा गीत संगीतको तालमा तपाईँले पनि इन्जोय गर्नुपर्ने हुन्छ। मैले रोजाइमा पारेको गीत चाहिँ छोटोमा बजियो भने पनि हुन्छ, होइन तपाईँलाई धेरै गीत सुन्न पनि मन छ होला। अब चाहिँ हामी यति साथीसँग मात्रै आजको बसाइमा कुराकानी गर्यौं, अन्य बसाइमा फेरि पनि आउँछौ तपाईँको रोजाइको गीत होइन कार्यक्रममा मिठा मिठा गीतहरू पनि लिएर उपस्थित भइराखेका हुन्छौ। र तपाईँले सहभागिता जनाउनुहुन्छ खुसी लाग्छ। यो माया साहस सपोर्ट सदैवरि यसरी नै रहिरहोस् पनि भन्न चाहन्छु। आजको बसाइमा धेरै साथीहरू प्रयास गरिराख्नु भएको छ होइन, तर समयसँगै हामी चल्न सकेनौँ भने समयले हामीलाई होइन पर्खिँदैन, त्यही भएर समयसँगै चल्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि हामी धेरै साथीहरूसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि त्यो मनलाई चाहिँ होइन अब मन हुँदाहुँदै पनि हामीले चाहिँ कुराकानी गर्न सक्दैनौ, यसमा हामी क्षमा प्रार्थी छौं। र आजको बसाइमा हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो, समीर थापा, देवमाझी, रामबहादुर तामाङ, करिना खड्का, समीर परियारजी हुनुहुन्थ्यो। हामीले छजना साथीसँग एकदमै मिठा कुराकानी गर्यौं। उहाँले पनि एकदमै मिठा रमाएला आफूलाई मन छुने गीतहरू रोजाइमा पार्नुभयो। उहाँलाई सम्पूर्णलाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा मधिबर बजेका मिठा रमाएला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले देश तथा विदेशमा रहेर होइन विभिन्न माध्यम अपनाएर हामीसँग जोडिने प्रयास गर्नुभयो, हामीलाई सम्झना सन्देश राख्नुभयो, सम्झिनु राख्नु भएको छ। कतिपय साथीहरूले अब फेसबुक पेजबाट चाहिँ सम्झना सन्देश पठाउनु भएको छैन होइन, पाउनु भएको छैन केही समस्याको कारणले गर्दाखेरि, यसमा पनि हामी क्षमा चाहन्छौं। र अन्य बसाइमा तपाईँसँग हामी सम्पूर्ण माध्यमबाट जोडिने प्रयास गर्नेछौ। र तपाईँले चाहिँ हाम्रो पात्र नेपाली पात्र हजुरको news.com यी एप्सहरू चाहिँ तपाईँले चाहिँ लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। तपाईँ जुनसुकै कुनामा रहेर पनि कार्यक्रमलाई चाहिँ सहजै सुन्न सक्नुहुनेछ। एउटा माध्यम नभएर हाम्रो धेरै माध्यमहरू रहेको छ, त्यो माध्यमहरूलाई अप्नाउनुहोला अनि सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र यतिन्जेलसम्म मलाई प्रविधि संयोजनमा एकदमै मिठो साथ दिनुभयो होइन, एकदमै साथ सपोर्ट दिएर चाहिँ मलाई कार्यक्रम अनिहरूभित्र चाहिँ हौसलाको साथमा उहाँले चाहिँ साथ दिनुभएको छ। निशा भण्डारीजीलाई पनि एकदमै मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ। अन्तिममा हाम्रो करिनाजीले रोजाइमा पार्नु भएको छ एकदमै मिठो गीत, आफूले रोजेको पाइँदैन अरूले खोजेको साइन। यो मिठो गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एसईईको नतिजा पर्सि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै। चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 अर्ब बजेट खर्च, पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 भन्दा धेरै चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ, मञ्चमै 3 आदेशमा हस्ताक्षर, हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट, 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पछि मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिंहले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको छ। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटहरू सहितको सूची सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र यूएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11,53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रणको कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याएको 19,64 अर्ब बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11,80 अर्ब मध्ये 8,09 अर्ब अर्थात 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4,07 अर्ब विनियोजन मध्ये 1,09 अर्ब अर्थात 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नव युवा आन्दोलन र मध्य पूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ्ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्ष 14,80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70 अर्ब मात्रै संकलन भएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 जना 16 वर्ष मुनिका रहेका छन्। 16-35 वर्ष उमेर समूहका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका ट्राफिक प्रहरले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँड रक्सी खाएर गाड़ी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार चैत 13 गतेपछिको झण्डै 1.5 महिनामै 86,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निदेशक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गायकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो। यसैबीच पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा मा आरोहणको सिजन शुरू हुने क्रममा छ। डोरी टाग्ने टोलीले चौथो शिविर भन्दा माथि साउथ कोलसम्म बाटो बनाइसकेका छन्। केही दिनमै बाटो खुलाउने काम पूरा हुने विभागको विश्वास छ। अहिले आरोहीहरू बाटो र मौसम खुल्ने प्रतीक्षामा रहेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि 62 देशका 492 जनाले अनुमति दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यत मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविका र्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। अब विदेशको खबर। तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिन्ने 51 वर्षीय श्री जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बीस्ट र लियो जस्ता चलचित्रबाट करोड़ दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखि पालै पालो सत्ता चलाउँदै आएका डीएमके र AIADMK को राजनीतिक वर्चस्व पनि सकिएको छ। विजयको तमिल लगा भेट्री कर्डगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले तत्काल 200 युनिटसम्म बिजुली, निशुल्क बिजुली, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। अब खेल खबर। घरेलु टी20 क्रिकेट लीग बिग बास लीग बीबीएललाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका टेस्ट र एक दिवसीय कप्तान प्याट कमिन्स सहित 5 खेलाड़ीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा नो अब्जेक्सन सर्टिफिकेट एनओसी मार्फत विदेशी फ्रेन्चाइज लीगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झण्डै 12 मिलियन अस्ट्रेलियन डलर बराबरको 3 सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ। यो प्रस्तावबाट धेरै खेलाड़ीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ। चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबर मैले समका मुख्य खबर फेरि एकपटक। एसईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी. पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च पूँजीगत खर्च 27% भन्दा पनि कम. काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना 174 जनाको ज्यान गयो. ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 चालक कार्यवाहीमा. भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ. मञ्चमै 3 आदेशमा हस्ताक्षर. हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने. र क्रिकेट अस्ट्रेलियामा संकट. 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक.
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मस
7: हजुरको रेडियो 102.

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596009453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: Kajaria Tiles, your world class luxury.
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: Kajaria Tiles, your world-class luxury.

0: barbanu nukulagi rod, cement, josta pata, tiny, kaba teloni ula, perio mantali matestura radul ku pasal cheka ula batit.
1: Kaka, timla etini tachaina, aba hamre mantali ma dibjoti hardware and supplies khulya ni kaka.
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप

0: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
1: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
1: त्यसो भए ध्यान दिएर सुन्नी
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
1: सुन्नु भए त
0: मजाले सुने अब जिल्ला अस्पताल रामेछाप तिर कुदे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048 40 01 14 पैसा नलाग्ने

0: Kajaria Tiles, your world-class luxury.
1: Mangal Sutra Jujiu.
2: शब्द संगीत र स्वर माधव केसी अरेंजर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्यूजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863023422।
3: Kajaria Tiles, your world-class luxury.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: Kajaria Tiles, your world-class luxury.
0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति सही प्लान, सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह चार बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगाल हो। रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। गडर तान्ने क्रममा असावधानीका कारण भाँचिएको रामेछापको मन्थली नगरपालिकामा पर्ने ठेडी खोला पुल पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष उक्त पुलको एउटा स्पान भाँचिएको थियो। मन्थली नगरपालिका वडा नम्बर 6 पर्ने कुनौरी र वडा नम्बर 7 पर्ने ठेडी खोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भएको उक्त पुलबाट आउँदो असार महिनामा नै यातायात सञ्चालन गर्ने गरी पुननिर्माण कार्यलाई अन्तिम रूप दिएको छ। कालिका कल्पवृक्ष जेवीले निर्माण गरेको 230 मिटर लामो र 11 मिटर चौडाई भएको उक्त पुलको 54 मिटर लामो एउटा स्पान गत वर्ष भाँचिएको थियो। भाँचिएको भाग फालेर निर्माण व्यवसायीले उक्त स्पान पुननिर्माण गरेको छ। उक्त भाग पुननिर्माण गर्दा झण्डै 3.5 करोड लागत लागेको बताइएको छ। पुलको काम करिब अन्तिम चरणमा पुगेकोले असार भित्रै सवारी चल्ने गरी तयारी गर्न साइट इन्जिनियर राजेश पौडेलले बताउनु भएको छ। पौडेलका अनुसार अब साइट रेलिङ लगाउने र थोरै अन्य कार्य बाँकी छ। पुलको दुवैतर्फको पहुँच मार्गको काम समेत आधा उदी सकिएको छ। पौडेलका अनुसार 2078 सालमा उक्त पुल निर्माणको लागि सरकारसँग 22,55,40,000 सम्झौता भएको थियो। उक्त रकम भ्याट र पीएस आइटम बाहेकको हो। ठेडी खोला पुल सम्पन्न भएपछि काठमाडौँ र पश्चिम रामेछाप तर्फको आउजाउमा थप सहजता हुनेछ। रामेछापको लिखु तामाकोशी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम लिखु तामाकोशी गाउँपालिका अध्यक्ष उपाध्यक्ष खुल्ला भलिबल प्रतियोगिताको उपाधि सोही गाउँपालिकाको चिलाउने तामाङ समाजले हात पारेको छ। आइतबार आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा उक्त युवा समूहले रामेछापकै मुगी खोला युवा क्लबलाई 3-2 सेटले हराएर उपाधि जितेको छ। जितसँगै उक्त समाजले 2,50,000 नगद पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा दोस्रो हुने मुगी खोला युवा क्लबले 1,50,000, तेस्रो हुने उज्यालो नेपाल पार्टी टीमले 1,00,000 र सान्त्वना स्थान हासिल गर्ने मन्थली अप्टिकल ग्लास हाउसले 50,000 नगद प्राप्त गरेको छ। प्रतियोगिताको सम्पूर्ण खेलहरू शनिबार सक्ने लक्ष्य लिएको भए पनि वर्षाको कारण फाइनल खेल आज बिहान खेलाइएको थियो। प्रतियोगिताका विजेता उपविजेता लगायतका टीम र खेलाड़ीहरूलाई शील्ड मेडल समेत वितरण गरिएको छ। प्रतियोगिताको उद्घाटन लिखु गाउँपालिकाका अध्यक्ष केशव महतले गर्नुभएको थियो। रामेछापको मन्थलीमा आज खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले रामेछाप उद्योग वाणिज्य संघको सहकार्यमा उक्त अन्तर्क्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा दैनिक उपभोग्य सामग्रीहरूको उत्पादन बिक्री वितरण र सेवनमा गुणस्तरता कायम गराउनका लागि सरकारवालाहरू निकायका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गरिएको थियो। उक्त कार्यक्रममा खाद्य प्रविधि अधिकृत अतिश घिमिरेले कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो। अन्तर्क्रिया कार्यक्रममा उद्योगी व्यवसायी र उपभोक्ताहरूको सहभागिता रहेको थियो। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले रामेछापका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको आयुर्वेदिक स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। यसै क्रममा धोबी स्वास्थ्य चौकीमा एक दिने निशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ। चिकित्सालयको आयोजना तथा लिफु तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकार्यमा सञ्चालन गरिएको शिविरमा करिब 200 स्थानीय नागरिकहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए। शिविरमा चिकित्सालयका डाक्टर सविता भण्डारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको हो। सिन्धुलीको दुधौली नगरपालिकामा गैराती चट्याङ लागेर 71 वर्षीय वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार गैराती 5:30 बजेको समयमा अविरल वर्षा सँगै परेको चट्याङले लाग्दा दुधौली चार पाखा भित्ताका पूर्णबहादुर बुढाथकीको मृत्यु भएको हो। उनको प्रहरीका अनुसार वृद्ध आफ्नो घरदेखि 200 मिटर दक्षिणमा रहेको मकैबारीमा घाँस काट्न गएका थिए। घाँस काटेर अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरूले खोजतलाश गर्दै जाने क्रममा राति 9:45 को समयमा गम्भीर घाइते भएर उनी ढलिरहेको अवस्थामा फेला पारेका थिए।
सिन्धुलीमा करेन्ट लागेर एक पुरूष गम्भीर घाइते भएका छन्। सिन्धुलीको दुधोली नगरपालिका सात घर भएका 51 वर्ष तिलक बहादुर मगर गम्भीर घाइते भएका छन्। सोही नगरपालिका 8 सालघारी स्थित नयाँ घर निर्माणमा खटिएका मगरलाई दिउँसो करिब 12:30 बजे करेन्ट लागेको सिन्धुली प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घर बनाउँदै गरेको ठाउँमा नाङ्गो विद्युत तारमा फलामको रडले छुँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका मगरको अवस्था गम्भीर रहेको र उपचारको लागि नगर अस्पताल सुथौली लगिएको पनि त्यहाँको प्रहरीले जनाएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को वैशाख महिनामा विभिन्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको मासिक एकीकृत स्वास्थ्य प्रवर्धन कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रम अन्तर्गत यही 21 गतेदेखि 26 गतेसम्म रतनचुरा, नागाजुली, किराते, तीनकन्या, भीमेश्वर, घोक्सिला, बागेश्वर, बितिजोर र डुडभन्जाङ गरी 9 विभिन्न स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईहरूमा शिविर सञ्चालन गरिएको थियो। सेवाग्राहीको सहभागिता र प्रमुख सेवाहरू यस अवधिमा जम्मा 616 जना सेवाग्राहीहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन्, जसमा 513 जना महिला र 103 जना पुरूष रहेका छन्। र सगरमाथा आरोहण जाने क्रममा लेख लागेर एकजनाको ज्यान गएको छ। सोलुदुतकुण्ड नगरपालिका सात निवासी विजय विश्वकर्माको लेख लागेर निधन भएको त्यहाँको प्रहरीले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुगेका आरोही विक आज बिहान करिब 4 अचानक बिरामी परेका थिए। उनलाई तत्काल बेस्ट क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। ट्रेक नेपाल कम्पनी मार्फत आरोहणमा सहभागी विकको शव हेलिकप्टर मार्फत लुक्ला हेलिप्याड लगिएको र परीक्षणको लागि त्रिविशेषण अस्पताल काठमाडौँ लगिएको पनि प्रहरीले बताएको छ। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्न 4 रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
0: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
0: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
0: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरिए,
0: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
0: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
0: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
0: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
0: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाठी नाच, काकुकी नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेशन।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
6: Ajaria Tiles, your world-class luxury.
1: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायको क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: Kajaria Tiles, your world-class luxury.

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम उकाली ओह्रालीको पर्खाइमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई। हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकाली ओह्राली लिएर तपाईँको आडैमा भएको रेडियो सेटमा आज पनि उपस्थित भइसकेकी छु म निशा भण्डारी। प्राविधिकबाट मिठो साथ मिलेको छ हाम्रो प्यारी हाँसीले अनि रसीले सबै कि प्यारी हाम्रो सम्झना सिस्टर सम्झना खड्कीलाई विशेष धन्यवाद भन्दछु। साथमा तपाईँहरू हुनुहुन्छ होइन, तपाईँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अहा कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, पानी पर्न लागेको छ है, आफ्नो ख्याल राख्नुहोला, परिवारको ख्याल राख्नुहोला, आफ्नो बालबच्चाहरू कता छन् के गर्दैछन् बच्चाहरूको पनि एकदमै धेरै ख्याल राख्नुहोला पनि भन्न चाहन्छु। चिसो चिसो मौसम छ होइन, के गर्नु अब वैशाखमा पनि यति धेरै जाडो छ होइन, भर्खरै आज त भन्ने दिउँसो भन्ने अलिकति राम्रो मिठो घाम लागिरहेको थियो तर के गर्नु है, अहिले चाहिँ एकदम जाडो मौसम सुरु भइसकेको छ होइन, पानी परिरहेको छ, पाना पर्न लागेको छ, कतै परिसक्यो र कतै पर्न लागेको छ जे जस्तो छ। अब तपाईँहरू होइन मिठो आनन्दले रमाइलो गरेर आनन्दले होइन कार्यक्रम उकाली ओह्राली सुनिराख्नु भएको छ, रेडियोको साउन्ड ठुलो पारेर होइन ठिक छ, खुसी लागेको छ। हजुरहरू देश तथा विदेश जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हाम्रो कार्यक्रम सजिलै सुन्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको अफिसियल वेबसाइट www.hajurkoradio.org.np हाम्रो पात्रो नेपाली पात्रो फेसबुक लाइभ र तामाको सीएफएम 95 MHz हामीलाई संसारभर एकै साथ सुनिराख्नु भएको छ। खुसी लाग्छ तपाईँहरूको माया साथ सपोर्ट देखेर होइन, हामीलाई धेरै माया गर्नुहुन्छ, हामीलाई फोन गरेर साथ दिनुहुन्छ, फेसबुकबाट धेरै मिठा मिठा कमेन्टहरू को वर्षा लगाइदिनुहुन्छ होइन, एकदम खुसी लाग्छ तपाईँहरूको यो यति धेरै माया देखेर होइन, तपाईँहरूको यो माया सधैँभरि पाइराख्नु पनि भन्न चाहन्छु। भन्दै तपाईँहरूलाई थाहा नै छ होइन, हामी कार्यक्रम उकाली ओह्रालीमा फरक दिन फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा तपाईँहरूलाई मनोरञ्जन दिनका लागि आइरहेका हुन्छौँ। सोही क्रममा आज पनि आइतबारे बसाइरहेको छ, तपाईँहरूलाई थाहा नै छ, आज पनि तपाईँहरू मसँग आएर मिठा मिठा गीत गाउनुपर्ने हुन्छ। आज तपाईँले गाउने अनि मैले सुन्ने, निकै नै मिठो गीत गाउने भन्दा पनि आज रोज्ने भालो रहेछ आज भन्ने, तपाईँहरू आएर मिठा मिठा गीत रोज्नुपर्ने हुन्छ होइन, तपाईँहरूले चाहिँ मजाले रोज्नुहुन्छ र म त्यही गीतमा छम छम नाच्छु होइन, तपाईँहरूले चाहिँ देख्नुहुन्न तर यहाँ चाहिँ हामी सम्झना सिस्टर र म चाहिँ एकदम इन्जोय गरिरहेका हुन्छौँ, साथमा तपाईँहरू त्यता नाच्नुहुन्छ हामी यता नाच्छौँ होइन, एकदमै मिठो खालको गीतहरू नै रोज्नुहुन्छ तपाईँहरूले, खुसी लाग्छ होइन। तपाईँहरू भने आउँदै गर्नुहोला, हाम्रो स्टुडियोको नम्बर तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ, तपाईँहरूलाई थाहा नै छ 0484040026 तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ, तपाईँहरू पनि फटाफट आउँदै गर्नुहोला किनभने होइन समय धेरै हुँदैन हामीसँग होइन, तपाईँहरूसँग रङ्ग रमाइलो गर्ने त हामीलाई यति धेरै मन हुन्छ होइन, तर पनि के गर्नु समयले साथै दिँदैन होइन, हामी समयलाई पनि एकदम धेरै प्राथमिकता दिनुपर्ने हुन्छ, सो समय धेरै हुँदैन, तपाईँहरू छिटो छिटो आउनुहोला, कार्यक्रम सुनिराख्नुहोला, आफ्ना आफन्ती सबैजनालाई भन्नुहोला होइन, अब फल्नु कार्यक्रम आउनु लाग्यो रेडियो अन गरेर सुन्नुहोला भनेर जानकारी पनि दिलाउनुहोला पनि भन्न चाहन्छु। आज पनि हाम्रो केही समस्या भएर हामी फेसबुक लाइभबाट पनि तपाईँहरूसँग आउन सकिरहेको छैन, यसको लागि एकदमै क्षमा चाहन्छौँ होइन, के गर्नु अब नेटहरू यस्तै छ, अब कहिले पानी छ कहिले घाम छ होइन, यो पानी परेको समयमा के हुँदो रहेछ, कुनै आज हामी बिहानदेखिकै कुनै पनि काम कुनै पनि प्रोग्रामहरूबाट लाइभ बस्न सकिरहेको छैनौँ होइन, योबाट पढ्न गएको तपाईँहरूमा पर्न गएको असुविधाको लागि हाम्रो रेडियो परिवारबाट नै एकदमै माफी चाहन्छौँ होइन, अब कहिलेकाहीँ यस्तो हुन्छ त तपाईँहरूले बुझिदिनुहुन्छ बुझ्नुहुन्छ होइन, तपाईँहरू धेरै बुझ्ने हुनुहुन्छ हामीलाई खुसी लाग्छ। भन्दै यति बेला भने हामी कार्यक्रम उकाली ओह्रालीमा छौँ, तपाईँहरूलाई थाहा नै छ, तपाईँहरूले पनि फोन गर्न सक्नुहुन्छ 0484040026 तपाईँहरूको लागि खुल्ला छ, फटाफट आएर मिठा मिठा गीत रोजाइमा पार्न सक्नुहुन्छ, आज भने एकदमै सजिलो छ होइन, आयो टक्क गीत रोज्यो अनि गयो होइन, एकदमै रमाइलो दिन परेको छ आज भने, तपाईँहरू फटाफट आउनुहोला पनि भन्न चाहन्छु। भन्दै यति बेला पनि हाम्रो प्यारी सम्झना आजको रोजाइमा रहेको यो मिठो गीत होइन तपाईँहरूकोमा आज राख्दैछौ, कार्यक्रमको शुभारम्भमै रहेर तपाईँहरू पनि रेडियो सुन्दै गर्नुहोला र फोन डायल गर्दै गर्नुहोला।

0: निकै नै मिठो गीत हाम्रो सम्झना आजीको रोजाइमा थियो होइन. निकै नै मिठा मिठा गीत रोज्नुहुन्छ हाम्रो सम्झना आजीले पनि होइन. एकदमै रमाइलो खालको, सुनम सुनम हुने खालको होइन, कति दुःखको कुनै सुखको होइन, एकदम ट्रम मिलाएर बजाइदिनुहुन्छ क्या, कहिले सुखको कहिले दुःखको होइन. त्यस्तै हो, कहिले काहीँ भइहाल्छ होइन, अब मिलाएर नै सुनाउनु पर्ने हुन्छ. यति बेला भने कोही साथी हुनुहुन्छ है भन्दै हुनुहुन्थ्यो मलाई हाम्रो प्यारीले, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार.
1: नमस्कार, गुड आफ्टरनुन दिदी.
0: नमस्कार, कहाँदेखि कसको नमस्कार?
1: म काठमाडौँबाट करिना खड्का.
0: के छ हाम्रो करिनाजीको हालखबर?
1: मेरो खबर एकदम
0: मेरो पनि एकदमै ठिकठाक छ करिनाजी. के गरिराख्नु भएको छ हाम्रो करिनाजीले? हेलो करिनाजी, हेलो.
1: नमस्कार दिदी.
0: नमस्कार, हाम्रो करिनाजी नै हुनुहुन्छ नि है.
1: हजुर दिदी, फुलै काटियो कि.
0: ठिक छ, केही छैन, अब फेरि पनि लागिसक्यो होइन, फेरि पनि आइसक्नु भयो है. के गर्दै बसिराख्नु भएको छ हाम्रो करिनाजीले?
1: म केही नै गरेको छैन दिदी, प्रोग्राम सुनेर बसिराख्नु पर्छ है.
0: प्रोग्राम सुनेर बसिराख्नु भएको छ है.
1: हजुर,
0: कतिको सुन्नुहुन्छ हाम्रो करिनाजीले प्रोग्रामहरू?
1: म एकदम समयले भ्याएसम्म सुन्ने गर्छु दिदी.
0: समयले साथ दिएसम्म पक्कै पनि हाम्रो करिनाजीले पनि हामीले साथ दिनुहुन्छ होइन त. धेरै धेरै धन्यवाद होइन. केही सल्लाह सुझाव छ भने पनि भन्न सक्नुहुन्छ है त.
1: नै आजसम्म त त्यस्तो केही पनि छैन दिदी, अब आगम दर्शन भएछ भने भन्छ नि है.
0: पक्कै पनि केही भयो भने चाहिँ एकदम मजाले है ढुक्कका साथ तपाईँहरूले सल्लाह सुझाव दिन सक्नुहुन्छ है त. निकै नै रमाइलो कुराकानी गरौँ गरेन आज. आज पनि गीत रोजाइमा पार्नु पर्ने हुन्छ, कुन गीत रोजाइमा पार्नुहुन्छ? के छैन भन्नुभयो? छैन मेरो होस् है. छ होला नि त. कस्तो कमेडी खाले गीत रहेछ क्या हो यो. ठिक छ, तर होइन ठिक छ, अब जे जस्तो भए पनि एकदमै मिठो होला जस्तो होइन, एकदमै रमाइलो होला जस्तो गीत रोजाइमा पार्नुभयो हाम्रो करिनाजीले. विशेष धन्यवाद छ है त. आउनुभयो होइन, निकै नै मिठो कुराकानी पनि भयो. कसका लागि सुनाउन चाहनुहुन्छ त नि हाम्रो करिनाजीले छैन मेरो होस् वाला सङ? नमस्कार. करिनाजी आउनु भएको थियो, उहाँले निकै नै मिठो गीत होइन छैन मेरो होस् भन्ने एकदमै राम्रो गीतहरू चाहिँमा पारेर जानुभएको छ. तपाईँहरू पनि मजाले आउन सक्नुहुन्छ होइन, समय धेरै छैन हामीसँग, तपाईँहरूलाई थाहा नै छ. तपाईँहरू पनि छिटो छिटो आउनुहोला. 048 40 0026 तपाईँहरूको लागि खुल्ला छ हाम्रो. तपाईँहरू आउन सक्नुहुन्छ होइन, आज फेसबुक लाइभबाट पनि हामीले केही कुराहरू पनि लिख्न सकिरहेका छैनौँ होइन, तपाईँहरूलाई हामीले जानकारी गराइसकेका छौँ. यति बेला भने अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. नमस्कार.
2: हेलो, नमस्कार.
0: नमस्कार. कसको नमस्कार?
2: अब रमिला र निर्मलामा को गेस्ट गरौँ न त.
0: निर्मलाजी.
2: हजुर हजुर.
0: के छ हाम्रो निर्मलाजी हालखबर?
2: सबै ठिकठाक छ दिदी.
0: सबै ठिकठाकै छ है.
2: हजुर.
0: निर्मलाजीले खाजा खानुभयो त?
2: मेरो त खाजा बाँकी नै छ, तपाईँको भयो त?
0: तपाईँको बाँकी भएपछि मैले एक्लै कसरी खाऊ निर्मलाजी?
2: आउनुहोस् न त यता.
0: अहँ सिन्धुलीतिर आउने मलाई एकदमै ठुलो रहर छ है. पक्कै पनि म सिन्धुली आउँदाखेरिमा चाहिँ हाम्रो निर्मला आजीलाई खबर गरेर आउँछु है त. खबर चाहिँ कसरी गर्ने होला? फोन गर्ने अनि म आउँदैछु भन्ने. अनि फोन चाहिँ कसरी गर्ने होला?
2: म फोन गरिराख्छु
0: नि त, मेरो नम्बर यहाँ छ, यताबाट नम्बर निकालेर गर्नु पर्यो होइन त. पक्कै पनि एकदम मैले निर्मलाजीलाई सिन्धुली आउँदा चाहिँ अवश्य नै फोन गरेर हाम्रो प्यारी निर्मलाजीसँग भेटघाट गरेर फोटो खिचेर फोटो फेसबुकमा हाल्नेछु है त. पक्कै पनि आउने नै छु. अब भने कार्यक्रमतर्फ नै जाउँ. तपाईँसँग यो मिठो कुराकानी त हामी दैनिकी गरिरहेका हुन्छौँ होइन त. केही समय अगाडि होइन करिना आजीले रोजाइमा पार्नु भएको छैन मेरो होसवाला होइन. अब सही गीत कसका लागि सुनाउन चाहनुहुन्छ हाम्रो निर्मला आजीले, सुरु गर्नुहोस्.
2: अनि हजुरको रेडियो अल फ्यामिलीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारी छोरी शिक्षा पौडीको लागि, अनि मेरो रामेछाप पुरानो गाउँमा एक परिवार सम्पूर्णको लागि भन्न चाहन्छु. अनि मेरो प्यारी बहिनी आशिका गिरी, सरिता गिरी, अनि दाजु भाउजी सम्पूर्णको लागि, अनि मेरो प्यारो दाई ढोरो पाण्डे भन्न चाहन्छु. अनि साथी देव नानीको लागि, रिसाको लागि, अस्मिता बस्नु लागि, नरेन्द्रको लागि, अनि अमिला तामाङको लागि, अनि उर्मिला मकरलाई, साथीहरू धेरै नहुन सक्नुहुन्छ. मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि धन्यवाद. नमस्ते.
0: नमस्कार. निर्मला आजी आउनु भएको थियो सिन्धुलीदेखि. उहाँले निकै नै मिठो कुराकानी सँगसँगै आफ्ना आफन्तजनहरू सम्झेर पनि गइसक्नु भएको छ. तपाईँहरू पनि आउँदै गर्नुहोला. हाम्रो स्टुडियोको नम्बर खुल्ला छ 0484040026. तपाईँहरूलाई थाहा नै छ. तपाईँहरू पनि आउँदै गर्नुहोला. यति बेला पनि हाम्रो करिना आजी र निर्मला आजी दुवैजनाको रोजाइमा रहेको एउटा मिठो गीत छैन मेरो होस् तपाईँहरूको लागि रेडियो सुन्दै गर्नुहोला.

0: निकै मिठो गीत होइन, छैन मेरो हाम्रो निर्मलाजी र करिनाजीको रोजाइमा रहेको थियो होइन, हामीले सुनिसक्यौँ होइन, एकदमै राम्रो पनि रहेछ है। यति बेला भने अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार देवजी, के छ हाल खबर?
1: एकदम ठिक छ भन्नुपर्छ है त। अनि हजुर के छ नि सुनाउनुहोस्।
0: मेरो पनि एकदमै ठिकै छ देवजी, के गर्दै हुनुहुन्छ अहिले? कार्यक्रम सुनेर बसिराख्नु भएको छ है।
1: हजुर।
0: अनि खाजा खानु भयो त देवजीले?
1: खाजा खाएको छैन, अब एकछिनमा खाने भन्नुपर्छ है त।
0: अब सधैँ खानुपर्छ। कति म त्यता आउँ कि, तपाईँ पनि यता आउनु न कहिले काहीँ त। पक्कै पनि पहिला म आउँछु अनि तपाईँलाई साथमै लिएर आउँछु है त। अनि देवजीको घर परिवार सबै सकुशल हुनुहुन्छ नि?
1: हजुर एकदम आराम कुशलै हुनुहुन्छ सबैजना होइन। अब भन्नुपर्छ बारीमा मकै रोप्नेहरू कामहरू भएछ, मकै गोड्ने यस्तै कामहरू भइरहेको छ भन्नुपर्छ। अनि अब अहिले एकैछिनमा आउनुहुन्छ अनि खानुपर्छ सबैजना बसेर, खाजा खाने तयार हुँदैछ भन्नुपर्छ है।
0: भनेपछि खाजा चाहिँ हाम्रो देवजीले बनाउनु भएको छ हो?
1: होइन छोरीहरूले बनाउनु भएको भन्नुपर्छ है त।
0: अनि तपाईँ चाहिँ बारीमा सहयोग गर्न चाहिँ किन नजानु भएको त?
1: खासै त्यति म अलि मकैहरू गर्न अलि सक्दिनँ भन्नुपर्छ है त।
0: केही कार्यक्रम छोड्न नसकेर हुने नि हुनसक्छ।
1: हजुर हजुर।
0: पक्कै पनि देवजी एकदमै खुसी लाग्यो होइन, निकै रमाइलो कुराकानी हुन्छ हाम्रो देव सरसँग पक्कै पनि होइन त।
1: हजुर पक्कै पनि हो नि त।
0: आज भने गीत रोज्नु पर्ने हुन्छ देवजी, कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: हुन्छ एकदम पुरानो पुरानो लोकदोरी भाका रहेको छ, दिल चोरीको केसमा भन्ने गीत चाहिँ सुन्ने अनि सुनाउनु मन छ है त।
0: कसै कसैले मेरो दिल चोरीको केसमा, यो कस्तो माया हो दुनिया छाडेर तिमीलाई पर्खे बसेको छु विगतिको देशमा होइन त।
1: हजुर हो नि त।
0: निकै नै राम्रो छ यो गीत पक्कै पनि, हाम्रो देवजीले रोजाइमा पार्नु भएको छ, विशेष धन्यवाद होइन। तपाईँको रोजाइ कहिले पनि नराम्रो हुँदो रहेनछ भन्ने लाग्यो है।
1: हजुर हजुर।
0: विशेष धन्यवाद, मिठो कुराकानी भयो होइन। अब अन्य कार्यक्रममा फेरि भेट हुने नै छ, आजको लागि भने छुट्टी है त।
1: हजुर हुन्छ।
0: देवजी आउनु भएको थियो होइन, निकै नै मिठो कुराकानी हुन्छ हाम्रो देव सरसँग होइन, पक्कै पनि। अब भने फेरि अर्को कोही साथी आउनु भएको छ, उहाँले स्वागत गरौँ। हजुर नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार, कहाँदेखि कसको नमस्कार?
2: हजुर म खाँदैबाट विक्रम शिवा हजुर।
0: के छ हाम्रो विक्रमजीको हाल खबर?
2: एकदम हजुर राम्रो, एकदम रमाइलो हजुरको कार्यक्रम सुनेर मनोरञ्जन लिएर बसिरहेको छु हजुर।
0: हाम्रो कार्यक्रम सुनेर एकदमै मनोरञ्जन लिएर बसिराख्नु भएको छ है
2: एकदम हजुर।
0: अनि खाजा खानुभयो हाम्रो विक्रमजीले?
2: खाजा खाएँ हजुर मैले त।
0: खाजा खाएर आनन्दले होइन कार्यक्रम मुक्काली बराली सुन्दै हुनुहुन्छ होइन त?
2: एकदम हजुर एकदम।
0: धेरै खुसी लाग्छ होइन, तपाईँहरूले धेरै सुन्नुहुन्छ होइन, हामीलाई धेरै माया देखाउनुहुन्छ होइन त।
2: एकदम एकदम हजुर एकदम। अब रेडियो त हाम्रो त एकदम अब साथी नै हो, म चाहिँ अलि रेडियोमा चाहिँ अलिक धेरै रेडियो प्रेमी भएको हुनाले गर्दाखेरि नि म मोबाइल भनेको चाहिँ फोन गर्नको लागि मात्रै युज गर्छु, अनि विशेष चाहिँ म रेडियोमै बढी भिजेको हुनाले म रेडियो नै बढी सुन्छु हजुर।
0: धेरै धेरै धन्यवाद छ विक्रमजीलाई। हाम्रो देवजीले एकदमै राम्रो गीत रोज्नु भएको छ, दिल चोरीको केसमा भन्ने, कसका लागि सुनाउन चाहनुहुन्छ? सुरु गर्नुहोस्।
2: यो चाहिँ विशेष गरेर चाहिँ हजुरहरू टिम सबैलाई, अनि म विक्रम शिवा भनेर चिन्दिनँ सबैलाई, र अनि विशेष गरी आज हाम्रो स्वास्थ्यमा चाहिँ केही स्वास्थ्यका कर्मचारीहरू आज विदाई गर्ने कार्यक्रम गरियो खाँडदेखि हातमा, उहाँहरूलाई अब यहाँ तिनजनासम्म उहाँहरूले मिहिनेत गरेर धेरै दुखी पीडितहरूलाई सहयोग गरेर राम्रोसँग स्वास्थ्यमा उपचार गरेर उहाँले सेवा पुग्नुभयो। विगतमा यहाँ जहाँ गए पनि उहाँ पनि गरी नाम कमाउनु होला, र सबैको मन जित्नु होला, तपाईँहरूको कार्य प्रति सफलताको कामना गर्दै छुट्छु हजुर। धन्यवाद।
0: धन्यवाद विक्रमजी, आउनु भएको थियो, निकै नै मिठो कुराकानी गर्यौँ हामीले होइन। अब भने तपाईँहरू आउँदै गर्नु होला होइन, तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ हामीले, समय अलिकति थोरै छ, छिटो छिटो आउनु होला भन्दै यति बेला भने हाम्रो देवजी र विक्रमजीको रोजाइमा रहेको यो मिठो गीत तपाईँहरूका लागि।

0: निकै नै राम्रो गीत होइन, दिनचोरीको केसमा भन्ने एकदमै मिठो गीत रोजाइमा पार्नु भएको थियो हाम्रो देवजी र विक्रमजीको रोजाइमा रहेको थियो यो गीत पनि। सो गीत हामीले सुनिसकेका छौँ। अब पालो तपाईँको यता समयले नै टो काटिसकेको छ, तपाईँहरू छिटो छिटो आउनुहोला 0484040026। समय गएपछि अब आएर अर्थ पनि छैन होइन त, समयमै हुनु पर्यो पनि भन्न चाहन्छु। तपाईँहरू छिटो छिटो आउनुहोला है त। यति बेला भने कोही साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कसको नमस्कार?
1: हजुर म धनु कश्मीर होडुङ्गाबाट।
0: के छ हाम्रो धनुजीको हाल खबर?
1: हजुर मेरो एकदमै ठिकै छ। हजुरको के छ, खाजा लिनुभयो नि?
0: धनुजी मेरो भने खाजा बाजे होइन, तपाईँको खाजा भयो त?
1: हजुर मेरो त बाँकी नै छ, भन्छ अब एकछिन पछाडि खाना चाहिँ जसहरू खानु हो।
0: थोरै समय पछाडि हामी सँगसँगै खानुपर्छ है त। भइहाल्छ नि तनुजी, म आउनेछु होइन, म सबैतिर आउनेछु। हामीले धेरै माया गरेर धेरैजनाले बोलाउनुहुन्छ होइन, अब तपाईँहरू हामी त्यहाँ आए जत्तिकै मान्नु न होइन, आए जस्तै खाए जस्तै भइहाल्यो नि होइन त।
1: ओके भइहाल्छ, अब हुन्छ आउँछु भनिदिनु नै ठुलो कुरा हो नि त होइन र?
0: पक्कै पनि एकदमै हो नि है। निकै नै मिठो कुराकानी, रमाइलो कुराकानी हुन्छ हाम्रो तनुजीसँग पनि होइन त। आज भने तपाईँले गीत रोजाइमा पार्नुपर्ने हुन्छ तनुजी, कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: हुन्छ मलाई कलेजी टुक्रा टुक्रा भयो भन्ने धागा राख्छु न।
0: कलेजी टुक्रा टुक्रा भयो होइन र?
1: भएको त होइन, तै पनि अब गीत एकदमै मनपर्छ, पुरानो भाका हो।
0: पक्कै पनि मलाई पनि यस्ता यस्तै गीतहरू एकदमै मन पर्छ किन किन है।
1: हजुर हो त,
0: ठिकै छ। अब हाम्रो अलिकति रोजाइ पनि मिल्दो रहेछ जस्तो लाग्यो नि त धनुजी।
1: एकदमै मिलिहाल्छ नि, दिदी बहिनीको रोजाइ नमिले अनि कुराकानी नमिली त अनि कस्तो मिल्ने हो र?
0: पक्कै पनि धनुजीको र मेरो कुरा नमिले कस्तो मिल्ने होइन?
1: पक्कै पनि
0: निकै रमाइलो कुराकानी गऱ्यौँ, निकै मिठो गीत पनि रोजाइमा पार्नुभयो धनुजी। आगामी बसाइमा पनि आउनु होला, आजको लागि भने छुट्छौँ है त।
1: साथी चाहिँ सम्झिन नपाउने हो?
0: साथी चाहिँ आज हाम्रो अब दोस्रो साथीले सम्झिनु पर्ने हुन्छ नि त होइन त? एउटाले रोज्ने अर्कोले सम्झिने गरौँ कि भनेर मैले आफैले चेन्ज गरेको हो होइन। अब पछि ललिता आशिष आएपछि उहाँले कसो गरी चलाउनुहुन्छ उहाँको जिम्मा है। हुन्छ धनुजी छुट्टिन्छौँ है त। धनुजी आउनु भएको थियो, उहाँले निकै नै मिठो कलेजी भन्ने गीत कलेजी गीत भन्ने रोजेर गइसक्नु भएको छ। अब पाले तपाईँको अब भने हामी अन्तिम साथी हो पक्कै पनि होइन, किनभने अब समयले टोकाइसकेको छ हामीलाई, तपाईँलाई थाहा नै छ। यति बेला भनेको साथी आउनु भएको छ, उहाँले स्वागत गरौँ। हजुर नमस्कार भन्दै थिएँ तर कट भइसक्नु भएको छ।

0: यति बेला भने कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ मलाई, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार दिदी।
0: अहा नमस्कार, कसको नमस्कार? हाम्रो रमिलाजी हो के छ, हाम्रो रमिलाजीको हालखबर जहिले निर्मलाजीलाई रमिलाजी रमिलाजी भनेर तपाईँलाई यति धेरै सम्झिन्छु। रमिलाजी कता हराउनु भएको?
1: कतै हराएको छ, हराइदिएको नि।
0: यति बेला भने कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ मलाई, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार दिदी।

0: हेरनी
1: तपाईँ हराउनु भयो भने म खोज्न कता आउने रमिला आजी
0: खोज्न आउनु न खाना दिन्छु
1: हाम्रो यहाँ ग्रुप बनिसकेको थियो हाम्रो श्रीराज सर सम्झना सिस्टर र म अब खोज्न जानुपर्छ है भनेर तर्खरमा जुटिरहेको थियौँ ठ्याक्कै तपाईँ आइपुग्नु भयो हो
0: मजे तपाईँलाई खोज्न आउन लागेको थियो तै पनि प्रोग्राम चलाउनु भएको रहेछ भनेर नआएको क्या
1: मलाई खोज्न ठ्याक्कै हाम्रो रेडियोमा आउनुभयो भने म ठ्याक्क तपाईँलाई वेलकम गर्न बस्छु है त एकदम ढुक्क भएर
0: त्यो त हो कि तपाईँ प्रोग्राम चलाउनु भएको रहेछ त्यही भएर नआएको नि कतै जानुभयो भने फोन आउँथ्यो क्या भोइस त सुन्छ त्यही भएर नआएको
1: पक्कै पनि म हराएँ भने म तपाईँलाई सम्पर्क गरिहाल्छु है त
0: हुन्छ हुन्छ दिदी सम्पर्क गर्नु
1: अनि के गरेर बिजिरहेछ हाम्रो रमिला आजको दिनहरू त्यही त हो नि स्कुल जाने आउने होइन ठिक छ त अब रमाइलो त गरिहाल्नुपर्छ है स्कुलमा पनि त रमाइलै हुन्छ नि होइन र
0: ए बबाल रमाइलो दिदी तपाईँहरू जस्तै हो क्या
1: हामी जस्तै हो है
0: क्या गफ गर्यो टाइममा त्यस्तै हुन्छ नि रमाइलै हुन्छ भनौँ
1: न रमाइलै हुन्छ पक्कै पनि रमाइलो पनि गर्नुपर्छ होइन त
0: हो दिदी हो तपाईँले मलाई रमाइलो गर्न सिकाउनु भएको छ कि
1: मैले तपाईँले रमाइलो गर्न सिकाएको छु होइन त रमिला आजी
0: हजुर
1: हाम्रो झनुजीले गीत रोजाइमा पार्नु भएको छ तपाईँले रोज्नु को कसको लागि सुनाउन चाहनुहुन्छ सुरु गर्नुहोस्
0: पहिलो प्रथम दिदी तपाईँको लागि प्राविधिक दिदी साथीहरू सम्पूर्णको लागि हुने
1: हाम्रो रमिला आजी आउनु भएको थियो होइन निकै नै मिठो कुराकानी भइरहेको थियो होइन मलाई अलिकति आज अलिकति घाँटीबाट अलिकति समस्या पनि आइरहेको छ होइन एकदमै माफी चाहन्छु सबैलाई होइन किनभने म बेला बेलामा अलिकति अड्किरहेको छु किनभने अब मलाई अलिकति अस्वस्थ भनौँ कि के भनौँ होइन मेरो अलिकति घाँटीको समस्या भएर पनि होला म आज अलिअलि अड्काइरहेको छु गाह्रो पिरो नमान्नु होला पनि मान्न चाहन्छु पनि भन्न चाहन्छु होइन अब के गर्नु समयले टाढा टाढा काटिसक्यो एकजना साथीसँग मात्र कुरा गरिदिनुहोस् न भनेर आउनु भएको छ हाम्रो सम्झनाजीले होइन ठिक छ हामीलाई उहाँलाई नि स्वागत गरौँ हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार
2: हजुर नमस्ते नमस्कार
1: नमस्ते नमस्कार कहाँदेखि कसको नमस्कार यति मिठो स्वरमा
2: म रोल्पाबाट हिमाली छेत्री है
1: हाम्रो एकदमै लक्की मान्छे हिमालीजी
2: लक्की नै होला सायद
1: एकदमै लक्की मान्छे किनभने हामी 50 काटेपछि लगभग साथीहरू लेख्थेनौँ होइन आज चाहिँ तपाईँ एकदम रमाइलो तरिकाले एकदमै भाग्यमानी हुनुहुँदो रहेछ अनि हाम्रो हिमालीजीसँग मेरो पहिलोचोटि कुराकानी है
2: होइन
1: होला है
2: अगाडि पनि मेरो छुट्टी भएको थियो हजुर बिर्सिनु भयो होला सायद
1: पक्कै पनि धेरैचोटि भएको थियो हो र
2: भएको थियो अगाडि आज भोलि दुई महिना जति भयो होला नआएको क्यारेक्टरमा त्यही भएर हजुरले बिर्सिनु भएको
1: हो तपाईँ झुक्किनु भयो कि के भयो हिमालीजी दुई महिनासम्म तपाईँ आउनु भएको रहेनछ म आएको भर्खरै एक महिना भएको छ भनेपछि मैले बुझ्नु पर्यो होइन किनभने म चाहिँ एकदमै ललिता सिस्टरको स्वर र मेरो चाहिँ एकदमै मिल्दो रहेछ भन्ने बुझौँ हो सेम उस्तै छ है
2: हजुर सेम आवाज त्यो हजुर त्यो बोल्ने टोनहरू ललिता दिने हो कि क्या जस्तो लागेर भने
1: एकदमै सबै सेम सेम भगवान्ले पनि कस्तो जुराइदिनु भएछ त नि है हजुर
2: चोर्नु भएछ हजुरले ललितादीको सबै आवाज त्यो भएको
1: मैले चोरेको होइन अब मलाई मेरो बुवा आमालाई नै भन्नुपर्छ मलाई किन यति यस्तो स्वर जुदाएर पाएको भनेर
2: त्यही त अब सागरमा सोध्नुपर्छ
1: है पक्कै पनि सोध्दैनै छु हिमालीजी एकदमै मिठो अनि रमाइलो कुराकानी भयो होइन पहिलोचोटि कुराकानी पनि भयो तपाईँलाई एकदम स्वागत पनि छ होइन हाम्रो धनुजी र रमिला आजीले एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ कसको लागि छ

0: गर्न चाहनुहुन्छ मृमालीजीले सुरु गर्नुहोस्।
1: हुन्छ, म श्रोता हजुरको लागि मिठो मान सम्झना भन्न चाहन्छु अनि प्राविधिक मित्रको लागि र प्यारो साथी धनुगर्ने अनुलुङ्गेली मगर कृष्णलाई पनि धेरै सम्झना अनि सायद पहिला मलाई हिमाल छेत्री भन्दा चिन्ने पनि सम्पूर्णलाई सम्झिँदैछु है। नमस्ते।
0: नमस्कार हिमालीजी, आउनु भएको थियो, एकदमै मिठो अनि रमाइलो कुराकानी भयो होइन, उहाँले मलाई चिन्नु भएन। ठिक छ, ललिता म्यामलाई एकदम सम्मान छ होइन, उहाँको स्वर मेरो भन्दा ठिक एकदमै मिठो छ, एकदमै रमाइलो पनि हुनुहुन्छ होइन, एकदम राम्रो तरिकाले सञ्चालन पनि गर्नुहुन्छ होइन, किनभने अब म त अस्ति भर्खर आएको हाम्रो ललिताजीसँग मलाई दाजुलाई चाहिँ अलिकति मिल्दैन, उहाँ यति धेरै काम गरिराख्नु मान्छे होइन, अनि एकदमै राम्रो स्वर्की धनी पनि हुनुहुन्छ, अब कार्यक्रम सञ्चालन गर्न पनि उहाँ हाम्रो लाग्छ हाम्रो सबैभन्दा बेस्ट हो उहाँ चाहिँ होइन, मलाई उहाँलाई देखिँदैदेखि धन्यवाद अथवा सम्मान व्यक्त गर्न चाहन्छु हाम्रो ललिता म्यामलाई पक्कै पनि धेरै सम्झना पनि भन्दै कार्यक्रममा यतिन्जेलसम्म मिठो साथ दिने हाम्रो प्यारी मान्छे होइन, प्राविधिकमा रहेर एकदम हँसाउने घरि हँसाउने घरि रुवाउने के गर्नुहुन्छ हाम्रो थाहै हुँदैन होइन, यति रमाइलो मान्छे र म कसम मलाई त्यो कहिले पनि म टाढाबाट आएकी छु जस्तो फिल मलाई कहिले पनि हुँदैन होइन, म यहाँको होइन तर पनि मलाई यति धेरै माया गर्ने यति धेरै साथ सपोर्ट होइन आफ्नो ठान्ने यति धेरै माया गर्ने मेरो प्यारी दिदी सम्झना खड्कीलाई विशेष धन्यवाद व्यक्त गर्दै आज कार्यक्रममा सहभागिता जनाउनेहरू करिनास निर्मला देव विक्रम धनु रमिला हिमाली तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद भन्दै जसको फोन लागेन तपाईँहरू पनि फिर नगर्नुहोला, भोलि अवश्य नै लाग्नेछ, भोलि अवश्य नै आउनुहोला है भन्ने भन्न चाहन्छु भन्दै यतिन्जेलसम्म कार्यक्रम उक्काली ओह्राले सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल राख्नुहोला पनि भन्न चाहन्छु होइन, अब विदेशतिर हुनुहुन्छ भने अब ड्युटीतिर भएको कता हुनुहुन्छ होइन, फुर्सदको समय मिलाएर हामीले साथ दिनुहुन्छ, हजुरहरूलाई विशेष धन्यवाद। यतिन्जेलसम्म कार्यक्रम सुनेर फोन गरेर होइन हामीलाई धेरै माया गर्ने श्रोताहरू सम्पूर्णलाई मेरो तर्फबाट एकदम हृदयदेखि नै नमस्कार धन्यवाद व्यक्त गर्दै मिठो सम्झना पनि छ तपाईँहरू सम्पूर्णलाई हाम्रो तर्फबाट भन्दै कार्यक्रम उकाली ओह्रालीको बसाईबाट तपाईँहरूलाई यो मिठो गीत हाम्रो धनु रमिला र हिमालीजीको रोजाइमा राखेको यो मिठो गीत तपाईँहरूको लागि छोड्दै आजको लागि भन्ने कार्यक्रम उकाली ओह्रालीबाट म निशा भण्डारी पनि बिदा हुन चाहन्छु। नमस्कार, बाई बाई।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: मंगलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निसर्ग हतराज, सम्पर्क नम्बर 9855069601 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल रेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854040305 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: Kajaria Tiles, your world class luxury.
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: Kajaria Tiles, your world class luxury.
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
0: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म, स्थान गौरी शङ्कर बहुमुखी क्याम्पस।
4: प्राङ्गण रामेछाप नगरपालिका।
9: मेलाका आकर्षणहरू:
4: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
9: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
4: लोक दोहोरिए,
9: बाल बालिकाका लागि फेस पेन्टिङ,
4: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
9: बाल कथा वाचन,
4: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
9: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
4: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
9: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
4: बाल गीत तथा नृत्य,
9: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि।
0: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
9: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
9: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
9: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
9: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सूचना सूचना सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 3 साङ्गुटारको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त वडा अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण साङ्गुटारवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान थाके डाँडा, समय बिहान 9 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका। घर टहरा हटाउने सम्बन्धी सूचना। रामेछाप जिल्लामा निर्माणाधीन सेलेघाट रामेछाप साङ्गुटार सड़क खण्डको प्रस्तावित सड़क रेखाङ्कन भित्र परेका घर टहराहरू हटाउने प्रयोजनका लागि क्षतिपूर्ति निर्धारण समितिले विभिन्न मितिमा क्षतिपूर्ति निर्धारण सम्बन्धी निर्णयहरू गरेको थियो। सोही अनुसार केही घरधनीहरूले योजना कार्यालयबाट क्षतिपूर्ति बापतको रकम लिएर पनि हालसम्म घर टहराहरू नहटाएकाले तत्काल घर टहरा नहटाएका घरधनीहरूले यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आफ्नो घर टहराहरू हटाउनु हुन अनुरोध छ। अन्यथा योजना कार्यालयले हटाउनु पर्ने भए हटाउन लाग्ने खर्च र उत्पन्न हुन सक्ने क्षति स्वयं घर टहरा धनीले बेहोर्नु पर्ने बेहोरा यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सड़क सुधार तथा विकास योजना कार्यालय रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
9: हाम्रा विशेषताहरू:
10: 40% मात्रै डाउन पेमेन्ट,
9: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
9: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
10: आवश्यक कागजातहरू:
9: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सूचना सूचना सूचना।
11: यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
9: सूचना सूचना सूचना राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 2 देउरालीको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 27 गते हुने भएको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण वडावासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ। स्थान स्वामी डाँडा, समय दिउँसो 1 बजे, आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: कसरी फलिरहेछ अब देश में समय छैन नगरपालिकाले के गर्ने चीज सुने के गर्ने
2: गाड़ी भाड़ा पटाको अब जन्म फायदा भनेको दुई रुपया अब पांच रुपया हदाम बसे त्यति बस्ने
1: त्यसको भाव छ त्यो भाव चल्ने संबंधित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेछले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर टमाटर ल्याएर वजन गर्ने मेरो काम त के किसानमाथि बजेट ल्याउनु पर्दैन देख्नु किसान उभर नलागु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष म के तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सार्पडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा हामीसँग एउटा यस्तो विषय छ हामीसँग सन्देश गैरेसँग गरेको कुराकानीलाई हामी रिपोर्ट मार्फत प्रस्तुत गरेका छौँ इको कन्दुक भेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा संस्थापक हुनुहुन्छ सन्देश गैरेले गर्दै गरेको कृषि कर्म यसमा पनि विशेष गरी प्राकृतिक स्रोत साधनको चाहिँ सदुपयोग गरेको कुरा जुन हामीले पटक पटक देखेको पटक पटक खेर फालिराखेको चाहिँ केराको थम्बाबाट चाहिँ रेसा निकालेर विभिन्न खालका सामग्रीहरू बनाएर चाहिँ स्वदेशी तथा विदेशी बजारमा बेच्दै गरेको प्रसङ्गलाई चाहिँ आजको श्रृङ्खलामा साथै प्रयास गरेका छौँ र हामीले एउटा युवाको प्रेरणाको कथा जुन रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ र आजको श्रृङ्खलामा चाहिँ यो रिपोर्ट राख्छौँ रिपोर्टभन्दा पछाडि अन्तिम खण्डमा फेरि पनि आउनेछौँ हामीसँग रहनुहोला नेपाल प्राकृतिक स्रोत र साधनले धनी छ तर कतिपय अवस्थामा हामीले हाम्रै आँखा अगाडि रहेका ती स्रोतहरूलाई फोहोर ढालेर मिल्काइरहेका हुन्छौ के तपाईँले कहिले सोच्नु भएको छ केरा खाइसके पछाडि बाँकी रहने तो थाम अथवा जंगलमा त्यत्तिकै उम्रिने अल्लो र गाँजाको रेसाबाट विश्व स्तरको ब्याग कार्पेट र चप्पलहरू बनाउन सकिन्छ आज हामीसँग एकजना यस्ता युवा हुनुहुन्छ जसले मेकानिकल इन्जिनियरिङको पढाइ सकेर जागिरको पछाडि लाग्नु भन्दा आफ्नै माटोमा सुगन्ध पछ्याउनु भयो। शुरूआतमा धेरैले उहाँलाई पढे लेखेर केराको थाम बोकेर हिँड्ने भन्दै गिज्याए, असफल भएको ट्याग समेत बिराए। तर आज उहाँले तिनै खेर गइरहेका वस्तुबाट सयौंलाई रोजगारी र नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै हुनुहुन्छ। उहाँ हुनुहुन्छ इको कन्दुक भेन्चरका संस्थापक सन्देश गैरी। आउनुहोस् कार्यक्रमको शुरूआत सँगै उहाँकै परिचय र उहाँकै व्यवसायको उद्देश्य बारे थप चर्चा गरौं।
8: हामीले चाहिँ इको कन्दुक भेन्चरमा के गर्छौँ भन्दाखेरि नेपालको प्राकृतिक रेसाहरू जस्तै केरा, अग्नो, हिम, जुटलाई प्रशोधन गरेर त्यसबाट विभिन्न वातावरणमैत्री सामानहरू बनाइरहेका छौँ। जस्तै कार्पेट्सहरू, रग्सहरू, ब्यागहरू, स्लिपर्सहरू। यो हामीले सुरुवात गरेको चाहिँ लगभग 3 वर्ष भएको छ। हामी इन्जिनियरिङ पढ्दै गर्दा सुरु गरेको। आज चाहिँ 3 वर्षपछि फाइनल्ली हामीले फर्स्ट आउटलेट चाहिँ पाटन ढोकामा खोलेको छौँ। नेपालको केसेसमा हेर्ने हो भने चाहिँ केरा भनेको एउटा वान अफ द मेजर क्यास क्रप हो। तर 6 महिना लगाएर एउटा किसानले केरा उत्पादन गर्छ अनि 6 महिनापछि चाहिँ फ्रुट्सहरू चाहिँ मार्केटमा जान्छ। तर त्यसको सिडो स्टिमहरू चाहिँ यत्तिकै फालिन्छ जसले गर्दाखेरि चाहिँ कुहिने क्रममा तिनीहरूले चाहिँ कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासहरू प्रड्युस गरिरहेको हुन्छ। त्यो कुरालाई मिटिगेट गर्नको लागि चाहिँ हामीले त्यो कुहिनु अघि नै त्यसबाट निस्किने ग्यासहरूलाई रोक्नको लागि चाहिँ हामीले त्यो बनाएको सिउरो स्किनलाई चाहिँ फाइबरमा कन्भर्ट गरेर त्यसबाट विभिन्न इको फ्रेन्डली प्रडक्ट्सहरू बनाइरहेका छौँ, जसबाट चाहिँ प्लास्टिकको र पोलिस्टरको अल्टरनेटिभको रूपमा चाहिँ जसलाई युज गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो नेपालको एकदम ग्रामीण भेगको कुना काप्चामा पाउने हेम्प, अल्नो जस्तो फाइबरहरू जुन चाहिँ यत्तिकै खेर गइरहेको हुन्छ वा त्यसको सही सदुपयोग भएको छैन, त्यसलाई चाहिँ भ्यालु एडिसन गरेर त्यसबाट हाई एन्ड प्रडक्टहरू पनि बनाइरहेको छौँ। यो व्यवसाय सुरु गर्ने इन्सपिरेसन चाहिँ हामीलाई हाम्रो युनिभर्सिटी डेजमा जब हामी लास्ट सेमिस्टरमा पढिरहेको थियौँ त्यसमा चाहिँ हामीले एउटा बनाना फाइबर एक्स्ट्राक्टरको प्रोजेक्ट गरेको थियौँ बनाउने। अनि त्यो गर्दा चाहिँ हामीलाई के भयो भन्दाखेरि जसरी एउटा विश्व नै वातावरणमैत्री सामानतर्फ गइरहेको छ, प्लास्टिकको युजलाई घटाउनतर्फ गइरहेको छ, अनि त्यही बेलामा चाहिँ नेपालमा भइरहेको एग्रिकल्चर वेस्ट एग्रिवेस्टहरूलाई नै युटिलाइज गरेर त्यसबाट केही नयाँ कुरा बनाउन सकिन्छ कि भन्ने क्रममा चाहिँ हामीले यो कुरा डिस्कभर गरे हो। अनि त्यसपछि हामीले काम गर्दै जाँदाखेरि चाहिँ यसको डिमान्ड चाहिँ एकदमै धेरै रहेछ क्या। अनि जसरी एउटा वर्ल्ड नै सस्टेनेबिलिटीतिर सिफ्ट भइरहेको छ त्यसले गर्दा चाहिँ यसको युजेसहरू मजाले बढिरहेको रहेछ। अनि जुन यसले एउटा इन्भाइरोमेन्टलाई पनि एउटा पोजिटिभ इम्प्याक्ट दिइरहेको छ अनि त्यसले गर्दाखेरि चाहिँ एकदम इन्सपिरेसन भएको छ। हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ एकदमै फाइदा देखेका छौँ। हाम्रो व्यवसायलाई मात्र नभएर जुन हामी समुदायसँग काम गर्छौँ त्यो समुदायदेखि लिएर जुन सिप सिकेर बस्नुभएको दिदी बहिनी छ सिलाइ बुनाइको उहाँहरूसम्म एउटा होल इकोसिस्टमले नै फाइदा पाउने गरेको छ। सो नेपालको केसेसमा हेर्ने हो भने चाहिँ नेपालमा जुन हामीले काम गरिरहेको केराहरू छ तिनीहरू चाहिँ एउटा फोहोरको रूपमा युज भइरहेको छ। यत्तिकै मान्छेहरूले किसानहरूले यत्तिकै फालिरहेको छ। सो फोहोरलाई मोहरमा कन्भर्ट गर्ने भने जस्तै त्यो फोहोरलाई कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ त्यसको खासै पैसा लाग्दैन अनि त्यही भएको हुनाले चाहिँ एउटा कस्ट रिड्युस गर्नको लागि नै एकदम फाइदा भएको छ। त्यसमाथि पनि अझै नेपालमा पाउने प्राकृतिक रेसाहरूलाई अझै हाई भ्यालु एडेड प्रडक्टमा गर्दै गर्दाखेरि चाहिँ यो नेपालमा मात्र कति फाइबरहरू चाहिँ नेपालमा मात्र पाउने भएको हुनाले हाम्रो जुन एउटा प्रडक्टको युएसपी जेनेरेट गर्न पनि एकदमै फाइदा भएको छ। हामीले चाहिँ नेचुरल फाइबरहरूमा काम गर्दै गर्दाखेरि चाहिँ हामीले काम गर्ने प्राकृतिक रेसाहरू प्रायः सबै एउटा एग्रिकल्चर वेस्ट भएको र तिनीहरू डिकम्पोज हुने क्रममा चाहिँ तिनीहरूले ग्रिन हाउस ग्यास इमिट गर्ने भएको हुनाले हामीले चाहिँ तिनीहरूले एउटा कार्बन डाइअक्साइड र मिथेन प्रड्युस गर्नुभन्दा अगाडि नै तिनीहरूलाई फाइबरमा कन्भर्ट गरेर त्यसबाट जुन वस्तुहरू बनाउँछौँ तिनीहरू चाहिँ इको फ्रेन्डली छ र तिनीहरूलाई चाहिँ एज अ प्लास्टिक र पोलिस्टरको अल्टरनेटिभको रूपमा युज गर्नु सक्ने भएकोले चाहिँ हामीले ती रेसाहरूलाई चाहिँ एउटा प्रकृतिलाई इम्प्याक्ट नेगेटिभ इम्प्याक्ट नगर्ने कुराहरूको रूपमा चाहिँ एउटा युज गरिरहेको छौँ। हामीले चाहिँ हाम्रो थ्रु आउट द प्रोसेसमा रेसा सङ्कलनदेखि लिएर जब एउटा फाइनल प्रोडक्ट युटिलाइज पठाउँछौँ मार्केटमा त्यो बेलासम्म पनि प्लास्टिकको एकदमै मिनिमम युज गर्छौँ अनि त्यो भएको हुनाले पनि एउटा राम्रो इकोसिस्टम क्रिएट गर्नको लागि पनि हामीले एउटा राम्रो भूमिका खेलिरहेको छौँ।
7: हो, पाटन ढोकामा सञ्चालित उहाँको यो व्यवसायले अचम्मको काम गरिरहेको छ। विशेष गरी केराको खेती गर्ने किसानहरूको लागि यो एउटा वरदान साबित भएको छ। फल बेचिसकेपछि बाँकी रहने केराको थाम अर्थात् स्टिम जो कुहिएर वातावरणमा मिथेन ग्यास उत्सर्जन गरिरहेको हुन्छ, त्यसलाई कसरी उपयोग गर्ने त सुनौ सन्देशदेखि।
8: हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन केराको थामहरू चाहिँ खेता गरिरहेको थियो त्यसबाट चाहिँ एउटा कम्युनिटीहरूले चाहिँ पैसा जेनेरेट गर्न सकिरहनु भएको थियो। सो जुन केरा हार्भेस्टपछि जुन सिडो स्टिमहरू यत्तिकै कुहिएर जान्थ्यो त्यसलाई चाहिँ हामीले फाइबरमा कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटीसँगै काम गर्ने भएको हुनाले हामीले चाहिँ बन्ना फाइबर एक्स्ट्राक्ट र उहाँकोमा लगेर छोडिदिन्छौँ र फाइबर एक्स्ट्राक्ट भएपछि त्यो पनि किनिदिन्छौँ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले पनि आफै एउटा पैसा जेनेरेट गर्न सकिरहनु भएको छ जुन कम्युनिटीहरूसँग हामी काम गरिरहेका छौँ। अनि एउटा चाहिँ नेपालमा चाहिँ व्यवसाय सुरु गर्दै गर्दा सबभन्दा ठुलो कुरा भनेको चाहिँ मार्केटको छ, मार्केट एक्सेसिबिलिटीको छ होइन। अनि त्यो कुरालाई पनि हामीले सल्भ गर्दै उहाँहरूले जुन प्रडक्टहरू जुन फाइबरहरू निकाल्नुहुन्छ त्यो पनि हामी आफै किनिदिने भएको हुनाले उहाँले पनि जुन पहिला केरा मात्र बेचेर पैसा कमाउनुहुन्थ्यो त्योभन्दा धेरै भएको छ। अनि जुन अल्नो हजुरको हेम्पको डाँठहरू यत्तिकै खेरा गइरहेको थियो त्यसबाट पनि उहाँहरूले धागो बनाएर फाइबर नै बेच्न सक्नुहुन्छ हामीलाई। त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहमा आफै रोजगारीको सृजना भएको छ।
7: वातावरण संरक्षण मात्र होइन, सन्देशीको यो अभियानले ग्रामीण महिलाहरूको हातलाई सिप्र गोजीमा आमदानी पनि दिएको छ। उहाँहरूले व्यवसाय मात्र गर्नुभएको छैन, नो प्लास्टिक ब्याग च्याम्पियन मार्फत बेचेको प्रत्येक झोला बराबर एउटा रुख रोपेर पृथ्वीलाई गुण पनि लाउँदै हुनुहुन्छ। यो सामाजिक उत्तरदायित्व र सामुदायिक फाइदाको पाटो कस्तो छ त?
8: प्राकृतिक रेसाहरू चाहिँ नेपालको लागि कहिले पनि नयाँ थिएन, किन भन्दा यो हामीले 18 शताब्दीदेखि प्रयोग गर्दै आएको हो। तर यसपालि हामीले गर्दाखेरि चाहिँ त्यसमा लाइक न्यू इनोभेसनहरू के थप्न सकिन्छ त्यो कुराहरू सबै एड अन गरेका छौँ। सो पहिला चाहिँ मान्छेहरूले हातले नै जुन कुराहरू एक्सट्र्याक्ट गर्ने गर्नुहुन्थ्यो त्यसलाई चाहिँ हामीले अटोमेटेड गरेर अहिले मसिनको थ्रु चाहिँ फाइबरहरू एक्सट्र्याक्ट गर्न सकिन्छ। त्यसमध्ये पनि पहिला ह्यान्ड वुभन थ्रेडहरू मात्र निस्किन्थ्यो भने अहिले मसिनबाट निस्किने अनि त्यसमा विभिन्न ब्लेन्डिङ गरेर नयाँ नयाँ सामानहरू बन्ने भएको हुनाले एउटा हाम्रो ट्रेडिसनलाई समातेर हाम्रो एउटा हिस्ट्री जुन छ त्यसलाई समातेर त्यसमा इनोभेसन एड गरेर ट्रेडिसन र इनोभेसनको न्यू फ्युजन बनाएर चाहिँ हामी अघि बढिरहेका छौँ। हामीले प्राकृतिक रेसाहरू सङ्कलन गर्दै गर्दाखेरि चाहिँ त्यहाँ धेरै चुनौतीहरू पनि छन्। फर्स्ट त जुन हामीले कम्युनिटीहरूसँग काम गर्छौँ त्यसमा चाहिँ युथहरू धेरै विदेश जानुभएको हुनाले जुन एउटा युथ मेन पावर चाहिने हो हामीलाई त्यो युथ मेन पावरको चाहिँ कमी छ। त्यही भएर हामीले चाहिँ जुन युथ मेन पावरको चाहिँ मजाले युटिलाइज गर्न पाइरहेका छैनौँ। र अर्को चुनौती भनेको चाहिँ हामीलाई नयाँ टेक्नोलोजी लाइक कम्युनिटीमा रुरल कम्युनिटीहरूमा सिकाउनको लागि त्यो पनि चुनौती भइरहेको छ। र जुन अरू अल्दो हेम जस्तो जुनबाट एकदमै राम्रो प्राकृतिक रेसाहरू निस्किन्छ त्यसको चाहिँ डिफरेस्टेसनले गर्दाखेरि चाहिँ त्यसको क्वान्टिटीहरू घट्दै गएको छ। र जुन स्थानीय तहमा चाहिँ त्यसप्रतिको इन्ट्रेस्ट पनि एकदम कम भइरहेको हुनाले त्यसको सोर्सिङमा चाहिँ अलिकति चुनौती बढिरहेको छ। नेचुरल फाइबर प्रडक्टहरूको डिमान्डको कुरा गर्ने भने चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। मान्छेहरू एकदमै इन्भाइरोमेन्टल कन्सियस भएर होइन अब हामीले पोल्युसर वा इन्भाइरोमेन्टलाई इम्प्याक्ट गर्ने कुराहरू भन्दा इको फ्रेन्डली प्रडक्ट्सहरू चाहिँ युज गर्नुपर्छ होइन हामीले क्लाइमेट चेन्जलाई कम गर्नुपर्छ भन्ने एउटा कन्सियस भएको हुनाले इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। अनि त्यसमाथि पनि नेपालको ह्यान्डमेड नेपालको नेचुरल फाइबरबाट बनेको सामानहरू भनेको चाहिँ इन्टरनेसनल मार्केटमा पहिल्यैदेखि बिक्री आएको कुराहरू हो। त्यसले गर्दाखेरि चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ डिमान्ड एकदमै राम्रो छ। त्यो भन्दै गर्दा नेपाली मार्केटको कुरा गर्ने हो भने चाहिँ डिमान्ड नराम्रो भएको होइन तर इन्टरनेसनल मार्केटको जस्तो छैन तर एउटा ग्रोइङ ट्रेन्डमा चाहिँ छ। मान्छेहरूले चाहिँ कन्सियस हुँदै हुनुहुन्छ लाइक हामीले चाहिँ अब इन्भाइरोमेन्टल फ्रेन्डली प्रडक्टहरू युज गर्नुपर्छ नेचुरल फाइबरबाट बनेको प्रडक्टहरू युटिलाइज गर्नुपर्छ भन्ने कन्सियसनेस चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ। त्यही अनुसार हाम्रो पनि लोकल मार्केटमा पनि हाम्रो सेल्सहरू त्यही अनुसारको बढिरहेको छ। नेपाललाई चाहिँ ल्यान्ड अफ नेचुरल फाइबर भन्छ कि नेपालमा चाहिँ एकदमै धेरै प्राकृतिक रेसाहरू पाइन्छ जुन चाहिँ मजाले एक्सप्लोर भएको छैन। सो फर्स्ट थिङ चाहिँ गभर्मेन्टले के गर्नुपर्छ भन्दाखेरि यसको रिस रिसर्चमा चाहिँ अलिकति बजेट छुट्याइदियो भने र रिसर्चको कामहरू भइरह्यो भने किन भन्दा नेचुरल फाइबर भनेको त हामीले 18th century 17th century युज गरिरहेको कुरा हो. हामी चाहिँ ट्रेडिसनली जसरी युज गरिरहेको छौँ अझै पनि त्यसरी नै युज गरिरहेको छौँ कि. सो अरू कन्ट्रीहरूले यसमा रिसर्च गरेर कहाँ पुगिसक्यो हामी चाहिँ त्यही लेभलमा छौँ होइन. सो गभर्मेन्टले चाहिँ यो क्षेत्रमा ग्रान्टहरू छुट्याएर रिसर्चको पाटोतिर हेरिदियो भने चाहिँ अझै राम्रो हुन्थ्यो. अनि त्यसमाथि पनि हेम जुन चाहिँ नेपालको कन्टेक्स्टमा अझै पनि इलिगल मानिन्छ, यत्तिकै ट्रान्सपोर्टेसन गर्न पनि इलिगल छ, तर त्यसबाट चाहिँ कति राम्रो प्राकृतिक रेसा बन्छ जसको चाहिँ हाई मेडिसिनल भ्याल्यु हुन्छ, एन्टिब्याक्टेरियल एन्टिफङ्गस हुन्छ होइन. हेमको कपडाहरूले लगाउनु भयो भने चाहिँ गर्मीमा चिसो हुन्छ, जाडोमा न्यानो हुन्छ. सो यति धेरै मेडिसिनल भ्याल्यु भएको प्लान्टलाई चाहिँ हामीले इलिगल बनाइरहेको छौँ. सो त्यसलाई चाहिँ एउटा पोलिसी लेभलमा हेरेर कसरी अगाडि लान सकिन्छ होइन, त्यसको नेगेटिभ इम्प्याक्टहरूलाई कसरी कम गरेर त्यसको जुन पोजिटिभ इम्प्याक्टहरू छ त्यसलाई चाहिँ युटिलाइज गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ.
7: इन्जिनियरिङ पढेको छोरो गाउँ गाउँमा गएर केराको थाम र झारपातको रेसा संग्रहण गर्दै हिँड्दा समाजले हेर्ने दृष्टिकोण पक्कै पनि सहज थिएन, तर चुनौतीलाई चिर्दै आज उहाँ सफल हुनुभएको छ. अन्त्यमा सन्देश दिई आफ्नो संघर्ष र नयाँ पुस्तालाई यस्तो भन्दै हुनुहुन्छ.
8: बनमाको कुरा गर्ने हो भने चाहिँ जुन कम्युनिटी लेभलमा हामीले काम गरिरहेको छौँ कम्युनिटीलाई इम्पावर गर्नको लागि, त्यो चाहिँ अब सरकारले पनि सर्टेन बजेटहरू छुट्याएर कम्युनिटी इम्पावरमेन्टको लागि काम गरिदियो भने जुन बनानाको सिडो स्टिम यत्तिकै फालिएको छ त्यसमा चाहिँ एउटा कम्युनिटीमा लगेर एउटा बन्ना फाइबर एक्सट्राक्टरको एउटा राखेर त्यहाँबाट फाइबर कलेक्सन सेन्टरहरू बनाइदियो भने पनि हामी एज अ होल एउटा बनानाको चाहिँ जिरो वेस्ट स्ट्राटेजीमा काम गर्न सक्छौँ. अनि अर्को कुरा भनेको चाहिँ गभर्मेन्टले जुन छ नि आफूले युज गर्ने प्रडक्टहरूमा चाहिँ नेपालमै बनेको त्यसमाथि पनि प्राकृतिक रेसाहरूबाट बनेको सामान आफैले प्रयोग गर्न थाल्यो भने गभर्मेन्ट अफिसहरूदेखि लिएर हरेक निकाय सरकारको हरेक निकायमा युज भयो भने चाहिँ सरकारबाट नै प्रमोसन सुरु भएपछि अझै मार्केट ट्याप गर्नको लागि अनि नेपाली प्रडक्टहरूको भ्यालु पनि अझै बढ्ने थियो जस्तो लाग्छ. हामीले चाहिँ रिसर्च गर्दै गर्दाखेरि के भेट्यौँ भन्दाखेरि जुन जङ्गलमा फल्ने केराहरू हुन्छ वाइल्ड बनाना त्यसबाट निस्केको फाइबरहरू चाहिँ अलिकति मोर स्ट्रङ्गर अरू फाइबरको कम्पेरिजन नहुने भएको हुनाले हामीले चाहिँ एउटा यसको चाहिँ सुरुको सप्लाई चेनमा काम गर्दाखेरि चाहिँ हामीले आफ्नै इकोकन्टु भेन्चर प्राइभेट लिमिटेडले आफ्नै फार्म बनाएर जुन चाहिँ एग्रोफरेस्ट्री मोडलमा फार्म बनाएर त्यो चाहिँ जङ्गलमा चाहिँ केराहरूको खेती पनि गरेको छ. त्यसले गर्दाखेरि चाहिँ आउने दिनहरूमा हामीले जुन केराहरू युज गर्नेछौँ त्यो चाहिँ एग्रोफरेस्ट्री मोडलमा बनेको केराहरू पनि युज गर्नेछौँ. त्यसले गर्दाखेरि चाहिँ एउटा अफरेस्टेसनमा चाहिँ हामीले जुन एउटा रुख रोप्ने अनि एउटा जङ्गललाई संरक्षण सहित जङ्गललाई चाहिँ बढाउनेमा पनि एउटा राम्रो भूमिका खेलिरहेको छौँ. हामीले चाहिँ आजभन्दा 8-9 महिना अगाडि चाहिँ एउटा क्याम्पेन पनि स्टार्ट गरेका थियौँ जसमा चाहिँ हामीले एउटा नो प्लास्टिक ब्याग भन्ने जुन एउटा प्लास्टिक अल्टरनेटिभको रूपमा युज गर्न सकिन्छ त्यो ब्याग निकालेर हाम्रो जतिवटा ब्याग बिक्छ त्यसको बापत चाहिँ हामीले त्यतिवटा नै रुख रोप्ने एउटा क्याम्पेन चलाएको थियौँ. त्यस क्याम्पेन अन्तर्गत चाहिँ हामीले लगभग 800 रुख चाहिँ अल ओभर नेपाल रोपेको छौँ. अनि केराको कुरा गर्ने भने चाहिँ केरा त आफैमा हामीले केरा फाइबरको लागि केरा काट्ने होइन, केरा त काटेर फालेपछि जुन ग्रिन हाउस ग्यास इमिट गर्छ त्यसलाई रोक्नको लागि चाहिँ जुन फालिएको थामलाई चाहिँ युटिलाइज गर्ने हो. त्यसले पनि एउटा कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासेसहरू प्रड्युस हुनुबाट चाहिँ जोगाउँछ. प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन अल्नु र हेम जस्तो प्लान्टहरू छ यिनीहरू चाहिँ एकदमै यिनीहरूले पैसा नकमाएको भए रेभिन्यू जेनेरेट नगरे भए मान्छेहरूले यिनीहरूलाई काटेर फाल्थे. सो यसले गर्दाखेरि चाहिँ मान्छेले एउटा के भइरहेको छ भन्दा हाम्रो ग्रामीण भेगको समुदायलाई चाहिँ यसबाट चाहिँ पैसा जेनेरेट हुन्छ है भनेर पनि मान्छेहरूको एउटा त्यसलाई प्रिजर्भ गर्नको लागि चाहिँ एउटा कन्सियस भएको छन् र त्यसलाई प्रिजर्भ गर्न वा बढाउनको लागि पनि मान्छेहरू लागि परेको छन्. त्यसले गर्दाखेरि चाहिँ एउटा डिफोरेस्टेसन पनि रोकिएको छ र जुन ग्रामीण भेगमा भएको प्लान्टहरू छ त्यो चाहिँ तिनीहरू चाहिँ आज काटे पनि 5-6 महिनामा चाहिँ उम्रेर सेम नै लेभलमा आउँछ. त्यही भएको हुनाले त्यसबाट चाहिँ एउटा ग्रामीण समुदायलाई एउटा रेभिन्यूको सोर्स पनि भएको छ र यसलाई एउटा प्रिजर्भ गर्नुपर्छ यसलाई जोगाउनुपर्छ भन्ने एउटा कन्सियसनेस पनि मान्छेहरूमा डेभलप भइरहेको छ. मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ. त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ.
7: अत्यन्तै ओजपुरो शब्द अभावमा अवसर देख्नु नै सफल उद्यमीको परिचय हो। यदि तपाईहरू पनि सन्देशजीको यो अभियानमा जोडिन चाहनुहुन्छ अथवा उहाँका उत्पादनहरू हेर्न चाहनुहुन्छ भने सामाजिक सञ्जालमा कान्दुक सर्च गर्न सक्नुहुन्छ वा वेबसाइटमा www.kanduk.com अर्थात् kanduk.com मा जान सक्नुहुन्छ। यो एउटा प्रेरणादायी कुराकानीका लागि सन्देश बेरेजीलाई धेरै धेरै धन्यवाद।
8: 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डलुम गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डलुम भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो। सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेपियर लिन्थ्यो। सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो। मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ। सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ सानसानो कम्पनीहरू कसरी रन हुन्छ हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ। र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ। मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिले भन्दा यो ओभरअल 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डलुम गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डलुम भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ त्यो ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो। सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरे हो. सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेटिएल लिन्थ्यो. सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर, यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो. मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा. सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि, जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ. सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ, जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ. त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानसानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ. सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडरहरू पनि चलाएका छौँ. सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ. र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ, र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ.
7: तपाईँको यो इको कन्दुक अभियानले अझै उचाइ लियोस्, हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना. आजको श्रृङ्खलाको समय सकिनै सकेको छ. यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन्, अनिहरू छन् भने हामी पक्कै पनि सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ. हामीसँग अलिकति समय रहेको हुनाले आज हामीले अनधि चामलको विशेषता, महिमाको विषयमा एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ. यो रिपोर्ट राख्छौँ, रिपोर्ट भन्दा पछाडि खण्डमा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला. अनधि चामल नेपालको रैथाने कृषि प्रणालीको एक बहुमूल्य रत्न, सांस्कृतिक पहिचान र आधुनिक अर्थतन्त्रमा उच्च मूल्य वृद्धि गर्न सक्ने एक विशिष्ट रणनीतिक उपज हो. विशेष गरी नेपालको मध्य पहाड़ी भेग र सिमसार क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको यो चामल यसको चिपिक्क टाँसिने अर्थात स्टिक्ली र नरम गुणका कारण विश्वका अन्य महँगा चामलका प्रजातिहरूभन्दा पृथक देखिन्छ. ऐतिहासिक र सांस्कृतिक रूपमा माघे संक्रान्ति, लट्टे खाने पर्व र विभिन्न धार्मिक अनुष्ठानहरूमा मात्र सीमित रहेको यो बारीलाई वर्तमान समयको व्यावसायिक दृष्टिकोणबाट हेर्दा यसले नेपाली कृषि क्षेत्रमा प्रिमियम ब्रान्डको रूपमा स्थापित हुने प्रचुर सम्भावना बोकेको छ. आधुनिक बजारमा उपभोक्ताहरू स्वास्थ्यप्रति अत्यन्तै सचेत हुँदै गएको सन्दर्भमा अनधि चामललाई केवल एउटा खाद्य वस्तुको रूपमा मात्र नभई सुपर फूड र औषधीय आहारका रूपमा बजारमा ल्याउनु आजको व्यावसायिक आवश्यकता र अवसर दुवै हो. अनधि चामलको पोषणगत संरचना र स्वास्थ्य लाभहरूको विश्लेषण गर्दा यो व्यावसायिक रूपमा अत्यन्तै आकर्षक देखिन्छ. साधारण चामलको तुलनामा अनधि चामलमा एमाइलो पेक्टिनको मात्रा उच्च हुने भएकाले यो पकाउँदा प्राकृतिक रूपमै स्वादिलो र पाचनका लागि सुपाच्य हुन्छ. विशेष गरी अनधि चामलमा प्राकृतिक एन्टी अक्सिडेन्ट, आइरन, क्याल्सियम र प्रोटिनको मात्राले यसलाई रक्त अल्पता कम गर्न, हड्डी मजबुत बनाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ. नेपालको परम्परागत चिकित्सा पद्धतिमा यसलाई शारीरिक कमजोरी हटाउने र दम जस्ता समस्यामा लाभदायक मानिन्छ. विश्वव्यापी रूपमा बढ्दो ग्लुटेन फ्री आहारको मागलाई सम्बोधन गर्न सक्ने यसको प्राकृतिक गुणले गर्दा यसलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा निर्यात गर्न सकिने आधारहरू प्रशस्तै छन्. यदि यसलाई वैज्ञानिक ढंगले परीक्षण गरी यसको पोषण तालिका सहित ब्रान्डिङ गरियो भने यसले पश्चिमा मुलुकहरूमा हिमालयन अर्ग्यानिक स्टिक्ली राइसको रूपमा ठूलो बजार दिन सक्छ. यसको उत्पादन कम क्षेत्रमा हुने र यसको माग उच्च रहने भएकाले यसको बजार मूल्य सामान्य चामलको तुलनामा 2-3 गुणासम्म कायम गर्न सकिन्छ. हाल शहरी क्षेत्रका ठूला डिपार्टमेन्ट स्टोर, अर्ग्यानिक आउटलेट र 5-star होटलहरूमा यसको माग बढ्दो छ. तर व्यवस्थित आपूर्ति श्रृङ्खला अर्थात सप्लाई चेनको अभावले गर्दा यो माग आपूर्तिसँग सन्तुलित हुन सकेको छैन. कर्पोरेट क्षेत्रले यसको व्यावसायिक उत्पादनका लागि किसान समूहहरूसँग करार खेती अर्थात कन्ट्राक्ट फार्मिङको मोडलमा काम गर्नुपर्ने देखिन्छ. यसो गर्दा एकातिर किसानहरूले उचित मूल्य बजारको सुनिश्चितता पाउँछन् भने अर्कोतर्फ कम्पनीले गुणस्तरीय र निरन्तर कच्चा पदार्थ प्राप्त गर्न सक्छन्. चामललाई दानाको रूपमा मात्र बिक्री नगरी यसबाट अनधिको पिठो, रेडी टु इट स्न्याक्स र पौष्टिक शिशु आहार जस्ता भ्यालु एडेड उत्पादनहरू तयार पार्नु आर्थिक रूपले अझ बढी लाभदायक पनि निश्चित छ. यद्यपि यसको व्यावसायिक मात्रामा केही चुनौतीहरू पनि विद्यमान छन्. परम्परागत खेती प्रविधि, उत्पादकत्वमा हुने उतार चढाव र आधुनिक प्रशोधन मिलहरूको कमीले गर्दा यसको लागत मूल्य केही बढी हुन सक्छ. यी चुनौतीहरूलाई चिन्हका लागि उन्नत बिउको छनौट, सिंचाईको व्यवस्था र सहकारी वा निजी क्षेत्रको सहकारीमा आधुनिक प्रेसिजन फार्मिङको अवलम्बन गर्नु आवश्यक छ। साथै अनति चामलको भौगोलिक पहिचान अर्थात जीआई ट्याग अर्थात जियोग्राफिकल इन्डिकेसन दर्ता गरी यसको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु पनि उत्तिकै जरूरी छ। ब्रान्डिङका क्रममा यसको प्याकेजिङमा नेपाली कला र संस्कृतिको झलक देखिने डिजाइनहरू प्रयोग गरी यसलाई उपहार सामग्री अर्थात गिफ्ट आइटमका रूपमा समेत प्रबन्धन गर्न सकिन्छ। डिजिटल मार्केटिङका माध्यमबाट विश्वभर रहेका नेपाली र स्वास्थ्य सचेत विदेशी ग्राहकहरूलाई लक्षित गरी ई कमर्स प्लेटफर्महरूमा यसको उपस्थिति बढ़ियो बनाउनुपर्छ। समग्रमा अनधि चामल नेपालको ग्रामीण अर्थतन्त्रलाई आधुनिक विश्व बजारसँग जोड्न सक्ने एक सशक्त माध्यम बन्न सक्छ। यसको मौलिकता, दुर्लभता र पोषणगत क्षमता नै यसको सबैभन्दा ठूलो पूँजी हो। सरकारले व्यक्तिगत रूपमा यसको अनुसन्धानमा सहयोग गर्ने र निजी क्षेत्रले आक्रात्मक रूपमा यसको बजारीकरण र प्रशोधनमा लगानी गर्ने हो भने अनधि चामलले नेपालको निर्यात व्यापारमा नयाँ आयाम थप्न सक्छ। यसलाई केवल चाडपर्वको परिकारमा मात्र सीमित नराखी आधुनिक भान्साको अपरिहार्य र स्वस्थकर हिस्सा बनाउन सकेमा यसले राष्ट्रिय गौरव र आर्थिक समृद्धि दुवैलाई एकैसाथ अगाडि बढाउने निश्चित छ। तसर्थ व्यवसायिक घरानाहरूका लागि अनधि चामलमा आधारित कृषि व्यवसाय आगामी दिनको एक सुरक्षित र नाफा मूलक लगानीको क्षेत्र भन्ने निश्चित देखिन्छ। हजुर, यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ, जसको लागि 9855-97192 9855-97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप मार्फत पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्ने असीम साहबकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौ, कृषि कर्म गरौं, नमस्कार।

0: आप गाते और देखते रहिए जिंगल टूल्स जिंगल टूल्स जिंगल टूल्स।
1: हजूर को रेडियो 102.1 मेगा।
2: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 5 21 158 98 54 01 5 75 98 41 96 06 69 98 64 14 17 88
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त

0: उजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
6: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
7: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
7: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
7: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
2: Kajaria Tiles, your world class luxury.

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
4: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
5: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98692544
5: 98407793 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली
6: Kajaria Tiles, your world-class luxury.
7: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
8: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
9: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
7: महिलाहरूको तल्लो पेट दुख्ने भुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
10: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट
11: अहिले साँझको 6 बजे
12: हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामा कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुँदै 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च। ठेडीखोला पुल पुननिर्माणको काम अन्तिम चरणमा। सिन्धुलीको दुधौली नगरपालिकामा गैराति चट्याङ लागेर 70 वर्षीय वृद्धको मृत्यु। लेबनानमा इजरायलको हवाई आक्रमण, 39 जनाको ज्यान गयो र चिलाउने तामाङ समाजले जित्यो लिखु तामाकुसी गाउँपालिका अध्यक्ष उपाध्यक्ष खुल्ला भलिबल प्रतियोगिताको उपाधि।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाई मेला 2083 हार्दिक निमन्त्रणा।
4: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाई मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
4: मेलाका आकर्षणहरू:
3: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
4: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
3: लोक दोहोरिए,
4: बाल बालिकाका लागि फेस पेन्टिङ,
3: प्रारम्भिक बाल विकासका लागि सिकाई सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
4: बाल कथा वाचन,
3: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
4: सृजनात्मक सिप सिकाई सम्बन्धी क्रियाकलाप,
3: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाई क्रियाकलापको प्रदर्शन,
4: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
3: बाल गीत तथा नृत्य,
4: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुकी नाच, जातजातिको वेशभूषा आदि।
1: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेशन।
5: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 अघि नै उपस्थित हुन प्रतिनिधि सभा राष्ट्रिय सभाका सदस्यहरूलाई संघ सचिवालयले अनुरोध पनि गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। संघ सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुको साथै सरकारबाट जारी भएको अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटा र 5 जना मन्त्रीले 1-1 अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।
4: चालू आर्थिक वर्ष 2082-83 को 10 महीना सकिन लाग्दा सरकारले 11 खर्ब 53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको 19.64 खर्ब रूपियाँको बजेट मध्ये 58.75% खर्च भएको छ। चालू शीर्षकमा विनियोजित 11.80 खर्ब मध्ये 8.09 खर्ब रूपियाँ अर्थात 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4.07 खर्ब विनियोजन मध्ये 1.09 खर्ब अर्थात 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइएको छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाको बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसरी सरकारले चालू आर्थिक वर्षमा 14.80 खर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9.70 खर्ब रूपियाँ मात्रै संकलन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आँतिर नपर्ने बताउनुभयो। भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा दिलाएरै छाडिने सभापति लामिछानेले प्रतिबद्धता पनि जनाउनु भएको छ। खोलाको छेउमा अव्यवस्थित रूपमा असुरक्षित ढंगले बसेका र हाँकाहाँकी गैर कानूनी रूपमा हड्पिएको अवस्थामा कदम चलेको र त्यसबाहेक कसैले आँतिर नपर्ने भएको भनाइ छ। सुकुम्बासी समस्या पुराना राजनैतिक दलहरूले भोट ब्याङ्कको रूपमा प्रयोग गर्न खड़ा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको बताउनु भएको छ। देश पहिले ट्र्याक बाहिर रहेकोले राष्ट्रसभा सरकारले ट्र्याकमा ल्याउने कोशिस गरिरहेको उहाँको जिकिर छ। सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै सभापति लामिछानेले विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढ़ाउन र आवश्यक नीति नियमको लागि अध्यादेश ल्याउनु परेको स्पष्टीकरण दिनुभएको छ। उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दी वनमा लाग्न निर्देशन पनि दिनुभएको छ। यस्तै प्रधान न्यायाधीश सिफारिशबारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई प्रधान न्यायाधीशको लागि सिफारिश गरेको विषयलाई सड़क बहस बनाउन नहुने बताउनु भएको छ। संवैधानिक परिषदमा आएका नामहरू मध्येबाट बहुमतले एकजनालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने कुरा कसरी असंवैधानिक भयो भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषदमा भागवण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो। जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ। सत्तारूढ़ चार दलले आज वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेको छ। उनीहरूले विज्ञप्ति मार्फत यथाशीघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन्। कांग्रेस जसभा नेपाल नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोकसभा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा यासीको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबार अर्थात वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभएको छ। कार्यालयले यसअघि नै एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच भएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएकोमा जिल्ला तहमा पठाइएको छ। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्न वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ। एसएमएस आईवीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल एसएमएस र यूएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको छ। गडर तान्ने क्रममा असावधानीका कारण भाँचिएको रामेछापको मन्थली नगरपालिकामा पर्ने ठेणी खोला पुल पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ। यस वर्ष उक्त पुलको एउटा स्पान भाँचिएको थियो। गत वर्ष उक्त पुलको एउटा स्पान भाँचिएको थियो। मन्थली नगरपालिका वडा नम्बर 6 पर्ने कुनौरी र वडा नम्बर 7 पर्ने ठेणी खोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण गरिएको उक्त पुलबाट आउँदो असार महिनामा नै यातायात सञ्चालन गर्ने गरी पुननिर्माण कार्यलाई अन्तिम रूप दिइएको छ। कालिका कल्पवृक्ष जेबीले निर्माण गरेको 230 मिटर लामो र 11 मिटर चौडा उक्त पुलका 54 मिटर लामो एउटा स्पान गत वर्ष भाँचिएको थियो। भाँचिएको भाग फालेर निर्माण व्यवसायीले उक्त स्पान पुननिर्माण गरेको हो। उक्त भाग पुननिर्माण गर्दा झण्डै 3.5 करोड लागत लागेको बताइएको छ। पुलको काम करिब अन्तिम चरणमा पुगेकोले असारभित्रै सवारी चल्ने गरी तयारी गर्ने साइट इन्जिनियर राजेश पौडेलले बताउनु भएको छ। पौडेलका अनुसार अब साइट रेलिङ लगाउने र थोरै अन्य कार्य बाँकी छ। रामेछापको मन्थलीमा आइतबार आज खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले रामेछाप उद्योग वाणिज्य संघको सहकार्यमा उक्त अन्तर्क्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा दैनिक उपभोग्य सामग्रीहरूको उत्पादन बिक्री वितरण र सेवनमा गुणस्तरता कायम गराउनका लागि सरकारवाला निकायहरूका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गरिएको छ। उक्त कार्यक्रममा खाद्य प्रविधि अधिकृत आतेश किमिरेले कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो। अन्तर्क्रिया कार्यक्रममा उद्योगिक व्यवसायी र उपभोक्ताहरूले सहभागिता जनाएका थिए। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले रामेछापका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको आयुर्वेदिक स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिएको छ। यसै क्रममा धोबी स्वास्थ्य चौकीमा एक दिने निशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ। चिकित्सालयको आयोजना तथा लिगु तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकार्यमा सञ्चालन गरिएको शिविरमा करिब 200 स्थानीय नागरिकहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 मेगा।
8: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सिन्धुलीको दुधोली नगरपालिकामा गै राती चट्याङ लागेर 71 वर्ष वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुविधिका अनुसार गै राती 5:30 बजेको समयमा अविरल वर्षासँगै परेको चट्याङले लाग्दा दुधोली चार पाखा भित्ताका पूर्णबहादुर बुढा थोकीको मृत्यु भएको छ। वृद्ध आफ्नो घरदेखि 200 मिटर दक्षिणमा रहेको मकैबारीमा घाँस काट्न गएका थिए। घाँस काटेर अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरूले खोजतलास गर्दै जाने क्रममा राति 9:45 बजेको समयमा गम्भीर घाइते भएर ढलिरहेको अवस्थामा उनलाई फेला पारेका थिए। सिन्धुलीमा करेन्ट लागेर एक पुरूष गम्भीर घाइते भएका छन्। सिन्धुलीको दुधौली नगरपालिका 7 घर भएका 51 वर्षीय तिलक बहादुर मगर गम्भीर घाइते भएका छन्। सोही नगरपालिका 8 सालघर स्थित नयाँ घर निर्माणमा खटिएका मगरलाई दिउँसो करिब 12:30 बजे करेन्ट लागेको सिन्धुली प्रहरीले बताएको छ। प्रहरीका अनुसार घर बनाउँदै गरेको ठाउँमा नाङ्गो विद्युतीय तारमा फलामको रडले छोदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका मगरको अवस्था गम्भीर रहेको र उपचारको लागि नगर अस्पताल सिडथौली पठाइएको प्रहरीले जानकारी दिएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 वैशाख महिनामा विभिन्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको मासिक एकीकृत स्वास्थ्य प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम अन्तर्गत यही वैशाख 21 गतेदेखि 26 गतेसम्म रतनचुडा, नागाचोली, किराते, तिनकन्या, भीमेश्वर, घोक्सिला, बासेश्वर, बेतीजोर र डुडभन्ज्याङ गरी 9 वटा विभिन्न स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईहरूमा शिविर सञ्चालन गरिएको थियो। सेवाग्राहीको सहभागिता र प्रमुख सेवाहरू सो अवधिमा जम्मा 616 जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्, जसमा 513 जना महिला र 103 जना पुरूषले सेवा लिएको बताइएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलुदुतकुण्ड नगरपालिका 7 निवासी विजय विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुगेका आरोही विक आज बिहान करिब 4 बजेतिर अचानक बिरामी परेका थिए। उनलाई तत्काल बेसकाम्पतर्फ फर्काउने क्रममा बाटोमा ज्यान गएको हो। ट्रेक नेपाल कम्पनी मार्फत आरोहणमा सहभागी विकको शव हेलिकप्टर मार्फत लुक्ला हेलिप्याड लगिएको र परीक्षणको लागि त्रिवेणी सेना अस्पताल काठमाडौँ पठाइएको बताइएको छ। चितवनको भरतपुरमा विवाह भोज खाँदा 93 जना बिरामी परेका छन्। भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोजमा सहभागी फूड पोइजनिङ भएर बिरामी परेका हुन्। बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वैशाख 23 गते भोज खाएका बिरामी परेका हुन्। बिरामीहरूको भरतपुर अस्पताल चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी सिभिल अस्पताल त्रिवेणी शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। बिरामी भएका 93 जना मध्ये अहिले 50 जना उपचारत छन्। घटनापछि पार्टी प्यालेसका 2 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यस सम्बन्धी थप अध्ययन गर्ने प्रहरीले जनाएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जनाएको छ। ज्यान गुमाउने र घाइतेहरू बालबालिका पनि रहेको बीबीसीले जनाएको छ। इजरायली रक्षा बलले दक्षिणी शहर सक्साकियमा क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। र अन्त्यमा खेल समाचार। रामेछापको लिखु तामाकोशी गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रथम लिखु तामाकोशी गाउँपालिका अध्यक्ष उपाध्यक्ष खुल्ला पुरूष खुल्ला भलिबल प्रतियोगिताको उपाधि सोही गाउँपालिकाको चिलाउने तामाङ समाजले जितेको छ। आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा उक्त युवा समूहले रामेछापको मुगी खोला युवा क्लबलाई 3-2 सेटले हराएर उपाधि जितेको छ। जितसँगै उक्त समाजले 2,50,000 नगद पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा दोस्रो हुने मुगी खोला युवा क्लबले 1,50,000, तेस्रो हुने उज्यालो नेपाल पार्टी टीमले 1,00,000 र सान्त्वना स्थान हासिल गर्ने मन्थली अप्टिकल ग्लास हाउसले 50,000 नगद प्राप्त गरेको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने, 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च। ठेडीखोला पुल पुननिर्माणको काम अन्तिम चरणमा, सिन्धुलीको दुधोली नगरपालिकामा गैराती चट्याङ लागेर 71 वर्षीय वृद्धको मृत्यु। लेबनानमा इजरायलको हवाई आक्रमण, 39 जनाको ज्यान गयो र चिलाउने तामाङ समाजले जित्यो लिखो तामाकोशी गाउँपालिका अध्यक्ष उपाध्यक्ष खुल्ला भलिबलको उपाधि। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सूचना यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथ आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
1: Kajaria Tiles, your world class luxury।
2: किन आँखा मिचेको मिचै गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Kajaria Tiles, your world class luxury।
6: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
6: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
6: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
8: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845410043, 9863023422।
1: Kajaria Tiles, your world-class luxury।
2: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
13: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: Kajaria Tiles, your world class luxury.
15: Wow, देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
16: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
17: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
15: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530। एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।

0: शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको 22 अंकमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम पालिका र नागरिकलाई जोड्ने एउटा साझा चौतारी हो। हामी हरेक आइतबार साँझ 6:30 देखि 7 बजेसम्म गोकुल गंगा गाउँपालिकाका नयाँ योजना, विकासका गतिविधि र तपाईका आवाज समेटेर उपस्थित हुने गर्दछौ। यो कार्यक्रम झन्कार एफएम सँगै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता, आजको अंकमा हामी गोकुल गंगा गाउँपालिकाको पछिल्लो गतिविधि र वडा नम्बर 2 का मेलमिलाप केन्द्रका संयोजक नारायण बहादुर कार्की र वडा नम्बर 4 का मेलमिलापकर्ता कृष्ण कुमार विश्वकर्माको अनुभव र मेलमिलापको अवस्था बारे जानकारी दिँदैछौ। शुरूमा प्रस्तुत छ पालिका गतिविधि।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 5 स्थित कालिका आधारभूत विद्यालयलाई साउन्ड सिस्टम सहयोगको रूपमा प्रदान गरिएको छ। गोकुलगंगा गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष चन्द्र सुनुवारले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो। वडाध्यक्ष सुनुवारले आफ्नो तर्फबाट विद्यालयलाई करिब 30,000 रूपियाँ बराबरको एक थान साउन्ड सिस्टम र 2 वटा वायरलेस माइक्रोफोन उपलब्ध गराउनु भएको छ। विद्यालयको प्रार्थना सभा, सांस्कृतिक कार्यक्रम तथा अन्य भेलाहरूलाई थप प्रभावकारी बनाउन मद्दत पुगोस् भन्ने पवित्र भावनाले आफूले सो सहयोग गरेको वडाध्यक्ष सुनुवारले बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यालयहरूमा भौतिक तथा प्राविधिक स्रोतको अभाव खड्किरहेका बेला प्राप्त यस्तो सहयोगले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास विद्यालय प्रशासनले लिएको छ। गोकुलगंगा गाउँपालिकालाई आगामी असार 30 गते भित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका साथ औपचारिक अभियान शुरू गरिएको छ। गाउँपालिकाले एक विशेष समारोहका बीच वैशाख 22 गते आफ्नो दृढ़ लक्ष्य सार्वजनिक गर्दै सामूहिक प्रतिबद्धता जाहेर गरेको हो। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र विभिन्न सरकारवाला निकायहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै निर्धारित समय सीमाभित्र सबै सूचकहरू पूरा गर्ने अठोट व्यक्त गरेका छन्। यो अभियानलाई सफल पार्न बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशन 2078 र कार्यविधि 2079 तोकेका मापदण्डहरूलाई कडाईका साथ पालना गरिने भएको छ। प्रतिबद्धता पत्रमा उल्लेख भए अनुसार आगामी 2083 असार मसन्ताभित्र गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखिएको छ। यसका लागि राजनीतिक दल, बाल क्लबका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य संस्था र सामाजिक संघ संस्थाहरूको सक्रिय एवं अर्थपूर्ण सहभागितालाई सुनिश्चित गरिनेछ। असार 30 को समय सीमालाई मार्गचित्र मानेर वैशाख 22 गतेको दिनदेखि वडा स्तरमै विभिन्न बाल मैत्री गतिविधिहरू सञ्चालन गर्ने र तोकिएको मितिभित्रै गोकुलगंगालाई नमूना बाल मैत्री गाउँपालिका घोषणा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याएका छन्।
0: पालिका गतिविधिपछि कार्यक्रममा पुनः स्वागत छ। श्रोता, समाजमा हुने सानातिना विवाद, झैझगडा र असमझदारीलाई अदालती प्रक्रियामा पुर्याउनु अघि गाउँघरमै बसेर दुवै पक्षको जित हुने गरी समाधान खोज्नु नै मेलमिलाप केन्द्रको मुख्य उद्देश्य हो। खास गरी झन्झटिलो कानूनी प्रक्रिया, समयको बचत र छिमेकी बीचको सम्बन्धलाई थप बिग्रन नदिन मेलमिलाप केन्द्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ। यसले समाजमा शान्ति, सहिष्णुता र भातृत्व कायम राख्न एउटा बलियो आधार स्तम्भको रूपमा काम गरिरहेको छ। यसै सन्दर्भमा गोकुलगंगा गाउँपालिका वडा नम्बर 2 का मेलमिलाप केन्द्रका संयोजक नारायण बहादुर कार्कीको अनुभव र वडामा मेलमिलापको वर्तमान अवस्था कस्तो छ त अब सुनौ उहाँको आवाजमा उहाँले दिनुभएको जानकारी।
2: हेलो, अब मिलमिलाप टुलमिलाप भनेको त सर अब गाउँ घरमा शान्ति झगडा भयो अब हामीलाई अब हाम्रो निवेदन आयो भने अब हामीले विपक्ष निपक्ष अब बोलेर उनीहरूलाई कलिकन मिलाएर पठाउने हो अब पक्ष विपक्ष दुईटै हामी मिल्दैन यस्तो कुरा यहाँ त्यहाँ आउनु भने अब उनीहरूलाई सम्बन्धित ठाउँमा जाऊ भनेर पठाउनु सर हामीले त अब त्यसको प्रक्रिया यस्तो छ सर अब जस्तै अहिले अब ठोसे वडा नम्बर दुई वडामै अब मेलमिलापकर्ताहरू छन् त्यहाँ चाहिँ मेलमिलापकर्ताहरूको चाहिँ एउटा अफिस जस्तै भन्नु अफिस भन्दा पनि भयो अथवा एउटा रुम छ हामी चाहिँ पहिला त्यहाँ नै जानुपर्छ अब त्यहाँ मिलेन भने मात्रै हामी अब सम्बन्धित ठाउँ भन्ने कुराहरू चाहिँ अब सबैले जानकारी पाउँछ नि सर गाउँघरमा अब विवाद त अब हरेक किसिमले हुन्छ सर होइन जस्तै अब तल्लो घरको कुखुरा चाहिँ माथिल्लो घरको बारीमा गएपछि अब खेती गर्थ्यो अथवा सागहरू खाइदियो खोज्थ्यो अब बोट बिरुवाहरू बिगार्यो भने त्यसकै बारेमा झगडा गर्छन् अब वस्तु पनि धेरै खेती गर्यो बारी थाहा छ भने त्यसको बारेमा झगडा गर्छन् मान्छे बोल्छन् विभिन्न कारण हुन्छ सर अब गाउँघरमा अब शान्तिनु कुराहरूमा पनि झगडा हुन्छ छिमेक छिमेकहरू पनि झगडा गर्छन् अब कोही बेला अब उनीहरूको के चित्त बुझ्दैन शान्तिनु कुराहरूमा जस्तै अब एउटा मान्छेले अर्काको जग्गामा चाहिँ अब अर्काको बारीमा गएर घाँस जाने घाँस काट्यो अथवा घर झार काट्यो भने त्यसको बारेमा पनि अब विवाद हुन्छ सर गाउँघरमा अब तपाईँले खेती गरेको हुन्छ नि तपाईँले वस्तु पालेको हुन्छ नि अब गाई भैँसी पाल्यो नि घाँसको बारेमा पनि झगडा गर्छ नि हरेक कुराहरू झगडा गर्छ नि सर गाउँघरतिर अब शान्ति गर्नु जस्तै अब उसको बारीमा एउटा एउटा रुख हाल्थ्यो भने त्यसको बारेमा झगडा गर्छ कसले खोज्दै झाली तपाईँ कसले दिएर झाली भन्ने कुराहरू हुन्छ त्यस्तोमा विवाद हुन्छ नि सर गाउँघरतिर धेरै अब झन्झिलो त झन्झिलो छ नि सर होइन अब दुईजना दुई पक्षको चित्त बुझाउनु गाह्रो हुन्छ अब पक्ष लिएर बोल्नेतिर हुँदैन अब हामीले कसै कुरा गर्ने हो अब मिलिहाल्छन् हाम्रो कुराहरू अब दुईजना राम्रो अब नरम भाषामा बुझाउँदा यस्तो हो त्यस्तो हो अब तिमीहरू अब प्रहरी चौधरी गयो अदालतमा गयो भने तिमीहरूको खर्च हुन्छ विभिन्न हुन्छ अब गाडी भाडा तिर्नु पर्यो छोइसौ दिन दिने भने मन्थली जानु पर्यो तिमीहरूलाई गाडी भाडा खर्च हुन्छ होटलमा बुक गरेर बस्नु पर्छ यता खर्चिन गाडी भेट्छ भने बस्नु पर्यो तिनीहरूको धेरै खर्च हुन्छ किन आरेस नआएर यस्तो गर्छौ भनेर अब हामीले त सम्झाउने बुझाउने हो अब मिलाउनु सकेसम्म मिलाउनु हो सर अब होइन हाम्रो यहाँ मिल्दैन त्यहाँ मिल्दैन म अलग जान्छु म प्रहरी चौधरी जान्छु भनेर अब त्यस्तै तरकारीको कुरा गर्यो भने लोजा भनेको हाजिर हुन्छ हामीले त गाउँमा सानो दिन झगडा भयो अब कुनै दुई दिन झगडा भएर अब निवेदन दिनु आउँदाखेरि अब त्यसले त अब हामीलाई अब मौखित गर्ने कुरो भएन निवेदन अब मौखित गर्दा पनि हुन्छ अब गाउँघरमा सबै चिन्जा नै हुन्छ अब तर त्यहाँबाट भएन अब लेखित लिड गर्नुपर्ने हुन्छ लेखित निवेदन चाहिँ उहाँहरूले अब त्यो विषयमा झगडा भयो अब त्यो अनुसारको निवेदन उहाँहरूले देख्नुहुन्छ हामी अब दाजु पतिदाजुलाई पनि फोन गरेर फोन नम्बर मागेर बोलाउँछौँ बोलाएर अब छलफल गराउँछौँ नि सर अब त्यस्तो खासै झन्झिलो त होइन नि सर अब उनीहरूको निवेदन आयो भने हामी त्यहाँ वडामा जानु पर्यो हामीले वडाकै छेउमा छैन सर अलिक टाढै छ निवेदन दिने मान्छे आउँछ उसलाई अब निवेदन दिइसकेपछि उसको विपक्षलाई हामी अब फोन गरेर बोलाउँछौँ अब तपाईँ यसरी आउनुहोस् भनेर यहाँ यस्तो निवेदन परेको छ भनेर बोलाउँछौँ अब छलफल गराउँछौँ त्यस्तै हुन्छ कुनै कुरो लाग्दैन सर अब हामीलाई चाहिँ उहाँहरूले निवेदन गर्नुभयो मसँग पैसा पनि छैन म गरिब मान्छे हो मलाई यसरी हेप्यो यसरी बोल्यो यसरी डाउन गर्यो मलाई बस्नु दिएन घरमा मुख खार्यो भनेर आयो भने उसको निष्पक्ष हामीले बोल्नु जाने गर्छ सर हामीले उनलाई सबै अब त्यो विपक्षलाई बोलाएर कुराकानी गराउने अब मिलाइदिने हो उहाँहरूको एक रुपियाँ एक रुपियाँ खर्च हुँदैन सर हाम्रो मेलमिलाप कार्यलाई पनि खर्च हुँदैन सर उहाँहरूको अब हाम्रोमा चाहिँ त्यस्तो धेरै टाइम कहाँ लाग्छ सर अब उहाँहरू अब कति टाढो आउनुहुन्छ उहाँहरू हिँडेर आउँदाखेरि कहिले एक दिन भन्दा लाग्ला कहिले भन्दा लाग्ला अब सबैको साधन हुँदैन होइन सर अब हाम्रोमा कार्यालयमा आएर चाहिँ अब खर्चल गर्दा त्यस्तै अब लाग्छ नि सर अब उसको पनि कुरा सुन्नु पर्यो उसको पनि कुरा सुन्नु पर्यो उताउता गर्दा डेढ दुई घन्टा त हुन्छ नि सर अब लाग्छ नि समय त निवेदन दिने बित्तिकै छलफल त हुँदैन होइन सर अब निवेदन दिनुहुन्छ एकजना आएर अनि उहाँको विपक्ष को हो उहाँलाई चाहिँ हामी फोन गरेर समय दिन्छौँ कुनै कति बिजी हुन्छ घर गाउँघरमा अब सबै काम गर्ने मात्रै किसान गर्ने सबै अब खेतीपाती गर्ने मान्छे हुन्छन् तपाईँ चाहिँ अब आज यसरी निवेदन आएको छ तपाईँ कतिखेर समय लाग्छ तपाईँ आजै झर्नु सक्नुहुन्छ कि अथवा भोलि दसैँ बजे समय राख्नु कि भनेर उहाँलाई चाहिँ हामी उहाँलाई सोधपुछ गर्छौँ अनि उहाँले चाहिँ म भोलि दसैँ बजे झर्छु भन्यो भने अब त्यही भोलिपल्ट नि छलफल गरिन्छ सर होइन म अहिले एक घन्टा भित्रमा आइपुग्छु त्यो मान्छेले पनि बस्नु भन्नु भनेर उहाँले चाहिँ अब फोनमा त्यस्तो कुरा भन्यो उहाँले त्यही हामी पर्खेर त्यही छलफल पनि पठाउन सक्छौँ सर हामी चाहिँ नयाँ हो सर होइन अस्ति पुसको 18 गतेबाट गाउँपालिकामा के अरे आदिन कार्यन्वयन भयो सर होइन अब हामीसँग चाहिँ अहिलेसम्म निवेदन पनि आएको छैन सर है अब अहिलेसम्म हामीले त्यस्तो अब विवादहरू मिलाएको पनि छैन सर अब अहिलेसम्म निवेदन आएको छैन हामी चाहिँ अस्ति पुसको 25 गते चाहिँ हामीले त्यो कार्य सकेको हो अब हाम्रोमा चाहिँ अहिलेसम्म त्यो निवेदन नै आएको छैन सर हामीले अहिलेसम्म अब मेलमिलाप कार्यकर्ता भए पनि हामीले अब अहिलेसम्म छलफल गरेर त्यस्तो विवादहरू मिलाएको छैन सर अब बिना झगडा बिना कार्य निवेदन आउँदैन सर उहाँलाई नै विवाद अथवा कसैले केही अथवा उसले चित्त नबुझ्ने कुरा गर्नु पर्यो अनि त आउँदैन सर मेरो भने त जिम्मा कारण त आउँदै आउँदैन सर मेरो अहिले भर्खर त्यही हामी अब हाम्रै गाउँ घरतिर अब मेरै गाउँ भनौँ मेरो अब साबिर चार पर्छ सर खोसेको दुई अहिले ओरम दुई भर्दो दिनमा अहिले हामी साबिर चार पर्छ सर अब साबिर तिर्नु यस्तै अब बाली नाली खाएको बारेमा बुढाबुढीको घरको बारेमा त्यस्तो अब मुखारीको बारेमा त हामीले सानो तिर्नु त्यस्तो विवादहरू त लगभग हामीले गाउँले पनि मिलाउने गर्थ्यो सर पहिला पहिला होइन अब मिलाइरहेको पनि छौँ अब हामीले मिलाउँदा नमिल्दा मात्रै त्यो ओडा जाने चौकी जाने गर पनि तर हामीले तालिम दिएकोदेखि सर अहिलेसम्म विवादको निवेदन पनि आएको छैन र हामीले विवाद मिलाएको पनि छैन सर योभन्दा पहिला पुरानो त पूर्णबहादुर कान्छी भन्ने अनि किराजुर कान्छी भन्नेहरू थियो उता ओडा नम्बर तिन गरेर ओडा नम्बर चार पनि गरेर चाहियो पूर्णबहादुर कान्छी भन्ने कि उहाँहरू चाहिँ पुरानो पहिला चाहिँ हो सर हामीले चाहिँ यसपालि नयाँ थप हाम्रो यसपालि मात्रै यसपालिबाट मात्रै हो सर अस्ति पुसको अठारबाट पच्चिस पनि तालिम दिएको हो सर अब तालिम त तालिममा गएपछि हामीले अब धेरै कुराहरू अब बुझ्ने सर के गर्छ फिर्किने के गर्दा ठिक नहुने के गर्नु हुने के नहुने भन्ने बारेहरू पनि अब धेरै कुराहरू बुझ्यौँ अब ऐन कानुनको कुराहरू पनि यो गर्नुहुने यो के गर्नु नहुने त्यस्तो अब धेरै कुराहरू बुझ्यौँ भएको छ त्यस्तो कुराहरू धेरै बुझ्यो बुझ्नु पनि अब बुझाउनु भयो अब हामीले पनि धेरै ज्ञानहरू लिनु लिनु चाहिँ अब त्यो चाहिँ अस्तिको कार्यक्रम अस्ति भर्खर कार्यक्रम राख्नुभएको थियो अब हामीलाई त्यो प्रमाण पत्र अस्ति वडामै दिनुभयो उहाँ पालिकामा पालिका अध्यक्ष नकाठमाडौँको कारणले उहाँ सही नगरेर त्यो उही राखेको थियो अस्ति भर्खर आएर चाहिँ हामीलाई त्यो कर्मीमा कार्यतिर हाम्रो उपाध्यक्षहरू सबै आएर एकजना एक दुई दिन आउनुभएको थियो त्यहाँ आएर एक दिन तालिम त्यहाँ यस्तो एक दिन त्यहाँ सबैलाई बोलाएर अब एकछिन एक दुई घन्टा दुई तिन घन्टा त्यहाँ अब छलफल गर्नुभयो अनि हाम्रो कर्मकर्तालाई टिप दिनुभयो र तपाईँहरूलाई अब आवश्यक कागजपत्र आवश्यक सामग्रीहरू चाहिँ अब हामी तुरन्तै उपलब्ध गराइदिन्छौँ भनेर भन्नुभएको छ सर तर ल्याएको चाहिँ छैन सर अब यस्तो सर अब वडा अध्यक्ष हाम्रो अब वडा अध्यक्ष दुई नम्बरको सुन्दर कान्छी हुन् उहाँले चाहिँ अब मलाई अब उसको मेरो घर चाहिँ नजिकै पर्छ दस पन्ध्र मिनटको बाटोको फरक पर्छ पैदल हिँड्दाखेरि अनि चाहिँ लो नारायण मेरो नाम नारायणबाजु कान्छी हो लो नारायणजी तिमी जसरी जानुपर्छ अब तिमी गाउँतिर यसो अब अलि यताउता अब बाटो काटेको छौ तिमी यताउता अब यसो गाउँघरतिर सानो विवादहरू पनि यसो मिलाउने काम गर्छ तिमी जानुपर्छ एकजना यहाँबाट खोजेर तिमी जानुपर्छ दुईजना म अरू मान्छे खोज्छु भनेर भन्नुभयो म चाहिँ अब खासै म जान्छु भन्ने चाहिँ थिएन सर अनि ओडालाई चाहिँ तिमी नै जानुपर्छ एकजना भनेर भन्नुभयो त्यही भएर म गएँ सर अनि दुईजना चाहिँ एउटा जेठमाया भन्ने वडा नम्बर आठको पर्छ एउटा दुर्गामाया कार्की भन्ने वडा नम्बर तिन साबिकको चोरदाको पर्छ दुईजना मैले गर्दै सर म पुरुष तिनजना गएको सर खोजेँ ओडाबाट अब ओडा मात्र जानकार त यस्तो सर अब लगभग अब धेरै न धेरै ओडामा काम हुन्छ कोही चाहिँ दिदी कहिले के हुने कोही चाहिँ अब के हुने अब कहिले जन्मदर्ता कहिले अब बिहेदर्ता कहिले नागरिकता सिद्धान्तहरू हरेक अब आइरहेको हुन्छ नि त्यो जानकारी छ सर होइन तपाईँहरू विवाद भयो यताउता झगडा भयो भने पहिला चाहिँ मिलमिला कर्तव्य आउनुपर्छ त्यहाँ पछाडि अब मिलेन भने चाहिँ अब त्यहाँ अनि पछि तालु होला अब प्रहरी चौकी अब अगला पिताबाट जानु होला भन्ने चाहिँ अब जानकारी पुरा धेरै नै छ उता अब त्यो बहिनीहरूले जानकारी गराए होला नि अब यता मेरो पनि अब ठोसे साढे चार सय छ कि ठोसे वडै करिबो दुई सय वडा के छ अब मेरो चार जानिराख्नुपर्छ अनि यता एक नम्बर अब वडा अध्यक्षको फेरि अब यता नजिकै पर्छ अब लगभग धेरै जानकारी छ सर तर हामी मेल मिलापकर्तामा तालिम गरे मेल मिलापको तालिम गरेपछि हामीसँग विवाद पनि आएको छैन र अहिलेसम्म मिलाएको पनि छैनौँ र हामीलाई चाहिने सामग्री चाहिँ ल्याइदिन्छु कि भन्नुभएको थियो अध्यक्षले तपाईँहरूलाई यहाँ चाहिने सामग्री अब केजी कुर्सीदेखि लिएर खै केजी अब त्यो सबै तपाईँहरूले हामी उपलब्ध छिट्टै उपलब्ध गरेको भन्नुभएको छ अस्ति भर्खर एकपल्ट अगाडितिर मिटिङ भएको थियो वडामा तर ल्याएको चाहिँ छैन त्यही हो मेल मिलापकर्तामा हुनुपर्ने दिन त सर अब जस्तै अब विवाद आयो भने अब निष्पक्ष बोल्नु पर्यो जस्तै मेरो मान्छे भनेर पक्ष दिनु भएन होइन सर तर प्राइति चाहिँ बोल्नु हुँदैन बुझेर बोल्नुपर्छ सोचेर बोल्नुपर्छ र पहिला दुई पक्षको कुराहरू सुन्नुपर्छ र कसको गल्ती कसको बिगल्ती त्यसले चाहिँ पहिला मुखारेको अब त्यस्तै अब हामीले एकदम बुझेर बोल्नुपर्ने हुन्छ बुझेर बुझाउनु पर्ने हुन्छ उहाँलाई त्यस्तै हो अब के त यस्तो सर अब हामी सबै घर घरमै गएर यसरी झगडा हुँदैन त्यसरी झगडा छैन झगडा फाइदा छैन बाँधेर फाइदा छैन अब कस्तो गरी विवाद गरी हुन्छ भने सर अब यस्तै शान्तिको कुराहरू विवाद हुन्छ सर विवादतिर अब त्यस्तो ठुलो झगडै इभीहरू केही दिन चाहिँदैन अब शान्तिको कुरामा जस्तै एउटाले अर्का घाट काटिदियो एउटाले कसै अर्काको बजेट लगेर दाउरा काटिदियो भन्ने पनि त्यस्तो कुरा पनि विवाद हुन्छ हान हान नभए पनि अब मुखामुखी भन भने चाहिँ उहाँहरूको हुन्छ अब त्यस्तो गर्नु हुँदैन त्यस्तो गर्नु हुँदैन गाउँघरमा कस्तो हुन्छ सर गरिब मान्छेहरू चाहिँ अब लेखा पनि हुँदैन नि पहिलाको मान्छेहरू अलिकति अबुझै हुन्छ नि अनि शान्तिको कुरामा नि अब यता पर्छ उता पर्छ मैले यो बोल्नु हुन्छ यो बोल्नु हुँदैन भनेर जानेको हुँदैन नानी जलबाजीको प्रस्तुत बोल्छ नि त्यसै कारणले पनि बढी विवाद हुँदो रहेछ गाउँमा चाहिँ
0: तपाईलाई भर्खरै गोकुलगंगा गाउँपालिका वडा नम्बर 2 का मेलमिलाप केन्द्रका संयोजक नारायण बहादुर कार्कीको अनुभव र वडामा मेलमिलापको वर्तमान अवस्था बारे जानकारी दिऊ। संयोजक कार्कीका अनुभवले प्रश्न पार्छ कि स्थानीय स्तरमा हुने विवादहरू संवादको माध्यमबाटै सुल्झाउन सकिन्छ। उहाँको भनाई जस्तै मेलमिलापले समाजमा न्यायको पहुँचलाई सरल बनाएको छ। यसै गरी वडा नम्बर 4 का मेलमिलापकर्ता कृष्ण कुमार विश्वकर्मा पनि मेलमिलाप प्रक्रियालाई समाज रूपान्तरणको एउटा पाटो मान्नुहुन्छ। उहाँका अनुसार मेलमिलापकर्ताको जिम्मेवारी भनेको केवल न्याय दिनु मात्र नभई दुवै पक्ष बीचको मनमुटाप हटाएर पुनः मिलन गराउनु हो। वडा नम्बर 4 मा पनि धेरै जसो विवादहरू मेलमिलाप केन्द्रकै पहलमा आपसी समझदारीमा टुङ्गिने गरेका छन्। यसले गर्दा नागरिकलाई सामान्य समस्या समाधानका लागि सदरमुकाम वा अदालत धाउनु पर्ने बाध्यता हट्दै गएको छ र स्थानीय सरकारको महसुस गाउँमै हुन थालेको कृष्ण कुमारको अनुभव छ। उहाँले दिनुभएको पूरा जानकारी अबको पालोमा।
3: विगत सामा कृषि सेवा समितिले हामीलाई ट्रेनिङ गराएदेखि निरन्तर रूपमा काम गरिराखेका छौँ। अब समाजमा चाहिँ विवाद हुनुका कारणहरू त अब यो मानवीय गुण नै एक अर्कामा आफूमा आफ्नो लिने तरिकाले काम गर्ने र एकले अर्कालाई चाहिँ मर्यादित नसम्झिने तरिका एक र अर्को कुरा चाहिँ के भन्नुहुन्छ भनेदेखि अब यी जग्गा विवादहरू भए सामान्य लेनदेनका विवादहरू हाम्रोमा आउँछन् होइन अनि अंशबन्धका कुराहरू पनि आएका छन् अनि पालन पोषण भनेको चाहिँ अब छोराले बाबामालाई त्यति हेरेन भन्ने खालका त्यस्ता केसहरू चाहिँ हामीले सकेसम्म मिलाउने प्रयास गरेका छौँ। कति सफल भएको छौँ कति सफल भएका छैन त्यस्तै छ। यो काम त एकदम संवेदनशील काम रहेछ। हेर्नुहोस् मन मिलाउने जस्तो अप्ठ्यारो कुरा कुनै हुँदो रहेनछ एक हिसाबले होइन। प्रतिक्रिया त आज केही मान्छेहरू तत्कालको लागि तपाईँले यसो गर्दै हुन्थ्यो यो कुरालाई चाहिँ सामान्य टिप्नु गलत हो भन्यो भनेदेखि होइन मेरो श्रीमतीलाई मैले पछि के फरक पर्छ भन्ने खाले मान्छे समाज हुँदा त्यो कुरा त कानुन सम्मत पनि भएन। तर हाम्रो उद्देश्य भने त्यो महिलाले हेपिएर बस्नुपर्छ निरीह व्यक्तिले हेपिएर बस्नुपर्छ भन्ने त होइन। अनि उनीहरूलाई के भन्दाखेरि तत्कालको लागि त उनी हामीसँग अलि रिसाएको हो कि जस्तो प्रतिक्रिया त दिने तर त्यसको लङ लाइफ हेर्दाखेरि चाहिँ उनी आज उनीहरूको घर परिवार मिलेर बसेको होइन सँगै एउटा भान्सामा खाने बोलचाल गर्ने सँगै काम गर्ने गरेको देख्दा त त्यो कुराको त सकारात्मकता नै बुझिन्छ। हामीले गरेको काम राम्रो हो यतिसम्म गराइयो कसैको मन मिलाइयो भन्ने कुराले त राम्रो राखेको छ। तर अब अर्को जुन हजुरले जुन कुरा गर्नुभयो समुदायको कुरा होइन अब त्यो चाहिँ कस्तो हुनुहुन्छ भने प्राय जो मान्छे बेरोजगार छ अनि बेरोजगार छ भने उसले सामान्य खालका गल्ती कमी कमजोरीहरू जोड्याउँदो रहेछ प्राय युवापनातिर युवा अवस्थाका मान्छेहरूमा चाहिँ गर्ने अनि त्यो खाले विवादहरू पनि आए होइन अनि एउटा बेरोजगारीको कारण पनि हो। अब अर्को कुरा चाहिँ के रह्यो भन्नुहुन्छ भने जुन समुदायमा भन्दाखेरि प्राय 36 हजुर हाम्रोमा त्यस्तो छैन धेरै जस्तो क्षेत्रीय ब्राह्मणहरूको बस्ती भेट छ दलितहरूको पनि छ उनीहरूमा क्षेत्रीय ब्राह्मणको पनि आएको छ र दलितहरूको पनि आएको छ त्यो 36 छ अलिक बढी चाहिँ मदिरा प्रयोग गर्ने मान्छेहरूको बढी आएको त्यस्तो चाहिँ मलाई फलाले यस्तो हेतु भन्यो खाले जस्तै हाम्रोमा आएको सुरु कालदेखि यो अब 5-7 दिन भयो हामीले एउटा विवाद समाधान गरेका छौँ मेलमिलाप गराएका छौँ त्यो गर्दाखेरि भयो होला अनुमानित त्यही हो 200 लगभगको आधारमा। अब हाम्रो चाहिँ के छ भन्नुहुन्छ भने सर गाउँपालिकाले एक खाले निर्देशन गरेको छ कस्तो भन्नुहुन्छ भने न्यायिक समितिले सकेसम्म त्यो त्यहाँ मेलमिलाप केन्द्रमा आएको विवाद गाउँपालिकामा दर्ता हुने होइन दर्ता गर्नुपर्ने अनि उसले छानेको मेलमिलापकर्ता बाटो गर्नुपर्ने भन्ने चाहिँ निर्देशन छ। तर हाम्रोमा त्यो कुरो प्रक्रिया सबै कुरा चाहिँ हामीले पछ्याउन सकेका छैनौँ किनकि सबै मेलमिलापकर्ता साथीहरू पनि समयमा त्यहाँ उपस्थित हुनुहुन्न प्राय गाउँ छिमेकै मान्छे अनि संयोजकज्यूले यसो आउने आज विवाद छ है भनिसकेपछि 2-3 मान्छेहरू हामी जम्मा हुन्छौँ भेला हुन्छौँ हामी मेलमिलापकर्ताहरू अनि हामीले गर्नु प्रक्रिया जुन तरिकाले सिकेका छौँ उहाँहरूलाई परिचय गराउने कुरादेखि लिएर पानीको व्यवस्थापन गर्ने कुरादेखि लिएर हामीले त्यो प्रक्रिया सबै गराएका छौँ र त्यो दर्तामा त्यो कुरो प्रक्रिया सबै कुरा चाहिँ हामीले पछ्याउन सकेका छैनौँ किनकि सबै मेलमिलापकर्ता साथीहरू पनि समयमा त्यहाँ उपस्थित हुनुहुन्न प्राय गाउँ छिमेकै मान्छे अनि संयोजकज्यूले

0: निरन्तरतातै बरु हामीले फोनमा आशा भन्ने पनि नभएकोमै चर्चा गरौँ।
1: म सुन्ने जब हुँदैखेरि चाहिँ बुढा कार्यालयको भवन थिएन, हजुर, हामी भाडामा थियौँ अनि त्यो बेला चाहिँ पनि हामीले सकेसम्म गोपनीयता हुनुपर्ने कुरा, महिलाका कुराहरू आउँछन्, बालबालिकाका कुराहरू आउने भएकाले हामीले सकेसम्म गोपनीयता राख्ने प्रयास गरेकै हौ। अहिले चाहिँ बुढा कार्यालयकै भवनको एउटा कोठा दिएको छ, त्यो छुट्टै निर्मला केन्द्रको कार्यालय छ हेर्नु, अनि त्यो भइसकेपछि हामीलाई फर्निचरहरूको व्यवस्थापन छ। सकेसम्म अहिले चाहिँ सन्तुष्ट छौँ, हामी सुरक्षितै छ, त्यस्तो समस्या छैन, गोपनीयता नै रहन्छ। अब हामीले प्रस्ताव चाहिँ राख्नुपर्ने, बोलाउनु पर्ने मान्छेहरू मात्रै मेलमिलाप सत्रमा बोलाउँछौँ हामी, त्योभन्दा बढी मेलमिलाप सत्रमा पनि राख्दैनौँ। राख्नुपर्ने कुरालाई हामी गोपनीय नै राख्छौँ। यो त गाउँ हो, प्राय अहिले गाउँमा मान्छेहरू सहर बस्ने क्रम निरन्तर छ, तर म हुँदाको भन्दा अहिले अलिक कमी हो कि जस्तो लागिरहेको छ, मलाई अझै कमी हो कि जस्तो लागिरहेको छ। महिनामा यस्तो एक दुईवटा चारवटा खुट्टा आउँथ्यो, त्यस्तो बढी छ, हजुर आउँथ्यो, हजुर त्यतिखेर चाहिँ आउने बिरालोहरू आउने, हामी हप्तामा दुई तिनवटा पनि मिलायौँ, हामीले बस्यौँ, छलफल गऱ्यौँ, सबै कुरा त मिलाउन सकेनौँ। हेर्नुहोस् उहाँको मन नआउने जस्तो कुरा हामीलाई गाह्रो भयो, तर दुई तिनवटासम्म चाहिँ हप्तामै गर्छौँ, तर अहिले चाहिँ छैन, हजुर अति टाढो व्यक्ति व्यक्ति मिलेर बनेको समाजमा सकेसम्म अरू पनि मानवीयता सोच्यो, अरूलाई पनि माई ती पनि मान्छे हुन् भनेर सोच्यो भनेदेखि एक अर्कामा कदर गर्न सक्यो भनेदेखि शान्ति आफैमा रहने कुरा भयो एउटा कुरा होइन। र मान्छेहरूको के छ भन्नुहुन्छ भने मानवीय सन्तुष्टिप्रति मान्छे एकदम लालायित छ अहिले होइन। मैले यो काम गरे भने अर्काले मलाई चाहिँ होच्याउने खिस्च्याउने भन्दा पनि गर्ने काम, अनि त्यो त्यसबाट उसले मानवीय सन्तुष्टि प्राप्त गर्छ र गर्छ, तर त्यो क्षणिक रूपमा हुन्छ। त्यस्तो सन्तुष्टिलाई त्याग्यो भने आफैमा शान्ति स्थापन हुन्छ, सबैको साझा पृथ्वी, सबैले उपभोग गर्नुपर्छ, सबैले चाहिँ अरू पनि मान्छे हुन्, मानवीयता छ, फलनाले उपभोग गर्नुपर्छ, हामी सबै सम्मान छौँ भन्ने बुझ्यो भने शान्ति स्थापना हुन्छ जस्तो लाग्छ मलाई।
2: श्रोता, भर्खरै हामीले मेलमिलापका सन्दर्भमा संयोजक र मेलमिलापकर्ताका अनुभवहरू सुन्यौं। रेडियो कार्यक्रममा हाम्रो गोकुल गंगाको आजका लागि निर्धारित समय सकिने लागेको छ। जाँदा जाँदै तपाईलाई गोकुल गंगा गाउँपालिकाको विकासका बारेमा केही भन्नु छ वा कुनै जिज्ञासा छ भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँको एउटा रचनात्मक सुझाव गोकुल गंगा गाउँपालिकालाई उत्कृष्ट बनाउने मार्गदर्शक बन्न सक्छ। कार्यक्रम प्रसारणमा साथ दिनुहुने रेडियो र प्राविधिक साथीहरू लगायत हामीलाई सुन्नुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। अर्को साता ठ्याक्कै 36 बजे नयाँ विषय र जानकारीका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा विदा हुन्छु। शुभ सन्ध्या, नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगा
4: सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेन थान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845-49-13-40 9845-49-13-40। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: Kajaria Tiles, your world class luxury.
8: तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
9: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
8: निरूपण गर्ने प्रकृतिका विवादहरू,
9: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
8: अर्काको बाली नोक्सानी

0: सम्बन्धी विवाद,
1: चरन घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घर बालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
1: रामेछाप नगरपालिकाको अनुरोध।
0: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954041575, 0941906669, 0964014788।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: बच्चा जन्मेको एक घण्टा भित्र आमाको बिगोती दुध छ महिनासम्म पनि आमाको दुध मात्रै बच्चा छ महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन कन्ठै भो अब त कन्ठै भो
9: होइन के कन्ठै भो भन्छ यो
8: सबैले कन्ठै गर्नुपर्ने रहेछ आमा बच्चा जन्मेको एक घण्टा भित्रै आमाको बिगोती दुध छ महिनासम्म पनि आमाको दुध मात्रै बच्चा छ महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन
9: हो त
10: बच्चालाई जन्मेको एक घण्टा भित्र जति सक्दो छिटो आमाको बिगोती दुध छ महिनासम्म पनि आमाको दुध मात्रै खुवाऊ आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरूका साथै पानी पनि हुन्छ त्यसैले बच्चा छ महिना पुरा नभएसम्म पानी पनि खुवाउनु पर्दैन
11: प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय रामेछाप बागमती प्रदेश
12: भन्सिनामा परिवारकै स्वास्थ्यका लागि
13: अहिले साँझको 7 बजे

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: Kajaria Tiles, your world class luxury.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता।
9: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
8: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
9: त्यसो भए ध्यान दिएर सुन्नी।
10: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
9: सुन्नु भए त?
8: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
11: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: गहना आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाको हतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल रेडिस कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।
3: Kajaria Tiles, your world-class luxury.
4: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है? लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनसादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनसादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनसादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीतिगत कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
1: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित, केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने,
2: त्यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
1: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु, 40 वर्षमा नेपालमा 7,28,000 घरेलु तथा साना उद्योग दर्ता, कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस।
3: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
1: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य तीन अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
5: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले CIN बताउनुभयो।
0: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने गरी आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सम्मान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
5: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 5 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरीद अनुगमन कार्यालयको बोलपत्र.com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
3: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ राखेको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ। भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
5: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2 सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2 सवारी साधन या 3 सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुल सवारी साधनको गल्ती हो, त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रु बीचका चाहिँ दुर्व्यवहारका कुराहरू, पिक पकेटिङका कुराहरू, यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो ट्राफिक प्रहरीले मात्रै नगर, अहिले सरकारले चाहिँ जुन सयबुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सयबुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको, त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
5: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार शुद्धिकरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललितपुर पृथ्वी राजमार्ग तनहुँ लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
7: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाडी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
5: ताजा खबरमा अब खेल खबर। काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
1: सुशीला श्रेष्ठ। निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुसी।
8: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेछु। हजुर, 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेछु।
1: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरूषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्णपाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ। गाउँघरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
14: दाङको गोराही दुई निमुरियाका स्थानीयवासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत सजिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी:
15: हामीलाई धेरै कमाई भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै खुसी भएको छैन यसमा काम गरेर।
16: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फर्ममा काम गर्छु। मेरो कमाईले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाई बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
14: कोराही उपमहानगरपालिका 2 निमुरियामा युवा हरिजीसीले 7 वर्ष अङ्केदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढ़ीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी:
17: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि बारको इक्जाम दिइसकेपछि यतिकै खाली बस्नु भन्दा म पनि केही गरू भनेर चाहिँ केही कृषि फार्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाइ हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
8: म पहिला बाहिर बस्थे। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हजुर, 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
14: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जीसीको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ। आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोड़को कारोबार गर्ने जीसी कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ।
18: 7 कट्ठाबाट शुरू गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने त्यो प्रत्येक वर्ष फार्म बढ्दै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम मेरो फार्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
14: जीसीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोबी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ़दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने,
19: तपाईँ आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस्, होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेंगी हुन सक्छ भने तपाईँ सतर्क रहनुहुन्छ।
1: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा
2: उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा

0: 0152-5252-5353.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो.
4: नमस्कार, म सुशीला. संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ. आज हामी हाम्रो पालोको 287 खण्डमा छौं. आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौ. यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी.
5: क्लाइमेट चेन्ज भइरहेको छ, त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाड़ी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेछ, अण्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढ़िरहेको छ. त्यसै कारणले शुरूमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाड़ी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ. भनेपछि एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेको पनि हो, अर्को चाहिँ अर्बनाइजेसन हाम्रो जुन हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो रहेको छ. त्यसले गर्दाखेरि चाहिँ डेंगी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ. भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेंगी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ.
4: पछिल्लो समय नेपालमा डेंगी संक्रमण बढ़िरहेको छ, खास यो डेंगी संक्रमण चाहिँ किन फैलिरहेको छ?
5: यो सिजनमा किन बढ़्यो भन्दाखेरि चाहिँ अहिलेको यो समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढ़ी हुन्छ, उसले अण्डा पार्छ र अण्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ. त्यसले गर्दाखेरि चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिज लाइक डेंगीहरू चाहिँ बढ्दै जान्छ.
4: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ? अहिले सरकारले खोज र लार्वा नष्ट गर अभियान चलाइरहेछ तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन.
5: अब जस्तो कि अहिले मैले भने यो डेंगी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो. लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो. लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अण्डा पारेपछि त्यो अण्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्किन्थ्यो. एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ, जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ. त्यो फिमेल मस्किटोले अण्डा पारेपछि उसको अण्डामा पनि भाइरस जान्छ र अण्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ. भन्नुपर्दा उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन, उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ, उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ. र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अण्डा यो सिजनमा ह्याच भएन भने पनि 9 महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र 9 महिनासम्म ऊ सुसुत्तो रूपमा डोर्मेन्ट रूपमा बसिराख्न सक्छ. भन्नुको अर्थ यो सिजनमा चाहिँ जतिवटा अण्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन. अर्को सिजन सुरु हुने बेला चाहिँ अण्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अण्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ. त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो. र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु हो. भन्नुपर्छ पानी जम्न नदिनु, जमेको पानीलाई फालिदिइहाल्नु, अनि त्यसमा चाहिँ लार्भिसाइड्सहरू भन्नुपर्छ त्यसको अण्डा अथवा लार्वा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजेर मार अभियान भन्छ होइन, अथवा चाहिँ पानी जम्न नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो. र साइड बाई साइड त्यसले पनि पुगेन भने चाहिँ एडल्ट मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ कि त्यो चाहिँ सेकेन्ड फेज भयो. त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामीले गर्न सक्ने कुरा भयो. अर्को चाहिँ धेरै झाडीहरू हुनु दिनु भएन किनभने मेल मस्किटोहरू त्यतातिर पनि बस्छ. त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो. त्यो चाहिँ अर्को सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ नि त होइन. भन्छ बिरामीकोलाई चाहिँ चाँडोभन्दा चाँडो डायग्नोसिस गरेर उसलाई पनि आइसोलेट गर्न सक्नु पर्यो अथवा लामखुट्टेसँग टोकेबाट बचाउनु पर्यो र उसलाई चाँडै सुधार गर्नु पर्यो. भनेपछि त्यो डायग्नोसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ.

0: तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गु किट गाउँ गाउँमा पुगेको छैन, अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन, त्योहरू उहाँले डेङ्गु इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन, र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेलाई फैलिरहेको छ। भनेपछि त्यसमा पनि हामीले त्यो डायग्नोसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्र फोकस गरेर पुग्दैन, तर त्यो इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
1: अहिले अब प्राय डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब तीन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन, घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
0: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन, तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ, र समयमा तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भनेपछि यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिले डेङ्गी संक्रमित हुन्छ भन्छ, त्यही अनुसारको ट्रिटमेन्ट गर्न पाइयो नि त, त्यही अनुसारको प्लानिङ गर्न पाइयो भनेपछि त्यसले चाहिँ त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ एउटा। सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी संक्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आएन, अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ। भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्न पनि अर्ली डायग्नोसिस इम्पोर्टेन्ट हुन्छ, त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायग्नोसिस अर्ली भएको फाइदा हुन्छ।
1: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
0: अब जति सक्दो चाँडो भन्छौँ हामी, जस्तो कि लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामीले टेस्टिङ गरेर देख्छौँ नै। अब टेस्टिङ किट्समा चाहिँ हामीले तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ, त्यसपछि आइजिएम देखिन्छ र त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामी चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसो चाँडो चेक गरेको राम्रो, र यदि तपाईँलाई ज्वरो आउने टाउको दुख्ने त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स समथिङ एल्स, समथिङ एल्स भनेको मेबी इट्स स्कर्भटाइफस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, जस्तै चिकनगुनिया हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ। भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू विज्ञको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
2: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी सँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईंले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईंको पालो।
3: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देश

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
4: Kajaria Tiles, your world class luxury.
2: सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङको प्रथम वडा अधिवेशन यही मिति 2083 साल वैशाख 28 गते हुने भएको हुँदा सम्पूर्ण वडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान ल्याङल्याङ भीमसेन थान प्राङ्गण, समय बिहान 10 बजे। थप जानकारीका लागि सम्पर्क नम्बर 9845-49-1340 9845-49-1340। आयोजक राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिका।
5: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
2: मेलाका आकर्षणहरू:
5: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
5: लोक दोहोरी,
2: बाल बालिकाका लागि फेस पेन्टिङ,
5: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
2: बाल कथा वाचन,
5: प्रारम्भिक उमेरका बालबालिका र अभिभावकका लागि खेल,
2: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
5: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
2: परम्परागत बालबालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
5: बाल गीत तथा नृत्य,
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप। सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेशन।
4: Kajaria Tiles, your world class luxury.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
6: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: रेडियो पाओ घटना विषय को सशक्त संवाद
1: बुद्धचिरिङ मोक्तान्देव म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: हजुर धन्यवाद।
1: अब पृष्ठभूमि बारे पताएको छु, खास गरी घरेलु राजनीतिको मामिलामा त म केही बेरमा आउँछु। त्यो भन्दा अगाडि चाहिँ नेपाल भारत सम्बन्ध कस्तो देख्दै हुनुहुन्छ यो बालेन सरकार र मोदी सरकार बीचको?
2: अब यो डिप्लोमेसीमा कुटनीतिमा एउटा भाषा छ तपाईँको यो इन्गेजमेन्ट भन्ने।
1: हजुर,
2: कुनै त्यस्तो एकदम ट्रस्टवर्थी विश्वसनीय सम्बन्ध चाहिँ भएन भने त्यसमा चाहिँ एउटा फेरि व्यवस्था गरेको जस्तो देखिने भएर इन्गेज हुने, भेटघाट हुने, छलफल हुने, शुभकामना आदान प्रदान गर्ने त्यो लेभलमा छ अहिले भारत र नेपालको सम्बन्ध।
1: जस्ट इन्गेज हुने, शुभकामना दिनेमा मात्रै?
2: हजुर हजुर, त्यति मात्रै छ। अब त्यसपछि डिप्लोमेटिक बिजनेस हुन्छ नि, दुईटा स्टेटको दुईटा राज्यको बीचमा जब बिजनेसको कुरामा, सहकार्यको कुरामा, कोलाबोरेसनको कुरामा जाँदाखेरि हाम्रो चाहिँ कन्टेस्टियस इस्युजहरू, त्यो विवादको झगडाको मुद्दाहरू तन्न निर्माण गरिराखेको छ। त्यसमा पुरै एकले अर्कालाई अविश्वासको दृष्टिकोणबाट हेर्ने, आरोप रेरोरिक गर्ने, एकदम लफादीको भाषा बोल्ने त्यो चरणमा चाहिँ पुगेको छ। पुरा तिक्तता भनेर एकदम तिक्तताको अवस्थामा त पुगेको छैन, तर एकदम आफ्नो आफ्नो स्टन्ट एउटा रेरोरिकल पोलिटिक्स गर्ने अवस्थामा छ। त्यसले गर्दा त्यसले सिरियसली अब डिप्लोमेटिक रूपमा दुईटा देशको बीचमा एउटा कोलाबोरेसन हुने, सहकार्य हुने चाहिँ अहिले नै देखिँदैन। त्योभन्दा अगाडि चाहिँ अब फेरि एउटा नयाँ सरकार बने नेपालमा भनेर एउटा इन्गेजमेन्टको शुभकामना आदान प्रदान गर्ने, एक हिसाबले भन्दाखेरि त्यो ल्याङ्ग्वेज अफ फ्ल्याटरिङ भन्छ नि, एउटा नि अलिकति उचाल्ने, अलिकति एक अर्कालाई अलिकति मख बनाउनु खोज्ने त्यस्तो किसिमको भाषामा छ अहिले।
1: अनि जस्तो भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण पनि अचानक यो रद्द भयो, फेरि यसलाई कसरी लिने, यो के हो?
2: त्यो चाहिँ अब त्यसपछि जब इन्गेजमेन्ट सुरुमा अब बालेन सरकारको निर्वाचन भएपछि जुन किसिमले तुरन्तै मोदीले बधाई दिने, अनि यता बालेनजीले पनि अलिकति त्यसको जवाफ लेख्ने ट्विट मार्फत वा सोसियल मिडिया मार्फत ट्विटमै जवाफ दिने, यस्ता जुन किसिमको एउटा इन्गेजिङ भइराखेको थियो, त्यसपछि अब सिरियस बिजनेसमा एन्ट्री गर्नु पर्यो नि त। अब दुई देशको बीचमा कन्टेस्टेड इस्युजहरू छ, एकदमै आउटस्ट्यान्डिङ इस्युजहरू छ, थुप्रो मुद्दाहरू छ, तपाईँको सल्टाउनु पर्ने मुद्दाहरू, त्यति सबै विषयहरूमा प्रवेश गर्नको लागि चाहिँ इन्गेजमेन्टबाट अब बिजनेसको लेभलमा जाने सवालमा पुग्दाखेरि त ऊ अब भ्रमणै रद्दको तहमा पुगिहाल्यो नि। त्यसपछि अब फेरि परिस्थिति त बिग्रिँदै गइहाल्यो।
1: भनेपछि खास इस्यु त्यो मात्रै हो त अहिलेको पछिल्लो, यो खास गरी सीमा इस्यु पनि बल्झेको छ?
2: सीमा लगायत थुप्रै इस्यु छ, जस्तै विशेष गरेर अब अहिले जुन ढङ्गले नेपालमा यो गत सालको भाद्र 23 र 24 गतेको जेएनजीहरूको आन्दोलन भयो, त्यो आन्दोलन जसरी स्टेज भयो नि, त्यसलाई जसरी अर्केस्ट्रेट भयो, जसरी त्यो देखा पर्यो वा जसरी त्यसलाई चाहिँ गराइयो गरियो र भयो, त्यसपछि त एउटा सम्बन्ध अब स्टेटको बीचमा, राज्यको बीचमा, अब प्रशासनिक तहमा यो ब्युरोक्रेसीको लेभलमा अलिकति स्थायी संरचनाहरूको, विभिन्न भारत नेपालको बीचको स्थायी संरचनाहरू, फोरमहरू, प्लेटफर्महरूमा त बातचित चलि नै राखेको छ, नेगोसिएसनहरू भइराखेको छ, सहमतिहरू पनि भइराखेको छ, तर एउटा समिट लेभलमा, प्रधानमन्त्रीको लेभलमा, पोलिटिकल लेभलमा जुन ढङ्गले अब एउटा सौहार्दपूर्ण ढङ्गले अगाडि बढ्नुपर्ने हो, त्यो किसिमको अवस्थामा त अब एक किसिमको एक आपसमा विश्वासको परिस्थिति बनेकै छैन नि त नेपाल र भारतको बीचमा।
1: हजुर, तर यो त अहिले बिग्रेको होइन नि फेरि?
2: यो बिग्रेको चाहिँ ऊ केपी ओलीको पालकैदेखि हो।
1: हजुर,
2: मुख्य त अब केपी ओली हो यो सबै बिगार्ने त।
1: हजुर,
2: अनि केपी ओलीले जसरी बिगारेको थियो, त्यसपछि बालेनजी आइसकेपछि बालेनजीको फेरि पब्लिक स्ट्यान्ड चाहिँ के थियो भनेदेखि केपी ओली भन्दा पनि बढी भारतसँग टक्राउ लिने लिडरसिप भनेर, युवा पुस्तक भनेर त्यसरी उसको पब्लिक पोस्चर निर्माण भएको थियो नि सुरुमा,
1: हो ग्रेटर नेपालको उदेखि, सिनेमाको विषयदेखि, ग्रेटर नेपालको विषयदेखि अनेकमा छ बालेन।
2: केपी ओलीले आफूलाई भारतसँग एकदम टक्राउ गर्ने नेता, टक्राउ गर्न सक्ने नेताको रूपमा उभ्यायो, अनि त्यो पनि कम हो, यहाँभित्र पनि केपीको कुरा पनि, केपी ओलीको कुरा पनि झुटा हो, वास्तविक त म हो भनेर भोलिको सम्भावनामा चाहिँ यदि हामी ले देशमा प्रधानमन्त्री हुने वा देशको नेतृत्व गर्ने अवस्थामा गयो भने हामीले अर्को यो भन्दा अझ हामी देशको हितमा चाहिँ भारतसँग चाहिँ हामी एकदम आफ्नो स्ट्यान्ड लिन्छौँ भन्ने कुरा चाहिँ पालेन शाहजीले फेरि मेयर हुँदाखेरि नै त्यो किसिमको पब्लिक पोस्टर निर्माण भएको हुनाले अब त्यसमा विश्वासको वातावरण कसरी बन्छ है अब इन्गेजमेन्टसम्म त ठिकै छ त्यसपछि बिजनेस डुइङ अफ बिजनेससम्म कसरी पुग्छ भन्ने कुरा चाहिँ अहिले हेर्नै बाँकी छ
1: अनि अर्को चाहिँ अब उहाँको स्वभाव चाहिँ कसैलाई भेटै नदिने अमेरिकाबाट आज भारत अमेरिकाको विशेष दूत बनेर उहाँलाई पनि भेट नदिने असम्भावित भ्रमण जो भनिएको थियो खास गरी भारतीय विदेश सचिवको उहाँलाई पनि भेट दिने सम्भावना नै नरहेको विषय अनि फेरि बालेनको एउटा टीमको कोर मेम्बरै रहेको नेताहरू भन्दाखेरि भएको छ कम्तीमा एक वर्ष बालेन विदेश भ्रमणमा जानुहुन्न भारतै पनि नहुन सक्छ पहिलो यो खालको जिज्ञाक जो सुनिरहेको छ यसले पनि केही सशंकित गरेको हो कि अरू केही मामिला हो त
2: यो चाहिँ यसको पछाडि एउटा इन्ट्रेस्टिङ कुरा लुकेको छ यो अहिले जुन तपाईँले जसरी यसलाई भन्नुभयो त्यो त अहिले बजारमा त यसलाई ठ्याक्कै त्यसरी प्रस्तुत गरिएको छ होइन र व्यवहार पनि त्यही देखेको छ
1: हजुर
2: अमेरिकी विशेष दूत गोर आउँदाखेरि उसलाई भेट भएन उसलाई भेट गरिएन अहिले कुनै पनि राजदूतहरूलाई पर्सनली प्रधानमन्त्रीले भेट गरेको छैन मन्त्रीहरूले गरेको छ प्रधानमन्त्रीले एउटा सामूहिक दर्शन भेट बक्स्यो उहाँले होइन त्यति मात्रै हो अब पब्लिकमा उहाँको यस्तो पोस्चरिङ जुन भइरहेछ यो सबै चाहिँ फेरि किन गरिरहेछ कसले गराइरहेछ भन्ने कुरा हो यो पेन्टिङ जुन जसरी एकदम क्यानभासमा जुन किसिमको अथवा यो स्क्रिनमा जुन किसिमको सिनेमा प्ले भइराखेको छ डिप्लोमेसीको बालेन्द्र शाहलाई नायक बनाएर जुन किसिमको एउटा तपाईँको इनभिन्सिबल अभेद्य एउटा पात्रको रूपमा नेपालमा उदाउन खोजिरहेछ त्यो कसले के को लागि गराउन खोजिरहेछ त्यो महत्वपूर्ण कुरा हो यो कसले गराइरहेछ त्यो महत्वपूर्ण कुरा हो अमेरिकनहरू नै हो यो सबै गराइराखेको पश्चिमी शक्तिहरूले नै यो गराइराखेको छ किनभने अब उनीहरूले नभेटेपछि त वास्तवमा बालेन्द्र शाहलाई उनीहरू अहिले आफू बाहेक पश्चिमाहरूको प्ले बुक भन्दा बाहिरबाट नजाओस् भन्ने उनीहरू चाहन्छ उनीहरूले प्ले बुक त अलरेडी 2015 एउटा प्ले बुक भित्रबाट बालेन्द्र शाहलाई सञ्चालन गरिराखेको छ अहिले मात्रै होइन 2015 संविधान जारी गरेपछि निर्माण भएको र भूकम्पको पिरियडमा निर्माण भएको पोलिटिकल एन्ड जियो पोलिटिकल एन्ड यो जियोलोजिकल रिफ्ट जुन भयो त्यो एक किसिमको त्यहाँनिर जुन एउटा संकटमा नेपाल फस्यो त्यहाँदेखि वेस्टर्न पावरले एउटा प्ले बुक भित्र नेपालमा एउटा पुस्तालाई बालेन्द्र शाहदेखि रवि लामिछानेदेखि यो हाम्रो चाहिँ के भन्छ हाम्रो सुदन गुरुङहरूको एउटा जेनेरेसनलाई त्यहाँ भित्रबाट प्ले गरिरहेको छ उनीहरूको प्ले बुक भित्र केही खेलाडीहरू छ केही तपाईँको सिनेमावालाहरू छ केही पब्लिक फिगरहरू छ न्यायालयभित्रको पात्रहरू थियो अब अहिले त्यहाँ न्यायालयभित्रको पात्रहरूमा सङ्कट खडा भएको छ मिडियाका केही तपाईँको मान्छेहरू छन् होइन अहिले ती साथीहरू नै अहिले जब उनीहरूको यो वेस्टर्न पावरको जुन मिसन फुलफिल नहुन्जेलसम्म बालेनलाई चाहिँ यसरी नै एक किसिमको तपाईँको अद्भुत व्यक्तित्वको रूपमा खडा गरिरहेको छ र उनीहरूको काम भयो उनीहरूको काम गराउन सक्यो भने त्यो व्यक्तित्वको अवस्था त्यसरी नै राखिरहेको छ गराउन सकेन भने फेरि त्यसपछि अर्को अवस्थामा जान्छ
1: यो भनेपछि यो सबै बाहिर देखाइएको चाहिँ डिजाइन अन्तर्गतकै कुरा हो भेट नदिएको दिनु हुँदैन भने जस्तो अब त्यसमा आश्चर्यचकित मान्दा हुन्छ यदि प्रधानमन्त्री बालेनको भ्रमण त्यो पनि औपचारिक वा राजकीय अमेरिकाकै भ्रमण पहिलो भयो भने आश्चर्यचकित हुन सक्छ
2: अब अमेरिकाकै पहिलो भ्रमण चाहिँ त म सम्भव देख्दिन होइन उनलाई त्यो अवस्थामा चाहिँ कुन बेला भनेदेखि जुन बेला उनले इन्डो पेसिफिक स्ट्राटेजी र स्टेट पार्टनरसिप प्रोग्रामभित्र नेपाललाई पूर्ण रूपमा प्रवेश गराउने 100% त्यो फ्रेमवर्कभित्र त्यो फ्रेमवर्कभित्रबाट नेपालको 21st सेन्चुरीको पोलिटिक्स जियो पोलिटिक्स इन्टरनेसनल रिलेसन त्यो फ्रेमवर्कभित्र जाने ग्यारेन्टेड गरिसकेपछि अनि त्यसपछि उनलाई लगेर नोबेल पिस प्राइज अथवा के प्राइज देला होइन पिस प्राइजसम्म त जाला कि नजाला तर त्यसपछि अमेरिकाको व्हाइट हाउसमा लगेर तपाईँको ओभल अफिसमा भेटेर के गर्लान् त्यो आफ्नो कुरा छ त्योसम्म उनलाई लानुपर्ने भएको हुनाले अहिले नै उनी चाहिँ एक्सपोज होला र उनको त्यो काम गराउनलाई उनलाई नेपाली जनताको माझमा चाहिँ एक किसिमको अद्भुत व्यक्तित्वको रूपमा अद्भुत क्षमताको नेपाली जनताको दुःखदेखि सबै हल गर्ने एउटा चमत्कारी राजनेताको रूपमा बनाउनु पर्ने भएको हुनाले अहिले अमेरिकनहरू वा पश्चिमाहरूले नै अब उनीहरूले नभेटेपछि त हिन्दुस्तानले पनि भेट्नु पाएन
1: होइन
2: त्यो उनीहरूले नभेटेको चाहिँ जान जाने नभेटेको हो कि हामी उनीहरू नभेटेपछि त हिन्दुस्तानले पनि भेट्न पाएन चाइनिजले पनि भेट्न पाएन अरूले पनि भेट्न पाएन नि त त्यसपछि होइन यो किसिमको एउटा त्यो किसिमको एउटा त्यो प्ले चाहिँ त्यहाँ भइराखेको छ।
1: ए अब डाइरेक्ट उसले नेपाल मामिला ह्यान्डल गर्न चाहन्छ अमेरिका भारतबाट?
2: अहिले अमेरिकाले अब भारतलाई एउटा भारतको चाहिँ बालेन शाहमाथिको समर्थन चाहिँ वा जेएनजी मुभमेन्ट र जेएनजी मुभमेन्ट पछिको घटनाहरूको समर्थन चाहिँ भारतको चाहिँ जम्मा जम्मी यो केपी ओली र पुराना दलहरू जुन थियो उनीहरूलाई इरिटेटिङ गरिरहेको थियो नि, यो इरिटेन्ट्सहरू इरिटेन्ट पात्रहरूलाई तह लाउनेसम्म चाहिँ भारतको सहयोग हो
1: होइन।
2: त्यसपछि अमेरिकन प्लेबुकभित्रको रणनीतिक कुरा नेपालमा फेरि पालन छ मार्फतै गराउने कुरामा जाँदाखेरि त भारत त फेरि अमेरिकाको बिचमा पनि त रिफ्ट खडा हुन्छ नि, त्यहाँ त चिरा पर्छ नि त। त्यो अवस्थालाई सुरक्षित राख्नको लागि अहिले बालेनलाई तपाईँको एकदम अनएक्सपोज गरेर एकदम एकदम तपाईँको सुरक्षित रूपमा कसैले पनि छुन नदिएर कसैसँग उनी भेट गर्न नदिएर राखिरहेछ।
1: र
2: उनको त्यो उनका त्यो अनइलेक्टेड ग्रुप छ नि, उनको सल्लाहकार भन्नेहरू
1: तिनी
2: त जनताबाट निर्वाचित मान्छे होइन नि त, संसदका कमिटीहरू त हो नि, संसदभित्रका विभिन्न समितिहरूले काम गर्ने हो नि, फरेन पोलिसीमा इन्टरनेसनल रिलेसन समिति छ, त्यहाँ विभिन्न समिति छ, त्यो संसदलाई पुरै पङ्गु बनायो, अब सर्वोच्च अदालत पुरै कब्जा गर्ने र बालेनको त्यो जुन सल्लाहकार मण्डल जुन छ उसको सचिवालय भनेर जुन तपाईँको जनताद्वारा निर्वाचित नभएको अनइलेक्टेड इन्डिभिजुअल्सहरूबाट देश सञ्चालन गर्ने उनीहरू त यो सबै एजेन्सीहरूसँग त उनीहरूको त दिनरात भेट भए राखिरहेछ नि, बालेनले किन भेट्यो?
1: चाइनासँगको सम्बन्ध चाहिँ कस्तो जाला यो सरकारको?
2: अब यिनीहरूले गर्नुपर्ने काम त त्यो अमेरिकाको सिआरसी कंग्रेसनल रिसर्च रिपोर्टमा सेन्टर बाटन जुन रिपोर्ट बाहिर ल्यायो जुन पपुलर रिपोर्ट थियो त्यसमा बालेन र रविको राष्ट्रपतिमाथि शंका पनि उनीहरूले जनाए, यो एकदमै के अरे म्यारिज अफ कन्भिनियन्स भनेर
1: एउटा
2: त्यो शंका जनायो। अर्को चाहिँ त्यसको सिआरसीको रिपोर्टको अन्तिम प्याराग्राफतिर जाँदाखेरि हाम्रो मुख्य कन्सर्न चाहिँ टिबेट इस्यू हो भन्ने कुरो उनीहरूले एकदम भोकल्ली प्रष्ट भनेको छ।
1: हजुर।
2: र त्यो कंग्रेसनल रिपोर्ट जुन सिआरसीको जुन कंग्रेसनल रिसर्च सेन्टरको जुन रिपोर्ट छ त्यो चाहिँ अमेरिकाको कंग्रेसमा तपाईँको नेपाल सम्बन्धी गर्ने कंग्रेसनल बिजनेस डिबेट छलफलको लागि रेफरेन्स पेपर हो त्यो।
1: हजुर।
2: र त्यो सिआरसी भनेको 1914 अहिलेदेखि होइन 1914 अमेरिकाको कंग्रेसको विभिन्न कमिटिजहरू कंग्रेसको सभापति चेयरम्यानलाई सल्लाह दिने रेफरेन्स तपाईँको के विषयमा विश्वको विभिन्न मामलाहरूमा के विषयमा छलफल गर्ने अब त कंग्रेसले के बिजनेसलाई सिरियसली लिने त संसारभरिको इस्युजहरूमा भनेर रिपोर्ट दिने त्यो कंग्रेसनल रिसर्च सेन्टर हो, त्यो गम्भीर विषय हो।
1: हजुर।
2: त्यो रिसर्च रिपोर्ट सेन्टर त्यो रिसर्च कंग्रेसनल रिसर्च सेन्टरको रिपोर्टमा अब बालेनजी र रविजी अथवा राष्ट्रपतिमाथि शंका व्यक्त गरेको छ म्यारिज अफ कन्भिनियन्स भनेर। अर्को के गरिरहेको छ भने त्यसको अन्तिम प्याराग्राफतिर गएपछि हाम्रो मुख्य इस्यु चाहिँ टिबेट इस्यु हो भनेर भनेको छ।
1: हजुर।
2: भनेपछि अब त्यो मामिलामा यो म्यारिज अफ कन्भिनियन्सबाट जन्मिएको सरकार होइन सहजताको विवाहबाट जन्मिएको सरकार कुन दिन टुरो होला थाहा छैन, कुन दिन टुरो अथवा मैले त एउटा टेलिभिजन अन्तर्वार्तामा भनेको थियो कुन दिन यो चाहिँ तपाईँको बास्टर्ड होला यो गभर्नमेन्ट भन्ने थाहा छैन, त्यति कडा शब्द पनि मैले त प्रयोग गरेको थिएँ। त्यसले गर्दा त्यो यो खतरा जुन छ नि यो म्यारिज अफ कन्भिनियन्स कुनै पनि बेला टुट्न सक्ने पनि भएको हुनाले अब फेरि बालेनलाई त जोगाउनु पर्नेछ यो अमेरिकनहरूको लागि वा वेस्टर्न पावरको लागि, त्यसैले गर्दा उसलाई चाहिँ भेटघाटदेखि सबै उसको चाहिँ त्यो सल्लाहकार मण्डलहरूबाट नै सबै काम गरेर उसलाई चाहिँ अनएक्सपोज सकेसम्म उसलाई विवादमा नल्याउने एक्सपोज नगर्ने नै अहिले उनीहरूको नीति देखिएको छ।
1: अनि अब तपाईँको यो भयो अन्तर्राष्ट्रिय मामिलाको विषय, त्यसो हुँदा स्टारमा त अत्यन्तै धेरै प्रगाढता छ अमेरिकासँगको सम्बन्ध, तपाईँले यही भन्नुभयो किनकि ऊ मार्फतै कुनै न कुनै रूपमा सञ्चालित भन्ने तपाईँको आक्षेप छ। अब घरेलु मामिला चाहिँ घरेलु राजनीति कोष चाहिँ तपाईँ कतातिर कसरी अघि बढेको देख्नुहुन्छ, किनकि यहाँ तपाईँ माटोदेखि माथि धुरीसम्म कुनै चिज खुसी भएको देखिएन, हेर्नुहोस् जनता सुकुम्बासीदेखि राष्ट्रपति संस्था सर्वोच्च निकाय र सम्पूर्णको एउटा आस्थाको केन्द्र सर्वोच्च अदालतसम्म बीचका धेरैवटा खुड्किलाहरूमा असन्तुष्टि देखिन्छ, त्यहाँ विभिन्न क्लस्टर क्लस्टरको असन्तुष्टि सुरु भएको छ, यसलाई तपाईँ कसरी लिनुहुन्छ? यो घरेलु मामिला र यो राजनीति कसरी अघि बढ्दैछ, कता जान्छ?
2: यो पोलिटिकल पावर गेममा दुईटा कुरा मेजर सुपर पावरहरूले मेजर पावरहरूले दुईटा काम गर्छ, एउटा सोसल इन्जिनियरिङ गर्छ सामाजिक तहमा र राजनीतिक तहमा तपाईँको पावर इन्जिनियरिङ गर्ने काम गर्छ र त्यसलाई अन्तिममा लगेर त्यो सोसल इन्जिनियरिङ र पावर इन्जिनियरिङलाई संस्थागत गरेर स्टेट क्राफ्टमा शासन प्रणालीमा बदल्छ। त्यसले गर्दा नेपालको सवालमा यो 1990 विशेष गरेर 1990 जुन बहुदलीय प्रजातन्त्र यहाँ प्रारम्भ भयो त्यसपछि तपाईँको यो इकोनोमिक लिबरलाइजेसन आर्थिक उदारीकरणको नीति मार्फत प्राइभेटाइजेसन निजीकरण आदि इत्यादि कामहरू एक ढङ्गले यो न्यू लिबरल इकोनोमिक फ्रेमवर्कभित्रबाट नवउदारवादी आर्थिक नीतिबाट अगाडि बढे
1: हजुर।
2: त्यो चाहिँ त्यसलाई पछि त्यसलाई पावर इन्जिनियरिङमा त्यही बेला नेपाली काङ्ग्रेसले नेतृत्वमा राखेर त्यो काम अगाडि बढाइराख्दाखेरि यद्यपि त्यसमा पञ्चायतले नै त्यसलाई प्रारम्भ गरेको हो तर काङ्ग्रेसले पञ्चायतले त्यो गरिरहेकै अवस्थामा पनि नेपाली काङ्ग्रेस त्यो काम गर्नलाई बढी सक्षम हुने भएको हुनाले काङ्ग्रेसलाई काङ्ग्रेस बढी सहज हुने भएको हुनाले काङ्ग्रेस मार्फत त्यो गरे। त्यो गर्दाखेरि पनि तत्कालीन अवस्थामा शक्ति सङ्घर्षमा गणेश मानजी र किशुनजीले बढी राष्ट्रवादी धार देखाउने भएको हुनाले गिरिजप्रसाद कोइरालाको समूहलाई शक्तिशाली बनाएर महेश आचार्य र रामचरण महतलाई फिर फर्काएर विश्वको विभिन्न संस्थाहरूमा बसेर काम गरेको मानिसहरूलाई फर्काएर ल्याएर तपाईँको पावर पोलिटिक पावर पोर्टफोलियोजहरू दिएर त्यसपछि यो तपाईँको आर्थिक उदारीकरण इकोनोमिक लिबरलाइजेसनलाई अगाडि बढायो। त्यसको एउटा रियाक्सन नेपाली समाजमा के आयो भने वामपन्थीहरू कम्युनिस्टहरूको विस्तार भयो किनभने त्यसको बदलामा कम्युनिस्टहरूले एउटा जनमत निर्माण गर्न सफल भए। त्यो जनमतको केही अंश नेपाल कम्युनिस्ट पार्टी एमालेको भोटमा बच्यो। त्यति मात्रै भएन पछि त्यो जनमतलाई पुँजीकृत गरेर नेपाल कम्युनिस्ट पार्टी माओवादीले त जनयुद्ध नै घोषणा गर्थे होइन। त्यो जनयुद्धको ताप बीचबाट फेरि नयाँ किसिमको सोसल इन्जिनियरिङ नेपालमा सुरु भयो। त्यो भनेको यो तपाईँको पहिचानको आन्दोलनलाई त्यो बेला जनयुद्धको जब चाहिँ विशेष गरेर यो पहिचान मुद्दाहरू ज्यादा भएको हुनाले यो मुक्ति पुहत्ता विभिन्न खालको त्यो 56 पछि माओवादीले लिएको नीतिबाट जुन राष्ट्रिय मुक्ति मोर्चाहरू थारू राष्ट्रिय मुक्ति मोर्चा तामाङ राष्ट्रिय मुक्ति मोर्चा आदि इत्यादि गठन गरेर जुन किसिमले एउटा माओवादीले जनाधार स्थापित गरेको थियो बलियो जनाधार बनाएको थियो त्यो कुराबाट फेरि माओवादीलाई कमजोर गराउनलाई ती मुक्ति मोर्चाको एजेन्डाहरूलाई फेरि एनजीओ मार्फत फेरि नयाँ सोसल इन्जिनियरिङमा लगे। 1900 त्यो तपाईँको यो 2000 प्रारम्भ पछि
1: हजुर
2: र 2006 जब शान्ति प्रक्रियामा माओवादी आयो त्यसपछि त एनजिओहरू मार्फत यो मुक्ति मोर्चाले उठाएको मुद्दाहरूलाई माओवादीको हातबाट खोसेर लगेर गयो यो सोसल इन्जिनियरिङ त्यो भयो
1: हजुर।
2: र संविधान सभामा तपाईँको आदिवासी जनजातिको ककस मधेसी सभासदहरूको ककस दलित सभासदहरूको ककस यस्तै किसिमको ककसहरू निर्माण गरेर संविधान जारी गर्ने संविधानमाथि एउटा नयाँ ढङ्गको स्टेट क्राफ्टमा एउटा दबाब निर्माण गर्न खोजे त्यो कुरालाई असफल बनाएर संविधान सभा नै विघटन गरेर फेरि शक्ति सङ्घर्षको खेलमा यहाँको संस्थापनहरूले फेरि संविधान दोस्रो संविधान सभामा यी सबै ककसवालाहरूलाई कता कता पुर्याएर ककसको बनाएर अनि फेरि तपाईँको 2015 अर्को संविधान जारी गर्यो। त्यसपछि 2015 पछि नयाँ सोसल इन्जिनियरिङ सुरु भयो यो तपाईँको यो विवेकशील आन्दोलनको नाममा यो सुदन गुरुङको हामी नेपाली भन्ने एनजिओको नाममा यो सन्त गुरुहितहरू हाम्रो तपाईँको विभिन्न स्टारहरूलाई नेताहरूभन्दा बढी भेनेगोलन कल्याणकारी लोक कल्याणकारी व्यक्तित्वको रूपमा उठाएर त्यसरी चाहिँ लिएर आएर आखिरमा त्यसको एफेक्समा त्यसको चाहिँ क्लाइमेक्समा ल्याएर तपाईँको जेएनजी मुभमेन्ट गरायो होइन। सबै इतिहासका यो सबै घटनाहरू हेर्दाखेरि नेपालमा अहिले चाहिँ के हो भने एउटा शक्ति सङ्घर्ष डोमेस्टिकली तपाईँको यो बालेन सरकारहरू गठन समय पुग्दाखेरि यद्यपि सुशीला कार्की जस्ता मानिसहरूले बालेन सरकार निर्माणमा ठूलो भूमिका खेले तापनि अहिले यो बालेन सरकारको अन्तिम एजेन्डा के हो त संविधान संशोधन सभालाई लिएर, किन 2015 को संविधानै सबै समस्याहरूको एउटा जड हो के
1: हो। अब के त यो घरेलु राजनीति कसरी अघि बढ्छ तपाईँले यावत पृष्ठभूमि बताइरहँदा छोटोमा भन्दा
2: हो, त्यो घरेलु राजनीतिकै सवालमा त्यो 2015 को संविधानलाई दुईटा शक्तिले यहाँ अस्वीकार गरेको छ। भूराजनीतिक रूपमा भारतले अहिलेसम्म त्यो संविधानलाई स्वागत गरेको छैन
1: हो,
2: र नेपालमा अर्को पक्ष यो पहिचानवादीहरू र तपाईँको विशेष गरेर दरबारका शक्तिले यसलाई अस्वीकार गरेको छ होइन। र अस्ति राजा ज्ञानेन्द्रले त फागुन 21 को चुनावलाई 6 दिन अगाडि, चुनावभन्दा 6 दिन अगाडि विज्ञप्ति निकालेर यो यसको परिणाम म अस्वीकार गर्छु भनेर भनेको छ।
1: हजुर,
2: भनेपछि यी सबै कुराको आधारमा जुन शक्ति सङ्घर्ष द्वन्द यहाँ सुरु भएको छ, जहाँनिर आउँदाखेरि सुशीला कार्की जस्तो एउटा पावरको एलिट ग्रुपले पनि अहिले आलोचना गर्नुपर्ने ठाउँमा आइपुग्दाखेरि बालेनजीहरूले जुन एउटा पुराना एलिटहरू छ नि, पुराना एलिटहरूले बालेनजीहरूलाई न्यू गार्डको रूपमा मानेको छैन। न्यू एलिटहरूले सबै हिसाबले शक्तिको संरचनामा आफ्नो पकड जमाइसकेको छैन,
1: त्यसले
2: गर्दा यहाँनिर तपाईँको शक्ति सङ्घर्ष त्यहाँनिर हुँदाखेरि सुशीला कार्की जो यो गभर्नमेन्टको पेट्रोल आफै संरक्षक थियो, उनी पनि अहिले तपाईँको विरोधमा उत्रिनु पर्ने अवस्था आइपुग्यो।
1: हजुर,
2: भन्दाखेरि यो सबै कुरो कहाँ गएर क्लाइमेक्स हुन्छ भने यो संविधान संशोधन वा संविधान परिवर्तन वा के को एजेन्डा जुन डोमेस्टिक रूपमा जुन अब बालन सरकारले ल्याउँछ त्यहाँनिर आएर आइसकेपछि यो क्लाइमेक्ससम्म पुग्छ जस्तो मलाई लाग्छ।
1: भनेपछि यो सङ्घर्षकै अवस्थामा छ, त्यति राम्रो संकेत देखिएको छैन। संविधान संशोधनको एजेन्डाले यसको वारपारको बिन्दु तय गर्छ होइन त?
2: एकदम एकदम। अब त्यही बिचमा ज्ञानेन्द्र सरकारले हिजो गोरखकालीको र मनोकामनाको इच्छा मनोकामना पनि दर्शन राम्रै भएको छ क्या अरे, अब सबै चिज हामीले देखि नै राखेको छ, हेरौँ न अब परिस्थिति कता जान्छ।
1: हस्, यहाँको यो महत्वपूर्ण समय संवादका लागि
2: धन्यवाद।
0: रेडियो पाव, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: Kajaria Tiles, your world-class luxury.
5: सूचना सूचना सूचना। यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछ।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
9: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: Kajaria Tiles, your world-class luxury.

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 98630243422।
1: Kajaria Tiles, your world-class luxury.
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट

0: हुँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
0: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।
4: Kajaria Tiles, your world-class luxury.

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यहाँ प्रतामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 बजे अघि नै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। चालू आर्थिक वर्ष 2082-83 को 10 महीना सकिन लाग्दा सरकारले 11,53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको 19,64 अर्ब रूपियाँ बजेट मध्ये 58.75% खर्च भएको चालू शीर्षकमा विनियोजित 11,80 अर्ब मध्ये 8,09 अर्ब रूपियाँ अर्थात 68.04% खर्च भएको छ। पूँजीगत तर्फ पनि 4,07 अर्ब विनियोजन मध्ये 1,09 अर्ब अर्थात 26.87% मात्र खर्च भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। पार्टीका सांसदका लागि ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने बताउनुभयो। भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाएर छाडिने सभापति लामी छानेले प्रतिबद्धता जनाउनु भएको छ। जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशमा कंग्रेस नेतृत्वको सरकारलाई 4 दलले निरन्तरता दिने निर्णय गरेको छ। सत्तारूढ दल 4 दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन्। उनीहरूले विज्ञप्ति मार्फत यथाशीघ्र चाँडो विश्वासको मत लिन पनि निर्णय गरेको बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्सि मंगलबार अर्थात वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभएको छ। कार्यालयले यस अघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। राष्ट्रिय योजना आयोगले 8 वटा सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिको लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको पछिल्लो बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी खुटिया दिपायल चैनपुर उराई भन्ज्याङ सड़क खुलालु सल्ली सल्ला सड़क र त्यस अन्तर्गतका पुल कर्णाली कोरिडोरको उत्तरखण्ड हिल्सा सिमकोट सड़क अलिअलि भारदेव चन्दपुर ठूला दुर्लुङ सड़क भेरी करिडोर जाजरकोट दुनाई मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 वटा पुल रोल्पामा रहेको शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिश गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्ष स्रोत सहमतिका लागि 9,90 करोड़ रूपियाँ प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 वटा आयोजनाका लागि पनि 3,81 करोड़ 7 लाख रूपियाँ बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिश भएको छ।

श्री भुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घुस प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक र गृह सचिवको कर्णमणि दुवाड़ी लगायतमाथि मुद्दा नचल्नु भएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको भनिएकोमा अख्तियारले केही पनि प्रमाण नभेटिएको भन्दै मुद्दा नचल्ने गरी फाइल बन्द गरेको 7 जेठ 2082 अध्यागमनका सचिव तीर्थराज भट्टराई पक्राउ परेपछि विजित भिसा प्रकरण सत्तामा आएको थियो। बागमती प्रदेश सरकारले वन र कृषि मन्त्रालय काभ्ने निर्णय गरेपछि असन्तुष्टि बढ़ेको छ। नेपाल वन प्राविधिक संघ बागमती प्रदेश कार्य समितिले विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति औपचारिक असहमति जनाएको। संघका अध्यक्ष उत्तम चापागाईले वन तथा वातावरण मन्त्रालयलाई छुट्टै अस्तित्वमा राख्न माग गर्नुभएको छ। सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई गाभेर कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय बनाउने निर्णय गरेको थियो। उक्त निर्णयप्रति प्राविधिक कर्मचारी सामूहिक वन उपभोक्ता र किसान प्रतिनिधिहरू विरोधमा उत्रिएका हुन्। विवेकशील साझा पार्टीका पूर्व संयोजक मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीको शिक्षा विभागको जिम्मेवारी पाउनु भएको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनित गरेको। पाण्डे तीनै व्यक्ति हुन् जसले मंगिर 14 गते राष्ट्रपासँग एकता गर्ने साविक पार्टीको निर्णयप्रति सहमति जनाएका थिए। एकता प्रक्रियामा जाने साथीहरू बधाई दिँदै आफू केही महिना कुलिङ पिरियडमा बस्ने घोषणा गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले 15 जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले 15 जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको। पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका 15 जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरिएको प्रवक्ता मनिष चाले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रदेश समितिको सिफारिशको आधारमा 12 जिल्ला समिति विघटन गरिएको छ भने जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गरिएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय समिति बैठक बोलाएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। गडर तान्ने क्रममा असावधानीका कारण बाँचिएको रामेछापको मन्थली नगरपालिकामा पर्ने ठेडी खोला पुल पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष उक्त पुलको एउटा स्पान भाँचिएको थियो। मन्थली नगरपालिका वडा नम्बर 6 पर्ने कुनौरी र वडा नम्बर 7 पर्ने ठेडी खोला जोड्ने गरी तामकोशी नदीमाथि निर्माण भएको उक्त पुलबाट आउँदो असार महिनामा नै यातायात सञ्चालन गर्ने गरी पुनर्निर्माण कार्यलाई अन्तिम रूप दिइएको हो। रामेछापको मन्थलीमा आइतबार खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तर्क्रिया गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले रामेछाप उद्योग वाणिज्य संघको सहकार्यमा उक्त अन्तर्क्रिया कार्यक्रम गरेको हो। कार्यक्रममा दैनिक उपभोग्यका सामग्रीको उत्पादन बिक्री वितरण र सेवनमा गुणस्तरता कायम गराउनका लागि सरकारवाला निकायहरूका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गरिएको थियो। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको आयुर्वेदिक स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिएको छ। यसै क्रममा रामेछापको लिखु तामाकोशी गाउँपालिका धोबी स्वास्थ्य चौकीमा एक दिने निशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न गरिएको हो। चिकित्सालयको आयोजना तथा लिखु तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकारीमा सञ्चालन गरिएको शिविरमा करिब 200 स्थानीय नागरिकले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए। सिन्धुलीमा करेन्ट लागेर एक पुरुष गम्भीर घाइते भएका छन्। सिन्धुलीको दुधौले नगरपालिका 7 घर भएका 51 वर्षीय तिलक बहादुर मगर गम्भीर घाइते भएका हुन्। सोही नगरपालिका 8 सालघारी स्थित नयाँ घर निर्माणमा खटिएका मगरलाई आज दिउँसो करिब 12:30 बजे करेन्ट लागेको सिन्धुली प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घर बनाउँदै गरेको ठाउँमा नाङ्गो विद्युतीय तारमा फलामको रडले छुँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका मगरको अवस्था गम्भीर रहेको र उपचारका लागि नगर अस्पताल सिरथौली पठाइएको प्रहरीले जनाएको छ। सिन्धुलीको गोलन्जुर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 वैशाख महिनामा विभिन्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको मासिक एकीकृत स्वास्थ्य प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रम अन्तर्गत यही वैशाख 21-26 रतनचुरा नाकाजोली किराते
तिनकन्या भीमेश्वर दोक्सिला बासेश्वर बितिजोर र डुडभञ्जाङ्गरी नौवटा विभिन्न स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइहरूमा शिविर सञ्चालन गरिएको थियो। सेवाग्राहीको सहभागिता र प्रमुख सेवाहरू यस अवधिमा जम्मा 616 जना सेवाग्राहीहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन्, जसमा 513 जना महिला र 103 जना पुरूष रहेका छन्। शिविरमा प्रजनन स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ, जसमा 121 जना महिलाको पाठ्यघरको मुख क्यान्सर परीक्षण गरिएको थियो। सगरमाथा रनमा जाने क्रममा लेक लागेर एकजनाको मृत्यु भएको छ। सोलु दुधकुण्ड नगरपालिका 7 निवासी विजय विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुगेका आरोही विक आज बिहान करिब 4 बजेतिर अचानक बिरामी परेका थिए। उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो। चितवनको भरतपुरमा विवाह भोज खाँदा 93 जना बिरामी परेका छन्। भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोजमा सहभागी फूड पोइजनिङ भई बिरामी परेका हुन्। बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। र अहिले कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु दोलखासी नेपालचोक नुवाकोट काठमाडौँ लगायतका हिमाली पहाड़ी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रुकुम पूर्व आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको रुकुमपूर्व आसपासका जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुका साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका 2 हप्तामा पनि देशका धेरै जसो ठाउँमा पानी परेको थियो। यो हप्ता पर्ने पानी अलि छोटो अवधिको हुनेछ। कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन चट्याङ असिना हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेटबोली बिहान 9 बजेको हजुरको समाचारमा हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

सधैँ हुन्छ मनमा पीर कसलाई सुनाउनु र सधैँ हुन्छ मनमा पीर कसलाई सुनाउनु र अभागी छ यो तकदीर कसलाई सुनाउनु र सधैँ हुन्छ मनमा पीर कसलाई सुनाउनु र अभागी छ यो तकदीर कसैलाई सुनाउनु र एकैछिन त कठै भन्छन् अनि हराउँछन् एकैछिन त कठै भन्छन् अनि हराउँछन् भोग्नुपर्छ आफै आखिर कसलाई सुनाउनु र भोग्नुपर्छ आफै आखिर कसलाई सुनाउनु र सधैँ हुन्छ मनमा पीर कसलाई सुनाउनु र अभागी छ यो तकदीर कसलाई सुनाउनु र एकैछिन त कठै भन्छन् अनि हराउँछन् भोग्नुपर्छ आफै आखिर कसलाई सुनाउनु र हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz नमस्कार रात्रिकालीन लोक संगीतको अभिवादन सहित स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता श्रीराज महत तपाईँको माझमा उपस्थित भइसकेको छु आज पनि तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाई अझ विशेष बनाउनको लागि यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहुन पनि अनुरोध गर्न चाहन्छु तपाईँले भर्खरै सुन्नुभयो अनिसा श्रीनुवारले पठाउनु भएको लेखबाट कार्यक्रमको शुरूआत गर्ने कोसिस गरे भनौँ न खासै वाचन गर्न त आउँदैन तर रुचि छ होइन कोसिस गरे यस्तै यस्तै रमाइला लेख रचनाहरू होइन सुनाउनेछु तपाईँले पठाउनु भएका साथसाथै मिठा रमाइला लोकदोरी भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु पनि भन्न चाहन्छु सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हामी हप्ताको सातै दिन आउँछौं राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौं लगभग 11 बजेसम्म होइन मिठा रमाइला कुराकानी हुनेछन् है भन्न चाहे कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु भन्दै अब मिठा कुराकानी हुन्छन् यति बेला सुन्दै हुनुहुन्छ फ्रिक्वेन्सी मण्डल जसमा हजुरको रेडियो 102.1 MHz तामाको सिआइएफएम 95 MHz अनलाइनका माध्यमहरूको थुप्रै छन् ती माध्यमबाट पनि यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्दै यति बेला तपाईँकोमा आज म एउटा गीत राखेर कार्यक्रमको शुरूआत गरिहाल्छु त्यसपछि म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछु यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत रहेको छ लाउँथेमा घातै घात भयो भन्ने गीत राखिदिनुहोस् है भन्दै हुनुहुन्थ्यो प्रकाशजीले यति बेलाको समयमा तपाईँको माझमा यो गीत राख्न चाहन्छु राजु परियार विष्णुमाझी अनि मिन्द लामीको सुमधुर आवाजमा गीत कार्यक्रमको शुरूआतमा

ලෞත්‍යමාය ගාතේ ගාත භූ රාජපරියර විස්මමාජි අනි මින්දලාමික සමදුර ආවාස් නයිගේ තපයික මාස්ම රාකිර කාර්යක්‍රමක සුරුවාත් ගරිස්තකික සු ආවාස් මම ස්ත්‍රී රාජ මහත්වා කර 14 බාඩ 15 මනාගි කයන් සම්ඨිත සිසුමනේ සාතන තවලන් සිත වල දෙස්තත වීඩියෝස් මරහෙර විභින්න මාධ්‍යම් බාට සමනුන්ස පන්‍ය ආසස සමිර සාදින වල පන්‍ය මන සාන්ස පන්‍ය කාර්යක්‍රමලා ඉස්සියර් ගරිර පන්‍ය සාදින සකනුන්ස පන්‍ය මන සාන්ස සසත මැසේජර් පන්‍ය පඨානුස් ලේඛ රචනා රුකේ ලේඛන වයික त्यो पनि पोस्ट गर्न सक्नुहुन्छ पनि भन्न चाहन्छु वाचन फ्लु छन् यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु सोना कन्दुङमा हुनुहुन्छ सोमबारो नमस्कार शुभरात्रि सर जस्तो राज महासर भन्नुहुन्छ हजुर सोझो मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ मिठो मिठो कुराहरू सुनाउनुहोस् ल यो बेला तपाईँको मिठो आवाज सुन्दैछु तपाईँको मिठो आवाजमा यो बेला रमाउने मान्छेमा श्री शर्मा हुनुहुन्छ विशेष रूपमा धन्यवाद अप्सरा खड्का सबिना कन्दुङमा अञ्जिता ठकुरी अप्सरा बस्नेत सुन्ता भण्डारी श्रीराज महत्या मुजुरेल देवान देवान त्यस्तै गरेर टिकराम घिमिरे प्रेम खड्का काल अविरमान हिम्मत खड्की समीर साईकी अनि अञ्जान थुलुङ विश्वजित जिमे कल्पना साम्पाङ कमल पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्सुरी त्यस्तै विनिता गिरी हिरा बहादुर लगाई लगा सबैमा सम्झना माया छ भन्नुहुन्छ भने डाँडै बिसाउने भने गीत राख्नुहोस् भन्नुहुन्छ राख्ने कोसिसमा गर्छु भन्न चाहन् त्यस्तै गरेर भिडियो लाइभमा आउनु भन्नुहुन्छ म भिडियो लाइभमा पनि छु एमोजरेल हुनुहुन्छ मिठो मुस्कान अनि चोख माया जाल लिएर आऊ भन्नुहुन्छ मिठो मुस्कान अनि चोखो माया जाल लिएर आऊ साथमा तिम्रो हृदय र वास्तविक आल लिएर आऊ मिठो मुस्कान अनि चोखो माया जाल लिएर आऊ साथमा तिम्रो हृदय र वास्तविक आल लिएर आऊ मेरो यथार्थ सुनेर तिम्रो न्यास झर्न सक्छ प्रिय मेरो यथार्थ सुनेर तिम्रो न्यास झर्न सक्छ प्रिय भेट्न आउँदा नबिर्सी साथैमा रुमाल लिएर आऊ भेट्न आउँदा नबिर्सी साथैमा रुमाल लिएर आऊ मिठो मुस्कान अनि चोखो माया जाल लिएर आऊ साथमा तिम्रो हृदय र वास्तविक साथमा तिम्रो हृदय र वास्तविक हाल लिएर आऊ मेरो यथार्थ सुनेर तिम्रो नि आँसु झर्न सक्छ प्रिय भेट्न आउँदा नबिर्सी साथैमा रुमाल लिएर आऊ भन्नुहुन्छ एमुजिरल हुनुहुन्छ सुन्दैछु कार्यक्रम या समाज दोहोरी एमुजिरल हो जुरीबाट भन्नुहुन्छ मेस्टु अनिसा सुनवार सोना कन्दुङमा दिदी भूमिका राई सरिता राई सुनिता कार्की मिडिया प्रेमी राज कला राईनी कपिला चामिङ राई बेलिया छामी रिता राई रोदन त्यस्तै गरेर अनि साथीहरूमा पनि सम्झना माया छ भन्नुहुन्छ मेसेज अप एन्ड डाउन माफी माग्न चाहन्छु म सौरभ केसीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बागचरो नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झना गर्न चाहन्छु भन्नुहुन्छ अनिसा त्यस्तै गरेर होइन अनिसा सुमार बेलिया छामी राई निराजकलालाई पनि सम्झना छ है भन्नुहुन्छ एम इजरायलले रोमन मुक्तान तामाङले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ भोजपुर घर भई आज सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछ भन्नुहुन्छ भोजपुरमा हुनुहुने घर परिवारमा धेरै सम्झना अनि साथीहरूमा मन्त्री आखा राई पूर्वली आकाश राई सुरज राई तुम्छा बबिश्री मगर राजवीर हैकाइला वरुण सञ्चले राई अमृता मुक्तान सपना तामाङ मुक्तान त्यस्तै गरेर भूमिका राई फुच्याङ कला कुलुङ दिया लिम्बु आङ बुहाङ सानु कमला सरु छेत्री राई राजकला रञ्जना बहिङ राई त्यस्तै गरेर अनिता गदाल बराइली लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ भने कल्पना साम्पाङले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ चिन्ने नचिन्ने सम्झिने बिर्सिने माया गर्ने घृणा गर्ने सबैलाई सम्झन चाहन्छु भन्नुहुन्छ साथमा शुभरात्रि भन्नुहुन्छ कल्पना साम्पाङले उहाँलाई विशेष रूपमा धन्यवाद प्रकाश कृष्ण हुनुहुन्छ दाई कार्यक्रम सुन्दैछु खाना खानुभयो भन्नुहुन्छ एकदम राम्रो चलाउनु भएको छ कार्यक्रम भन्नुहुन्छ कति बेला कार्यक्रम आउँछ भनेर नेपाल भनेर सुनिराखेको छु भन्नुहुन्छ नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ पानी छैन परेको है उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर रिमा थामी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ भोजपुर यङ प्याङबाट भन्नुहुन्छ रिमा थामी सुन्दैछु भन्नुहुन्छ यहाँ साथीहरू सम्झिनु पर्दा प्यारिस सत्यकला इसारा दिल्स राई मिडिया प्रेमी निमु शेर्पा त्यस्तै गरेर मिडिया प्रेमी राई अनिसा चामलिङ निर्मला राई जुनु तामाङ त्यस्तै चन्द्र माया तामाङ सुमिता याखा
लिम्बुकिम सुशीला विश्वकर्मा सानु कमला अनिता तामाङ अस्मि सोताङ अमृता मोक्तान दादा सफल थामी सुरज राई तुम्छा विक्रम शंकर सचिन न्यौहाङ राई तीर्थ राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ भने बान्तुवा सुफिया राई हुनुहुन्छ कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि भोजपुरबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनिसा सुनवार हुनुहुन्छ मुक्तक पठाउनु भएको छ घरिघरि मन बिगार्ने बानी सुधार्नु भन्नुहुन्छ घरिघरि मन बिगार्ने बानी सुधार्नु यताउता ठिक्क पार्ने बानी सुधार्नु घरिघरि मन बिगार्ने बानी सुधार्नु यताउता ठिक्क पार्ने बानी सुधार्नु जाँदा जाँदै एउटा कुरा भनिहाले प्रिय जाँदा जाँदै एउटा कुरा भनिहाले प्रिय त्यो बनावटी आँसु झार्ने बानी सुधार्नु त्यो बनावटी आँसु झार्ने बानी सुधार्नु घरिघरि मन बिगार्ने बानी सुधार्नु यताउता ठिक्क पार्ने बानी सुधार्नु जाँदा जाँदै एउटा कुरा भनिहाल्यो प्रिय त्यो बनावटी आँसु झार्ने बानी सुधार्नु भन्नुहुन्छ नाम सिहाल दादा कार्यक्रम सुन्दैछु दोलाखाको मान्छे हाल चाहिँ रामेछापबाट भन्नुहुन्छ सबैमा सम्झना भन्नुहुन्छ अनिसा सुनार हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद प्रकाश केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ त्यसका गीतहरू कहिलेबाट बज्छन् भन्नुहुन्छ समय आएपछि बज्छन् हजुर आफ्नो मन चाहे त्यस्तै अनिसा सुनार हुनुहुन्छ आमु वा भेरी नाइस मुसा मुक्तक भन्नुहुन्छ मन छ भन्नुहुन्छ पक्कै पनि थियो म्यासेजहरू पुरै वाचन गर्न चाहिँ सकिनँ मैले है आमुजीरोजीको साथीहरूले पनि सम्झिनु भएको थियो अप एन्ड डाउन भयो त्यसले गर्दा पनि हो नटिसाउनुहोस् भन्न चाहन्छु प्राय माया गरेर राख्नुहुन्छ शुक्रराज रसाले निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ पाँच थर हिलिहाङ सात घर भइहाल्छ फिदिम चार डब्लु चोकबाट शुक्रराज रसाली निर्देश हो भन्नुहुन्छ कार्यक्रम सम्झिनु पर्दा जीवन सहयात्री कमला रसाली प्रेमकल आचार्य दिकेन्द्र सम्पान्थे मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्चमाई केरुङ तारा शंकर अरूणा सम्पान्थे त्यस्तै सुमी लिम्बु गगन तेरथिमे स्वर्णिम राई अनि मुना खड्का रामकृष्ण एकलयात्री पाँच थरे हरपल रोशनी कविता खतानी सरस्वता पोखरेल मनामा मनमाया तिमल सिन्हा राजघले मगर सम्झना बराइली विनिता दाहाल सुवेदी सुप्रिया बान्त राई त्यस्तै धनकुमार खाती दिलु याम्फु राई भूपाल दुलाल भीम घतानी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु धनी गजनर हुनुहुन्छ दादा नमस्कार कार्यक्रम सुन्दैछ है खान खानुभयो भन्नुहुन्छ एसएमएस गरेको छु र भन्नुहुन्छ ओखलडुङ्गाबाट धनी गजनर हो सम्झनु पर्दाखेरि दादा हजुरलाई अनि मम्मी बाबा दाइनव राजगिरी डबिन तामाङ त्यस्तै शङ्ख तामाङ नरगी सिंह साथीहरूमा सम्झनु पर्दा मौसम अछामी कृष्ण सुनवार कुमार श्रेष्ठ ईश्वर बस्नेत राजगले मगर वीरेन्द्र विष्ट अनि अनुमगढ हिमाली छेत्री छेत्री कल्फू त्यस्तै जेमिसा श्रेष्ठ सोनाकान्दुङमा सम्पाली शेर्पा निशा श्रेष्ठ त्यस्तै गरेर सुमित सुनवार रमेश कतानी कविता कतानी अनि अमिना सुनवार शिला अधिकारी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने दाई हजुरले हातमा लगाउनु भएको च्यान लाउनु भएको छ अनि त्यो कति रुपियाँको हो भन्नुहुन्छ प्रकाशजी ठिक छ पैसा यस्तै हो चेन्सन त्यतातिर नजाउँ पनि भन्न चाहन्छु त्यस्तै गरेर धनगजमेर हुनुहुन्छ मैले मन पराएको मान्छे यो संसारमा एउटा भन्ने भाका राखिदिनुहोस् भन्नुहुन्छ प्रयास गर्छु ल पनि भन्न चाहे त्यस्तै गरेर दाई मैले दसैँमा आउँदाखेरि हजुरलाई आइफोन लिएर आइदिन्छ है भन्नुहुन्छ प्रकाशजी ओके ठिक छ आउनुहोस् पनि भन्न चाहन्छु त्यस्तै मुना राई लिम्बु हुनुहुन्छ कार्यक्रम सुन्दैछ है धनकुटाबाट भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेलाको समयमा राजघले मगरले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ प्यारी बुनु अमिना सुनार त्यस्तै गरेर एलिसा लिम्बु धनु गजमेर सुनिता कुलुङ रञ्जना बहिङ राई तिलक विष्ट सरस्वता पोखरेल रमला साम्पाङ राई टिकराम सुनवार रामलाल सुमन कमला मुखिया कुमारी हिङलावती पूर्वली आकाश राई तीर्थ राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे म्यासेजहरू पठाउन सक्नुहुन्छ तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गरिरहेको छु यो समयमा पनि भन्न चाहे यति बेला गीततर्फ लाग्यौँ कि जस्तो लाग्यो यति बेला म्यासेजहरू प्राप्त छन् मलाई हेर्दै पनि हुनुहुन्छ है ठिक छ हेर्दै हुनुहुन्छ मलाई यति बेला
सुनाको नुवाले हेर्दै छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अस्मिता बस्नेत हुनुहुन्छ, लाइभ मार्फत हेर्दै छ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहन्छु। मिस यु डियर, मिठो पल पल अपेक्षा छैन भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे। अस्मि सुताङले शुभरात्री सबैमा भन्नुहुन्छ। लिना थापा मगर हुनुहुन्छ, मिठ सम्झना दाजु, लङ टाइम पछि सुन्दैछु है, हेर्दैछु भन्नुहुन्छ। श्रुराज महताई भन्नुहुन्छ, भोइस कट मिठो भाइस कतानी भन्न खोज्नु भएको होला, विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई हुनुहुन्छ होइन, प्रकाश केसी हुनुहुन्छ, कार्यक्रम हेर्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ श्री सर, राति राति भेट्न आउँदा नि लुकी लुकी तपाईँलाई हेर्दा तपाईँले देख्ने होइन, म एक्लै हेर्दै हाँस्छु किनकिन राति यसरी देख्न पाउँदा खुसी लाग्ने रहेछ भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि हुन चाहन्छु मायाको लागि सोनाजी। त्यस्तै गरेर यति बेला कवित मगर पनि हेर्दैछु है, सबैमा सम्झना छ भन्नुहुन्छ, टिका युद्ध हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, सिन्धुली डुट भन्ज्याङबाट हेर्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेजहरू ठिक छ, म गीततर्फ लाग्छु, म्यासेजहरू छुटाए भने माफी माग्न चाहन्छु। यति बेला सबिना राणा मगर हुनुहुन्छ, ल दाई नमस्कार, कार्यक्रम सुन्दैछ है, हेर्दैछ है भन्नुहुन्छ है उहाँले, साथीहरू सम्झनु भएको छ, प्रयास गर्छु म वाचन गर्ने। सिन्धुली डुट भन्ज्याङबाट भन्नु हुनुहुन्छ सबिना राणा मगर, बज्ने गीत मार्फत सम्झनु पर्दा घर परिवारको लागि साथीहरूमा प्यारी मायामा गर्ने, त्यस्तै गरेर सिम्पल सुमित सुनवार, प्यारी अनुष्का खपाङ्गी मगर, प्यारी रूपा मगर, प्यारी अप्सरा खड्का, त्यस्तै गरेर प्यारी सोना कन्दुङ्गा निर्मल पुलामी मगर, मामा अविनाश मगर, भाइ विमल मगर भन्नुहुन्छ नि, ठिक छ, वाचन गर्ने कोसिस गरिरहेको छु म। त्यस्तै गरेर विमल राणा मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु है। मुना भण्डारी हुनुहुन्छ, हेलो दाई सञ्चय हुनुहुन्छ भन्नुहुन्छ, सुन्दरी घर भइहाल्छ काठमाडौँ थानकटबाट, कार्यक्रम मजाले सुन्दैछु हेर्दैछु भन्नुहुन्छ, धेरै कार्यक्रम होइन मनपर्छ भन्नुहुन्छ, अनि साथीहरू सम्झनु भएको छ उहाँले पनि, अनिता कपिला प्रणिल सोना शर्मिला प्रमिला विक्रम सबिन स्वप्ना गीता स्मारिका लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई मनदेखि धन्यवाद। त्यो बेला म गीततर्फ लाग्न चाहन्छु, धेरै बोले जस्तो लाग्यो रातको समयमा, धेरै नबोलो होइन, ठिक्क बोल्नुपर्छ जस्तो लाग्छ, डाँडै बिसाउने बसन्त थापा पुनकला विषयको सुमधुर आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुलाई, म्यासेजहरू पठाउँदै गर्नुलाई।

डाँडै बिसाउने अरू कुरा ठिकै छ, राम्रै छ मेरो मायाको, तर अलिकति चाँडो रिसाउने चाहिँ वाणिज्य सुधार भन्दैनन्थ्यो। वसन्त थापा अनि पूर्णकला विषयको सुमधुर आवाज नगी तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात त गरिसकेको छु भनेर भन्दिनँ म। लगभग कार्यक्रम बनाउनु कार्यक्रमको समय अवधि सकिन सकिन लागिसकेको छ होइन। तपाईँले नै रोजाइमा पार्नुभएको गीतहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि चाहिँ बढु होइन, म बढिरहेको छु होइन, यति बेला म्यासेजहरू भाषण गरिरहेको छु भने भन्न चाहन्छु। तिम्रो वर्णन गरौँ कसरीमा, शब्दहरू नै कम हुन्छन्। तिम्रो वर्णन गरौँ कसरीमा, शब्दहरू नै कम हुन्छन्। मेट्दा तिमीलाई यी मेरा सारा दुःखहरू विराम हुन्छन्, हराउँछन्। तिम्रो वर्णन गरौँ कसरीमा, शब्दहरू नै कम हुन्छन्। भेट्दा तिमीलाई यी मेरा सारा दुःखहरू विराम हुन्छन्। चाँदनीको शीतलता चाहिँ तिम्रो त्यो मिठो मुस्कान, चाँदनीको शीतलता चाहिँ तिम्रो त्यो मिठो मुस्कान। हेर्दा तिमीलाई नै सधैँ आँखाका प्यासहरू शीतल हुन्छन्। हेर्दा तिमीलाई नै सधैँ आँखाका प्यासहरू शीतल हुन्छन्। गुलाबका पत्रहरू चाहिँ कमल, तिम्रा ती कमल हातहरू, तिमी हिँड्ने बाटोमा त काँडाहरू पनि फुल हुन्छन्। तिमी हिँड्ने बाटोमा त काँडाहरू पनि फुल हुन्छन्। संसारका सारा खुसीहरू तिम्रै वरिपरि देख्छु म, संसारका सारा खुसीहरू तिम्रै वरिपरि देख्छु म। तिमी बिना त मेरा उजाडी साँझहरू हुन्छन्, तिमी बिना त मेरा उजाडी साँझहरू हुन्छन्। तिमी नै हो मेरो प्रेरणा, तिमी नै हो मेरो गन्तव्य, तिमी नै हो मेरो प्रेरणा, तिमी नै हो मेरो गन्तव्य। तिमी साथ भए मात्र मेरा सपनाहरू सफल हुन्छन्, तिमी साथ भए मात्र मेरा सपनाहरू सफल हुन्छन्। खै नलेखिने प्रयास गर्दा गर्दै नजानेको न नमिलेको है, यस्तै छ। ठिक छ, तपाईँले पठाउनुभएका म्यासेजहरू म वाचन गरिरहेको छु। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। हुनुहुन्छ प्रनिल मक्तानले, कार्यक्रम सुन्दैछु गोदावरी ललितपुरबाट, सबैमा सम्झना माया छ भनिदिनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु किनभने चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा माधव ढुङ्गेल हुनुहुन्छ। हजुर दर्शन नमस्ते, बिर्तामोड झापाबाट भन्नुहुन्छ मिस्यू प्यारी श्रीमती उमा ढुङ्गेल बुनु, अस्मे सताङ, रमिला राई, शान्ति विशी राई, अनिता काली भूमिका, गीता लिम्बू, रञ्जित राई, कालो बिरमान सुनवार, कुर्बली आकाश राई, दिया लिम्बू होइन, त्यस्तै गरेर मुना कोइन्सिबी, मुना मुखिया, कमला मुखिया, त्यस्तै गरेर हजारमन राई, अनिता राई, जुनी लिम्बू, निशा राई, लभली मेलिना श्रेष्ठ, त्यस्तै कल्पना सापाङ, मनिषा राई, कुमारी युङ, लाउती दिलु सायम्फू, भावना चामिङ राई, लगायत शर्मामा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर प्रनिल मुक्तानले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अमिना हुनुहुन्छ दोलखा बाट, अमिना सुनार सबैमा सम्झना माया छ भन्नुहुन्छ। स्पेसल्ली प्यारी मान्छे सुशीला विश्वकर्मा, मुटु मनिषा मगर, प्यारो दादा राजकाले मगर, विवास कुलुङ पृथक, तिलक विष्ट, मायालु सावित्रा छेत्री, अलिसा लिम्बू, निर्ता योञ्जन, संगीता लामा, कमला बमजन, सरस्वता पोखरेल, हरफल रोस्ने, कविता कतानी, त्यस्तै गरेर कालो बिरमान सुनार, मिलन नेपाली लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। नवराज श्रेष्ठ, कुमार पर्जा, किराती अञ्जना, धनु गजमेर, युनिस तामाङ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई, हजुरको 12 बजेको कार्यक्रम दाई, हजुरको दिउँसोको कार्यक्रम त आएन भन्नुहुन्छ। 12 बजेको कार्यक्रम मेरो होइन हजुर, सम्झनाजीको सुनेछ उगात कार्यक्रम आइराखेको छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु जस कार्यक्रम चाहिँ राखेको छ। नवीन देवानले पनि सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। प्राप्त म्यासेजहरू मैले सबै वाचन गरेँ, ठिक छ, वाचन गरेँ जस्तो लाग्छ। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा चाहिँ प्राप्त अमिना हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, सम्झना सबैमा नमस्कार भन्नुहुन्छ। निहा विश्वमुख हुनुहुन्छ, सबैमा सम्झना शुभरात्रि भन्नुहुन्छ। दोर्जो शेर्पा हुनुहुन्छ, मैले रोजेकी त
भजना भन्नुहुन्छ रोज्नु भएको छ पक्नुहोस् है म हेर्छु खोज्छु। राजु चौलागा हुनुहुन्छ नमस्कार हजुर म पनि हेर्दैछु सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। त्यस्तै गरेर मेसेज पठाउनु भएको छ होइन यति बेला मलाई प्रकाश केसी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ आशिका मगर हुनुहुन्छ काठमाडौँबाट आशिका मगर हेर्दैछु सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हाम्रो दोर्जीले कता रोज्नु भएको छ रमा सुनार उदयपुर हुनुहुन्छ आहा मलाई निकै मनपर्ने गीत डाँडी बिसाउने राख्नुभयो साह्रै खुसी लाग्यो होइन भन्दै थिएँ गीतै पो बज्न छोडे त भन्नुहुन्छ फेरि राखेको थिएँ मैले बिचमा केही समस्या त्यो भएर पनि ठिक छ। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मैले बुझिनँ ताई हजुरको याफामा क्यामेरा छ कि छैन भन्नुहुन्छ एफएममा क्यामेरा छ कि छैन भन्नुहुन्छ चारैतिर होइन सिसी क्यामेरा छ हजुर पनि भन्न चाहे। त्यस्तो गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा वाचन गर्छु ल तल माथि हुन सक्छन् अरू सानोस् है पनि भन्न चाहन्छु फेरि मैले पठाएको मेसेज पठाउनु वाचन भएन भन्न चाहिएन। दर्जीजीले कता मेसेज कता रोजाइमा पार्नुभएको थियो दर्जीजी होइन मैले ठिक छ मेसेजहरू मैले गर्दैछु मैले रोजाइमा पारेको गीत राख्नु भएन भन्दै हुनुहुन्छ होइन अस्मिता वस्तुजीले पनि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर रश्मि सोताङले शुभरात्र सबैमा भन्दैनन् उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला एलिना थापा मगरले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै प्रकाश केसीले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छ टिका हिदोले पनि हुनुहुन्छ होइन सुन्दुल डुट भन्ज्याङबाट कार्यक्रम हेर्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ। कवित मगरले पनि सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा सबिना राणा मगर हुनुहुन्छ हेर्दैछु सुन्दैछु सुन्दुलीबाट भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मैले अघि नै मेसेज वाचन गरिसकेको छु जस्तो लाग्छ त्यो भएर पनि छोटोमा मेसेज वाचन गर्दैछु ल नछुटो कि भनेर। त्यस्तै गरेर मुना भण्डारी हुनुहुन्छ कार्यक्रम होइन सुन्दैछु भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेजहरू मैले कता कसको छुटाएँ त भन्ने होइन देवान सबिना राणा मगर हुनुहुन्छ होइन सबिना मगर दोलखाबाट हेर्दैछु सम्झना सबैमा भन्दैनन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। रमा सुनार उदयपुर हुनुहुन्छ निकै दिनपछि सुन्दैछु ल हेर्दैछु ल सबैमा सम्झना माया छ भन्दैनन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाउनु भएको छ हाम्रो दर्जीजीको मैले मेसेज अगाडिको मेसेज नभेटिएको हो कि जस्तो लागिरहेको छ है कहाँ रोज्नु भयो भन्ने गीत थाहा पाइनँ कि मैले सो त्यो भएर खोजिराखेको मैले। त्यस्तै गरेर यति बेला मेसेजहरू शिला अधिकार हुनुहुन्छ नमस्ते नमस्कार म पनि हेर्दैछु है सम्झना सबैमा भन्दैनन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मायालुको सहरमा मेरो गाउँमा घर छ ओके होइन मैले मेसेज अगाडिको मेसेज नभेटिएको हो कि जस्तो लागिरहेको छ है कहाँ रोज्नु भयो भन्ने गीत थाहा पाइनँ कि मैले सो त्यो भएर खोजिराखेको मैले।

अब समय पनि अब भइसक्यो, त्यसले गर्दा पनि म आफै दुधारमा छु। सुमित्रा थापा मगर हुनुहुन्छ, सञ्जना सबैमा भन्नुहुन्छ शुभरात्रि है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। अनि त्यस्तै गरेर यति बेला मेसेजहरू त वाचन गरिरहेको छु, मैले सबै वाचन गरिरहेको छु नि, छुटाएको त छैन नि भन्नुहोस् ल, छुटायो भने लेख्न चाहनुहरू केही लेख्नु भएको छ भने पनि पठाउनुहोस्, वाचन गर्ने कोसिस म गर्छु पनि भन्न चाहन्छु। अनि त्यस्तै गरेर हाम्रो शिलाजीलाई स्वागत गर्न चाहन्छ है, यता लाइभमा पनि टिकटकमा त सधैँ सुरुवातदेखि नै हेरेर साथी राख्नुहुन्थ्यो, आज यतादेखि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर मेरो चाहिँ खै मेसेज वाचन अरूको चाहिँ दुईचोटि भन्नुहुन्छ, मेसेज वाचन गरिरहेको छु सुनाजी पनि भन्न चाहन्छु। दाइ हजुरले कम्प्युटरबाट गीतहरू बजाएको एकचोटि मलाई देखाउनु त भन्नु सके देखाउला पनि भन्न चाहे। ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, म्यासेजहरू मैले छुटाएँ भने भन्नुहोस्, लेख रचनाहरू छुटाए पनि भन्नुहोस् ल, छुटाएको छैन जस्तो लाग्छ, सबै वाचन गरिरहेको छु मैले भन्ने अब छुटिनुपर्छ जस्तो लाग्यो। तिनजनासम्म जस्तो त विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाई धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। अनि मेसेजहरू लेख रचनाहरू अलिक कम कम प्राप्त भएको आजकल, किन लेख्ने त गर्नुभएको छ होला, लेखेर राखेका चिजहरू त्यत्तिकै कपीमा होइन त्यो मोबाइलको नोटमा त्यत्तिकै राख्नुभन्दा यसो मलाई पठाउनुहोस् न, वाचन गर्ने प्रयास गर्छु म है पनि भन्न चाहे। भन्दै अब चाहिँ मायालुको सहरमा मेरो गाउँमा गर्छ, गाह्रो हुन्छ हौ मायालु लेखको चाहिँ अब गाउँमा के अरे सहरमा होइन घर हुनु अनि आफ्नो चाहिँ गाउँतिर हुनु गाह्रो हुन्छ जस्तो लाग्छ, कि सजिलो हुन्छ बुझ्नुभयो भने त सजिलै हुन्छ होला। नमस्कार दाई, गुड नाइट दाई, के छ खबर, सन्चै हुनुहुन्छ, प्रोग्राम सुनिराखेको छ है। मन्थली नगरपालिका नौ पुरानो गाउँ सिन्धुघर भइहाल्छ, ललितपुर र भक्तपुरबाट आयुष प्रियो सबैमा सञ्जना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। भन्दै अब चाहिँ छुट्टिनुपर्छ, रातको समयमा मिठा मिठा कुराकानी गर्दै हुनुहुन्थ्यो होला यति बेला, अथवा मिठा मिठा कुराकानी गर्दै हामीलाई सुन्दै हुनुहुन्थ्यो होला यति बेला, अथवा पढ्दै सुन्दै हुनुहुन्थ्यो होला, अनि नाइट ड्युटी गर्दै हामीलाई सुनेर साथ दिँदै हुनुहुन्थ्यो होला। जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनलाई नम्बर 048-40-0026 रहेको छ, टिकटकमा जोइन गर्नु है सर मलाई नि भन्नुहुन्छ, स्त्रीराज महत आइडी रहेको छ टिकटकमा, सर्च गर्न सक्नुहुन्छ भने होइन आएको कहिले कहीँ आउँछु म, प्रायः जस्तो हिजो जस्तो सधैँ आइराखेको हुन्थ्यो, आजकल म टिकटकतिर छैन, फेसबुकतिर लाइभमा छु, फेसबुकमा पनि केही समय रहन्छु होला जस्तो लाग्छ, मेरो टुङ्गै छैन हो, मेरो मन कस्तो कस्तो यो चञ्चल भन्छ नि 14-15 लागेको मान्छे त्यस्तै त्यस्तै भइराखेको छ, चञ्चल चञ्चल चञ्चल यता पनि उता पनि गएर बसिराखेको छ पनि भन्न चाहे। ठिक छ, झ्यालका बन्द गरेर बिर्सिनुहोला कि ध्यान दिनुहोला, रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनुभयो कि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। अन्य कुरा त हामीले सुनेर साथ दिनुहोला, माया गरिदिनुहोला भन्दै, तिनजनासम्म सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा मिठो एउटा गीत राखिराख्थेँ आजको बसाइबाट छुट्यो। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
1: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
1: मेलाका आकर्षणहरू:
0: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
1: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
0: लोकदोहोरिए,
1: बाल बालिकाका लागि फेस पेन्टिङ,
0: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
1: बाल कथा वाचन,
0: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
1: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
0: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
1: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
0: बाल गीत तथा नृत्य,
1: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सूचना। यही मिति 2083 वैशाख 28 गते सोमबारका दिन मन्थरी अस्पतालमा मन्थरी नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा निम्न बमोजिमको विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिई मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। साथै स्वास्थ्य बीमा गर्नुभएका महानुभावहरूलाई स्वास्थ्य बीमाबाट समेत सेवा उपलब्ध गराइने हुँदा उक्त सेवाको कार्ड समेत साथमा आउन हुन समेत अनुरोध गरिन्छ। निशुल्क स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू: जनरल मेडिकल सेवा, स्त्री रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया सर्जरी सेवा, हाड जोड्ने तथा नसा रोग सम्बन्धी सेवा, नाक कान घाँटी सम्बन्धी सेवा, आँखा रोग सेवा तथा दन्त रोग सेवा। आयोजक मन्थरी नगर कार्यपालिकाको कार्यालय मन्थरी रामेछाप।
4: Kajaria Tiles, your world class luxury.
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: रामेछाप नगरपालिकाको अनुरोध:
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: सूचना
8: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।

0: प्रकाशन गरे गडेउला मत शीर्षकको शुभ समाचार
1: यो मल प्रशोधित भएकाले बिरूवा हुर्कन सहयोग पुगेको छ। किसानका अनुसार तानसेन नगरपालिका पाँच धरमपानी स्थित कुटु कृषि फार्मले गडेउला मल उत्पादन शुरू गरेको छ। फार्मले उत्पादन गरेको मललाई तानसेनका एग्रो भेटले लैजाने गर्छन्। कतिपय किसान फार्ममै पुगेर खरिद गर्न थालेका छन्।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ। सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते बजेट संसदमा पेश गर्नु अघि राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्न लाग्नु भएको हो। संघीय संसदको बजेट अधिवेशन आजबाट आरम्भ हुँदैछ। बजेट अधिवेशन शुरू भएको पहिलो दिनमै राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो। संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो। त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित विपक्षी दलहरूले सरकारका पछिल्ला काम कार्यवाहीको विषयलाई लिएर सदन मार्फत दवाब दिने तयारी गरेका छन्। मुख्य गरी सरकारले ल्याएका अध्यादेश र सुकुम्बासी हटाउने कार्यमा विपक्षीको असन्तुष्टि छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेशमाथि संसद बैठकमा विमति राख्ने निर्णय नै गरेको छ। संसदमा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ़छ भन्ने कुराबाट आगामी रणनीति तय हुने कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभएको छ। साथै सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि प्रश्न उठाउने उहाँको भनाइ छ। त्यस्तै विपक्षी दल नेकपा एमाले पनि सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारले संसदलाई उपेक्षा गर्दै कठपुतली बनाउन खोजेको आरोप लगाउँदै आउनु भएको छ। सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदै शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
3: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृह कार्य शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगन गराएर अध्यादेश ल्याइएकामा विरोध गर्दै आएका कंग्रेस एमाले र नेकपा सबै अध्यादेश एकै पटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा भने पुगेका छैनन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासोपाको झण्डै दुई तिहाई सीट रहेकाले अध्यादेश स्वीकृत समस्या छैन। तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति छैन, त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कंग्रेस एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै 8 अध्यादेश सोमबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। ती मध्ये संवैधानिक परिषद, काम कर्तव्य अधिकार र कार्यविधि, पहिलो संशोधन अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशलाई अस्वीकृत गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको विपक्षी दलका नेताहरूको भनाइ छ। सबै अध्यादेश एकैपटक अस्वीकृत गराउने वा छनौट गरेर अघि बढ़ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ। एक नेताले भने राष्ट्रिय सभा नियमावलीमा अध्यादेश पेश भएको दुई दिनभित्रै अस्वीकृतको सूचना दर्ता गराउनुपर्ने प्रावधान छ।
2: कार्यबुझमा ट्राफिक प्रहरी सड़कमा एकजनाको भागमा 1270 सवारी साधन हेर्ने जिम्मेवारी 12 घण्टासम्म ड्यूटी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। धूलो घाम छरी र प्रदूषण नभनी निरन्तर सिटी पुग्दै सड़कमा कुरिरहेका सवारी साधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालक बीच बेला बेलामा विवाद भएको सुनिन्छ देखिन्छ। ट्राफिक प्रहरीले बिना सित्तै चिट काट्यो भन्ने गुनासो पनि सुनिन्छ। तर ट्राफिक प्रहरीको कार्यभोज कति छ भन्ने विषयमा कमै ध्यान दिइन्छ र चर्चा पनि कमै छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकामा दर्ता सवारी साधनको संख्या 20,18,434 छ। तर ट्राफिक प्रहरी भने सड़क जम्मा 1,590 मात्रै छन्। यस हिसाबले हेर्दा सड़कमा ट्राफिक व्यवस्थापन गर्दा एक ट्राफिक प्रहरीको भागमा औसत 1,270 सवारी साधन पर्ने देखिन्छ। करिब 50 लाख चलायमान जनसंख्या रहेको काठमाडौँ उपत्यकामा सड़क व्यवस्थापन, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, मापसी नियन्त्रणदेखि हराएका सवारी साधन खोजीसम्मको जिम्मेवारी यस सीमित जनशक्तिको काँधमा छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा ट्राफिक प्रहरीले दैनिक 10-12 घण्टासम्म ड्यूटी गर्नुपर्ने अवस्था छ। उपत्यकामा 77 ट्राफिक एकाई छन्। यस आधारमा एउटा एकाईको भागमा औसत 26,293 सवारी साधन व्यवस्थापनको जिम्मेवारी पर्ने देखिन्छ।
3: पेट्रोलको भार मध्यम वर्गलाई मार, कान्तिपुर दैनिकमा खबर छ। पश्चिम एसियाली युद्धपछि बढ़ेको मूल्यकै कारण दोलखाका अनिल न्यौपानेको इन्धनमा हुने खर्च 35% हाराहारी वृद्धि भएको छ। आफू बस्ने ठाउँ काठमाडौँको शंखमूलदेखि भक्तपुरको राधे राधे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने उनी बताउँछन्। पहिला साताको 7-8 सय रूपियाँ भए पुग्थ्यो, अहिले 1,100 रूपियाँसम्म लाग्छ। उनी भन्छन् अलिअलि जोगिने पैसा पनि पेट्रोलमै सकिन्छ। अहिले मासिक 4,500 रूपियाँसम्म पेट्रोलमै खर्चिनु परेको उनी सुनाउँछन्। इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ़दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्याधिक मूल्य बढ़ेको छ। प्रति लिटर 157 रूपैयाँमा पाइने पेट्रोलको मूल्य 217 रूपैयाँ पुगेको छ। डिजेलको मूल्य 142 बढ़ेर 225 रूपैयाँ भएको छ। पम्पहरूमा लाइनै बस्नुपर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढ़ेको छ।
2: ई बिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्यांकनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको छ। अनधिकृत तथा गैरकानूनी ढंगले 313 ठेक्काको दर रेट नै तलमाथि पारेर प्रभावमा पारेको सीआईबीले जनाएको छ। सीआईबीले अनुसन्धान सिध्याएपछि सरकारी वकिलको कार्यालय मार्फत शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेश भएको आरोप पत्र अनुसार ठेक्का प्रणालीबाट ठेक्का दिने तय नगरेसम्म ती ठेक्काहरू ककसलाई परेको भन्ने कुरा यकिन गर्न नसकिने भए पनि कम्प्यूटर अपरेटर मार्फत ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काको दर रेट परिवर्तन गरेको उल्लेख छ। यो विषयमा कन्स्ट्रक्सनका संचालक एवं पूर्व मन्त्री 47 वर्षीय विक्रम पाण्डेलाई समेत पक्राउ गरेर अनुसन्धान गरिएको थियो। उनी सहित पक्राउ परेका 13 जनाले इन्कारी बयान समेत दिएका थिए। आरोपीहरूले इन्कारी बयान दिए पनि विभिन्न ठेक्कामा सहभागी 1,136 बोलपत्रदाताको लगइन युजर आईसीडी सहितको विवरणबाट पहुँच पुर्याएको देखिएको सीआईबीको अनुसन्धानमा उल्लेख छ। लगइन विवरणबाट सीआईबीले यो प्रकरणमा शुरूमा कम्प्यूटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाएको थियो। सीआईबीले उनलाई फाग्न 28 पक्राउ गरेको थियो। प्रहरीले अहिलेसम्म यो प्रकरणमा 13 जनालाई पक्राउ गरेर प्रतिवेदन सहित अदालतमा बुझाएको छ। माथिलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ई गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरो फोटाहिटीमा उजुरी परेको थियो। 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
3: लघुवित्त वित्तीय संस्थाहरूमाथि भइरहेका गैर कानूनी गतिविधि नियन्त्रण गर्न सरकार र सम्बद्ध निकायहरूलाई सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। लघुवित्तको उच्च ब्याज, बहुकर्जा, असूली प्रक्रियामा कड़ाई गर्दा ऋणीहरू पीड़ित भएको भन्दै लघुवित्त विरूद्ध संघर्ष समितिका नाममा केही वर्ष यता आन्दोलन चलिरहेको छ। आन्दोलनकारीले लघुवित्तका सदस्य र कर्मचारीलाई धम्क्याउने, ऋणीलाई कर्जा नतिर्न दवाब दिने, कार्यालयमा आक्रमण गर्ने धितो असुली प्रक्रियामा अवरोध पुर्याउने तथा कर्जा मिनाहा हुन्छ भन्ने झुटो आश्वासन दिएर उक्साउने जस्ता गैर कानूनी काम गरिरहेका छन्। यस्ता गतिविधिले वित्तीय सुशासन र सार्वजनिक शान्तिमा गम्भीर असर पार्ने भए पनि नियन्त्रणका लागि राज्यका निकायले पर्याप्त प्रभावकारी काम नगरेको भन्दै न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी न्यायिक हस्तक्षेप गरेको हो। लघु वित्तको अवधारणालाई नै समाप्त पार्ने गरी सुनियोजित क्रमबद्ध घटनाहरू भए पनि रोक्न कुनै काम नगरेको भन्दै अधिवक्ता सुभाष पाठक सहित पाँचजना कानून व्यवसायीले न्यायिक हस्तक्षेपको माग राखेर रिट दायर गरेका थिए।
2: बेरोजगारी समस्याले बालेन सरकारलाई घुँडा टेकाउने